0: पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाङ्गिएको नाकको एलर्जी
1: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहिदाङ सम्पर्क फोन नम्बर 0825601196 र मोबाइल नम्बर 9847826001
2: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ
3: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव
4: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य
5: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी
6: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा
7: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्
8: नोट यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ
3: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराइदान फोन नम्बर 0825607334 र 0825601138
9: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
10: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
9: डाक्टरद्वारा दिइने सेवाहरू
10: ब्लड प्रेसर हाई लो भएका
9: कोलेस्ट्रोल बढी भएको
10: मुटुको गति एकनास नभएको
9: मुटु ढुकढुक हुने डर लागे जस्तो महसुस हुने
10: मुटुको बासोक मुटु सुन्निएको हृदयघात भएको
9: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा
10: मुटुको भल्वको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला
9: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
11: बिरामी जाँच हुने मिति यही श्रावण 22 गते शुक्रबार
12: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 0825904010 मोबाइल नम्बर 9478893 र 9805912871
13: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब शुभ मेडिकल हल घोराही दाङमा
14: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
13: अन्य सेवाहरू
15: हात जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
16: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
17: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
18: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा
9: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
10: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड सम्पर्क फोन नम्बर 0825161694 सम्पर्क मोबाइल नम्बरहरू 9857830145 9848303153 र 9649419944
19: होइन भाइला लखर लखर कहाँ हिँडिस्
20: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
19: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
20: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाऊ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
19: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ त्यसले
20: ल ल काका गइहाले म
21: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
22: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
21: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेशहलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र मोबाइल नम्बर 98498877141।
0: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चोली आयुर्वेद क्लिनिक घोराईदाङमा।
1: उपचार हुने रोगहरू
0: पायल, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
1: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
0: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
1: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
0: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
1: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
0: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
2: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कोराई 15 विकिशोक दान। सम्पर्क फोन नम्बर 98686 61694।
23: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
24: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
23: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान। सम्पर्क फोन नम्बर 0825980829। सम्पर्क मोबाइल नम्बर 97492964643 र 98578553825।
25: भर्ना सम्बन्धी सूचना।
26: गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहिदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
25: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ।
27: सम्पर्क फोन नम्बर 0825361133, मोबाइल नम्बर 98478092883 र 97625226286।
28: सीता के भयो तिमीलाई? घुम्छौ र बसी छौ के हुनु नि? बिहे भएको छ, छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कति ठाउँ देखायो कति ठाउँ, तर केही सिप चलेन। अब त आफै मरिसक्यो। के कुरा गर्छ तिमीले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै अत्यार हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
29: ए ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
30: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिटी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर हुन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
21: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
30: शिशु क्लिनिक फर्टिलिटी डिफिचोक खोराइदान, सडक विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478423572।
31: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
32: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
31: अरे केटा, उमेर जो जाँगर छ टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउँदा बाबु
32: के गर्नु त काका,
20: न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
19: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान,
21: तल्लो गरे काइलो पनि त्यहीँबाट गएको हो।
31: राम्रो पैसा कमाइरहेछ त्यसले।
32: ल ल काका गइहाले म।
21: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
22: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
21: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498987741।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम टाइम चेक, यति बेला बिहानको 6 बजेको छ।
2: यस टाइम चेक का प्रायोजक गोर्खा हस्पिटल प्रणाली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल साउन 11 गते सोमबार, सन 2026 जुलाई 27 तारीख असार शुक्ल पक्षको त्रयोदशी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोल्युसन।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: पूर्वी र मध्य भेका धेरै ठाउँमा रातभर झरी, केही ठाउँमा बाढ़ीको जोखिम रहेकाले सावधानी अपनाउन आग्रह।
0: त्रिभुवन विश्वविद्यालयको एमबीएस परीक्षामा गम्भीर लापरवाही, परीक्षामा मोबाइल निषेध तर व्हाट्सएप ग्रुपबाट बाहिरियो प्रश्न पत्र, अनुसन्धान चल्दै।
1: वैदेशिक शिक्षामा हुने खर्चले सेवा निर्यातको आमदानीमा धक्का, एक वर्षमै 4 खर्बका कृषि तथा पशुजन्य वस्तु आयात।
0: अत्यधिक गर्मी, सुक्खा मौसम र तीव्र हावाका कारण फ्रान्स र स्पेनमा डडेलो फैलदै झण्डै 3.5 लाख विस्थापित, हजारौं अग्नि नियन्त्रक परिचालन।
1: र जिम्बावे संघको 3 खेलको टी20 अन्तर्राष्ट्रिय श्रृंखलामा भारतको क्लीन स्वीप।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाठीपाट काठमाडौँ.
1: Better appliances का AC, cooler, fridge, cooker, induction, air fryer लगायत अन्य घरेलू सामान हरू घर ल्याएर त हेर्नुस्. तपाई पनि भन्नु हुनेछ मलाई त बेचर को बानी लागि सकेको छ. Better appliances, बेचर को बानी लाग्छ.
2: काया कैरनमा अब खबरको सिलसिला. देशका पूर्वी र मध्य भेगका धेरै ठाउँमा रातभर झरी परेको छ. अरू ठाउँको तुलनामा कास्की, लमजुङ, पाल्पा, बागलुङ, नवलपरासी, मकवानपुर, काभ्रे, तनहु, सर्लाही, म्याग्दी लगायतका जिल्लामा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ. महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशका धेरै ठाउँमा, लुम्बिनी र कोशी प्रदेशका थोरै ठाउँमा तथा मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ. यसैबीच बाढ़ी पूर्वानुमान महाशाखाले तनहुको कोटा गाउँ र आसपासका क्षेत्र, काभ्रेको रोशीखोला र आसपासका क्षेत्र, काभ्रेकै पाँचखाल, मण्डन र सिन्धुपाल्चोक साँगाचोक र आसपासका क्षेत्र, सर्लाहीको मनुषमारा र आसपासका क्षेत्र, काठमाडौँको बागमती र विष्णुमती आसपासका क्षेत्र तथा भक्तपुरको हनुमन्ती खोला आसपासका क्षेत्रमा बाढ़ीको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ. रातभर पानी परिरहे पनि काठमाडौँ जोड्ने मुख्य नाका नागढुङ्गा मुगलिन सड़क खण्ड सामान्य रहेको मुगलिन प्रहरी जनाएको छ. आज दिउँसो र बेलुकी पख पनि केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ. महाशाखाका अनुसार आज दिउँसो कर्णाली प्रदेशको पहाड़ी भेग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भेगका एक दुई ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना छ.
3: व्यवस्थापन संकाय मास्टर अफ बिजनेस स्टडीज एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र बाहिरिएपछि त्रिभुवन विश्वविद्यालयभित्र हलचल भएको छ. घटनाको नेपाल प्रहरीको साइबर ब्यूरो र केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले भिन्दा भिन्दै अनुसन्धान थालेका छन् भने त्रिवीले पनि भिन्दै छानबिन समिति बनाएको छ. प्रश्नपत्र चुहावट मामलामा भएको आन्दोलनको दबावपछि शनिबार मात्रै भारतका शिक्षा मन्त्रीले राजीनामा गरेका गर्नुभएको थियो. घटना शुक्रबारको हो. अपरान्न 12 बजेदेखि अर्गनाइजेशनल बिहेवियर विषयको परीक्षा शुरू भएको थियो. यो परीक्षा देशभरका 76 परीक्षा केन्द्रमा चलिरहेको थियो. तर परीक्षा शुरू भएको आधा घण्टामै प्रश्न एमबीएस फर्स्ट सेमेस्टर भन्ने वाट्सएप ग्रुपमा पठाइएको थियो. केही बेरमा यो ग्रुपमा उत्तर समेत देखिएको छ. त्यही आरोपमा प्रहरीले कैलालीका घोडाघोडी घर भई अहिले मध्यपुर थिमी बस्ने सन्दीप सिंहलाई पक्राउ गरेको छ. प्रारम्भिक अनुसन्धानले सिंहले नै परीक्षा चलिरहेको बेला फोटो वाट्सएप ग्रुपमा शेयर गरेको देखिएको छ. तर फोटो खिच्ने व्यक्तिबारे थप अनुसन्धान चलिरहेको छ. प्रश्नपत्र बाहिरिएपछि विद्यार्थीले विरोध गरेका थिए. त्यसपछि त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायले पत्र नै लेखेर प्रहरीको साइबर ब्यूरो गुहारेको थियो. त्यसपछि त्यसमाथि साइबर ब्यूरो र सीआईबीले भिन्दाभिन्दै अनुसन्धान थालेका छन्. विद्यार्थीले तीव्र असन्तुष्टि जनाएपछि शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले चासो देखाएर छलफल थाल्नु भएको छ.
2: सरकारले यसअघि फारम भरिसकेका भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई अतिरिक्त निवेदन सुकुम्बासी स्क्रीनका नाममा सम्पत्ति विवरण माग्न थालेको छ, जुन वैयक्तिक गोपनीयता सम्बन्धी ऐन 2075 विपरीत हो. सरकारले गठन गरेको भूमि समस्या समाधान समितिले भूमिहीन सुकुम्बासीसँग कानून विपरीत सम्पत्ति विवरण माग गरेको छ. समितिको निर्देशन अनुसार जिल्लाका समस्या समाधान समिति सीडीओको अध्यक्षतामा भएको समितिले पालिका मार्फत सार्वजनिक सूचना जारी गराएर अतिरिक्त निवेदनका लागि आह्वान गरेपछि अहिले सुकुम्बासी परिवार राष्ट्रिय परिचय पत्र र प्यान नम्बर बनाउन दौड़धूपमा लागेका छन्. मोरङका सुनौवर्षी र रतुवामाई नगरपालिकाले जिल्ला भूमि समस्या समाधान समितिको पत्र अनुसार भन्दै साउन 8 भित्र निवेदन दिन भनेको थियो. शुक्रबार गएको शुक्रबार फेरि यथाशक्य चाँडो भन्दै म्याद थप गरेको छ. भूमि समस्या समाधान समितिका अध्यक्ष बल भद्र बाँसकोटाले सुकुम्बासी पहिचान गर्ने उद्देश्यले भूमिहीन सुकुम्बासीसँग सम्पत्ति विवरण माग गरिएको र निवेदन कतै सार्वजनिक नहुने बताउनुभयो. पूर्व न्यायाधीश समेत रहेका बाँसकोटाले भन्नुभयो, वैयक्तिक गोपनीयताको सम्बन्धमा हामी जानकार छौं तर सुकुम्बासी पहिचानको सिलसिलामा उनीहरूको सम्पत्ति खोज्नुपर्ने अवस्था आयो। कानूनले पनि सुकुम्बासी हुनका लागि केही योग्यता निर्धारण गरेको छ। त्यसो हुँदा हामीले उनीहरूसँग सम्पत्ति विवरण माग गरेका हौं। उनीहरूले हामीलाई बुझाएको विवरण सार्वजनिक हुँदैन, उहाँले भन्नुभएको छ। सरकारले सुकुम्बासीको सम्पत्ति विवरण माग गर्ने विषयलाई वरिष्ठ अधिवक्ता डाक्टर विपिन अधिकारीले गैर कानूनी नै नमाने पनि सम्पत्ति विवरण पेश गर्न सम्बन्धित व्यक्ति बाध्यकारी भने नहुने बताउनुहुन्छ। सुकुम्बासीसँग सम्पत्ति विवरण माग्दै सरकार मजदूरी गर्न थालेर सुकुम्बासी प्यान कार्ड बनाउन लाइनमा शीर्षकको खबर नयाँ पत्रिकाले लेखेको छ।
3: सात वर्षभन्दा धेरै समय लगाएर बनाएको झण्डै 2.5 किलोमिटर लामो नागढुङ्गा सिस्नेखोला सुरुङ मार्ग आजदेखि औपचारिक रूपमा संचालनमा आउने भएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका अध्यक्षले सुरुङ मार्गको संयुक्त रूपमा उद्घाटन गर्नुहुनेछ। सड़क विभाग अन्तर्गतको नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाका अनुसार उद्घाटनपछि तत्कालका लागि एम्बुलेन्स, दमकल र सुरक्षा निकायका आकस्मिक गाड़ीहरूलाई मात्र सुरुङमा प्रवेश दिइनेछ। अरू गाड़ीहरू तत्काल चल्ने छैन। आयोजना कार्यालयका अनुसार सुरुङ मार्गलाई चरणबद्ध रूपमा पूर्ण रूपमा संचालनमा ल्याइनेछ। आउँदा हप्ताभित्र सुरुङ मार्गमा हुन सक्ने सम्भावित दुर्घटना वा आगलागी जस्ता विपदको पूर्व तयारी स्वरूप मक ड्रिल नमूना अभ्यास गरिनेछ। यो अभ्यास सफल भएपछि झण्डै एक हप्ताका लागि परीक्षणका रूपमा एकतर्फी वान लेन संचालन गरिनेछ। यो अवधिमा सुरुङभित्रका जेट फ्यानहरूको अवस्था, वायु उत्सर्जन र गतिको प्राविधिक जाँच गरी झण्डै एक महिनाभित्र सुरुङ मार्ग पूर्ण रूपमा संचालनमा ल्याउने तयारी गरिएको खबर कारोबार दैनिकले लेखेको छ।
2: एमाले र नेकपाले प्रदेश सरकारमा सहकार्य गर्ने तीन बुधे सहमति कार्यान्वयनका लागि सरकार गठनको गृह कार्य शुरू गरेका छन्। दुवै पार्टीले आफ्नो दलमा तीन बुधे सहमति अनुमोदन गर्ने र लगत्तै नयाँ सरकारको प्रक्रिया अगाडि बढ़ाउने गृह कार्य थालेका हुन्। पाँच प्रदेशमध्ये एमाले लुम्बिनी, बागमती र कोशी तथा नेकपाले सुदूरपश्चिम र कर्णाली प्रदेशमा सरकारको नेतृत्व लिने सहमझदारी छ। जस अनुसार लुम्बिनी, कोशी र कर्णाली प्रदेशमा अहिले एमाले नै सरकारको नेतृत्व गरिरहेको छ भने नेकपा सरकार बाहिर छ। एमाले उपमहासचिव लेखराज भट्टले तत्काल केन्द्रीय सचिवालय बैठक नबसेको अवस्थामा तीन मुदे सहमति पनि पछि अनुमोदन हुने गरी अरू प्रक्रिया अगाडि बढ़ाउन सकिने बताउनुभयो। शुरू भयो मुख्यमन्त्रीका आकांक्षीहरूको दौड़धूप शीर्षकको खबर नयाँ पत्रिकाले लेखेको छ। काया कैरनमा स्वास्थ्य बीमा कार्यक्रममा नवीकरण गर्नेको अवस्थाबारे जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: एनबीएल सर्वसुलभ आवास कर्जा
5: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
4: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
5: विशेषताहरू, रु 2 करोड़सम्मको कर्जा सुविधा।
4: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
5: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
4: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
5: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
4: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
5: शर्तहरू लागू हुनेछन्।
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: It's a goal!
8: Himstar Gold! हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्यास ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
9: हिमस्टार फर अ कम्प्लिट होम।
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले पूर्वी र मध्य भेगका धेरै ठाउँमा रातभर जरी, केही ठाउँमा बाढ़ीको जोखिम रहेकाले सावधानी अप्नाउन आग्रह, त्रिभुवन विश्वविद्यालयको एमबीएस परीक्षामा गम्भीर लापरवाही, परीक्षामा मोबाइल निषेध तर वाट्सएप ग्रुपबाट बाहिरियो प्रश्न पत्र, सुकुम्बासीसँग सम्पत्ति विवरण माग्दै सरकार, नागडुङ्गा सुरुङ मार्गबाट आजदेखि आकस्मिक गाड़ी सञ्चालन हुने लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी प्रसंग। स्वास्थ्य बीमा कार्यक्रम शुरू भएको एक दशक पूरा भएको छ। यस अवधिमा एक करोड़ भन्दा बढ़ी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भइसकेका छन्। तर नियमित रूपमा नवीकरण गर्नेको संख्या झण्डै 60 लाखमा सीमित छ। स्वास्थ्य बीमा बोर्डका अनुसार झण्डै 40 लाख नागरिकले आफ्नो स्वास्थ्य बीमा नवीकरण गरेका छैनन्। यसले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुने र नवीकरण गर्ने बीच ठूलो खाडल रहेको देखाउँछ। पछिल्लो समय लक्ष्य अनुसार नयाँ बीमित थप्न नसक्नु, भएका बीमितले पनि नियमित रूपमा नवीकरण नगर्नु तथा आर्थिक कठिनाईका कारण कार्यक्रमको निरन्तरतामै चुनौती थपिएको छ। थप जानकारी सहित साथी सम्झना महर्जन।
10: स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालन गरिएको राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रममा लाखौं नागरिक आबद्ध भएका छन्। पछिल्ला वर्षहरूमा नयाँ सदस्य थपिने क्रम चलिरहे पनि नवीकरण गर्नेको दर भने अपेक्षा अनुसार बढ़न सकेको छैन। आखिर किन स्वास्थ्य बीमा कार्यक्रमप्रति नागरिकको उत्साह घट्दै गएको हो त? स्वास्थ्य बीमा बोर्डकी कार्यकारी निर्देशक शकुन्तला प्रजापति:
11: यो चाहिँ अगाडिको डाटादेखि नै हाम्रो 60 भन्दा बढ़ी कटेको चाहिँ देखिन्न, होइन, 60 लाख भन्दा अहिलेसम्म कटेको इभिडेन्स चाहिँ छैन। त्यही भएर यो अगाडिदेखि नै हाम्रो ट्रेन्ड के छ भन्दा मलाई चाहिँदा चाहिँ म बिमा गर्ने, अनि मेरो जस्तो रोगको उपचार, सपोज मलाई एपेन्डिसाइटिस अथवा कोलिथाइसिस केहीको अपरेशन गर्नु पर्यो, म बिमा गराउँछु, अनि पछि चाहिँ अब मेरो अपरेशन सक्यो, अब म बिमा गराउँदिन। त्यसरी हाम्रो एडभर्ट सेलेक्सन भन्छौ हामी, आफूलाई चाहिँदा मात्र बिमा गर्ने, त्यही भएर हो यस्तो देखिएको।
10: पाँच वर्षभित्र सबै नागरिकलाई स्वास्थ्य बीमाको पहुँचमा ल्याउने लक्ष्य सहित आर्थिक वर्ष 2071-72 स्वास्थ्य बीमा कार्यक्रम शुरू भएको थियो। यस अवधिमा स्वास्थ्य बीमामा आबद्ध हुने नागरिकको संख्या झण्डै 1 करोड़ पुगे पनि नियमित रूपमा नवीकरण गर्नेको संख्या करिब 60 लाखको हाराहारीमा मात्र छ। स्वास्थ्य बीमाप्रति विश्वास गुमाएका तथा नवीकरण नगरेका नागरिकलाई पुनः कार्यक्रममा जोड्न बोर्डले के गरिरहेको छ त? फेरि कार्यकारी निर्देशक प्रजापति:
11: ग्रासरूट लेभलसम्म गएर यसका फाइदा बेफाइदा कसरी गर्न सकिन्छ, यो के कुन मकसदले चाहिँ यो आएको हो, यो भनेको चाहिँ विशुद्ध सामाजिक उत्तरदायित्वको लागि आएको हो भनेर हामीले जुन बुझाउन सकेका छैनौँ, त्यसैले गर्दा हो अहिलेको हाम्रो उमा चाहिँ प्रचार प्रसारमा ग्रासरूट लेभलसम्म उहाँहरूको घर घरसम्म पुग्ने चाहिँ हाम्रो लक्ष्य चाहिँ छ यसपालि।
10: स्वास्थ्य बीमा नवीकरण नगरेमा 1 महिनाको अवधि सकिएपछि बीमित व्यक्ति सेवाबाट वञ्चित हुने व्यवस्था छ। त्यसैले आवश्यकता परेको बेला मात्र होइन, हरेक वर्ष नियमित रूपमा स्वास्थ्य बीमा नवीकरण गर्न बोर्डको आग्रह छ। कार्यक्रमलाई दिगो र प्रभावकारी बनाउन कानूनी, नीतिगत तथा संरचनागत सुधार आवश्यक रहेको पनि बोर्डको भनाइ छ। नवीकरण प्रक्रियालाई थप सहज बनाउन अनलाइन सेवा पनि शुरू भएको बताउनुहुन्छ कार्यकारी निर्देशक शकुन्तला प्रजापति:
11: अनलाइनबाट नवीकरण गर्ने सिस्टम हाम्रो अगाडिदेखि नै छ। त्यसमा पनि जो छोडिसक्नु भएको छ फेरि रि रजिस्ट्रेसनमा जानुपर्ने हुन्छ, उहाँहरूको लागि चाहिँ अब फेरि रजिस्ट्रेसन गर्नको लागि चाहिँ जुन नयाँ रजिस्ट्रेसन जस्तै हुन्छ त्यस्तोको लागि चाहिँ यो सुविधा आएको हो। यसमा चाहिँ उहाँको एनआईडी नम्बर मात्र राख्न साथ अटो जेनेरेट हुने हुन्छ, उहाँले केही पनि भर्नै पर्दैन। जस्ट एउटा के गर्नुपर्ने हुन्छ भन्दाखेरि आफ्नो एनआईडी नम्बर राखिदिने, त्यति र फोटो अपलोड गर्न साथ नै हुने, त्यस्तो खालको हुन्छ।
10: स्वास्थ्य बीमा कार्यक्रमको सफलता नयाँ सदस्य थपिनुमा मात्र सीमित हुँदैन। कार्यक्रममा आबद्ध नागरिकको विश्वास कायम राख्दै उनीहरूलाई नियमित रूपमा नवीकरण गर्न प्रेरित गर्नु अझ महत्वपूर्ण पक्ष हो। यसका लागि नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा, समयमै दावी भुक्तानी, आवश्यक औषधिको उपलब्धता र सहज सेवा प्रवाह सुनिश्चित गर्न आवश्यक छ।
2: स्वास्थ्य बीमा कार्यक्रमको नवीकरणमा देखिएको समस्या, चुनौती र समाधानका लागि भइरहेका प्रयास बारे स्वास्थ्य बीमा बोर्डकी कार्यकारी निर्देशक शकुन्तला प्रजापतिसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि पनि खबरकै सिलसिला, हरेक वर्ष हजारौं नेपाली विद्यार्थी उच्च शिक्षाका लागि विदेशीदा अरबौं रूपियाँ मुद्रा सटई गरेर देश छाड्ने गरेका छन्। उनीहरूको यही शैक्षिक लगानी नेपालको सेवा क्षेत्रमा बढ़िरहेको व्यापार घाटाको मुख्य कारण बनेको छ। यसले पर्यटन र द्रुत गतिमा विकास भइरहेका सूचना प्रविधि सेवा निर्यातबाट हुने आमदानीलाई छायामा पारेको पछिल्लो सरकारी तथ्याङ्कले देखाउँछ। झण्डै 1 दशकमा अवस्था फेरिएको छ। 2081-82 सेवा निर्यात बढ़ेर 238.66 अर्ब पुगेको छ, तर सेवा आयातमा 329.60 अर्ब रूपियाँ खर्च भएको छ। अहिले नेपालको सेवा व्यापार घाटा 90.94 अर्ब रूपियाँ छ र शिक्षा सेवा आयात वैदेशिक अध्ययनको हिस्सा सबैभन्दा ठूलो छ। शिक्षा सेवा आयातले व्यापार घाटा बढ़ाइरहँदा सूचना प्रविधि सेवा निर्यातमा देखिएको वृद्धिले भने आशा जगाउने ठाउँ दिएको छ। सफ्टवेयर विकास, बिजनेस प्रोसेस आउटसोर्सिङ, डिजिटल फ्राइनेन्स, वेब तथा मोबाइल एप्लिकेशन डेभलपमेन्ट, ग्राफिक डिजाइन र अरू सूचना प्रविधिमा आधारित सेवा निर्यातबाट नेपालले वैदेशिक मुद्रा आर्जन गरिरहेको छ। तथापि यसबारे आधिकारिक सरकारी तथ्याङ्क उपलब्ध छैन। सूचना प्रविधि सेवा निर्यात बापतको आमदानी औपचारिक माध्यमबाट भित्राउन सके यसले नेपालको विदेशी मुद्रा संचित उल्लेखनीय रूपमा बलियो बनाउने र पर्यटन जस्ता परम्परागत सेवा निर्यात प्रतिको निर्भरता कम गर्ने अपेक्षा गरिएको छ। वैदेशिक शिक्षामा हुने खर्चले नेपालको सेवा निर्यातको आमदानीमा धक्का शीर्षकको खबर कान्तिपुरले लेखेको छ।
3: नेपाल कृषि प्रधान देश हो, तर यहाँका उपभोक्ताका भान्सामा पाक्ने खाद्यान्नदेखि तरकारीसम्म विदेशबाट आयात हुन्छ। स्वदेशमा उत्पादन र उत्पादकत्व बढ़ाउन नसक्दा नेपाली उपभोक्ता कृषि तथा पशुजन्य वस्तुमा विदेशी उत्पादनको भर पर्न बाध्य छन्। गएको आर्थिक वर्ष 2082/83 झण्डै 4.25 खर्ब रूपियाँ बराबरका कृषि तथा पशुजन्य वस्तु विदेशबाट आयात भएको छ। भन्सार विभागका अनुसार एक वर्षमा 4.37 अर्ब रूपियाँका कृषि तथा पशुजन्य वस्तु आयात भएको छ। स्वदेशमा कृषि तथा पशुजन्य वस्तुको उत्पादन र उत्पादकत्व बढ़ाउन नसक्दा विदेशको भर पर्नुपर्ने अवस्था रहेको पूर्व कृषि सचिव डाक्टर योगेन्द्र कार्की बताउनुहुन्छ। आयातको तथ्याङ्कले कृषि उत्पादन र खाद्य आत्मनिर्भरतामाथि गम्भीर प्रश्न उठाएको छ। उहाँले भन्नुभयो, किसानले मल, बिउ, सिंचाई, बीमाको उपलब्धता नहुँदा यो अवस्था आएको उहाँको भनाइ छ। नेपालीमा रेमिट्यान्सका कारण फलफूल, तरकारी, मिठो मसिनो चामल खाने आदत बढ़ेकाले पनि आयात बढ़ेको छ। आलू प्याज पनि ठूलो परिमाणमा आयात भइरहेको छ। अन्नदेखि तरकारी

0: बजार निकै पछाडि छ। एक दशक अघि कुल बजार पूँजीकरणमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको हिस्सा 80% भन्दा बढ़ी थियो, अहिले घटेर 50% आरारी छ। यस अवधिमा उत्पादन मूलक मध्ये जल विद्युतका धेरै, सिमेन्टका केही र अरू क्षेत्रका सीमित कम्पनी शेयर बजारमा भित्रिएका छन्। अर्थतन्त्रमा सबैभन्दा धेरै योगदान दिइरहेको कृषि, म्यानुफ्याक्चरिङ, उद्योग लगायतका क्षेत्रको प्रतिनिधित्व भने अझै हुन नसकेको जानकारहरू बताउँछन्। कान्तिपुरमा खबर छ। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: होइन हो साथी, आज निकै तनावमा छौ त, के भयो भने?
2: के भयो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
1: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट, प्यान्ट, दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
2: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
3: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट, प्यान्ट, दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
4: नारायणी टेलर्स, सहित उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा।
5: सम्पर्क मोबाइल नम्बर 9822964264।
6: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
7: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
8: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
9: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
10: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलम द्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
9: उपलब्ध। शल्यक्रियाहरू,
10: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
9: बालबालिकाको न्यूरो सर्जरी,
10: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
9: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
10: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
9: संजीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
11: नगरभित्रका 21 सामुदायिक विद्यालयहरूमा अध्ययनरत बाल बालिकाहरूलाई पोषणयुक्त दिवा खाजा तयार पारी वितरण गर्न गएको साउन 1 गतेबाट एकीकृत भान्साघर सञ्चालनमा आएको छ। भान्साघरमा धनगढ़ीको वडा नम्बर 1-8 11 आधारभूत र 10 माध्यमिक विद्यालय तहका अध्ययनरत झण्डै 3,300 बाल बालिकाका लागि दिवा खाजा तयार गरिन्छ। तयार भएको खाजा प्याक गरेपछि 2 गाड़ी मार्फत विद्यालयमा पुर्याउने गरिएको एकीकृत भान्साघरका खाद्य प्राविधिक शेखर जोशीले जानकारी दिनुभयो। दात्री निकाय र सामाजिक संस्थाको सहयोगमा धनगढ़ी उपमहानगरले एकीकृत भान्साघर सञ्चालनमा ल्याएको हो। महानगरपालिकाका मेयर गोपाल हमाल भन्नुहुन्छ, एकीकृत भान्साघर सञ्चालनले पोषणयुक्त दिवा खाजा मार्फत सामुदायिक विद्यालयमा अध्ययनरत बाल बालिकाहरूको स्वास्थ्यमा सुधार हुनका साथै यसले बीचमै विद्यालय छाड्ने दर घट्ने अपेक्षा समेत गरिएको खबर आजको नयाँ पत्रिकामा छ।
0: अब विदेशको खबर। युरोपका 2 प्रमुख देश फ्रान्स र स्पेन अहिले दशक यताकै भीषण वन डढेलोसँग जुधिरहेका छन्। एक हप्ता अघिदेखि शुरू भएको डढेलो अत्यधिक गर्मी, सुक्खा मौसम र तीव्र हावाका कारण नियन्त्रण बाहिर गएको छ। डढेलोका कारण दुवै देशमा 3,30,000 भन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ भने हजारौं अग्नि नियन्त्रक, सुरक्षाकर्मी र सैनिक उद्धार तथा आगो नियन्त्रणमा खटिएका अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। फ्रान्सको दक्षिण पश्चिम क्षेत्रमा मात्रै अहिलेसम्म 42,000 हेक्टर भन्दा बढ़ी वन क्षेत्र जलेको छ, जुन दोस्रो विश्वयुद्धपछि देखिएको सबैभन्दा ठूलो वन डढेलो मध्ये एक मानिएको छ। समुद्री तटीय शहर लेपोर्जमा मात्रै 150 भन्दा बढ़ी घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। स्पेनमा पनि डढेलोको संकट गम्भीर बनेको छ। अहिलेसम्म 77,000 हेक्टर भन्दा बढ़ी क्षेत्र डढेलोबाट प्रभावित भएको छ भने डढेलोलाई पछिल्ला वर्षकै सबैभन्दा ठूलो आगलागी मानिएको छ। डढेलो नियन्त्रणका

0: कि फ्रान्सको गिरोन क्षेत्रमा 2500 अग्नि नियन्त्रक 1500 सैनिक झण्डै 1200 प्रहरी परिचालन गरिएको छ। विज्ञहरूले जलवायु परिवर्तनका कारण बढ़दो अत्यधिक तापक्रम लामो खडेरी र सुक्खा वनस्पतिले युरोपमा यस्ता विनाशकारी डल्लोका घटना लगातार बढ़दै गएको चेतावनी दिएका छन्।
1: अब केही खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग टूमा नेपालले आज नामिबियासँग अन्तर्राष्ट्रिय खेल खेल्दैछ। यो खेल नेदरल्याण्डसमा नेपाली समयअनुसार दिउँसो 3:45 शुरू हुनेछ। नेपाल र नामिबिया बीचको यो खेल दुवै टोलीका लागि महत्वपूर्ण छ। पछिल्ला खेलहरूमा अपेक्षित प्रदर्शन गर्न नसकेका दुवै टोली जीतको लक्ष्यसहित मैदान उत्रदैछन्। हालै सम्पन्न लीग टूको खेलमा नामिबियाले नेपाललाई 8 विकेटले पराजित गरेको थियो। नेपालले यसअघि लीग टू अन्तर्गत नेदरल्याण्डसँग पनि खेलेको खेल 6 विकेटले पराजय भोग्नु पर्यो। नामिबियाले पनि आफ्नो पछिल्लो खेलमा नेदरल्याण्डसँग 58 रनको हार बेहोरेको थियो। त्यसैले दुवै टोली आजको खेलबाट पुनरागमन गर्ने प्रयासमा छन्। खेलका अर्को प्रसंगमा भारतले जिम्बावेसँगको 3 खेलको टी20 अन्तर्राष्ट्रिय श्रृंखला 3-0 आफ्नो पक्षमा पार्दै क्लीन स्वीप गरेको छ। हरारेमा भएको तेस्रो तथा अन्तिम खेलमा भारतले जिम्बावेलाई 35 रनले पराजित गर्दै श्रृंखलामा अपराजित यात्रा कायम राख्यो। हिजो टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित 20 ओभरमा 4 विकेट गुमाएर 192 रन बनाएको थियो। भारतका लागि ओपनर वैभव सूर्यवंशीले 49 बलमा 8 चौका र 4 छक्का सहित शानदार 81 रनको अर्धशतकीय इनिङ्स खेलेका छन्।
0: काया कैरनमा अब केही खबर संक्षेपमा। रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत सन् 2026 लागि विभिन्न क्षेत्रमा गरेर 7200 नेपालीको छनौट भाषा परिचय आवेदन आजदेखि खुल्ला हुने भएको छ।
1: सशस्त्र प्रहरी बलको किर्तिपुरमा रहेको विद्यालयमा भएको झण्डै 11 करोड़ रूपियाँ हिनामिना प्रकरणमा हतियार दुर्वयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले प्रारम्भिक अनुसन्धान प्रतिवेदन बुझाएपछि आयोगले अनुसन्धान थालेको हो।
0: 16 देशका 10,000 भन्दा धेरै स्वयंसेवकले 3 वर्ष लगाएर तयार पारेको विश्व शान्ति मण्डला फेरि गायब पारिएको छ। बहुमूल्यको त्यो मण्डला संरक्षणका लागि 1 वर्ष अघि नै लुम्बिनी विकास कोषलाई हस्तान्तरण गरिएको थियो, तर कोषले मण्डला 8 महिना अघि नै काठमाडौँ फिर्ता गरिसकेको जवाब दिएको छ। तर सम्बन्धित निकायहरू आफूलाई यसबारे जानकारी नभएको जवाब दिइरहेका छन्। करोड़ौं मूल्यको मण्डलाको व्यवस्थापनमा राज्य शक्तिको दुरूपयोग भएको सरकारवालाहरूको आरोप रहेको खबर अन्नपूर्ण पोस्टले लेखेको छ।
1: दिगो कृषि, स्वच्छ वातावरण, जल शुद्धिकरण, ऊर्जा बचत तथा फोहोर व्यवस्थापनमा जापानी अत्याधुनिक प्रविधि नेपाल भित्रिने भएको छ। नेपालको सन्दीपानी ग्रुप अफ कम्पनी र नेपाल युनिभर्सल ट्रेडिङले काठमाडौँमा आयोजन गरेको जापान टू नेपाल इनोभेट इन्टेग्रेट एण्ड इन्सपायर कार्यक्रममा जापानी कम्पनीहरूले झण्डै 80 करोड़ रूपियाँ भन्दा बढ़ीको प्रारम्भिक लगानी योजना सार्वजनिक गरेको खबर आजको अन्नपूर्ण पोस्टमा छ।
0: बहुउपयोगी हुने भएकाले चेपाङ समुदायले चिउरीलाई दुनु भैंसीको संज्ञा दिने गर्छन्। त्यसैकारण माइतीले चेलीलाई विवाहमा चिउरीको रूख दाइजो दिने अनौठो परम्परा चेपाङ समुदायमा छ। अहिले चेपाङ समुदायमा त्यही महत्वपूर्ण चिउरी भित्र्याउने सिजन चलिरहेको खबर अन्नपूर्ण पोस्टले लेखेको छ।
1: नागरिकबाट प्रत्यक्ष निर्वाचित जनप्रतिनिधिको प्रतिनिधित्व रहेको संघीय संसदको तल्लो सदन प्रतिनिधि सभाको काम कार्यवाहीमा शीर्ष नेताहरूको रूचि कम देखिएको छ। प्रतिनिधि सभाको चालू 2रो अधिवेशनमा असार मशान्तसम्म दलहरूका संसदीय दलका नेताको उपस्थिति निकै कमजोर देखिएको खबर गोर्खापत्रमा छ।
0: नेपाल चीनको प्रमुख नाका तातोपानी पछिल्लो 10 दिनदेखि पूर्ण रूपमा अवरूद्ध छ। साउन 1 कोदारी क्षेत्रमा आएको पहिरो भाषिएपछि दुई देशबीचको सड़क सञ्जाल रोकिएको, सड़क अवरूद्ध भएपछि तातोपानी नाका मार्फत हुने आयात निर्यात ठप्प भएको खबर नयाँ पत्रिकाले लेखेको छ।
1: आइतबार वीरगंजमा रहेको नारायणी लगायत सरकारी तथा निजी अस्पतालहरूको सम्पूर्ण उपचार सेवा ठप्प पारेर डाक्टरहरू हड़तालमा उत्रिएका छन्। नारायणी अस्पतालमा शनिबार भएको डाक्टरमाथि हातपात र तोड़फोड़को विरोधमा वीरगंजका सरकारी तथा निजी अस्पतालका डाक्टरहरू सम्पूर्ण उपचार सेवा ठप्प पारेर हड़तालमा उत्रिएका हुन्।
0: सरकारले गएको आर्थिक वर्ष 2082-83 गरेको बजार अनुगमनमा कानून मेचेर काम गर्ने व्यावसायिक फर्मको संख्या 88% देखिएको छ। अनुगमन गरिएका फर्म मध्ये 11.5% मात्र कानून अनुसार काम गर्दै आएको देखिएको हो।
1: वैदेशिक रोजगार क्षेत्रमा देखिएका नीतिगत झन्झट र सरकारको पछिल्लो रवैयालाई लिएर वैदेशिक रोजगार व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन्। व्यवसायीमाथि सरकारले बिना कारण धरपकड र अमानवीय व्यवहार गरेको भन्दै विरोध गरिरहेका उनीहरूले आफ्ना मुख्य मागहरू पूरा गर्न सरकारलाई 15 दिने अल्टिमेटम समेत दिएका छन्।
0: कायाकैरनमा अब पालो उखानको
1: छरछिमेक हेरेर मान्छे चिनिन्छ।
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: पूर्वी र मध्य भेगका धेरै ठाउँमा रातभर झरी, केही ठाउँमा बाढ़ीको जोखिम रहेकाले सावधानी अपनाउन आग्रह।
0: त्रिभुवन विश्वविद्यालयको एमबीएस परीक्षामा गम्भीर लापरवाही, परीक्षामा मोबाइल निषेध तर व्हाट्सएप ग्रुपबाट बाहिरियो प्रश्नपत्र, अनुसन्धान चल्दै।
1: वैदेशिक शिक्षामा हुने खर्चले सेवा निर्यातको आमदानीमा धक्का, एक वर्षमै 4 खर्बका कृषि तथा पशुजन्य वस्तु आयात।
0: अत्यधिक गर्मी, सुक्खा मौसम र तीव्र हावाका कारण फ्रान्स र स्पेनमा डढेलो फैलिँदै झण्डै 3.5 लाख विस्थापित, हजारौं अग्नि नियन्त्रक परिचालन।
1: र जिम्बावे संघको 3 खेलको T20 अन्तर्राष्ट्रिय श्रृंखलामा भारतको क्लीन स्वीप।
0: र अन्त्यमा आजको कार्टुन, आज हामीले गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। नेपालमा पनि परीक्षाको प्रश्नपत्र आउट भएको प्रकरण, अनि भारतमा यही प्रकरणमा कक्रोच पार्टीको आन्दोलनपछि त्यहाँका शिक्षा मन्त्रीले राजीनामा दिनु परेको प्रसंगसँग यो कार्टुनलाई जोड़िएको छ। यहाँ नेपालका शिक्षा मन्त्री जस्तै देखिने मान्छे पत्रिका पढ़िरहेका छन्। पत्रिकामा लेखिएको छ, कक्रोच आन्दोलनपछि भारतीय शिक्षा मन्त्रीको राजीनामा। त्यही बेला मन्त्रीले आफ्नो खुट्टा नजिकै कक्रोच अर्थात साङ्लो देखेर झसङ्ग झस्किँदै खुट्टा उचालेका छन्। अनि नजिकै कुचो लगाउँदै गरेका अर्का मान्छे भन्दैछन्, हे मन्त्रीज्यू, नि जाबु साङ्ला छन्, के साह्रो डराउनु भयो भने। आजको काया कैरन सकिएको छ।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
3: सूचना, न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
4: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल, मात्र ₹50 मा।
5: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, कुराही दान। फोन नम्बर 082-585-2110। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक, र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
6: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
7: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
6: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
8: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
9: छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
10: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराही हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
9: डाक्टर दिने सेवाहरू, ठुला मानिसमा देखिने खोकी, दम खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बाद टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
11: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
12: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान स्टेचन र मेडिकल अफिसर डाक्टर क्षितिज नेपालीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
9: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही दाल। फोन नम्बर 082-585-2023, 98-478-1673
13: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: नमस्कार, पत्र पत्रिकाको संगालो कार्यक्रम खबर पत्रिकामा प्रविधिका मित्र शालिग्राम चौधरी र सहकर्मी सुशीला ओलीसँगै अमर क्षेत्रीको तपाईलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्य पश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलासोलीमा रहेको रेडियो बंगलासोली र गढ़वामा रहेको रेडियो साझा आवाजबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioempire.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रोबाट पनि संसारभर सुन्न सकिन्छ।
0: समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: दाङबाट 2,08,28,00,000 भन्दा बढ़ी पूँजीगत बजेट फिर्ता, प्रदेश सरकारतर्फ विकास बजेट खर्च संघीय सरकारको तुलनामा कमजोर।
0: लुम्बिनी प्रदेशमा आत्महत्याको दर बढ़दै, गत आर्थिक वर्षमा प्रदेशमा आत्महत्या सम्बन्धी 1,300 बढ़ी घटना।
1: र केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै लुम्बिनी प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिने।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल छ। सर्जन, फिजिसियन, हार्ट जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन फिभर अपरेसन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण काम हुन्छ। योभन्दा राम्रो अस्पताल कुन छ? 85 सालबाट सेवा दिँदै आएको दलाली जनताले गोर्खा अस्पताल पाएको। रतनपुर चोकबाट उत्तरतर्फ, मिलनचोकबाट दक्षिणतर्फ, गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराइदा बिरामी भए गोर्खा हस्पिटल जाऊ। पन्नामा टिप्नुहोस् 082-5363-414।
0: कार्यक्रम खबर पत्रिकामा आज हामीसँग दाङबाट प्रकाशित हुँदै आएका तीनवटा दैनिक पत्रिका हातमा परेका छन्। नयाँ युगबोध राष्ट्रिय दैनिक, गोरखपुर राष्ट्रिय दैनिक र गणतन्त्र राष्ट्रिय दैनिक। आज यी तीनवटै पत्रिकाले फरक फरक समाचारलाई प्रमुखताका साथ छापेका छन्। आजको पहिलो समाचार लिएका छौं गोरखपुर दैनिकबाट।
1: दाङमा विकास निर्माणका लागि संघ र प्रदेश सरकारले विनियोजन गरेको करिब 26% विकास बजेट आर्थिक वर्ष 2082-83 खर्च हुन नसकेर फिर्ता भएको छ। आर्थिक वर्ष 2082-83 प्राप्त पूँजीगत विकास बजेट मध्ये 2,08,28,40,290 रूपियाँ खर्च हुन नसकेर फिर्ता भएको हो। कुल विकास बजेटको 25.54% रकम खर्च हुन नसक्दा विकास आयोजनाका लागि छुटाइएको ठूलो रकम उपयोगविहीन बनेको छ। कोष तथा लेखा नियन्त्रक कार्यालय दाङका अनुसार आर्थिक वर्ष 2082-83 संघ र प्रदेश सरकारबाट दाङका लागि कुल 8,15,53,01,500 रूपियाँ पूँजीगत बजेट विनियोजन गरिएको थियो। त्यसमध्ये 6,07,24,61,210 रूपियाँ मात्रै खर्च भएको छ भने बाँकी 2,08,28,40,290 रूपियाँ फिर्ता भएको हो। अघिल्लो वर्षको तुलनामा फिर्ता हुने रकम केही घटे पनि विकास बजेट खर्चको अवस्था अझै सन्तोषजनक बन्न सकेको छैन। पछिल्ला 6 आर्थिक वर्षदेखि हरेक वर्ष 2-3 अर्ब रूपियाँसम्म विकास बजेट खर्च हुन नसक्ने क्रम दोहोरिँदै आएको छ। यसले विकास बजेट कार्यान्वयन प्रणाली अझै प्रभावकारी बन्न नसकेको देखाउँछ। यसैगरी आर्थिक वर्ष 2082-83 संघीय सरकारबाट दाङका कार्यालयका लागि 5,47,63,70,500 रूपियाँ पूँजीगत बजेट विनियोजन गरिएको थियो। त्यसमध्ये 4,28,75,93,820 रूपियाँ अर्थात 78.29% खर्च भएको छ। यसैगरी प्रदेश सरकारतर्फ विकास बजेट खर्च संघीय सरकारको तुलनामा कमजोर देखिएको छ। प्रदेश सरकारले दाङका कार्यालयहरूलाई 2,67,09,31,000 रूपियाँ पूँजीगत बजेट उपलब्ध गराएकोमा 1,07,48,67,390 रूपियाँ मात्रै खर्च भएको छ। यो कुल बजेटको 67.63% हो। बाँकी 9,40,63,610 रूपियाँ फिर्ता भएको छ। प्रदेश अन्तर्गत शहरी विकास तथा भवन कार्यालयमा मात्रै 40,86,97,909 रूपियाँ विकास बजेट खर्च हुन सकेन। सड़क पूर्वाधार विकास कार्यालयमा 31,77,00,000 199 रूपया खाने पानी तथा सरसफाई डिवीजन कार्यालय में 3,06,925 रूपया भू तथा जलाधार व्यवस्थापन कार्यालय में 3,31,67,000 रूपया तथा सामाजिक विकास डिवीजन कार्यालय में 1,80,89,000 रूपया फिर्ता भएको छ। आजको गोरक्षी राष्ट्रीय दैनिक में अमरराज आचार्यले खबर लेख्नु भएको छ।
0: लुम्बिनी प्रदेश में आत्महत्या को दर वात्तै बढेको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरले सार्वजनिक गरेको वार्षिक तथ्यांक अनुसार 2082-83 में लुम्बिनी प्रदेश में आत्महत्या संबंधी 1,376 घटना भएका छन्। ती मध्ये सबैभन्दा धेरै घटना असार महिनामा भएका छन् भने जिल्लागत रूपमा रोपनदेहीपछि दाङ दोस्रो बड़ी प्रभावित जिल्लाका रूपमा देखिएको छ। तथ्यांक अनुसार असार महिनामा मात्रै 166 घटनामा 167 जनाले आत्महत्या गरेका छन्। वैशाख महिनामा 134, जेठमा 119 जनाले आत्महत्या गरेका छन् भने असारमा यो संख्या एकाएक बढेर 167 पुगेको हो। एक महिनाको अवधिमै 48 जना बढी आत्महत्या गरेको तथ्याङ्कले वर्षको अन्त्यतिर मानसिक स्वास्थ्यसँग सम्बन्धित चुनौती थप गम्भीर बनेको संकेत गरेको छ। महिनागत विवरण हेर्दा साउनदेखि चैतसम्म आत्महत्याको संख्या तुलनात्मक रूपमा उतार चढ़ावमा रहे पनि वैशाखबाट पुनः वृद्धि शुरू भएको देखिन्छ। विशेष गरी असारमा सबैभन्दा धेरै घटना हुनुले आर्थिक दबाव, पारिवारिक तनाव तथा अन्य सामाजिक मनोवैज्ञानिक कारणहरूले को थप अध्ययन आवश्यक रहेको संकेत गर्छ। आत्महत्या का माध्यम मध्ये झुण्डिएर आत्महत्या गर्ने प्रवृत्ति अत्यधिक देखिएको छ। वर्षभरिमा झुण्डिएर आत्महत्या गरेका 1,154 घटना दर्ता भएका छन्, जुन घटना कुल घटनाको ठूलो हिस्सा हो। असार महिनामा मात्र यसरी 140 जनाले ज्यान गुमाएका छन्। वैशाखमा 120 जना, कार्तिकमा 108 जना तथा चैतमा 99 जनाले झुण्डिएर आत्महत्या गरेका छन्। झनै बढ्यो आत्महत्याको दर। आजको युगबोध राष्ट्रिय दैनिकमा एकराज भण्डारीले खबर लेख्नु भएको छ।
1: केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै लुम्बिनी प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिने भएको छ। कांग्रेसबाट सरकारमा सहभागी 5 मन्त्रीले सोमबार सामूहिक रूपमा राजीनामा बुझाउने तयारी गरेका छन्। सत्ता समीकरण बदलिसकेपछि सरकारमा निरन्तर बसिरहनु नैतिक रूपमा उचित नहुने निष्कर्षमा पुग्दै कांग्रेसले सरकारबाट बाहिरिने निर्णय गरेको हो। कांग्रेसबाट सरकारमा सहभागी खानेपानी तथा शहरी विकास मन्त्री सरोज थापा, आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की, सामाजिक विकास मन्त्री जन्मजय तिमिल सेना, पर्यटन मन्त्री प्रचण्ड विक्रम न्यूपानी तथा वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवारले सामूहिक रूपमा राजीनामा बुझाउने तयारी गरेका छन्। राजीनामा आइतबार नै बुझाउने तयारी भए पनि सार्वजनिक विदा र मुख्यमन्त्री चेतनारायण आचार्य पार्टीको कार्यक्रममा सहभागी हुन कपिल वस्तुमा रहेकाले सोमबारका लागि सारेको नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक जमुना ढकालले जानकारी दिनुभएको छ। प्रदेशमा एमाले र नेपाली कांग्रेसको गठबन्धनमा 2081 साउनमा एमाले नेतृत्वमा सरकार गठन भएको थियो। हाल चेतनारायण आचार्य मुख्यमन्त्री हुनुहुन्छ। यसैबीच नयाँ सरकार गठनका लागि एमाले र नेकपा बीच शनिबार 3 बुधे सहमति भएको छ। 83 सदस्यीय लुम्बिनी प्रदेश सभामा सरकार गठनका लागि 42 सांसदको समर्थन आवश्यक पर्छ। एमालेका 29 र सभामुख सहित नेकपाका 13 सांसद रहेकाले दुवै दलको गठबन्धनले सहज बहुमत प्राप्त गर्ने अवस्था देखिएको छ।
0: दाङ तथा आसपासका क्षेत्रका विद्यार्थीहरूलाई प्रविधि तथा नवप्रवर्तन र व्यावहारिक ज्ञानमा जोड्ने उद्देश्यका साथ आगामी साउन 15, 16 र 17 गते कोर्टफेस्ट 2026 दाङ एडिसन आयोजना हुने भएको छ। कोर्ट फर चेन्ज दाङ टीमको आयोजनामा सञ्चालन हुने उक्त प्रतियोगिताको तयारी बारे जानकारी दिन आयोजित कार्यक्रममा विज्ञप्ति जारी गर्दै आयोजकले प्रादेशिक छनौट चरणको घोषणा गरेको हो। यस प्रतियोगितामा ब्याचलर तहका प्रविधि आईटीमा अध्ययनरत विद्यार्थीहरूका लागि 2-4 जनाको टोली सहभागी हुनेछ। आयोजक संस्थाका अध्यक्ष जगदीश ओली ले विद्यार्थीहरूलाई सूचना र प्रविधिमा अभ्यस्त गराउन र यसको विकास र विस्तारका लागि यो कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो।
3: यो कार्यक्रम हामीले विद्यार्थीहरूले आयोजना गरेको कार्यक्रम हो। हाम्रो यो आयोजक संस्था कोड फर चेन्ज हो र कोड फेस नामक दिएको छ। यो नेपालको सातवटै प्रदेशहरूमा हुन्छ र लुम्बिनी प्रदेशमा भने एउटा रूपन्देही र दाङमा सञ्चालन हुन्छ र दाङमा हामीले यो पटक दोस्रो पटक यो कार्यक्रम सञ्चालन गर्दैछौँ र हामी पहिलो पटक 2025 कार्यक्रम सञ्चालन गरेका थियौँ र दोस्रो पटक 2026 हामीले दाङ लगायत नेपालगञ्जका टिमहरू लिएर कार्यक्रमहरू सञ्चालन गर्ने सोचेका छौँ र हामीसँग अहिले 10 टिमहरूको एक्सपेक्टेड छ र नेपालगञ्जबाट एउटा टिम आउने लगभग एउटा दुईवटा टिम आउने लगभग फाइनल छ र हामी अरू दाङको टिम लगाएर 10 टिमहरू विद्यार्थीहरूले आयोजना गरेको कार्यक्रम आइटी पढ्ने विद्यार्थीहरूको लागि हकितका लागि उनीहरूले जानेका कुराहरूले उनीहरूले जानेका सिपहरू समाजका लागि हुने कुराहरू विद्यार्थीहरूले प्रदर्शन गरून् र केही समाजमा हुने समस्याहरूले डिफ्रेन्ट वेबाट आइटी वेबाट समाधान गरून् भनेर हामीले यो कार्यक्रम आयोजना गर्न लागेको छौँ। यो कार्यक्रम चाहिँ यही श्रावण 15-16-17 हाम्रो अम्बिकेश्वरी क्याम्पसमा सञ्चालन चाहिँ हुँदैछ।
0: कार्यक्रम खबर पत्रिकामा खबरको सिलसिला जारी नै छ। अहिलेका लागि छोटो विश्राम।
4: पश्चिम नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधिद्वारा विभिन्न सेवाहरू प्रदान गरिरहेको बुद्ध इन्टरनेशनल हस्पिटलमा अब डेन्टल सेवा,
5: दन्तरोग विशेषज्ञ डाक्टर आशिष उप्रेतीद्वारा दिइने सेवाहरू,
4: दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच उपचार तथा अपरेशन सेवा,
6: बाङ्गो टिङ्गो नमिलेको दाँत मिलाउने,
4: सास गन्नाउने, गिजा दुख्ने, गिजा सुनिने समस्याको चेक जाँच तथा सफल उपचार,
6: मुख सम्बन्धी सम्पूर्ण समस्याको अपरेशन सेवा
4: र मुखको स्वास्थ्यको सुधार।
7: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई जाँच। फोन नम्बर 082-63-218।
8: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
10: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
11: हार जोड्ने नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
12: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
13: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
14: इन्डोस्कोपी सेवा
13: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
15: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
16: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदान। फोन नम्बर 082-560-734 र 082-560-138।
17: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-65-309 र मोबाइल 98453-0653।
0: अब बाँकी प्रसंग, दाङको घोराई स्थित 4K एरियाद्वारा आयोजित 2 क्रिस्टल प्रतियोगिताको उपाधि अम्बिकेश्वरी क्याम्पसले जितेको छ। आइतबार सम्पन्न फाइनल खेलमा अम्बिकेश्वरीले देउखुरी वारियर्सलाई 5 पराजित गर्दै आफ्नो उपाधि आफ्नो नाममा लेखाएको हो। पहिले ब्याटिङ गरेको देउखुरीले निर्धारित ओभरमा 6 गुमाएर 54 बनाएको थियो। टोलीका लागि सन्दीप थापाले 14, राजकुमार कुमारले 13 रन बनाए। अन्य ब्याटरले भने दोहोरो अंक छुन सकेनन्। अम्बिकेश्वरीका आयुष ओली, दीक्षा ठकुर ई र मनोज पुनले समान 1-1 विकेट लिए। 55 रनको सामान्य लक्ष्य पछ्याएको अम्बिकेश्वरीका मनोज पुनले उत्कृष्ट प्रदर्शन गर्दै 19 बलमा 3 छक्का र 2 चौकाको सहयोगमा अभिजित 26 रन बनाएका थिए। टोलीले सहज जित निकाल्न सक्यो। देउखोरीका सूरज धिताल र राजकुमार कुमारले समान एक एक विकेट लिएका थिए। उपाधिसँगै अम्बिकेश्वरीले नगद 30,000 कप मेडल र प्रमाणपत्र प्राप्त गर्यो। उपविजेता देउखुरीले नगद 15,000 कप मेडल र प्रमाणपत्रमा चित्त बुझायो। व्यक्तिगत विधातर्फ मनोज पुन म्यान अफ द सिरिज, सन्दीप थापा बेस्ट ब्याटर र आयुष ओली बेस्ट बलर घोषित भए। दाङमै पहिलो पटक आयोजना गरिएको यस प्रतियोगितामा 10 टोलीको सहभागिता रहेको थियो। फोर्के एरिएना प्रबन्ध निर्देशक विपिन बुढाथोकीले दाङमा क्रिसल खेलको लोकप्रियता बढ़ाउन प्रतियोगिता महत्वपूर्ण हुने बताउनु भएको छ। यसैबीच दाङ क्रिकेट संघ र नेपाल पत्रकार महासंघ दाङ बीच मैत्रीपूर्ण क्रिसल प्रतियोगिता पनि सम्पन्न भएको छ। खेलमा दाङ क्रिकेट संघले पत्रकार टीमलाई 33 रनले पराजित गरेको हो। पहिले ब्याटिङ गरेको क्रिकेट संघले 2 विकेटको क्षतिमा 83 रन बनाएको थियो। टोलीका लागि बालकृष्ण खत्रीले 34, सन्दीप घरतीले 22 तथा प्रदीप मजगैयाले 15 रन जोड़े। पत्रकार टोलीका बलर तर्फ हिमाल महराले 2 ओभरमा 11 रन खर्चेर 1 विकेट तथा सिजन सबिन प्रियासनले 1 ओभरमा 21 रन दिएर 1 विकेट लिए। आजको गणतन्त्र दैनिकबाट यो खबर लिएका छौं।
1: मानवीय सेवालाई प्राथमिकतामा राखेर समाज रूपान्तरणका अभियानलाई प्रभावकारी ढंगले अगाडि बढ़ाउनु पर्नेमा वक्ताहरूले जोड़ दिएका छन्। लम्हीमा आयोजित क्युआनेस क्लब अफ देउखोरीको पद हस्तान्तरण तथा शपथ ग्रहण कार्यक्रमको उद्घाटन सत्रमा बोल्ने वक्ताहरूले शिक्षा, स्वास्थ्य, लागू दुर्व्यसन नियन्त्रण, बालबालिकाको संरक्षण तथा सामाजिक उत्तरदायित्वसँग जोड़िएको गतिविधिलाई प्राथमिकतामा राख्दै सेवा केन्द्रित अभियान सञ्चालन गर्नुपर्ने बताएका हुन्। क्युआनेस क्लब अफ देउखोरीका अध्यक्ष गृहराज चौधरीको अध्यक्षता तथा लम्ही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरी को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि चौधरीले मानवीय सेवामा औपचारिक सहभागिता मात्र नभई मनदेखि समर्पित भएर लाग्नुपर्ने आवश्यकता औल्याउनु भई उहाँले सामाजिक संस्थाहरूले सरकारसँग सहकार्य गर्दै शिक्षा, स्वास्थ्य र सामाजिक सचेतनाका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउन सक्ने बताउनुभयो। कार्यक्रममा क्युआनेस क्लब अफ देउखुरीका अध्यक्ष वसन्तराज अधिकारी, आदर्श नमूना माध्यमिक विद्यालय देवपुरका प्रधानाध्यापक कुलचन्द्र पौडेल, लायन्स क्लब देउखुरीका पूर्व अध्यक्ष शेष दत्त चौधरी, लम्हीन जेसिसका अध्यक्ष जयप्रकाश पौडेल तथा पत्रकार दशरथ घिमिरे लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै नवनिर्वाचित कार्य समितिलाई सफल कार्यकालको शुभकामना दिनुभएको थियो।
0: लुम्बिनी प्रदेशमा आत्महत्याको दर निकै बढ्दछ। गत आर्थिक वर्षमा मात्रै 1,000 भन्दा बढ़ीले आत्महत्या गरेका छन्। लुम्बिनी प्रदेशका 12 जिल्ला मध्ये रूपन्देही सबैभन्दा पहिलो छ भने दोस्रोमा दाङ रहेको छ। आत्महत्याको दर यसरी बढ़िराखेको छ, यस बारेमा कुराकानी गर्नका लागि मनोविवर्षकर्ता सुशीला आचार्य अहिले हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ। सुशीला म्याम, यहाँलाई खबर पत्रिकामा स्वागत छ। यो खास गरी पछिल्लो समयमा मानिसहरू आत्महत्याको दर अत्यधिक देखिएको छ, यसको खास चाहिँ मनोविमर्शकर्ताका हिसाबले यस्ता किन यस्ता खालका घटनाहरू बढ़िराखेका छन् के छ भनिदिनु न?
14: अहिले यो पछिल्लो चरणमा आत्महत्याका घटनाहरू दिन प्रतिदिन बढ्दै गइराखेका छन्। यसलाई कारण यही हो भनेर भन्न चाहिँ अझै पनि सकिया छैन, तर विभिन्न अनुसन्धानहरूले भनिरहँदाखेरि पारिवारिक सहयोग असहयोगदेखि लिएर सामाजिक समूहका विभिन्न किसिमका समस्याहरू, जस्तो मेरो मनको समस्याहरू बुझ्न नसक्दाखेरि व्यक्तिले शारीरिक समस्याको कुराहरू मात्रै बढी छलफलमा आए, मनका समस्याहरूको उपचार हुन्छ है भन्ने पनि थाहा भएन। अनि व्यक्ति यसरी एक्लिँदै गयो कि आफ्नो पढ्ने भनेर राखेको छ कि समाजमा, त्यो भएर पनि अझ निराशातिर बढी डिप्रेसनतिर बढी आत्महत्या हुने डिप्रेसनको मुख्य कारण डिप्रेसन पनि हो। समयमा उनीहरूले मनको उपचार नपाउँदाखेरि आफ्नो कुराहरू, भावनाहरू, समस्याको पहिचान हुन्छ है भनेर सुन्नलाई एउटो भनौँ न यो भावनात्मक सहयोगको असरहरूले गर्दाखेरि पनि मनले एक्लिँदाखेरि बाँच्न मन नलागेर भन्दा पनि वास्तव नसकेर आत्महत्या गरेको चाहिँ एकदम बढी नै देखिरहेको छ।
0: अब यो अलि पुराना चाहिँ साधु सन्तहरूको कुरा सुन्ने हो भने त एकान्तमा आनन्द हुन्छ, एकान्तमा ज्ञान प्राप्त हुन्छ, एकान्तमा ध्यान प्राप्त हुन्छ भनेर गरिरहेका थिए। अहिले मानिस चाहिँ म एक्लिँदैछु भनेर आत्महत्या गरिराखेका छ। अनि यो आत्महत्याको रेसियो र उमेर समूहलाई हेर्ने हो भने 10-12 वर्षको बच्चाले पनि आत्महत्या गरिरहेछ, 72 वर्षको वृद्धले पनि आत्महत्या गरिरहेछ। यो त खासले गन्जागोरको स्थिति छ। मानिसमा यस्तो भयावहको अवस्था चाहिँ किन आउन थाल्यो?
14: पक्कै पनि अहिले उमेरगत हिसाबले यो उमेरको मान्छेले आत्महत्या गर्छ भन्ने छैन। 8 वर्षको बच्चादेखि 80 वर्षको सम्मले पनि आत्महत्या गरेको घटनाहरू हामीले सुनिराखेका छौँ। यसलाई यसरी भन्न सकिन्छ, व्यक्तिको उमेर भन्दा पनि साना बालबालिकाको पनि भावनात्मक बुझाइ हुन्छ है। उसले पनि समाज परिवार सबैसँग अपेक्षा राखेको हुन्छ, त्यो अपेक्षा सबैको अपेक्षा पुरा हुन्छ भन्ने चाहिँ होइन, तर त्यो अपेक्षा पनि कति सही छ कति सही छैन भन्नलाई पनि उसले खुलेर कुरा गर्ने मनाल भएन कि। कुनै पनि एउटा किशोर अवस्थाको बालिका होस् या बालक होस् या कुनै पनि व्यक्तिको समाजको एउटा व्यक्तिले आफ्नो स्पेस शान्त अझ तपाईँले भन्नुभयो धामी जात्रीले पहिला पहिला एक्लै बस्यो भने झन् अब ज्ञान प्राप्त गर्थे भन्ने कुराहरू, तर त्यो फरक कुरा भएछ। जस्तो अहिले पनि यो मानसिक स्वास्थ्यमा पनि यो तनाव व्यवस्थापनमा एक्लै पनि बस्न सकिन्छ भन्ने छ कि, तर त्यो एक्लै बस्दाखेरि हाम्रा मनमा कस्ता विचारहरू आएका छन्, हाम्रा भावनाहरू कस्ता आइरहेका छन्, त्यसलाई मनन गर्न सके सक्नलाई पनि एउटा एउटा के भन्छन् यो मार्ग निर्देशन गर्ने होइन, तिम्रो विचार सही छ है, तिमीले सोचेका कुराहरू सही छन् है भन्नलाई त आधार के त होइन। हाम्रो समाजमा व्यक्ति एक्लै रहेको छ, यति हामीसँग मिल्न छोड्यो भनेर छोडिरहेका छन् कि, तर त्यो हिजो मसँग एकदम मिल्ने साथी अहिले किन एक्लै रहेको छ त भन्नलाई, ओ केटा के छ आउँछ भयो ओए साथी भन न भनेर खै त हामीले भनेको होइन। यो पहिला भन्दाखेरि चेन्ज भयो यो घमाउँदै भयो भनेर छोडिरहेका छन्, तर उसको भावनात्मक परिवर्तन विचारहरूलाई हामीले ख्याल गरिरहेका छन्, व्यवस्था गरिरहेका छौँ। त्यसले गर्दाखेरि पनि यही यो त मेरो साथी होइन सोध्छ कि भनेको थिएँ त मलाई केही पनि सोधेन भन्ने हिसाबले पनि एक्लिँदै गएको अवस्था हो कि, त्यो चाहिँ पहिलाको ज्ञान हासिल गर्ने हिसाबले होला होइन। अहिले चाहिँ भावनात्मक रूपले कसैले आफ्नो विचारहरू बुझेका छैनन्, मेरो उल्टो सल्लाह मात्रै दिइरहेका छन्, मेरो भावना बुझ्ने कोही छैन भनेर पनि उनीहरूले आफ्नो कुराहरू भन्न व्यक्त गर्ने सुरक्षित वातावरणै पाएनन् कि, त्यही भएर एक्लिरहेको अवस्था हो। एक्लै किन ठिकै छ, त्यही एक्लैपन अलि धेरै बढ्दै गयो भने त मानसिक स्वास्थ्य समस्या हुने हो, त्यो उसको अन्तिम भनेको उपचार सुरुमै पाइएन भने आत्महत्या हो।
0: हजुर, मानिसमा यस्तो खालको सोच यस्तो खालको विचार चाहिँ कसरी आउँछ भने चाहिँ त्यो परिवारबाट त्यस्तो खालको वातावरण पाउँछ अथवा विद्यालयबाट चाहिँ त्यस्तो खालको वातावरण, म एक्लो भएँ। हिजो अस्तिका दिनमा हेर्ने हो भने मानिस त म अगाडि बढ्छु, म सङ्घर्ष गर्छु, मैले जति दुःख परे पनि सहनु पर्छ, अगाडि बढ्नुपर्छ, सङ्घर्ष नै सफलता हो भन्ने खालले लिने युवा पंक्ति अथवा अन्य पंक्तिहरू आज चाहिँ मैले त केही पनि गर्न सकेन भन्ने स्थितिमा चाहिँ कसरी पुग्यो भने अघि
14: यो पक्कै पनि पहिलाको तपाईँ हाम्रो उमेरको हामी जसरी हुर्किने हाम्रो परिवारमा हेर्नु हात हातमा फोन थिएन, घरबाट टिभी हुन्थ्यो, तितो सत्य हेर्नलाई पनि हामी सबैजना जम्मा भएर रमाइलोसँग राख्थ्यौँ। अहिले टिभी थन्के हात हातमा फोन भए आफ्नो भावना मेरो बाबाको सङ्घर्ष मैले सुन्न पाइरहेको छैन कि, मेरो हजुरबाको सङ्घर्ष मैले सुन्न पाइरहेको छैन, मेरो बाबा मेरो या मेरो आमा मेरो पारिवारिक एउटा सँगै बसेर पनि उसको हिजोका दिनका सङ्घर्ष हिजोका दिनका अनुभवहरू सुन्ने अहिले वातावरण छैन। एक हिसाबले भनौँ हाम्रो पारिवारिक सम्बन्धभित्र नै खुलेर कुराकानी गरी स्वस्थ सम्वादको अभावले गर्दाखेरि पनि ए भने उसले आफ्नो व्यक्तिगत विचार व्यक्तिगत यो सोच साधन या व्यक्तिगत भावनालाई पनि व्यक्त गर्नलाई परिवार मेरो पारिवारिक माहौल भएन कि, म भन्ने बित्तिकै मेरो परिवार पनि समाज हो नि त, समाजले समाजलाई मन मिलेन भन्ने मात्रै समस्या हुने हो, स्वास्थ्य समस्या हुने हो। त्यस कारणले गर्दाखेरि पनि हौसला दिनलाई पनि त उसले उसका परिवारका अनुभवहरू सुन्न पर्यो नि, त्यो अवस्था माहौलै भएन कि, सुन्न चाहँदैन ए बच्चा बच्चा सुन्न चाहँदैन भनेर हामीले पनि सुनाइरहेका छैनौँ कि, त्यसले गर्दाखेरि पनि सङ्घर्ष भन्ने कुरा त त्यो पनि एउटा विचार हो, भावना हो, होइन त्यो भावना ल्याउने पनि माहौल कसले गराउने हो त भन्दा समाजले गराउने हो। समाज भनेपछि चाहिँ तपाईँको तपाईँको परिवारमा तपाईँको बुवा आमा छोरा छोरी श्रीमान श्रीमती परिवार समाज हो क्या। त्यसरी समाज र स्वयं मको बिच तालमेल हुनलाई संवाद जरुरी छ। त्यो कमीले गर्दाखेरि पनि उसले अझ आफूमा भएका क्षमताहरू पहिचान गराउन नसकेको अवस्था पनि छ सर।
0: हस्, महत्वपूर्ण समय र विचारका लागि यहाँ धेरै धेरै धन्यवाद।
14: हस् तपाईँहरूलाई धेरै धेरै धन्यवाद।
0: उहाँ हुनुहुन्थ्यो मनोविमर्शकर्ता सुशीला आचार्य। अहिले बढ्दै गएको आत्महत्या र यसका रोकथामका उपायका बारेमा हामीसँग कुराकानी गर्दै अब लागौं यिनै पत्रिकाहरूले छापेका सम्पादकीय लेख विचार र टिप्पणीहरूतर्फ। आजको नयाँ युगबोध राष्ट्रिय दैनिकमा नेपाली कम्युनिष्ट आन्दोलन त्याग र स्खलनको व्यथा शशिधर भण्डारीको विचारलाई छापिएको छ। संक्रमण कम तर जोखिम कायम हुने डेंगू संक्रमण डाक्टर प्रकाश बुढाथोकीको विचार छापिएको छ भने बाल विवाह विरूद्ध सामाजिक जागरण आवश्यक शीर्षकमा आजको नयाँ युगबोध राष्ट्रिय दैनिकले सम्पादकीय लेखेको छ।
1: यसै गरी आजको गोरक्ष राष्ट्रिय दैनिकमा सदाचार समृद्धिको आधारशिला डाक्टर त्रिलोचन पौडेलको विचार छापिएको छ। घर र विद्यालय भविष्य निर्माणको साझेदारी यादव गिरीको विचार छ। औकात बिर्सेपछि भइन्छ असफल केपी सुवेदीको विचार छ भने डिजिटल एडिक्सनको चिन्ता गोरक्षले सम्पादकीय छापेको छ।
0: फोहोरबाट मोहर दिगो विकास उद्यमशीलता र विश्वका सफल उदाहरण आजको गणतन्त्र दैनिकमा सबिन प्रियासनको यो लेख छापिएको छ भने प्राकृतिक विपत्तिबाट बस्नुपर्छ शीर्षकमा सम्पादकीय लेखिएको छ। यिनै खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिने प्रविधिका मित्र शालिग्राम चौधरी र कार्यक्रम सुनिदिने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौ। आजका लागि भने म अमर क्षितिज
1: अनि म सुशीला ओली पनि बिदा हुन्छौ।
0: नमस्कार।
18: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
19: मोडिङ दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
18: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है। सिधै भन न, कहाँबाट ल्याएर यो जुत्ता?
19: मैले सिधै कुरा गरेको छु, कुनै कुरो बुझ्दैनौ? दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
18: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने।
19: एकपटक दङ्गालीबाट किनेर हेर न।
18: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहालेँ है।
20: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
19: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
21: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पन्न विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
22: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
19: प्रोप्राइटर सोमराज रैदास।
23: सम्पर्क फोन नम्बर 0825635775।
19: सम्पर्क नम्बर 98478273।
24: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
25: मार्गको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ। कार्यक्रम अनुसार मन्त्री लम्साल, जापानी राजदूत र जाइकाका अध्यक्षले सुरुङभित्र गाड़ी चलाएर सवारी आवागमनको उद्घाटन गर्नुहुनेछ। एम्बुलेन्स र सुरक्षा निकायका सवारी साधन र अन्य अत्यावश्यक सवारी साधनलाई पहिलो चरणमा प्रवेश सुरुङमा प्रवेश दिइनेछ। केही दिनदेखि सुरुङ मार्ग पूर्ण रूपमा परीक्षण गरेर सबै वर्गका सवारी साधनलाई सञ्चालन हुन दिइनेछ। सुरक्षा अवस्था र ट्राफिक व्यवस्थापनको परीक्षण गरी अन्य सवारी साधनलाई सञ्चालन हुन दिइनेछ। परीक्षण अवधिभर सुरुङ मार्ग भएर सञ्चालन हुने सवारी साधनले कुनै शुल्क तिर्नुपर्ने छैन। कुल 2688 मिटर लामो सुरुङ मार्गमा सवारी साधन सञ्चालन हुँदा निश्चित शुल्क तिर्नुपर्नेछ। सड़क विभागका अनुसार कार र भ्यानले काठमाडौँ भित्रदा 65 रूपियाँ र बाहिरिँदा 60 रूपियाँ शुल्क तिर्नुपर्नेछ। मिनी बस, ट्रक र टिप्परले काठमाडौँ तर्फ आउँदा 115 र बाहिरिँदा 80 रूपियाँ शुल्क बुझाउनुपर्नेछ। यस्तै ट्रकले काठमाडौँ आउँदा 260 रूपियाँ र बाहिरिँदा 200 रूपियाँ शुल्क तिर्नुपर्नेछ। पैदल यात्री, दुई पाङ्ग्रे, तीन पाङ्ग्रे सवारीले सुरुङ मार्गमा प्रवेश पाउने छैनन्। डिजेल, पेट्रोल, ग्यास लगायत प्रज्वलनशील पदार्थ बोकेको सवारी साधन र विस्फोटक पदार्थ बोकेका सवारीलाई सुरुङ मार्गमा प्रवेश निषेध गरिएको छ। सो आयोजनामा मुख्य एवं उद्धार गरी दुईवटा सुरुङ मार्गको व्यवस्था गरिएको छ। मुख्य सुरुङमा सवारी साधन सञ्चालन हुनेछ भने उद्धार कार्यमा उद्धार सुरुङको प्रयोग हुनेछ। सुरुङ मार्गको निर्माण जापानको हाजमा एन्डो कर्पोरेशनले गरेको हो। आयोजनाको परामर्शदात्री संस्था निप्पन कोइकाका इन्जिनियर रमेश प्रसाद कोइरालाका अनुसार सुरुङ मार्गमा सुरक्षा, सहज आवागमन र मानवीय सुरक्षाका लागि दमकल, आकस्मिक उद्धार, सीसीटीभी क्यामेरा, संचार र सुरक्षा संयन्त्र उपलब्ध छ। त्यस्तै अक्सिजनको निरन्तर प्रवाह र अन्य अत्यावश्यक सेवा उपलब्ध गराइएको छ। काठमाडौँको चन्द्रागिरी नगरपालिका एक दहचोक टोटीपाखाबाट शुरू हुने सुरुङ मार्ग पश्चिमतर्फ धादिङको धोनीबेसी नगरपालिकाको सिस्ने खोलामा टुङ्गिनेछ। हाल सञ्चालनमा रहेको राजमार्गमा हुने जाम, त्यहाँको उकालो र घुमाउरो बाटो आदिका हिसाबले इन्धन र सड़क उपभोक्ताको झण्डै एक घण्टा समय बचत हुने अपेक्षा गरिएको छ। अनशनरत डाक्टर गोविन्द केसी र सरकारी वार्ता टोली बीच आज पुनः वार्ता हुने भएको छ। आइतबार दिउँसोबाट शुरू भएको द्विपक्षीय वार्ता हिजो रातिसम्म चलेको थियो। आज बिहान पुनः वार्तामा बस्ने गरी हिजो छलफल सकिएको बताइएको छ। सेती प्रादेशिक अस्पतालको प्रशासनिक भवनमा सरकारी टोली र डाक्टर केसी पक्ष बीच भएको वार्तामा डाक्टर केसीका मागबारे वृहत छलफल भएको थियो। वार्ता सकारात्मक र सहमति नजिक पुगेको बताइएको छ। वार्तामा सरकारका तर्फबाट प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डाक्टर जेपी अग्रवाल, सांसद पुकार बम, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटा, शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल र डाक्टर केसीका तर्फबाट डाक्टर अमृत जैसी, पवन थापा सहभागी रहनु भएको थियो। साउन 7 गते धनगढ़ीको श्रीकृष्ण मन्दिर धर्मशालामा अनशन शुरू गर्नुभएका डाक्टर केसीलाई स्वास्थ्य अवस्था कमजोर देखिएपछि शनिबार सेती प्रादेशिक अस्पतालको आईसीयूमा सारिएको छ। डाक्टर केसीले शहीद दशरथ सन्त स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारीको नियुक्ति खारेजी लगायतका 5 बुधे माग राख्नु भएको छ। कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशीले नयाँ मुख्यमन्त्रीमा दावी पेश गर्न प्रदेश सभा सदस्यलाई आह्वान गर्नुभएको छ। मुख्यमन्त्री यमलाल कणेलले पदबाट दिनुभएको राजीनामा स्वीकृत गर्दै नेपालको संविधानको धारा 168 उपधारा 2 बमोजिम दुई वा दुई भन्दा बढ़ी दलको समर्थनमा नयाँ मुख्यमन्त्री पदमा नियुक्तिका लागि दावी पेश गर्न उहाँले आह्वान गर्नुभएको हो। प्रदेश प्रमुख जोशीले बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई यही साउन 12 गते साँझ 5 बजेभित्र मुख्यमन्त्री पदमा नियुक्तिका लागि दावी पेश गर्न आह्वान गर्नुभएको हो। 40 सदस्यीय प्रदेशसभामा नेपाली कंग्रेसका 15, नेपाली कम्युनिष्ट पार्टी नेकपाका 13, सभामुख सहित नेकपा एमालेका 10, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र अन्य 1-1 जना सदस्य छन्। प्रदेशमा सरकार गठनका लागि 21 जना प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ। यसैबीच कर्णाली प्रदेशसभाको बैठक यही साउन 14 गते बिहिबार दिउँसो 3 बजे बस्ने भएको छ। त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायतर्फ एमबीबीएस प्रथम सेमेस्टरको अर्गनाइजेशनल बिहेभियर विषयको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति पक्राउ परेका छन्। यही साउन 8 गते परीक्षा शुरू भए लगत्तै उक्त विषयको प्रश्नपत्र विभिन्न व्हाट्सएप समूहमा शेयर गरी प्रश्नपत्रको गोपनीयता भंग गरेको कसुरमा कैलालीको घोडाघोडी नगरपालिका 11 घर भई हाल भक्तपुर बस्ने 33 वर्षका सन्दीप सिंह पक्राउ परेका हुन्। केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले सिंहलाई भक्तपुरको मध्यपुर थिमी नगरपालिका 1 पक्राउ गरेको हो। उनीमाथि अनुसन्धान जारी रहेको ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराले जानकारी दिनुभयो। त्यसअघि प्रहरीले अनुसन्धानका क्रममा अन्य केही व्यक्तिलाई समेत नियन्त्रणमा लिएको थियो। एमबीबीएस प्रथम सेमेस्टरको अन्य विषयका परीक्षा बाँकी नै रहेको अवस्थामा उक्त परीक्षामा गैर कानूनी क्रियाकलाप नगर्न समेत ब्यूरोले सचेत गराएको छ। नेपाल र भारत सीमा सहजीकरण तथा सीमा इलाकामा हुन सक्ने अवैध क्रियाकलाप नियन्त्रण र सूचना संकलनका लागि सशस्त्र प्रहरी बल नेपालले सीमा सम्वाद समूह परिचालन गरेको छ। झापाको काकडभिट्टा, विराटनगरको रानी, पर्साको वीरगंज, रूपन्देहीको डण्डा, नेपालगंजको जमुना, कञ्चनपुरको गड्डा चौकी र कैलालीको गौरीफन्टामा सशस्त्र प्रहरी नायब निरीक्षकको कमाण्डमा प्रत्येक नाकामा 14 जनाको टोली हिजोदेखि परिचालन गरिएको हो। सो टोली उक्त क्षेत्रमा रहेको सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्ममा तैनाथ रही सीमाको मुख्य नाकामा परिचालन हुने सशस्त्र प्रहरी बलले जनाएको छ। सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले हिजो रूपन्देहीको डण्डास्थित सीमा सुरक्षा गुल्मबाट सो टोली परिचालनको शुभारम्भ गर्नुभएको हो। हिजै अन्य नाकामा समेत सम्बन्धित बाहिनीका बाहिनी पतिले टोली परिचालनको शुभारम्भ गर्नुभएको छ। सुनसरीको देवानगंज गाउँपालिका तीन कप्तानगंजमा सशस्त्र प्रहरीको गोली लागेर एक युवकको ज्यान गएको छ। दसजना घाइते भएका छन्। देवानगंज गाउँपालिका तीन कप्तानगंजका 24 वर्षीय ओमप्रकाश मेहताको प्रहरीको गोली लागि ज्यान गएको हो। गोली लागि गम्भीर घाइते भएका मेहतालाई उपचारका लागि विराटनगर स्थित न्यूरो अस्पताल पुर्याइएको थियो। उपचारकै क्रममा राति चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। दुई समूहबीच उत्पन्न विवाद झडपमा परिणत हुँदा हिंसात्मक बनेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो। अन्य घाइतेहरूको विराटनगर स्थित न्यूरो अस्पताल, विराट नर्सिङ होम, नोबल मेडिकल कलेज तथा अन्य अस्पतालमा उपचार भइरहेको सुनसरी प्रहरीले जनाएको छ। घाइते मध्ये 22 वर्षीय मिथिलेश यादव, 18 वर्षका अमलेश मेहता, 25 वर्षका मिथिलेश मेहता र 20 वर्षीय अमित कुमार यादव रहेका छन्। यस्तै विराटनगर नर्सिङ होममा उपचाररत घाइतेहरूमा 21 वर्षीय रविन्द्र मेहता, 18 वर्षीय अमित कुमार यादव, 25 वर्षीय सुनिल कुमार मेहता र 26 वर्षका सुनिल कुमार मेहता रहेको प्रहरीले जनाएको छ। झडपमा प्रहरीतर्फ प्रहरी निरीक्षक राकेश राई सहित 8 सुरक्षाकर्मी घाइते भएका छन्। राईको टाउकोमा चोट लागेर 5 टाँका लगाइएको छ। साथै प्रहरी नायब निरीक्षक गणेश नारायण श्रेष्ठ, प्रहरी वरिष्ठ हवलदार अमरलाल यादव, प्रहरी रामबहादुर राई, विजय यादव, प्रहरी सहायक निरीक्षक नवराज पोखरेल, प्रहरी बुद्धदेव शाह र प्रहरी जवान निवेश यादव घाइते भएका छन्। उनीहरूमध्ये अधिकांशको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। युवाहरूको एक समूह डीजे बजाउँदै साउने सोमबारको बोलबम यात्राका लागि सप्तकोशी नदीतर्फ जाने तयारीमा थियो। सोही क्रममा अर्को समूहले रातिको समयमा हो हल्ला भएको भन्दै अवरोध गर्न खोजेपछि दुई पक्षबीच विवाद शुरू भएको प्रत्यक्षदर्शीले बताएका छन्। पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले वर्षातका कारण क्षति पुगेको पुष्पलाल मार्ग तथा लामा सागु जिरी सड़कको स्थलगत अनुगमन गर्नुभएको छ। उहाँहरूले मुढे चरीकोट सड़क, खिम्ती आयोजना स्थलमा तामाकोशी नदीले कटान गरेको पुष्पलाल मार्गको अवस्था, कालीदहको पहिरो, तामाकोशीको पुल, जिरी खरीढुङ्गा स्थित ओरिएन्ट म्याग्निसाइट लगायतको स्थलगत अनुगमन गर्नुभएको हो। हिजो चरीकोटमा भएको छलफलका क्रममा पूर्वाधार विकास मन्त्री लम्सालले मुढे चरीकोट सड़क स्तर उन्नतिका लागि निर्माण व्यवसायीले पाएको थप समय समेत सकिएकाले अब कानून अनुसार कार्यवाही प्रक्रिया अघि बढ़ाउने र सड़क स्तर उन्नतिका लागि नयाँ ढंगले अघि बढ़ने बताउनुभयो। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले निर्माण व्यवसायीहरूको माग अनुसार खरिद ऐन संशोधन गरी निर्माण व्यवसायी मैत्री बनाइएकाले काम नभए कानून अनुसार कार्यवाही हुने बताउनुभयो। नेपाली कंग्रेसका सभापति गगन थापाले पार्टी एकता सहमति उन्मुख रहेको बताउनु भएको छ। पार्टी एकताका लागि दवाब दिन स्थानीय तहका जनप्रतिनिधिसँग हिजो काठमाडौँमा भएको भेटमा सभापति थापाले वर्तमान चुनौती सामना गर्नका लागि पनि पार्टी एकता अपरिहार्य रहेकाले एकतामा असर पर्ने कार्य नगर्न सबैसँग आग्रह गर्नुभयो। सभापति थापाले पार्टी एकताका लागि दवाब अभियानले यही साउन 16 आयोजना गर्न लागेको राष्ट्रिय भेला समेत स्थगित गर्न आग्रह गर्नुभयो। उहाँले असन्तुष्ट नेताहरूसँग कार्यदल बनाएर सूक्ष्म रूपले सहमतिको खाका बनाउन 2 सदस्यको नाम मागिएको र 4 सदस्यीय कार्यदल 1-2 दिनभित्र बन्ने जानकारी पनि दिनुभयो। भेटमा स्थानीय तहका जनप्रतिनिधिले तत्काल पार्टी एकता गरेर आम जनतामा विश्वासको वातावरण बनाउनु पर्ने र पार्टीको साख फर्काउन नसकिने बताउनु भएको थियो। मध्य प्रदेशका जिल्लाहरूमा पर्याप्त वर्षा नभएकाले अपेक्षा अनुसार धान रोपाई हुन सकेको छैन। पर्याप्त सिंचाई सुविधा नभएकाले मधेसका 50% किसान अहिले पनि आकाशे पानीको भरमा खेती गर्न बाध्य छन्। जनकपुरबाट संवाददाता अजय कुमार झाको यो रिपोर्ट।
2: वर्षे नहीं थे यहाँ पानी का जो बोरिंग आदि चलते तब लोग सुखराती लोग अरे तो दुखे दुख है जो समस्या है।
3: वहाँ हनुमतो महोत्तरी का सोनमा गांव पालिका का अगुवा किसान राम किशोर यादव। मध्य प्रदेश का जिला इस पटक पर्याप्त मात्रा में वर्षा न भएका कारणले अपेक्षा अनुसार को धान रोपाई हुन सकेको छैन। धान उत्पादन को दृष्टिकोण ले मध्य प्रदेश अग्रणी प्रदेश भए पनि अहिले पनि 50% भन्दा बढी किसानहरू आकाशे पानी को घर में खेती गर्नका लागि विवश रहेका छन्। यस वर्ष पर्याप्त पानी नपरेका कारणले खेती गर्नमा निकै समस्या भइरहेको बताउँदै धनुषाको नगराइन नगरपालिकाका किसान रामनाथ महतो
2: बोरीमा पानी हालेपछि 10 मिनट माथि पानी टिक्छ खेती गर्नको लागि धेरै परेशानी छ खेतमा जोत्नको लागि ट्रेक्टरमा फसिसक्यो पानी छैन
3: अर्का किसान महेन्द्र मल्ल खतवेले वर्षा पर्याप्त नभएको र खेतमा विद्युतीकरण नभएका कारणले खेतीमा निकै समस्या भएको बताउनु भयो
4: लाइनको चलते बिजुलीको चलते गिरत पर्छ 500 लिटर मात्रै तेल भेटे सके नल भी टाइम पर नहीं भेटे किसान एहन कमजोर खेती है 4 किलो 5 किलो कठा किसान खाए छिटे
3: गत वर्ष मध्य प्रदेश में धान रोपाई में समस्या भएका कारणले 13,53,968.5 मेट्रिक टन धान मात्र उत्पादन भएको थियो मध्य प्रदेश का जिल्लाहरूमा धान खेती हुने 3,82,433 हेक्टर मध्य यस वर्ष बिहीबार सम्ममा 3,580.35 हेक्टर क्षेत्रफल में धान रोपाई संपन्न भएको छ मध्य प्रदेश का कृषि विकास निर्देशालय का निर्देशक जितेन्द्र यादव
5: प्राप्त खर्चमा गरेर लगभग 78% जति रोपाई भइसकेको छ मध्य प्रदेश को पश्चिम जिला 12% रोपाई पनि राम्रै भएको छ पानी पनि पर्या हो महोत्तरी धनुषा र अलिकति पानी कम परेको हिसाबले रोपाई पनि कम भएको छ
3: वर्षभरि राम्रो सिंचाई भएको खण्डमा मध्य प्रदेश में धान को उत्पादन 3 गुणाले वृद्धि गर्न सक्ने विज्ञहरूले जानकारी दिँदै आउनु भएको छ अजय कुमार झा रेडियो नेपाल जनकपुर धाम
25: जल तथा मौसम विज्ञान विभागले मकवानपुर जिल्लाको जुरेली बजार आसपासका क्षेत्रमा अविरल वर्षा भइरहेकाले लाल बकैया नदीमा बाढ़ी आउन सक्ने चेतावनी दिएको छ विभागले सूचना मार्फत नदी आसपास डुबान भइरहने ठाउँका बासिन्दालाई आज बिहानसम्म सतर्क रहन आग्रह गरेको छ यस्तै लमजुङको घरेडुङ र आसपासका क्षेत्रमा पनि भारी वर्षा भइरहेको तथा थप वर्षा हुने सम्भावना रहेकाले सावधानी अपनाउन अनुरोध गरिएको छ ससाना खोलाहरूमा आकस्मिक बाढ़ बढ्न सक्ने र बाढ़ी र पहिरोको जोखिम रहने भएकाले आवश्यक सावधानी अपनाउन समेत विभागले आग्रह गरेको छ धनकुटाको सदरमुकाम स्थित तल्लो टुडीखेल खेल मैदान लामो समयदेखि प्रयोगविहीन बनेपछि मैदानको सरसफाई लगायत सुधारका काम शुरू गरिएको बताउँछन् हाम्रा धनकुटा स्थित संवाददाता ईश्वर थापा
6: धनकुटा टोडीखेलमा स्थानीय जिल्ला प्रदेश तथा राष्ट्रिय स्तरका विभिन्न खेलका प्रतियोगिता सञ्चालन हुँदै आएका थिए यस्तै दैनिक रूपमा खेलाड़ीहरूले नियमित अभ्यास पनि गर्दै आएका थिए तर मर्मत सम्भार संरक्षण र स्तरोन्नतिका लागि भन्दै करिब 1.5 महिना यता मैदान प्रवेश पूर्ण रूपमा बन्द गरिएपछि विभिन्न खेलका प्रतियोगिता र अभ्यास प्रभावित बनेका छन् मैदानलाई दीर्घकालीन रूपमा सुरक्षित र व्यवस्थित बनाउन केही समयका लागि बन्द गर्नु परेको हो बन्द गरेपछि झार भरिएको मैदानको सरसफाई शुरू गरिएको छ सबै व्यवस्थापन पूरा गरेपछि मैदान खेल गतिविधिका लागि खुल्ला गरिने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मनोज राईले बताउनुभयो
7: धेरै दिनमा मेलाहरू लागेर अनेकौं कार्यक्रम भएर टुली खेल जीर्ण अवस्थामा थियो टुली खेल संरक्षण समिति गठन गरेर संरक्षण गर्दैछौँ सरकारबाट पैसा छुटिएको छैन केही छैन यहीँकै स्थानीयहरू हामी गएर संरक्षण गर्ने यसलाई निर्माण गर्ने फेरि खेल्न प्रतियोगिताहरूको लागि योग्य बनाउने भनेर स्थानीय बासी
6: धनकुटा टुली खेलमा वर्षौंदेखि फुटबल भलिबल क्रिकेट लगायत विभिन्न खेलका प्रतियोगिता सञ्चालन हुँदै आएका थिए जिल्लाका अधिकांश खेलाड़ीको नियमित अभ्यास स्थल पनि यही मैदान रहेको छ तर संरक्षणका लागि लामो समयसम्म मैदान बन्द हुँदा प्रतियोगिता आयोजना गर्न कठिनाई भएको छ भने खेलाड़ीहरूको नियमित प्रशिक्षण समेत प्रभावित बनेको छ केही समय बन्द रहे पनि सरसफाई गरेर खेल गतिविधि बढाउने योजनामा रहेको खेल मैदान संरक्षण समितिका सदस्य गोविन्द राईले बताउनुभयो
8: बन्द गरेर झारहरू मार्ने र यसलाई एउटा स्ट्यान्डर्ड मेन्टेन गर्ने भनेर हामीले बन्द गरेको थियौँ यो बन्दको स्वभाव आम खेलाडीहरूलाई गर्न रहेको छ तर त्यही बावजुद पनि हाम्रो लक्ष्य भनेको ग्राउन्डलाई हरियो बनाएर अलिकता स्ट्यान्डर्ड बनाएर उहाँहरूलाई प्रशिक्षणको लागि नै हस्तान्तरण गर्ने लक्ष्य सहित ग्राउन्डलाई ट्रेन गर्दैछौँ र केही दिनमा हामी यहाँ प्रशिक्षण पनि सुरु गर्छौँ
6: त्यसो त धनकुटा टोली खेलको भौतिक अवस्था पनि सुधार गर्नुपर्ने देखिएको छ खेल मैदानको सतह असमान र जीर्ण बन्दै गएको छ दर्शक बस्ने प्याराफिट दिन प्रतिदिन जीर्ण अवस्थामा पुगेको छ भने मैदान वरपर सुरक्षाका लागि लगाइएका बार र पर्खाल पनि भत्किने अवस्थामा छन् सरसफाईको अवस्था पनि सन्तोषजनक छैन त्यसैले मैदानको संरक्षण मर्मत र स्तरोन्नति अपरिहार्य रहेको छ ईश्वर थापा रेडियो नेपाल धनकुटा
9: के तपाईँ दाँत तथा गिर्जा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: हिराले खाएको दाँत निकाल्ने,
11: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
10: खाली ठाउँमा दाँत राख्ने,
11: दाँतको जरैदेखि उपचार गर्ने,
10: भएको दाँतमा खोलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा,
11: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
12: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
9: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
13: आया, मम्मी मम्मी दाँत दुख्यो।
23: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीले सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
26: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
27: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टल

0: डाक्टर विपिन भुसाल
1: सम्पर्क बीआर डेन्टल न्यूरोड साझेदारी टोल यामाहा शोरूम नजिकै
2: सम्पर्क फोन नम्बर 0825902222
3: न्यूरोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ क्यान्सरबाट बचौ रेडियो मध्यपश्चिममा बीआर डेन्टलको सहकार्यमा जारी सन्देश
4: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जागर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
5: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ
4: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
6: शुद्ध महका लागि कहाँ जाने त
7: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि
6: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
8: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सरा चौक सम्पर्क व्यक्ति रामहरि शर्मा
9: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848720440
8: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो
10: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दाङ सम्पर्क नम्बर 9843008804 9843008804 www.pashupatiicare.com
11: खुशीको खबर
12: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
11: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 0825908047 0825908047 भर्ना सम्बन्धी सूचना
13: गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्
11: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ
14: सम्पर्क फोन नम्बर 0825631133 मोबाइल नम्बर 9847802983 र 9765226286
11: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा
15: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
11: उपलब्ध शल्यक्रियाहरू
15: मस्तिष्क र मेरुदण्डको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
11: बालबालिकाको न्युरो सर्जरी
15: हात खुट्टाका नसा पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू
11: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन मस्तिष्क मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्
15: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ
11: सञ्जीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ सम्पर्क फोन नम्बर 0825911001 र मोबाइल नम्बर 97095625
2: पिता के भयो तिमलाई घुम्छौ र बसिछौ
16: के हुनु नि बिहे भएको छ छ वर्ष भइसक्यो बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आश्रय मरिसक्यो
2: के कुरा गर्छ तिमीले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आश्चर्य हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
16: ए ठिकै छ

0: जान त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
1: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिती चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
2: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
1: शिशु क्लिनिक फर्टिलिटी खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 9848723572
3: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेकजाँच तथा उपचार गरिन्छ
4: हाम्रा सेवाहरू
3: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
4: छाती दम निमोनिया खोकी छेरो
3: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
4: मधुमेह सुगर मृगौला रोग पिसाब
3: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
5: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
3: हाड जोर्नी तथा नसा रोगको चेकजाँच तथा नसा च्यातिएको
4: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
3: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
4: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
3: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
4: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
3: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
4: कान पाक्ने कानबाट पिप बगिरहने कान गडा हुने
3: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
4: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
2: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहिदाङ सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 9848726001
6: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहिदाङमा
7: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्
6: डाक्टरद्वारा दिइने सेवाहरू
7: लामो समयसम्म टाउको दुख्ने मुटुको ढुकढुकी बढ्ने तर्सने वा डराउने हात खुट्टा झमझम गर्ने वा पोल्ने काम्ने बेहोस हुने धेरै रक्सी खाने लागु पदार्थ सेवन गर्ने जिउ दुख्ने निद्रा र भोक नलाग्ने यौन इच्छामा कमी हुने बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि
6: नोट अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा
7: सम्पर्क मोबाइल नम्बर 9858744722 9858735060 सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड जाँच

0: वायनेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वायनेट अब सबै कनेक्टेड।
1: के तपाईं पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
2: उपचार हुने रोगहरू पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत, चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
1: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
2: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथ रोग,
1: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
2: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
1: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नु भएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
3: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कुराई 15 बीपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694।
4: हार्दिक आमन्त्रण।
5: दाङको घोराई उपमहानगरपालिका पाँच धारापानी स्थित पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समिति धारापानी दाङको आयोजनामा यही 2083 साउन 1 गतेदेखि भदौ 1 गतेसम्म सञ्चालन हुन गइरहेको शिवपुराण तथा श्रृंगारिक महाआरतीमा उपस्थितिका लागि सम्पूर्ण धर्मप्रेमी श्रद्धालु भक्तजन, दानदाता, समाजसेवी, उद्योग व्यवसायी तथा आम नागरिकहरूलाई हार्दिक आमन्त्रण गर्दछौ। साथै महोत्सव अवधिभर करोड़ दीप प्रज्वलन, दैनिक भव्य श्रृंगारिक महाआरती, रुद्राभिषेक, शिवलिंग जलाभिषेक, भजन कीर्तन, सत्यंग, धार्मिक प्रवचन तथा विविध आध्यात्मिक कार्यक्रम सञ्चालन गरिनेछ। भगवान पाण्डवेश्वर महादेवको कृपा प्राप्त गर्ने यस पुण्य अवसरमा उपस्थित भई कार्यक्रमलाई सफल पारिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। आयोजक श्री पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समिति तथा श्रृंगारिक महाआरती मूल आयोजक समिति धारापानी घोराई पाँच दाङ।
4: अध्यक्ष गणेश कुमार अधिकारी, सम्पर्क मोबाइल नम्बर 98578 34 4 4 र सचिव विष्णुराम आचार्य, सम्पर्क मोबाइल नम्बर 98578 32 391।

0: नमस्कार, कार्यक्रम महिला सरोकारबाट सहकर्मी रंजिता शर्मा सँगै म सुशीला आचार्य यहाँहरूलाई हार्दिक स्वागत गर्दछौ।
1: कार्यक्रम महिला सरोकार हरेक सोमबार रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जबाट ठिक बिहान 7:30 बजेदेखि प्रसारण गरिन्छ अथवा यो कार्यक्रम www.radioMP.org लगइन गरी साथै हाम्रो पात्रको माध्यमबाट संसारभर एकैसाथ सुन्न सकिन्छ।
2: यो कार्यक्रम सामाजिक न्यायबाट पछाडि पारिएका अथवा पछाडि परेका महिलाहरूको साझा अभियान हो। यसमा हामीले आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिक क्षेत्रबाट महिलाको स्तर वृद्धि गर्ने उद्देश्यले विविध खाले लेख, रचना, खोजमूलक रिपोर्ट, प्रतिनिधि आवाज र सम्बन्धित व्यक्तिसँग कुराकानी गर्छौं।
0: यसै गरी यो साथ हामीले गढौला मलले आमदानी बढाउँदै सम्बन्धी खोजमूलक समाचार प्रस्तुत गर्नेछौ। त्यसै गरी दाङ महिला जेसिसकी कानूनी सल्लाहकार, घोराई उपमहानगरपालिका 16 राजगाउँ निवासी लक्ष्मी घमालसँग विशेष कुराकानी गर्नेछौ। त्यसै गरी तेस्रो श्रृंखलामा यो साथ हामीले लिएका छौं सामूहिक धान खेती गरेर आमदानी गर्दै मुक्त कमलरी सम्बन्धी सफलताको कथा। सर्वप्रथम यहाँहरूको माझमा हामीले राख्दैछौ गढौला मलले आमदानी बढाउँदै सम्बन्धी खोजमूलक समाचार।
3: राजपुर गाउँपालिका 2 गहिरा निवासी रामकृष्ण चौधरी मेहनती किसान हुनुहुन्छ। उहाँले गढौला मल उत्पादन गरेर नमूना कामको शुरूआत गर्नुभएको छ। उहाँको काम देखेर धेरैले हौसला र प्रेरणा थपेका छन्। गढौला मलले खेती हुँदैन, सफलता मिल्दैन जस्ता कुरा पनि उहाँलाई सुनाइएको थियो, तर उहाँ पछि हट्नु भएन। अगाडि सरेर गरेको उहाँको यो कामले अहिले सर्वत्र चर्चा पाएको छ। घरको आँगनमा एउटा डुड छ, त्यो डुडमा तयार भएका गढौला छन्। बिक्रीको लागि तयारी अवस्थामा राखिएको हुन् ती गढौला। यो उद्यमको काममा रामकृष्ण चौधरीले सफलता हासिल गर्नुभएको छ। कुनै बेला उहाँलाई खेतमा देखिने गढौला छुन पनि घिन लाग्थ्यो। केही समय त उत्पादन गर्दा पनि गढौला हातले छुनु भएन। अहिले गढौला मलको व्यावसायिक उत्पादन थालेपछि उहाँलाई आफ्ना छोराछोरी जस्तै माया लाग्ने गरेको छ। त्यही भएर उहाँले यसलाई आफ्नो बलियो व्यावसायिक क्षेत्र बनाउने निधोका साथ उत्पादनलाई निरन्तरता दिनुभएको छ। गहिरा निवासी उहाँले 2081 सालबाट शुरू गर्नुभएको सो व्यवसाय गढौला मल उत्पादन फस्टाउँदै गएको छ। शुरूमा मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रले दिलीप परियोजना मार्फत आयोजना गरेको 3 दिनको तालिम लिएर उहाँ यसतर्फ जोडिनु भएको थियो। घरैसी र गृहिणी काम गर्दा गर्दै उहाँले गढौला मल बनाउन थाल्नुभयो। अहिले यो कामले उहाँको उचाइ बढाएको मात्रै छैन, गढौला मलको व्यवसाय पनि फस्टाउँदै गएको छ। एउटा डुडबाट गढौला मल उत्पादन गर्न थाल्नुभएकी उहाँले अहिले 7 डुड बनाइसक्नु भएको छ। एउटा डुडमा 20 किलो गढौला 5 क्विन्टल मल तयार हुन्छ। उहाँले तयार पारेको मल गाउँघरमा मात्रै होइन छिमेकी जिल्ला रोल्पा प्युठानसम्म पुगिसकेको छ। प्याकेजिङ गरेर बिक्री गर्दै आउनु भएको उहाँले झोला र बोरा दुवैमा बिक्री गर्दै आएको बताउनुभयो। व्यवसाय दर्ता गरेर प्रचार प्रसार र ब्रान्डिङको काम पनि भइरहेको छ। उहाँले भन्नुभयो फुलबारी र कौशी खेतीमा झन रुचाइएको छ। रासायनिक मलको सट्टा गढौला मलले खेती गर्दा राम्रो र अर्ग्यानिक उत्पादन हुने गरेको छ। अहिले 10 क्विन्टल मल तयार छ, प्रति किलो 25 रुपियाँको दरले बिक्री हुँदै आएको छ। गढौला मल भने 900 रुपियाँ किलोमा बिक्री हुँदै आएको छ। उहाँले मल र गढौला दुवै उत्पादन गरेर बिक्री गर्दै आएको बताउनुभयो। अघिल्लो वर्ष 12 क्विन्टल मल बेचे, यस वर्ष अहिलेसम्म 155 किलो बिक्री गरिसकेकी छु, उहाँले भन्नुभयो। गढौला मलको अर्डर धेरै आइरहेको छ, कामले भ्याइ नभ्याइ छ। रामकृष्णको काम देखेर उहाँका साथीहरू समेत चकित परेका छन्। उहाँले गरेको काम धेरैले सिकेका पनि छन्। उहाँले काम सिक्न आउनेहरूलाई सहजै सिकाउने पनि गर्नुभएको छ। गाउँमा अन्यले पनि यसै गरी मल उत्पादन थाल्नु भएको छ, उहाँले भन्नुभयो। मैले अरूलाई पनि सिकाउने गरेको छु। गढौला मलले अर्ग्यानिक उत्पादनका लागि सघाउने भएकाले यसलाई धेरैले रोज्ने गरेका छन्। युरिया डीएपीको सट्टा गढौला मलको खोजी बढेको हो। यो मल राख्ने हो भने तरकारी र फलफूल लामो समयसम्म टिक्ने, चाँडै नकुहिने गरेको पाइएको छ, उहाँले भन्नुभयो। धेरैको रोजाई पनि यही छ। उहाँले भैँसी पनि पाल्नु भएको छ। भैँसीको मल र झारपात संकलन गरेर गढौला मल बनाउँदै आउनु भएको छ। अब भैँसीको संख्या पनि थप्ने योजना छ। उहाँले सिङ्गो राजपुर गाउँपालिकालाई अर्ग्यानिक उत्पादनको केन्द्र बनाउने गरी काम भइरहेको बताउनुभयो। गढौला मलको मार्केटिङको लागि मेला महोत्सवमा समेत पुग्ने गर्नुभएको छ। भविष्यमा गढौला मलको ठूलो प्लान्ट बनाउने योजना उहाँको छ। विषादी प्रयोग नगर्ने, रासायनिक मल पनि प्रयोग नगर्ने, गढौला मल प्रयोगबाट बढाउने गरी खेती प्रणाली बदल्न उहाँको सुझाव छ। क्रिएटिङ पोसिबिलिटी नेपालले सहल उद्यमी रामकृष्णलाई सम्मान समेत गरेको छ।
0: यो खोजमूलक समाचार सँगै अब हाम्रो पालो छ कुराकानीको लागि। यो साता हामीले अतिथि निम्ताएका छौं दाङ महिला जेसिसकी कानूनी सल्लाहकार घोराई उपमहानगरपालिका सोह्र राज गाउँ निवासी लक्ष्मी घमाल। विशेषतः उहाँ अहिले दाङ महिला जेसिस लायन्स क्लब लगायतका विभिन्न संस्थाहरूमा सामाजिक सेवामा लागिरहनु भएको छ। सर्वप्रथम उहाँसँग हामीले उहाँको अनुभव अनुभूतिमा आधारित रहेर हामीले कुराकानी गर्दैछौ। सर्वप्रथम लक्ष्मीजीलाई हाम्रो रेडियो मध्यपश्चिम कार्यक्रम महिला सरकारमा हार्दिक स्वागत छ।
4: धन्यवाद। सर्वप्रथम त मध्यपश्चिम सुनेर बस्नुहुने तमाम श्रोताहरूलाई नमस्कार भन्न चाहन्छु। म दाङ महिला जेसिस वर्ष 2026 कानूनी सल्लाहकार र लायन्स क्लब अफ घोराई सिटीको पूर्व कोषाध्यक्ष पनि हो। धन्यवाद।
0: सन्चै हुनुहुन्छ?
4: हजुर, ठिक छ।
0: हजुर, आजभोलि सामाजिक क्षेत्रमा नै व्यस्त छ कि जीवन कुन कुन क्षेत्रमा काम गर्नुहुन्छ विशेष त?
4: मैले सामाजिक कार्य सँगसँगै अहिले व्यवसायमा पनि जोडिएको छु। व्यवसाय मेरो पुराई को तुलसीपुर चोकमा रहेको ध्रुवबिन्दु भवनको पहिलो फ्लोरमा श्री लक्ष्मी कलेक्सन ओपनिङ गरेदेखि निरन्तर अहिले व्यवसायमा पनि छु।
0: व्यवसाय पनि गरिरहनु भएको छ एकातिर, अर्कोतिर सामाजिक क्षेत्रमा पनि अब दाङ महिला जेसिसको कानूनी सल्लाहकार हुनुहुन्छ, लायन्स क्लब अफ घोराई सिटीको पनि जिम्मेवार पदमा हुनुहुन्छ। यसरी काम गर्न समय मिलाउन त निकै गाह्रो भइरहेको होला नि लक्ष्मीजी, होइन र?
4: हजुर, इच्छा भयो भने समयलाई म्यानेज गरेर नै कामहरू अगाडि गर्न सकिन्छ। आफूले कसरी आफूलाई समय दिने र आफूलाई सामाजिक क्षेत्रमा कसरी लैजाने भन्ने कुरा भित्र आत्मदेखि एउटा निकै संघर्षका बावजुद पनि आफ्नो इच्छा चाहना भयो भने त्यसलाई समय म्यानेज गर्न सकिन्छ। जेसिसले पनि समयलाई म्यानेज गर्न सिकाएको छ, त्यही नै हो।
0: हजुर, जेसिसले पनि सिकाएको छ। अब यो व्यवसायमा प्रवेश गरेको हजुर कति भयो त?
4: अहिले व्यवसायमा प्रवेश गरेको अब एक वर्ष हुँदैछ मेरो।
0: व्यवसाय हिसाबले आफूलाई जसरी सोचेर एउटा व्यवसाय प्रवेश गर्ने बेला थुप्रै खालका अलमलहरू आउँछन्, गरौं कि नगरौं अथवा के गरौं, कुन व्यवसायमा हात हालौं भन्ने खालका कुराहरू स्वाभाविक सबैको मनमा हुन्छ। यहाँलाई पनि यो आयो होला, यो एक वर्षको अवधिमा आफूले कति सफलता हासिल गर्न सकेको महसुस गर्नुभएको छ?
4: मैले एक वर्षको यो अवधिमा चाहिँ व्यवसाय गर्दाखेरि महिलाहरू आत्मनिर्भर हुने र आर्थिक पाटोलाई चाहिँ सबल बनाएर लैजाने भन्ने कुरामा एकदमै सोचेरै लागेको हो र त्यो हिसाबले पनि अलिकति परिपक्व र जिम्मेवार भइहाल्ने, आफूले दुई चार पैसा कमायो भने खर्च गर्नको लागि बच्चा बच्चीलाई आफूले दुई चार पैसाहरू उनीहरूलाई पनि हेर्न सक्ने भएको कारणले गर्दाखेरि व्यवसाय नै राम्रो र थुप्रै व्यवसायहरू छन्। थुप्रै व्यवसाय मध्येमा मैले लेडिज आइटमका फेन्सी डिजाइनका कपडाहरू राखेर महिला दिदी बहिनीहरूलाई सेवा गर्ने एउटा अवसर पाइरहेको छु, त्यसमा नै खुसी छु।
0: महिला सम्बन्धी सामानहरू राख्छु भन्ने कुरा गर्नु, यहाँको पसलमा लक्ष्मी घमालकै पसलमा त्यहाँ अब यहाँका ग्राहकहरू निश्चय आउनुहुन्छ, नियमित ग्राहकहरू हुनुहुन्छ, त्यहाँ नै जानुपर्ने कारण के छ? यहाँको पसलमा विशेष कस्ता खालका सामानहरू पाइन्छ?
4: मेरो पसलमा चाहिँ अहिले अब चलिरहेको डिजाइनहरू त हुन्छ नै, त्यो बाहेक पनि निजामती कर्मचारीका ड्रेसहरू पनि राखिराखेको हुन्छु। महिलाहरूलाई डेली युजको लागि हुने सम्पूर्ण सामानहरू, जुत्तादेखि लिएर सबै सुटहरू, वान पिसहरू, अहिले यो तिजको अवसरहरू चाड पर्व नजिकै सँगसँगै साडीको र धोतीको आइटम पनि थप एड गरेको छु।
0: ए, त्यसरी सामानहरू राख्नुभएको छ। हरेक मान्छेहरूलाई आफूले व्यवसायमा सफल हुन मन लाग्छ र हुन्छ पनि, व्यावसायिक सफलता हासिल गर्नलाई कस्ता आफूले समय दिनुपर्छ, कस्ता खालका आफूले अनुदान गर्नुपर्छ, कस्ता खालका गर्नुपर्छ जस्तो लाग्यो?
4: व्यवसायमा सफल हुनको लागि सर्वप्रथम त सबैको मन जितेर सरल तरिकाले आफू सबैसँग सहकार्य गरेर र सम्पूर्ण महिला दिदी बहिनीहरूलाई कन्भिन्स गरेर अन्तभन्दा दुई चार पैसा अलिकति भए पनि कम गरेर महिलाहरूलाई सेवा दिन सक्यो भने उहाँहरूले अहिले यो प्रतिस्पर्धा हुँदाहुँदै पनि महिलाहरूले श्री लक्ष्मी कलेक्सनमा चाहिँ अन्तभन्दा अलिकति केही भए पनि सस्तो हुन्छ, राहत महसुस गर्नुभएको छ र त्यसरी नै आइराख्नु भएको छ।
0: अलिकति सस्तो पाइन्छ, लक्ष्मी घमालकै पसलमा जानुपर्छ भन्ने खालको लाग्छ मान्छेहरूलाई। त्यो मन जित्न सक्नु भएको छ?
4: हजुर, क्वालिटी पनि राम्रो हुने र सस्तो पनि हुने भएको भएर त्यसरी नै आइराख्नु भएको छ।
0: जुनसुकै व्यवसायमा हात हाल्दाखेरि कसैको प्रेरणाले नै हात हालिन्छ, यहाँको कसको प्रेरणाले यो व्यवसायमा हात हाल्नुभयो र पारिवारिक साथ कतिको छ?
4: पारिवारिक साथ भनेको अब घरमा अहिले चाहिँ दुईवटा बाबुहरू र म छौ, श्रीमान चाहिँ अहिले रोजगारीको सिलसिलामा बाहिर नै हुनुहुन्छ र श्रीमानले पनि पहिलेदेखि केही न केही महिलाहरू आत्मनिर्भर हुनको लागि गर्नुपर्छ भन्ने त थियो नै, त परिवारको साथ बिना त केही पनि गर्न सकिँदैन। तै पनि श्रीमानको साथ छ, बुवा आमाको साथ हौसला छ र मलाई मैले विभिन्न संघ संस्थामा काम गरिराख्दाखेरि र नेतृत्व ल्याइराख्दाखेरि थुप्रै महिला दिदी बहिनीहरूसँग जोडिने एउटा अवसर मिल्यो। उहाँहरूले नै केही गर्नुपर्छ र तपाईँले गर्नुभयो भने हामीले त्यसमा हौसला प्रदान गर्न तपाईँलाई साथ सपोर्ट गर्न तयार छौ भन्नुभयो, त्यसको लागि गरिराख्नु भएको छ। मलाई दाङमेला जेसिसका राजनीतिक दलका थुप्रै संघ संस्थाका महिलाहरूले चिन्ने भएको भएर उहाँहरू आइराख्नु भएको हुन्छ, सेवा पनि ल्याइराख्नु भएको छ, त्यसरी नै अगाडि बढ़िरहेको छ।
0: हजुर, पारिवारिक साथ राम्रो छ होइन?
4: हजुर राम्रो छ, बुवा आमाको साथ पनि छ, श्रीमानको सल्लाह बिना मैले कामहरू अगाडि गर्ने कुरा पनि भएन, उहाँको श्रीमानको साथ सल्लाहले नै अगाडि बढ़िरहेछु, काम गरिरहेछु।
0: श्रीमान बाहिर हुनुहुन्छ भन्नु हो, कहाँ जानुभएको छ, कहिले जानुभएको?
4: मेरो श्रीमान बस्न लागेको त धेरै वर्ष भइसक्यो, 18-19 वर्ष विदामा आउने जाने गर्नुहुन्छ, पहिलेदेखि नै बसिराख्नु भएको छ।
0: हजुर, 17-18 वर्षदेखि श्रीमान श्रीमती अब बाहिर, श्रीमान अलि बाहिर हुनुहुन्छ, तपाईँ यहाँ व्यवसाय गरिरहनु भएको छ, अब त एउटा मान्छेको बुढेसकालमा झन् श्रीमान श्रीमती सँगै बस्ने रमाउने पनि भनिन्छ होइन, त्यसले गर्दा यतै बोलाएर यतै व्यवसायमा जोडाउने अथवा श्रीमान पनि सँगै बस्ने सोच्नु भएको छ कि के छ?
4: हजुर, अब श्रीमान अहिले अब घरदेखि बाहिर र अब रोजगारीको सिलसिलामा हुँदै गर्दाखेरि एक्लो महसुस हुने र बच्चा बच्चीलाई उनीहरूलाई हेर्ने पढाउने गर्दै गर्दाखेरि धेरै चुनौतीहरू महिलाहरूलाई छ, तर पनि अब पारिवारिक समस्याका कारण बाहिर बस्दाखेरि पनि अब आर्थिक पाटोलाई मैले पनि केही गरेर अलिकति सुधार भए पनि उहाँले हामी बुढाबुढी नै मिलेर आफ्नै ठाउँमा केही गरेर बस्ने सोचाइ छ र बाबुहरूको सेटलमेन्ट भयो भने केही न केही चाहिँ गर्छौ।
0: व्यवसायमा अरू कसैलाई पनि रोजगारी दिनुभएको सफल हुनुभएको छ कि के छ?
4: हजुर, मेरो पसलमा चाहिँ एकजना नानी छिन्, नानीले हेरिराखेका हुन्छन्।
0: व्यवसायमा रोजगारी दिन पनि आफूले रोजगार खोज्दै हिँडिरहने बेला अरूलाई पनि रोजगारी दिएर व्यवसाय सफलता हासिल गरिरहनु भएको छ। लक्ष्मीजी धेरै धेरै बधाई छ यहाँलाई। थोरै मैले प्रसङ्ग बदल्न खोजे, विशेष त दाङ महिला जेसुको कानुनी सल्लाहकार हुनुहुन्छ, यो कानुनी सल्लाहकारको भूमिका के रहन्छ दाङ महिला जेसिसमा?
4: यो जेसिस भनेको एउटा विधि र विधानमा चल्ने संस्था भएको कारणले गर्दाखेरि बोर्ड मिटिङ र साधारण सभाहरू हुँदाखेरि कानुनी सल्लाहकारको आवश्यक पर्ने र एउटा पार्लियामेन्ट सिस्टममा चल्ने भएको भएर रूल हामीले चाहिँ त्यो एउटा रेगुलेसन पास गर्नको लागि अथवा कार्यक्रम सञ्चालन गर्नको लागि उहाँलाई विधिवत रूपमा कार्यक्रम सञ्चालन गर्न दिने भएको कारणले कानुनी सल्लाहकारको चाहिँ त्यसमा काम लाग्छ र एउटा नेतृत्व एउटा बोर्डमा महत्वपूर्ण जिम्मेवारी पोस्ट हो त्यो चाहिँ।
0: त्यो 40 वर्ष कति सकेपछि दाङ महिला जेसिस मात्रै होइन सम्पूर्ण जेसिस पार्क नै छोडेर बाहिरिनुपर्छ, जेसिसमा बस्न पाइँदैन कि के छ अहिले?
4: 18 वर्षदेखि 40 वर्षसम्मको युवाहरूलाई एउटा नेतृत्व गर्ने र आफ्नो क्षमतालाई विकास गर्ने र अरू संघ संस्थामा नेतृत्व गर्न सक्ने सक्षम युवाहरू तयार गर्ने एउटा उद्देश्य हो र त्यसपछि 40 वर्षपछि चाहिँ सामाजिक कार्यमा काम गर्न त सकियो तर जेसिसमा रहेर काम गर्न चाहिँ विधान अनुसार नमिल्ने भएको कारणले गर्दाखेरि 40 वर्ष पुगिसके पनि उहाँहरू बस्न मिल्दैन।
0: लायन्स क्लबमा त्यही कारणले जोडिनु हो, अब जेसिसबाट पनि बिस्तारै 40 वर्ष पुगिएला, फेरि सामाजिक क्षेत्रमा काम गर्नुपर्छ, सामाजिक क्षेत्रमा काम गरेको व्यक्तिलाई जहिले पनि समाजसेवा गर्न मनै लाग्छ होइन, त्यही रहरको कारणले लायन्स क्लबमा जोडिनु भयो लक्ष्मीजी?
4: लायन्स क्लबमा जोडिराख्दाखेरि अब रहर मात्रै हुँदैन, एउटा जिम्मेवारीको हिसाबले पनि म अब राजनीतिक सेक्टरमा पनि काम गर्ने संघ संस्थामा आबद्ध भइराख्दाखेरि हामीले कुन क्षेत्रमा रहेर सफल नेतृत्व गर्न सक्छौ भन्ने उद्देश्यले पनि लागेको हो। रहर मात्रै भन्दा पनि एउटा जिम्मेवारी नै हुन्छ जस्तो लाग्छ, किनकि लायन्स क्लब अफ घोराई सिटीमा महिलाहरू कम भएको कारणले गर्दाखेरि महिलाहरू किन नेतृत्वमा नआउने त भनेर हामी चाहिँ भीमा डीसी आराधना सिंह ठकुरी र म तीनजना सँगै प्रवेश गरेर अहिले नेतृत्वमा छौं र काम गरिराखेको छौं। त्यसकारण हामी अहिले लायन्स क्लब अफ पोखरा सिटीमा छौं।
0: लायन्स क्लबले विशेषतः कुन क्षेत्रमा बढी काम गर्छ?
4: लायन्स क्लब अफ पोखरा सिटीले काम गर्ने पनि समुदायमा गएर नै हो। अब विपन्न परिवारलाई आफूले सहयोग गर्ने र महिला दिदी बहिनी होस् चाहे विद्यार्थी भाइ बहिनीहरूलाई आपद विपदमा चाहिँ उहाँहरूले सहयोग गर्ने र हामीले पनि गरिराखेका हुन्छौँ। आफूले सक्ने आर्थिकलाई आफ्नो पैसा खर्च गर्ने पैसालाई बचाएर समुदायमा गरेर लगानी गर्छौँ, त्यही नै हो।
0: श्रोता, यति बेला हामी कार्यक्रम महिला सरोकारमा छौं। आज हामीले अतिथि निम्ताएका छौं दाङ महिला जेसिसकी कानूनी सल्लाहकार घोराई उपमहानगरपालिका सोह्र रावत गाउँ निवासी लक्ष्मी गमाल। उहाँसँग हामीले उहाँको समाजसेवामा जोडिनुको कारण उहाँको व्यावसायिक सफलताको सेरोफेरोमा रहेर कुराकानी गरिरहेका छौं। यति बेला प्रविधिमा साथ दिँदै हुन्छ प्राविधिक साथी शालिकराम चौधरी। विशेषतः लक्ष्मीजी, दाङ महिला जेसिस र लायन्स क्लब अफको कार्य क्षेत्र त उस्तै उस्तै जस्तो पनि लाग्यो, यसको हजुरले दुवैमा काम गर्दाखेरि यसको अन्तर के पाउनुभयो र उस्तै उस्तै हो कि अलिक फरक छ?
4: मलाई चाहिँ दाङ महिला जेसिसमा काम गर्दाखेरि र लायन्स क्लब अफ सिटीमा काम गर्दाखेरि अलिक त फरक चाहिँ लागेको हो। दाङ महिला जेसिसमा थुप्रै महिला दिदी बहिनीहरू घरबाट बाहिर निस्किन नसकेको र कुनै पनि संघ संस्थामा नजोडिएको महिला दिदी बहिनीहरूलाई एउटा विश्वविद्यालयको रूपमा अगाडि गएर बोल्न नसक्ने, पार्लियामेन्ट के हो नबुझेको महिला दिदी बहिनीहरूलाई एकदमै बोल्न सिक्ने, उहाँहरूको कुराहरू राख्न सक्ने, आफू कसरी आत्मनिर्भर हुने धेरै कुराहरू सिकिन्छ भने लायन्स क्लब अफ सिटीमा नेतृत्व तयार भइसकेको नेतृत्वले चाहिँ नेतृत्व लिँदै समुदायमा भएका कामहरूलाई गर्ने त्यसरी गइराखेको जस्तो छ। अलिकति फरक चाहिँ लाग्छ मलाई, त्यो मानेमा चाहिँ
0: थोरै फरक जस्तो लाग्छ। त्यसमा महिला मात्रैमा बढी काम गरिन्थ्यो, यसमा अब यहाँ त तीनजना मात्रै महिला हुनुहुन्छ, होइन? त्यो फरक, त्यो पनि त फरक होला होइन?
4: हजुर, यता तीनजना मात्रै भएको भएर अब तीनजना भए पनि हामी चाहिँ मिलेर काम गरिराखेको छौँ। दाईहरूले चाहिँ सपोर्ट गरिराख्नु भएको हुन्छ। लायन्स क्लब अफ सिटीमा फेरि सौजन्य अन्तबाट खोज्ने भन्दा पनि आफूले नै आफ्नो पैसाहरू बचाएर सहयोग गरिराख्नु भएको हुन्छ। त्यसले गर्दाखेरि हामी फेरि अलिक थुप्रो पैसाहरू कलेक्सन गरेर काम गर्न अलिक महिलाहरूलाई गाह्रो नै भएको कारणले गर्दाखेरि दाईहरूले सहयोग गरेर उहाँहरूले नै आफूले आफ्नो खर्च कटाएर कार्यक्रमहरू ल्याइराख्नु भएको हुन्छ। ठूला ठूला कार्यक्रमहरू भएको छन्, समुदायमा परिवर्तनका लागि सहयोग हुने कार्यक्रम थुप्रो भएको छ लायन्स क्लब अफ घोराई सिटीमा पनि। त्यसको लागि लायन्स क्लब अफ घोराई सिटीको एउटा मेम्बर भएर काम गरिराख्दाखेरि त्यसमा पनि गौरव लाग्छ।
0: यसरी समाजसेवा गर्न पाउँदा, परिवारले साथ दिँदा, अर्कोतिर व्यावसायिक सफलता पनि हासिल भइरहँदा आफूलाई कस्तो अनुभूति गर्नुहुन्छ? आखिर जीवन के रहेछ?
4: मलाई चाहिँ एकदमै खुसी लाग्छ। मेरो परिवारले साथ दिएर नै म यहाँसम्म छु। उहाँहरूको हौसला बिना, साथ बिना त म केही पनि गर्न सक्दैन। परिवारले साथ दिनु भएन भने घरदेखि बाहिर निस्किनै सकिँदैन। उहाँहरूले तैले गरेको काम राम्रो छ, तर पनि समुदायमा काम गर्दै गर्दाखेरि चुनौतीहरू आउँछन्, त्यो चुनौतीहरूलाई सामना गर्न सक्नुपर्छ र दुःख पर्दाखेरि आत्तिएर बाटो बिराउने चाहिँ कहिले पनि गर्नु हुँदैन। हरेक क्षेत्रमा राम्रो नराम्रो सबै हुन्छ, पोजिटिभ नेगेटिभ कुराहरूलाई चिर्दै अगाडि बढ्नुपर्छ भन्नुहुन्छ र सदैव उहाँहरूको साथ सहयोग छ।
0: लक्ष्मीजी, यहाँ व्यस्त हुनुहुन्थ्यो, लायन्स क्लबकै कार्यक्रममा हुनुहुन्थ्यो, यहाँलाई हामीले स्टुडियोसम्म निम्ता गर्यौं, यहाँ आइदिनुभयो यहाँको व्यस्तताका बावजुद पनि। यहाँलाई असाध्यै भन्न मन लागिरहेको, तर मैले जिज्ञासा राख्न छुटाएको केही छ कि हामी कुराकानीको श्रृङ्खलाबाट अर्को श्रृङ्खलामा जानुपर्छ?
4: त्यस्तो भन्नै पर्ने कुराहरू त खासै छैन, धेरै कुराहरू समेटेको जस्तो लाग्छ र महिलाहरू अहिले पछाडि धेरै कुराहरू भोग्दै आइराख्नु भएको छ। हरेक समस्याहरूबाट सामना गर्दै उहाँहरू हरेक क्षेत्रमा नेतृत्व गर्नुहुन्छ। तपाईँ पनि आफू महिला भएको कारणले गर्दाखेरि यो काममा तपाईँ निरन्तर लामो समयदेखि हुनुहुन्छ। हरेक महिलाहरूले घरको समयलाई व्यवस्थापन गर्दै बाहिर समुदायमा काम गर्दै गर्दाखेरि चुनौतीहरू आउँछन्, तर पनि हामी मिलेर महिलाहरू जुन सेक्टरमा काम गर्ने महिलाहरू भए पनि एक अर्काले सपोर्ट गरेर अगाडि बढ्नुपर्छ भन्ने नै हो। अरू त्यस्तो भन्नै पर्ने त केही पनि छैन। धन्यवाद।
0: आफ्नो व्यस्तताका बावजुद पनि आइदिनुभयो लक्ष्मीलाई, धेरै धेरै धन्यवाद।
4: हस् त, धन्यवाद।
0: धन्यवाद। उहाँ हुनुहुन्थ्यो दाङ महिला जेसिसकी कानूनी सल्लाहकार घोराई उपमहानगरपालिका सोह्र राजगाउँ निवासी लक्ष्मी गमाल। यो विशेष कुराकानी सँगै हामी तेस्रो श्रृङ्खलामा प्रवेश गरेका छौं। तेस्रो श्रृङ्खलामा यो साता हामीले लिएका छौं सामूहिक धान खेती गरेर आमदानी गर्दै मुक्त कमलरी सम्बन्धी सफलताको कथा।
3: कोराई उपमहानगरपालिका वडा नम्बर 8 का मुक्त कमलरी महिलाले विगत 3 वर्षदेखि सामूहिक रूपमा धान खेती गर्दै आएका छन्। यस वर्ष पनि उनीहरूले सामूहिक रूपमा धान रोपाई सम्पन्न गरेका छन्। मुक्त कमलरी महिलाले जनचेतना महिला कृषक समूह गठन गरी 3 वर्षदेखि सामूहिक खेती गर्दै आएको समूहकी अध्यक्ष एवं मुक्त कमलरी देवकुमारी चौधरीले जानकारी दिनुभयो। उहाँका अनुसार यस वर्ष 3 बिघा क्षेत्रफलमा धान रोपाई गरिएको हो। अध्यक्ष चौधरीले मुक्त कमलरी महिलाको आय आर्जन वृद्धि गर्ने उद्देश्यले सामूहिक खेती शुरू गरिएको बताउनुभयो। उहाँका अनुसार घोराई 8 को कटुकी सेवार गाउँमा लीजमा जग्गा लिएर धान खेती गर्दै आएको हो। हामीले समूह बनाएर सामूहिक रूपमा धान खेती गर्दै आएका छौं। उहाँले भन्नुभयो, धान भित्राएपछि त्यही जग्गामा आलु प्याज र लसुन खेती गर्छौं। सामूहिक खेतीले आय आर्जन बढाउनका साथै आत्मनिर्भर बन्न पनि सहयोग पुगेको छ। उहाँका अनुसार सामूहिक खेतीले मुक्त कमलरी महिला बीच सहकार्य आत्मविश्वास र आर्थिक सशक्तिकरण बढाउन महत्वपूर्ण भूमिका खेलेको छ। धान खेतीसँगै समूहले तरकारी खेती पनि गर्दै आएको छ। धान कटानीपछि सोही जग्गामा आलु प्याज लसुन लगायतका बाली लगाएर अतिरिक्त आमदानी गर्दै आएको अध्यक्ष चौधरीले जानकारी दिनुभयो। यसैबीच मंगलबार घोराई उपमहानगरपालिकाकी उपप्रमुख हुमा कुमारी ऋषिको अगुवाईमा 33 जनाको सहभागितामा सामूहिक रूपमा धान रोपाई सम्पन्न गरिएको छ। सामूहिक श्रम र सहकार्यबाट गरिएको रोपाईले मुक्त कमलरी महिला बीचको एकतालाई थप मजबूत बनाएको उपप्रमुख ऋषिले बताउनुभयो। रोपाई सम्पन्न भएपछि उपप्रमुख ऋषिले मुक्त कमलरी महिलाको सामूहिक प्रयास प्रशंसनीय रहेको उल्लेख गर्नुभयो। उहाँले सामूहिक खेतीले मुक्त कमलरी महिलालाई संगठित गर्नुका साथै आत्मनिर्भर बन्ने आधार तयार गरेको बताउनुभयो। उहाँहरूको सामूहिक एकता र श्रम निकै प्रेरणादायी छ। उपप्रमुख ऋषिले भन्नुभयो, यस्ता प्रयासले मुक्त कमलरी महिलाको आर्थिक तथा सामाजिक सशक्तिकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छु। सामूहिक खेतीले धान उत्पादनमा वृद्धि गर्नुका साथै मुक्त कमलरी महिलाको आय आर्जन आत्मनिर्भरता र सामाजिक रूपान्तरणमा समेत टेवा पुर्याएको स्थानीयवासीको भनाई छ।
0: यो सफलताको कथा सँगै
5: हामी कार्यक्रमको एकदमै अन्त्यतिर आइसकेका छौँ। त्यसैले हाम्रो कार्यक्रम कस्तो लाग्छ, जस्तो लाग्छ उस्तै सल्लाह सुझावका आशा राख्दछौ। त्यसको लागि हाम्रो कार्यक्रमको ठेगाना हो
2: कार्यक्रम महिला सरोकार, रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज, सहित उमेश मार, घोराईदाङ। यो कार्यक्रम www.radioMP.org लगइन गरेर हाम्रो पात्रको माध्यमबाट संसारभर एकैसाथ सुन्न सक्नुहुन्छ।
6: हस्त अर्को साता पुनः नयाँ विषय सहित आउने वाचा गर्दै एतिन्जेल रेडियो सुनेर साथ दिनुभयो श्रोताहरूप्रति आभार व्यक्त गर्दै
7: प्राविधिक साथी शालिकराम चौधरीलाई
6: धेरै धेरै धन्यवाद दिँदै म सुशील आचार्य,
2: म रञ्जिता शर्मा
6: बिदा हुन्छौ। यहाँको साता सुखमय बनोस्।
2: हस्त नमस्कार।
8: यो दाँत दुखेर अग्लै भयो।
9: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
8: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
9: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
8: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
9: घोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
10: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
11: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक
10: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
10: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराईदाङ।
11: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
10: 98-41-68-47-46।
11: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
13: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको? के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
14: ए त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
13: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
14: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
13: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
14: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ।

0: पदार्थहरू कोकोनट, चोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट।
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
2: अड्गुरी।
3: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
4: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
3: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
4: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
3: ए कुराही, ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
4: ल ल काका, गइहाले म।
5: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
6: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
5: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 9849987741।
7: राप्ती इन्जिनियरिङ कलेज घोराई दाङको भर्ना सम्बन्धी सूचना।
8: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा द्वितीय तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत नेपालको उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए, बीसीए, बीई कम्प्युटर, बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ।
7: सम्पर्क फोन नम्बर 0825562601, सम्पर्क मोबाइल नम्बर 9858335990, 9858331684 र 9858332077।
8: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला।
9: मध्यपश्चिम ट्राङ च्याक यति बेला बिहानको 8 बजेको छ।

बिहान 8 बजेको मध्यपश्चिम खबरमा सुशीला ओलीको नमस्कार। दाङ प्रहरीले भन्सार छली गरी ल्याइएको अवैध सामान बरामद गरेको छ। गढवा गाउँपालिका वडा नम्बर 1 कालाकाटे स्थित पूर्व पश्चिम राजमार्गमा सहरी साधन चेक जाँच गर्दा बिल बिजक नभएको मोबाइल फोनमा प्रयोग हुने डिस्प्ले 148 स्थान बरामद गरिएको हो। काठमाडौँदेखि दाङतर्फ आउँदै गरेको सहरी साधनबाट 4,44,000 रूपियाँ बराबरको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी डाक्टर हेमबहादुर केसीले जानकारी दिनुभएको छ। गरी ल्याइएका ती अवैध इलेक्ट्रोनिक सामान बरामद गरी इलाका प्रहरी कार्यालय गढहामाले थप अनुसन्धान भइरहेको उहाँको भनाइरहेको छ। पछिल्लो 24 घण्टामा देशभर 41 विपदका घटना भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपदबाट 37 जिल्ला प्रभावित भएको छ। विपदबाट कुल 23,23,000 बराबरको क्षति भएको छ। विपदमा परेर 3 जनाको ज्यान गएको छ, 19 जना घाइते भएका छन्। प्राधिकरणका अनुसार साउन 9 गते बिहानदेखि 10 गते बिहानसम्म सबैभन्दा बढ़ी सर्पदंशका घटना भएका छन्। विवरण अनुसार सर्पदंश 12, पहिरो 11, बाढ़ी 2, अविरल वर्षा 4, आगलागी 6 र जनावर आक्रमणका 2 घटना भएको छ। विपदमा परेकालाई उद्धारका लागि कुल 175 प्रहरी परिचालन गरिएको छ। राप्ती लोकमार्ग अन्तर्गत कपुरकोट तुलसीपुर सड़क खण्डको राम्री स्थित जोखिमपूर्ण ढुंगा फुटाउने कार्य 5 दिन यता जारी छ। सवारी साधन यात्रु तथा सड़क मुनिको राम्री गाउँलाई नै जोखिममा बढ़ेपछि मेसिन प्रयोग गरेर ढुंगा फुटाउन शुरू गरिएको हो। राम्री बजारको पानीको मूल नजिक सड़कमाथि रहेको उक्त ढुंगाले आफ्नो पुरानो आधार छोडेर करिब 5 मिटर तलतिर सरेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै हटाउने काम थालिएको हो। 3-4 दिनमै ढुंगा फुटा हटाइसकिने आकलन गरिए पनि 5 दिनसम्म आइपुग्दा समेत पूरै फुटाइ नसकेको र अझै केही दिन लाग्ने तुलसीपुर 3 का वडा सदस्य कर्ण बहादुर बुढाले जानकारी दिनुभएको छ। सड़क डिभिजन कार्यालयको राई संघको समन्वय र डिभिजन कार्यालयकै खर्च व्यवस्थापनमा सल्यान रूकुम सड़क खण्ड स्तर उन्नति गरिरहेको पीके निर्माण सेवा प्रणालीले स्काभेटरमा जडान गरिएको ब्रेकर मेसिन प्रयोग गरी गत साउन 6 गतेदेखि ढुंगा फुटाउने कार्य शुरू गरेको हो। ढुंगाको आकार ठूलो र धुले खालको भएकाले साना साना टुक्रा मात्र फुट्ने हुँदा समय लम्बिएको हो। ढुंगा फुटाउने क्रममा बेला बेला राप्ती लोकमार्गमा केही समयका लागि सवारी आवागमन रोक्ने गरिएको छ। शेयर कारोबारका लागि डिमेट खाता खोल्नेको संख्या 80 लाख नागेको छ। सीडीएस एण्ड क्लियरिङका अनुसार अहिलेसम्म 80,09,623 डिमेट खाता खोलेका हुन्। यी मध्ये मेरो शेयर खाताका सक्रिय संख्या 51,48,894 छ। 29 लाख डिमेट खाता निष्क्रिय अवस्थामा रहेको देखिन्छ। एउटै व्यक्तिले दुई वा दुई भन्दा धेरै खाता खोल्न पाउने भएकाले पनि संख्या उच्च देखिएको हो। यस्तै अहिलेसम्म डिमेट भएका शेयर संख्या 18,60,29,58,782 रहेको सीडीएस एण्ड क्लियरिङले जनाएको छ। बजारमा सूचीकृत शेयर संख्या भने 19,27,64,88,698 रहेको छ। बाँकी 67,35,29,916 किता शेयर डिमेट हुन बाँकी वा नष्ट भएको हुन सक्ने सीडीएस एण्ड क्लियरिङले जनाएको छ। मधेस प्रदेशमा लागू सदस्य विरूद्ध प्रहरीले चलाएको विशेष अभियानका क्रममा 3 वर्षमा झण्डै 2,900 जना पक्राउ परेका छन्। मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्लो 3 आर्थिक वर्षमा 8 वटै जिल्लाबाट 2,811 जना लागूसद प्रयोगकर्ता र कारबारी पक्राउ परेका हुन्। पक्राउ पर्नेमा 2,554 नेपाली, 253 भारतीय र 1 विदेशी नागरिक रहेका छन्। उनीहरू विरूद्ध 2,121 मुद्दा दर्ता भएको छ। पक्राउ पर्नेमा धेरैजसो 20-30 वर्ष उमेर समूहका युवा रहेका छन्। खुला सीमा नाकाको फाइदा उठाउँदै भारतीय बजारबाट भित्राइने यस्ता लागूसद संघीय राजधानी काठमाडौँसम्म पुग्ने गरेको प्रहरीले बताएको छ। यस अवधिमा ठूलो परिमाणमा गाँजा, चरेस, ब्राउन सुगर, अफिम र प्रतिबन्धित ट्याब्लेट तथा

0: सुविधा थैली पनि न्यायचित नै छ, उहाँहरूलाई सबैलाई मिल्ने गरी नै छ। त्यही भएर अहिले चाहिँ त्यस्तो बाहिरिएको त्यस्तोहरू छैन, अहिले सबै नै हाम्रो बिमामा जुन पहिला हुनुहुन्थ्यो उहाँहरू आइसक्नु भएको छ।
1: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। स्वास्थ्य बीमा कार्यक्रममा नवीकरण गर्नेको संख्या उत्साहजनक नहुनु, यसले बीमा कार्यक्रममा ल्याउने समस्या र समाधानका लागि भइरहेको प्रयासबारे स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक शकुन्तला प्रजापतिसँगको कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
2: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक टी। लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक टी मात्र रु 50 मा।
3: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराहीदान, फोन नम्बर 082-585-2110। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मन्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।

0: प्रोडक्ट हरू कोकोनट चोकोनट भिटा मिल्क बटर फैट क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अद्गुरी

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रीमियम उत्पादन
2: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जावलाखेल ललितपुरमा कार्यरत मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर पण्डित चन्द्र श्रेष्ठ घोराही 15 सडक विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्।
3: डाक्टरद्वारा दिइने सेवाहरू
2: सुगर रोग सम्बन्धी उपचार,
3: हर्मोन सम्बन्धी समस्याको उपचार,
2: लामो समयदेखि थाइराइड सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा
3: हुनबाट पनि नाम दर्ता गर्न
4: बिरामी जाँच हुने मिति यही श्रावण 24 गते आइतबार।
5: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ। फोन नम्बर 82-595-410, मोबाइल नम्बर 98-478-2913 र 98-095-12871
6: भन्ने मैले चाहिँ आशा गरेको छु।
7: हजुर, गाउँ गाउँको कुरा गर्दा धेरैजना बिमितहरूले बिमा चाहिँ गर्नु भएको छ, तर उहाँहरूले अब नजिकको स्वास्थ्य संस्थाबाट उहाँहरूले अपेक्षा गरे जस्तो सेवा सुविधाहरू नपाउने पनि छ। यही काठमाडौँ उपत्यकामै भनौँ भने पनि धेरैजनाले त्यस्ता खालका केही सुविधाहरू नपाएको गुनासोहरू पक्कै तपाईँहरूसम्म पनि आएकै छ होला होइन। अब नागरिकले अपेक्षा गरे अनुसार सेवा सुविधा नपाउनुलाई चाहिँ यहाँहरू कतिको संवेदनशील भएर लाग्नु भएको छ यस विषयमा?
6: यसमा चाहिँ अब भनौँ न, उहाँहरूले पाउनुपर्ने सेवा सुविधा यदि हाम्रो प्याकेजमा छ, प्याकेजमा लिस्टिङ भएको सेवा सुविधा चाहिँ पाउनु नै पर्ने हुन्छ। अब स्वास्थ्य संस्था अनुसार सानो स्वास्थ्य संस्था आधारभूत अस्पतालमा गएर एमआरआई गराउँछु भन्दा त्यो नपाउने हुनसक्छ। एमआरआई गराउनको लागि ठूला अस्पताल, ठूला संघीय अस्पताल होइन रेफरल अस्पतालमै आउनुपर्ने हुनसक्छ। त्यही भएर ठ्याक्कै कुन चाहिँ सुविधा नपाएको भनेर यहाँले प्रस्ट्याउनु भयो भने म त्यसको पनि उत्तर दिँदै जान्थे।
7: समग्रमा अब विभिन्न खालका नागरिकहरूको विभिन्न अपेक्षाहरू हुन्छन्। अघि मैले पनि भनिहालेँ, जस्तो हाड जोर्नीकै भनौँ, यो नाकको समस्याहरू भएर नै आउनुभएकाहरूसँग पनि भेट भए, विभिन्न समस्या लिएर आएको तर अब अपेक्षा गरे अनुसार सेवा सुविधा नपाएको भन्ने जनगुनासो होइन तीहरू पनि भइहाल्यो। अब जुन अहिले यहाँहरूले ल्याउनु भएको छ 25,000 पहिले लिने अनि बाँकी चाहिँ पछि गर्ने भन्ने जुन छ नि, यो सुविधाले पनि नवीकरण गर्नेमा अलिक संकुचित भएको हो कि बिमितहरूसँग प्रत्यक्ष

0: छलफल गर्ने, उहाँहरूका समस्याहरू गुनासोहरू सुन्ने संयन्त्र छ कि छैन?
1: हाम्रो गुनासो सुन्ने संयन्त्र राम्रै छ। प्रत्येक क्लेम तुरन्त आउन साथ नै हामी बसेर डिस्कसन गरिहाल्छ। यो 25,000 कुरा गर्नुहुँदा 25,000 चाहिँ हाम्रो ओपिडीको लागि राखिएको क्यापिङ अथवा चाहिँ सीमा हो। यसले चाहिँ के गर्छ भन्दाखेरि ओपिडीमा कम्तीमा 25,000 मात्र खर्च गर्यो भने चाहिँ इन्डोर अथवा चाहिँ चिकित्सा बिरामी हुँदा भर्ना हुनुपर्दा 75,000 बाँकी पैसा चाहिँ रहन्छ भनेर चाहिँ यो ल्याइएको हो। यो ल्याउनु पनि हामीले स्टडी गरेर नै ल्याएको हो। एभरेज व्यक्तिले खर्च गर्ने चाहिँ हाम्रो क्यालकुलेसनमा 23,000 आएको थियो ओपिडीमा खर्च गर्ने, त्यही भएर 25,000 क्यापिङ राखेको हो। समग्रमा चाहिँ यो चाहिँ पुगेकै अवस्था छ। यदि क्रोनिक बिरामीहरू हुनुहुन्छ जसले धेरैवटा औषधि खानुपर्ने छ भने उहाँहरूलाई चाहिँ कहिलेकाहीँ नपुगेको त्यस्तो एक दुईजनाबाट गुनासो आएको चाहिँ छ। त्यसको लागि चाहिँ अरू प्रोग्रामहरू पनि छन् हाम्रो, यो जस्तो पेन प्याकेजहरू भनेर हाम्रो स्वास्थ्य मन्त्रालयको अरू अरू प्याकेजबाट पनि उहाँहरूलाई कभर हुन्छ। एसएसयु सामाजिक सुरक्षाबाट पनि उहाँहरूलाई पैसा दिइराखेको अवस्था छ। र 5,000 जुन एक्स्ट्रा यो क्रोनिक डिजिजेसहरूलाई दिइरहेको छ त्यसबाट पनि उहाँहरूले कभर गर्न सक्नुहुन्छ जस्तो लाग्छ।
0: भनेपछि सरकारका विभिन्न अरू सेवा सुविधा र कार्यक्रम छन्, ती कार्यक्रमबाट पनि त्यो सुविधा लिन सकिने पनि भयो होइन? भनेको बीमा कार्यक्रममा मात्रै नलिकन चाहिँ सरकारका अन्य सेवा सुविधाहरूमा पनि नागरिकहरू अलिक चनाखो भएर लाग्नुपर्ने देखियो यसमा।
1: हजुर, यसमा अब हाम्रो प्याकेजहरू मन्त्रालय भन्नु स्वास्थ्यका प्याकेजहरू ओभरल्यापिङ नै छन् क्या, एकपछि अर्का धेरैबाट लिन मिल्ने त्यस्ताहरू छन्। र यो क्रोनिक डिजिजेसको हकमा चाहिँ उहाँहरूले अरू प्याकेजबाट पनि बेसिक हेल्थ सर्भिसेसबाट फ्री पाउने औषधिहरू पनि धेरै छन् क्या क्रोनिक डिजिजका, जुन चाहिँ हाम्रो आधारभूत अस्पतालबाट फ्री अफ कस्टमा चाहिँ पाइन्छ, त्यहाँबाट पनि लिन सक्नुहुन्छ
0: उहाँहरू। कतिपय नागरिकहरूले के पनि गुनासो गरेका छन् भने बीमा कार्यक्रमका सँग भएका कुराहरू, समस्याहरू, आफ्ना जनगुनासोहरू चाहिँ उहाँहरू प्रत्यक्ष बोर्डमै राख्ने अथवा बीमा कार्यक्रमकै केहीमा चाहिँ त्यस्तो खालको संयन्त्र, टेलिफोन नम्बर अथवा कहीँ गुनासो पोख्ने ठाउँ भइदिएको भए चाहिँ हाम्रा कुराहरू चाहिँ त्यहाँसम्म पुग्थ्यो भन्ने पनि छ होइन? निकट भविष्यमा त्यसरी केही अगाडि बढ्दै हुनुहुन्छ कि के छ यसमा?
1: यसमा हाम्रो अब वेबसाइटमा हाम्रो सबै गुनासो आउन सक्ने सिस्टमहरू हामीले सबै राखिदिएका छ। टेलिफोन नम्बर पनि छ, हाम्रो सूचना अधिकारी छ, त्यहाँबाट पनि प्राय आइरहेकै हुन्छ। र यो हाम्रै पोर्टलबाट मात्र नभइकन अब हेलो सरकारको पोर्टलबाट, मन्त्रालयको थ्रुबाट, प्रधानमन्त्री कार्यालयबाट त्यसरी पनि आइरहेको अवस्था छ। कसैलाई प्रब्लम छ भने अहिलेको यो सिस्टममा चाहिँ उहाँहरूले जहाँ पनि राख्न पाउनुहुन्छ। र अन्ततगो त हामी कहाँ चाहिँ त्यो उहाँहरूले राख्नुभएको गुनासो चाहिँ अहिलेसम्म आइरहेकै अवस्था छ। प्रतिदिन हाम्रो गुनासो चाहिँ लिस्टिङ नै हेऱ्यौँ भने पनि गुनासोहरू चाहिँ आइरहेको अवस्था छ, राख्न नसक्ने भन्ने चाहिँ छैन।
0: अब बीमा कार्यक्रममा जति आबद्ध भएका छन् त्यो त भइ नै हाल्यो, तर हाम्रो जुन अलिकति आर्थिक हिसाबले, आर्थिक पाटोले कुरा गर्नु पर्दाखेरि चाहिँ बीचमा हामीलाई आर्थिक संकट पनि परेको हो होइन? त्यो आर्थिक संकट फेरि पनि नदोरेला भन्न सकिन्न। अलिकति हामीले आर्थिक पाटोलाई चाहिँ, बीमा कार्यक्रमको आर्थिक पाटोलाई चाहिँ कसरी हामीले त्यसको समाधान गर्ने गरी चाहिँ अगाडि बढेको छ यहाँ आइसक्नु भएपछि चाहिँ?
1: यो चाहिँ ठ्याक्कै हजुरले भन्नुभयो, म चाहिँ बीचको यो क्राइसिस म्यानेजमेन्टको लागि मात्रै आएको हो होइन? अनि अहिले चाहिँ अब जस्तो यो भनेको राज्यको दायित्व हो, राज्यले दिनुपर्छ। र किन भन्दा यो प्रोग्राम चलाइसकेपछि बीचमा स्टप गर्ने भन्ने पनि हुँदैन होइन? हो, राज्यको दायित्व बढ्दै गएको छ, यसलाई चाहिँ भनौँ न राज्यले धान्न सक्ने गरिकन चाहिँ चलाउनुपर्छ भन्न खोजेको चाहिँ हामीले जसरी अहिले एकदमै राज्यको आर्थिक दायित्व बढेको भएर हामीले निजी अस्पतालहरूलाई नदिएर सामुदायिक अस्पताल र सरकारी अस्पतालमा मात्र चलाइरहेका छौँ, केही गरी धान्न सक्ने भयो भने यसरी पनि हो। र अर्को भनेको प्रिमियम हाम्रो कालान्तरमा के थियो भन्दाखेरि हाम्रो 500 हुँदाखेरि चाहिँ हाम्रो के थियो भन्दाखेरि 50,000 मात्र पाउने, अब 700 हुनासाथ 1,00,000 पाउने भएर यो त्यसरी प्याकेज बनेको रहेछ। र प्याकेज पनि अब बिस्तारै चेन्ज हुँदै अलिकता प्रिमियम बढाउने हो कि, अथवा चाहिँ हाम्रो जुन संगठित संस्थाबाट 1% लिएर सरकारले 1% थप दिने भनेका छन् त्यो पनि आउने हो कि, र हामीले निशुल्क बिमा गरेको प्रिमियम चाहिँ सरकारले हामीलाई दियो भने पनि हामीलाई धेरै नै राहत हुन्छ। र यसले गर्दाखेरि हाम्रो आर्थिक संकट भनौँ न प्रिमियम चाहिँ कलेक्सन बढी हुन्छ, जसले गर्दाखेरि हामी एकदम सेल्फ सस्टेन भएर चाहिँ यो बिमालाई चलाउन सक्छौँ भन्ने जस्तो लाग्छ मलाई।
0: अब बिमामा निशुल्क पाउने समूह चाहिँ कस्तोलाई मात्र राख्ने अथवा कस्तोलाई चाहिँ हटाउनु पर्छ अथवा कस्तो चाहिँ अझ थप्नुपर्छ, के भइरहेछ यस विषयमा चाहिँ यहाँहरूको?
1: यसमा चाहिँ के छ भन्दाखेरि अब यो लक्षित समूह भनेर हामीले राखेका छौँ। लक्षित समूहभित्र चाहिँ हाम्रो सातवटा चाहिँ क्याटेगोरी छ। सातवटा क्याटेगोरीमा के छ भन्दा 70 वर्ष पुगेको होइन इल्डरली भन्छौँ हामी अथवा चाहिँ ज्येष्ठ नागरिक उहाँहरूलाई चाहिँ एउटा व्यक्तिलाई चाहिँ हामीले परिवार मान्छौँ। त्यो बाहेक अरू सबैलाई चाहिँ अरू पनि म भन्दै जान्छु। जस्तो कुष्ठरोगी, एकजना कुष्ठरोगी हुनुभयो तर उहाँको फ्यामिलीले पनि सबैले पाउने भयो। कुष्ठरोगीको 10 जना परिवार छ भने 10 जना परिवार बापतको 7,000 लाग्थ्यो, त्यो पनि फ्री हुने भयो होइन। र अर्को भनेको अनि अशक्त अथवा अपाङ्ग भएको परिवारको व्यक्ति, परिवार भनौँ न, कुनै व्यक्ति अपाङ्ग छ भने उहाँको फ्यामिलीले पनि पाउने भयो होइन। अर्को चाहिँ जटिल खालको क्षयरोग, जस्तो हामीले एमडीआरटिभी होइन ड्रग रेजिस्टेन्स टिभी भन्छौँ, उहाँको पनि फ्यामिलीले पाउनुहुन्छ। अर्को एचआईभी संक्रमितको पनि फ्यामिलीले पाउनुहुन्छ। अर्को चाहिँ महिला स्वास्थ्य स्वयंसेविका जो हुनुहुन्छ उहाँको पनि फ्यामिली सबैले पाउनुहुन्छ। र अति विपन्न परिवार, विपन्न कार्ड पाइसक्नु भएको छ अति विपन्न खालको, उहाँको पनि फ्यामिलीले पाउनुहुन्छ। अति विपन्नको सवालमा चाहिँ सबै गरिब हुन्छ, उहाँहरूले पाउनु न्यायचित होला। तर कुष्ठरोगी एकजना भएपछि परिवार अरू कमाउँदै नकमाउने अथवा चाहिँ मल्टिड्रग रेजिस्टेन्स टिभी एचआईभी संक्रमित भएका व्यक्तिको फ्यामिलीले पाउनु चाहिँ अलि न्यायचित होइन कि? त्यहाँ चाहिँ व्यक्ति भएर फ्यामिलीले चाहिँ बिमा गरेको भए हामीलाई अझ आर्थिक दायित्व चाहिँ कम हुन्थ्यो कि? किन भन्दा उहाँहरूको पनि प्रिमियम उठ्थ्यो नि त। अब त हामीले एउटा मल्टिड्रग टिभीको 10 जना फ्यामिली छ भने 10 जनासम्मकोलाई हामीले फ्रीले ट्रिटमेन्ट गरिरहनु परेको, 2 लाखसम्मको चाहिँ सेवा सुविधा उपलब्ध गराइरहनु परेको कन्डिसन छ। त्यसले गर्दाखेरि पनि हामीलाई यो भनौँ न प्रिमियम उठ्न चाहिँ गाह्रो भइरहेको छ। स्पेसियली जसरी ज्येष्ठ नागरिकलाई एकजनालाई परिवार माने जस्तो, उहाँ रोगीहरू जुन लक्षित समूह छ अति विपन्न बाहेक अरू सबैलाई चाहिँ व्यक्तिलाई मानिदिँदाखेरि पनि हामीलाई यो आर्थिक भार कम हुन्थ्यो कि जस्तो चाहिँ मैले अथवा चाहिँ मेरो टिमले चाहिँ यसको वर्कआउट गरेको छ। त्यसमा चाहिँ यदि ऐन संशोधनमा यो लक्षित समूहलाई हामीले राम्ररी परिभाषित गर्न सक्यौँ भने पनि केही मात्रामा यसको समाधान निस्किन्छ कि भन्ने हाम्रो टिमले सोच्छ।
0: अब अलिकति नीतिगत सुधारको कुराहरू गरौँ होइन। स्वास्थ्य बिमा कार्यक्रम आएको पनि 1 दशक भइ नै हाल्यो होइन। यो 1 दशकको अवस्थामा हामीले पटक पटक यस विषयमा छलफल पनि गर्यौं, मूल्याङ्कन पनि गर्यौं होइन। अलिकति नीतिगत ऐन नियमावली चाहिँ संशोधनको आवश्यकता र त्यो अनुसार चाहिँ यहाँहरू अगाडि कसरी बढ़िरहनु भएको छ?
1: हजुरले ठिक कुरा नै औलाउनु भयो। ऐन नियमावली संशोधनको आवश्यकता छँदैछ। यो वर्ष हाम्रो ऐन संशोधन चाहिँ फर्स्ट प्रायोरिटीमै परेको छ र मन्त्रालयको पनि प्रायोरिटीमा परेको छ। किन भन्दा हामीले अघि जसरी कुरा गऱ्यौँ, हामीले लक्षित समूहदेखि लिएर संगठित संस्थालाई कसरी आबद्ध गराउने ती कुराहरू सबै चाहिँ ऐनमा प्रष्टिएर आयो अथवा चाहिँ कम्पल्सन भनेर आयो भने चाहिँ हामीलाई सजिलो हुन सक्छ। त्यही भएर चाहिँ हामीले संगठित संस्था कसलाई भन्ने होइन, त्यसको दायरा, जस्तो संगठित संस्थामा धेरैजना फ्यामिली मेम्बर भयो भने हामीले बिमामा कसरी आबद्ध गराउने, एउटै परिवारमा 3-4 जनासम्मले प्रिमियम तिर्नुपर्ने भयो भने कसरी त्यो पोसिबल हुन सक्छ, ती कार्यविधिहरू, ती भनौँ न कुराहरूमा पनि हामी वर्कआउट गरिरहेका छन्। त्यही भएर चाहिँ ऐन संशोधन चाहिँ हाम्रो नीतिगत सुधारको एउटा पहिलो पाटो हो जस्तो लाग्छ।
0: जस्तो स्वास्थ्य बिमाको विभिन्न अहिलेको वर्तमान मोडलमा चाहिँ सुधार नगरिकन चाहिँ अगाडि बढ्न चाहिँ विभिन्न खालका चुनौतीहरू यहाँले अहिलेको कार्यक्रममा पनि हामी छलफलमै पनि यति कुराहरू भनिसक्नु भएको छ। यो अहिलेको मोडलमा चाहिँ के सुधार गर्नुपर्ने चाहिँ खाँचो देखिएको छ त?
1: अहिलेकोमा चाहिँ हाम्रो जस्तो कुनै ओभरल्यापिङ भएका प्रोग्रामहरू, सरकारको ओभरल्यापिङ भएका प्रोग्रामहरूलाई चाहिँ हामीले सेपरेट गर्न सक्यौँ अथवा छुट्याउन सक्यौँ भने, जस्तै आमा सुरक्षा प्रोग्राम भनेर हाम्रो स्वास्थ्य मन्त्रालयले आमा सुरक्षाको छुट्टै बजेटहरू त्यहाँको थ्रुबाट खर्च गरिरहेछ, जसले गर्दाखेरि चाहिँ सुत्केरी आमा सम्पूर्ण खर्चहरू बेहोर्ने गरिरहेछ, त्यो चाहिँ हामीले बिमामा ओभरल्याप नगर्ने। त्यस्तै गरिकन धेरैवटा प्रोग्रामहरू छ, जस्तो अघि भन्यौँ हामीले पेन प्याकेज भयो, अनि यो जस्तो नवजात शिशुका कुराहरू छन्, ती कुराहरू ओभरल्याप नहुने गरी लान सकिन्छ। त्यसले गर्दाखेरि पनि हामीलाई केही सजिलो हुन्छ जस्तो लाग्छ।
0: प्रस्ट्याइदिनु पर्दाखेरि चाहिँ के कस्ता खालका प्याकेजहरू चाहिँ ल्याउँदैछ अथवा पुनरावलोकन हुँदैछ?
1: हाम्रो प्याकेज भनेको हामीले धेरै उयो गर्न खोजेको चाहिँ सुविधा थैली छ। हाम्रो सुविधा थैली भनेको चाहिँ बिमितहरूले पाउने सेवा सुविधाहरू सबै चाहिँ त्यसमा उल्लेख गरेका छन्। त्यसमा चाहिँ चार्जेसहरू चाहिँ एभरेज मार्केटमा पाउने भन्दा अलिक बढी थियो। त्यसलाई चाहिँ न्यायचित तरिकाले जुन चाहिँ हाम्रो अस्पतालहरूले किनेर बेचिरहेकोमा उहाँहरूलाई घाटा नहुने गरिकन मिनिमम मात्र प्रफिट राखेर बेच्न सक्ने गरिकन हामीले चेन्जेस ल्याउन खोजेको हो। अरू धेरै चेन्जेस भनेर त्यस्तो चाहिँ होइन। कुनै कुनै औषधिको जस्तो क्यान्सरसँग रिलेटेड औषधिहरूको चाहिँ प्राइस एकदमै कम भएर अन्तर्राष्ट्रिय स्तरका औषधिहरू चाहिँ नेपालको मार्केटबाट फर्किरहेको बेलामा चाहिँ हामीले तिनीहरूको मूल्य अलिकता समायोजन गरिकन न्यायचित मूल्यमा चाहिँ अथवा चाहिँ मार्केटमा उपलब्ध हुन सक्ने मूल्यमा चाहिँ राख्न खोजेको हो। अरू धेरै चेन्जेसहरू त्यस्तोहरू चाहिँ होइन।
0: पुनरावलोकन गर्नेमै जुन यहाँहरूले विभिन्न खालका कार्यक्रमहरू जुन भनौ न औषधिमा परिवर्तन गर्नुभएको छ होइन, यो वास्तवमा सेवाहरू कम भएको औषधिजन्य सामग्रीहरू कम भएको हो कि यसलाई चाहिँ के गर्नु खोज्नु भएको यहाँनिर?
1: औषधि हाम्रो कम भएको त्यस्तोहरू चाहिँ होइन। औषधिका स्ट्रेन्थहरू हुन्छन् नि, जस्तै कुनै औषधि 200 mg को 400 mg को 600 mg को छ भने ठ्याक्कै खान मिल्ने गरी एउटा औषधि मात्र 400 भयो भने 400 अब कभर अप गर्ने गरिकन, र कुनै कुनै कम्पोजिसनवाला औषधिहरू छ भने हाम्रो चाहिँ कम्पोजिसन भन्दा सिङ्गल उसमै जाने औषधिहरूलाई चाहिँ हामीले सिङ्गलबाटै पठाउन खोजेको हो। औषधिमा कटौती भन्दाखेरि पनि हामीलाई केही नमिलेका उहरू मात्र मिलाएका हुन्, त्यसमा औषधि र सेवामा कटौती भएको चाहिँ कदापि छैन।
0: हजुर, अब विशेष गरेर जो नागरिकहरू चाहिँ अब बिमा गर्ने कि नगर्ने भनेर अन्यलमा पनि हुनुहुन्छ, कतिपयले नवीकरण नगरेको हामीमा छँदैछ होइन, उहाँहरूलाई आकर्षित गर्ने गरी चाहिँ यहाँहरूले केही विशेष खालको कार्यक्रम अभियानहरू ल्याउँदै हुनुहुन्छ त?
1: बिमा चाहिँ छोड्नु भन्दाखेरि पनि आफूलाई आवश्यक पर्दाखेरि गर्ने अथवा चाहिँ चाहिँदाखेरि थोरै खर्च 3500 पनि 1,00,000 सुविधा पाउने हो, त्यही भएर गर्नुपर्छ यहाँ को यस्तोको लागि चाहिँ हामीले अब अहिले चाहिँ आइटी फ्रेन्डली युग छ, त्यसमा चाहिँ हामी डिजिटलाइजेसनमा गएर कतिपय अवस्थामा चाहिँ के पनि रहेछ भन्दाखेरि हाम्रो दर्ता सहयोगीहरू टाइममा समयमा उपलब्ध नभइदिने, बोलाएको बेलामा नभइदिँदा पनि कतिले बिमा गर्न सकेको छैनौँ भन्ने कुराहरू पनि आइरहेको भएर अहिलेबाट चाहिँ अलिक सहजीकरणको लागि अनलाइन पनि राखिदिने हाम्रो विचारमा छ। र जसले गरिरहनु भएको छैन यसको रुट कज भनेको धेरैले के भन्नु भएको छ भन्दाखेरि हामीलाई चाहिएको समयमा हामीले गर्न पाएनौँ त्यो भन्ने छ। र म बाहिर छु, म चाहिँ सपोज म बिमा गराउन चाहन्छु, म जिल्ला बाहिर गइरहेको छु, त्यो बेलामा मैले कन्टिन्यू गर्न पाइनँ भन्ने खालको त्यस्तो समस्या भएर अब जहाँबाट पनि गर्न सकिने अनलाइन चाहिँ सिस्टम ल्याइसकेपछि उहाँहरूलाई अलिक सजिलो हुने जस्तो मैले देखेको छु।
0: भनेपछि अब आगामी दिनमा चाहिँ यो चाँडै नै आउँदैछ यो अनलाइनबाट नवीकरण गर्ने सिस्टम चाहिँ?
1: अनलाइनबाट नवीकरण गर्ने सिस्टम हाम्रो अगाडिदेखि नै छ। त्यसमा पनि जो छोडिसक्नु भएको छ फेरि रिरजिस्ट्रेसनमा जानुपर्ने हुन्छ, उहाँहरूको लागि चाहिँ अब फेरि रजिस्ट्रेसन गर्नको लागि चाहिँ जुन नयाँ रजिस्ट्रेसन जस्तै हुन्छ त्यस्तोको लागि चाहिँ यो सुविधा आएको हो। भन्न खोजेको नयाँ रजिस्ट्रेसनदेखि लिएर अब चाहिँ अनलाइनमा सुरु हुँदैछ।
0: जस्तो अनलाइनबाट चाहिँ नवीकरण गर्न पाउनुहुन्छ भनेर भन्नुभयो, अब अनलाइन भनेपछि अलिकति अब शहरीकरण शहरी क्षेत्रको लागि मात्र अलिकति फोकस हो कि भन्ने पनि हुन्छ, किनभने दूर दराजमा दुर्गम क्षेत्रहरू पनि छन् जहाँ चाहिँ अलिकति उहाँहरूलाई त्यो सेवा सुविधाबाट वञ्चित भएको पनि हुन सक्छ होइन। फेरि कतिपय अब इक्जाम्पल दिउँ, राष्ट्रिय परिचय पत्र अनलाइनबाट भर्दाखेरि कतिपयको चाहिँ रिजेक्ट भएको पनि अवस्था छ होइन, त्यस्तो अवस्था समस्या आउन नदिनको लागि चाहिँ हाम्रोमा चाहिँ अनलाइन सुविधा चाहिँ एकदम चुस्त दुरुस्त र सबैले त्यो पहुँचमा पुग्ने गरी चाहिँ छ भनेर कसरी विश्वास दिलाउनुहुन्छ?
1: अनलाइन सुविधा लिँदाखेरि हामीले चाहिँ यो हाम्रो एनआईडीसँग टाइअप गरेका छौँ। हजुरले एनआईडी भर्दाको कुरा गर्नुभयो, अहिले चाहिँ एनआईडीसँग टाइअप गर्दाखेरि चाहिँ हजुरलाई भर्दाको समस्या चाहिँ हुँदैन। यसमा चाहिँ उहाँको एनआईडी नम्बर मात्र राख्न साथ अटो जेनेरेट हुने हुन्छ, उहाँले केही पनि भर्नै पर्दैन। जस्ट एउटा के गर्नुपर्ने हुन्छ भन्दाखेरि आफ्नो एनआईडी नम्बर राखिदिने, त्यति र फोटो अपलोड गर्न साथ नै हुने त्यस्तो खालको हुन्छ अनि त्यही भएर झन् सजिलो हुन्छ यो चाहिँ होइन र अहिले दूर दराजसम्म पनि जहाँसम्म म पुगेको छु होइन जुम्ला हुम्लासम्म पनि यो सबैको हातमा मोबाइल भइसकेको हुँदाखेरि र उहाँहरूको दुर्गम क्षेत्रका जो हुनुहुन्छ हाम्रा बिमितहरू उहाँ बिमित अथवा जो बिमित हुन सक्नु भएको छैन उहाँको परिवार कहीँ न कहीँ सदरमुकाममा हुनुहुन्छ उहाँहरूसँग मोबाइल छ होइन अनि त्यही भएर फ्यामिलीको उहाँले भर्न मिल्छ त्यही भएर सजिलो हुने चाहिँ मैले देखेको छु।
0: हजुर अब भर्नको लागि चाहिँ के त्यो कसरी भर्ने भन्ने केही जानकारी दिनुहुन्छ यो हामी वेबसाइटमै गएर हेर्ने हो कि कसरी जानकारी दिनुहुन्छ अनलाइनबाट भर्नको लागि चाहिँ
1: अनलाइनबाट भर्नको लागि हाम्रो ओपन इमेज सिस्टममा चाहिँ हामीले अनलाइन रजिस्ट्रेसन भनेर राखिदिएका छौँ त्यो रजिस्ट्रेसनमा गइसकेपछि चाहिँ के छ भन्दाखेरि उहाँले भन्न पहिला चाहिँ लगइन गर्नु पर्यो लगइन गर्दा सर्टेन कुराहरू सोध्छ त्यसपछि ओके भनिसकेपछि चाहिँ एउटा चाहिँ नेसनल आइडी राख्नुपर्ने हुन्छ नेसनल आइडीसँग लिङ्क अप गरिसके राष्ट्रिय परिचय पत्र नागरिकता होइन राष्ट्रिय परिचय पत्र सँगै लिङ्क अप हुन्छ अनि त्यसपछि नामहरू भरिर नै पर्दैन अटोमेटिकल्ली उसैले नै तानिदिन्छ उसको एनआइडी अथवा चाहिँ राष्ट्रिय परिचय पत्र जहाँबाट भरेको छ त्यही ठाउँको ठेगाना सहित सबै नै आइदिन्छ र त्यहाँ यदि अस्थायी रूपमा कहीँ बसोबास गर्नुभएको छ भने अस्थायी एउटा चाहिँ ड्रप इन अप्सनमा छ त्यसमा क्लिक गरेपछि कहाँ हो भनेर क्लिक क्लिक सिस्टम छ धेरै लेखिरहनु पर्ने त्यस्तो पनि छैन त्यही भएर सजिलै बनेको छ जस्तो लाग्छ हेरौँ लेट्स सी कस्तो खालको चाहिँ फिडब्याक आउँछ त्यसपछि हामी फेरि अझ छलफल गरौँला हजुरसँग।
0: धेरैले चाहिँ नवीकरण नगर्नु भएको छ जुन विभिन्न गुनासोहरू पनि आइरहेछ विभिन्न कारणले नवीकरण गर्न पाउनु भएको पनि छैन होइन खासमा नवीकरण गर्ने म्याद कतिभित्र हो नवीकरण गरेन भने चाहिँ उहाँलाई अब त्यो सेवाबाट चाहिँ वञ्चित हुने हो कि के हुन्छ खासमा
1: नवीकरण गर्ने हो भने चाहिँ एक महिना अगाडि नवीकरण गर्नुपर्छ जस्तो मेरो अहिले साउनमा सक्दैछ भने मैले असारको अन्तिम डेटसम्ममा चाहिँ मैले नवीकरण गर्न पर्ने असोजमा सकिँदैछ भने भदौको अन्तिमसम्म मैले रिन्यू गराइसक्नु पर्ने हो भने चाहिँ भदौमा गऱ्यो भने असोज कन्टिन्यू हुन्छ रिन्युअलको केसमा गरेन भने चाहिँ सक्यो उहाँ चाहिँ फेरि री रजिस्ट्रेसनबाट फेरि सुरुबाट आउनु पर्ने हुन्छ
0: भनेपछि के गरी बीचमा तीन चार महिना ग्याप भयो भने चाहिँ उहाँ फेरि नयाँ बिमितको रूपमा चाहिँ उहाँले भर्नुपर्ने भयो होइन भनेपछि पुरै प्रक्रिया नयाँ हुने भयो
1: हजुर नयाँबाट सुरु हुने भयो किन भन्दा कन्टिन्युस छ भने रिन्यू हुन्छ ब्रेक भयो भने चाहिँ जेरोबाट स्टार्ट गर्नुपर्ने
0: भनेपछि अलिक नागरिकहरूलाई अलिक समय नदिएको उहाँहरू अब विभिन्न कारणले गर्दा यहाँ त फेरि आफ्नो इच्छाले भन्दा पनि त्यहाँ समस्या विभिन्न समस्याले गर्दाखेरि उहाँहरूले रिन्यू गर्न पाएको हुँदैन नि त अलिक कठोर निर्णय गर्नुभएको हो कि भन्ने पनि छ नि त
1: होइन यो त टाइम भनेको टाइम बाउन्ड नै हो टाइम कटिसकेपछि त हामीलाई पनि म्यानेज गर्न गाह्रो हुन्छ एक्टिभ बिमित कति छ भन्ने डाटा निकाल्न त्यही भएर कठोर भएको भन्दा पनि एक महिना अगाडिसम्म टाइम दिएको हो जस्तो मलाई भदौ हजुरले भन्नुभएको छ असोज छ भने भदौको अन्तिम दिनसम्म मैले गर्ने टाइम लाइन त दिएको छ एक महिनाभित्र गर्नुपर्ने हो एक महिना भन्दा बेसी टाइम त कति दिन हो फेरि
0: अब सामान्य नागरिकलाई जो चाहिँ अझै पनि बिमा कार्यक्रममा आबद्ध हुनुहुन्न होइन उहाँहरूलाई चाहिँ बिमा कार्यक्रममा आबद्ध गर्न चाहिँ कसरी यहाँले चाहिँ आकर्षित गर्नुहुन्छ त
1: त्यो आकर्षित गर्ने भनेको हामी ग्रासरुट लेभलसम्म गएर यसका फाइदा बेफाइदा कसरी गर्न सकिन्छ यो के कुन मकसदले चाहिँ यो आएको हो यो भनेको चाहिँ विशुद्ध सामाजिक सुरक्षाको सामाजिक उत्तरदायित्वको लागि आएको हो भनेर हामीले जुन बुझाउन सकेका छैनौँ त्यसैले गर्दा हो अहिलेको हाम्रो उमा चाहिँ के छ भन्दा यो प्रचार प्रसारमा हामी एकदमै तल्लो भन्नु ग्रासरुट लेभलसम्म उहाँहरूको घर घरसम्म पुग्ने चाहिँ हाम्रो लक्ष्य चाहिँ छ यसपालि।
0: अब बिमा कार्यक्रमलाई चाहिँ भनौँ न निरन्तर अगाडि बढ्नको लागि जति पनि कठिनाई चुनौतीहरू आइरहेको छ विभिन्न किसिमले होइन त्यो चुनौतीहरू पार गर्नको
2: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
3: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
4: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
2: अनुहारका हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
2: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
2: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत फरिने,
2: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
2: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार,
4: साथै
3: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
5: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि, फोन 082562707।
4: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
6: विशेषज्ञ डाक्टरी सेवाहरू
4: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकअप तथा उपचार सेवा,
6: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
7: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
6: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
4: सम्पर्क फोन 082590079, मोबाइल नम्बर 98478010030 र 98229555।
8: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना,
9: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
8: डाक्टरद्वारा दिइने सेवाहरू,
9: ब्लड प्रेसर हाई लो भएका,
8: कोलेस्ट्रोल बढी भएको,
9: मुटुको गति एकनाश नभएको,
8: मुटु ढुकढुक हुने, डर लागे जस्तो महसुस हुने,
9: मुटुको बाथोक, मुटु सुन्निएको, हृदयघात भएको,
8: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा,
9: मुटुको भल्भको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
8: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
10: बिरामी जाँच हुने मिति यही श्रावण 22 गते शुक्रबार।
11: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ, फोन नम्बर 082590410, मोबाइल नम्बर 98478893 र 98095128371।
12: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98430088804, 98430088804, www.pashupatiicare.com।
13: सीता के भयो तिमीलाई, घुम्चेर बसी छौ, के हुनु नि, बिहे भएको 6 वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ, तर केही सिप चलेन, अब त आफै मरिसक्यो, के कुरा गर्छु निले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै अत्यार हुन्छ, कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
14: ए ठिकै छ, म जानु त धेरै अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिकमै जान्छु।
15: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिति चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
16: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
15: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा, सम्पर्क मोबाइल 98478143572।
17: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
16: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलम द्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
17: उपलब्ध। शल्यक्रियाहरू
16: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
17: बाल बालिकाको न्यूरो सर्जरी,
16: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
17: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
16: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
17: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
18: छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
19: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
18: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी, दम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, वा टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
20: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
17: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोड्नी, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेरचन र मेडिकल अफिसर डाक्टर क्षितिज नेपालीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
18: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही, दाङ। फोन नम्बर 082-582-93-98-78-1817 र 98-78-35-643।
21: मध्यपश्चिम टाइम चेक यति बेला बिहानको 9 बजेको छ।

0: बिहान 9 बजेको मध्य पश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। नेपाल कम्युनिष्ट पार्टी एमाले दाङका पूर्व अध्यक्ष तथा पार्टीका केन्द्रीय सल्लाहकार परिषद सदस्य शोभाराम बस्नेतको निधन भएको छ। उहाँको उपचारका क्रममा आज राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा निधन भएको एमाले दाङका अध्यक्ष शिवकुमार आचार्यले जानकारी दिनुभएको छ। 80 वर्षीय बस्नेत लामो समयदेखि मृगुला रोगबाट पीड़ित रहनुभएको थियो। दाङको कम्युनिष्ट आन्दोलनका धरोहरका रूपमा परिचित बस्नेत पार्टीका विभिन्न महत्वपूर्ण जिम्मेवारीमा रहेर नेतृत्व प्रदान गर्नुभएको थियो। उहाँको निधनले दाङको कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षति पुगेको धारणा अध्यक्ष आचार्यले व्यक्त गर्नुभयो। एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकीका अनुसार नेता बस्नेतको पार्थिव शरीर अहिले श्रद्धांजलिका लागि तुलसीपुर स्थित एमालेको पार्टी कार्यालयमा राखिएको छ। उहाँको आजै शीतलपुर स्थित बबई नदीको घाटमा अन्त्येष्टि गरिने बताइएको छ। दाङ प्रहरीले भन्सार छली गरी ल्याएको अवैध सामान बरामद गरेको छ। गढवा गाउँपालिका वडा नम्बर 1 कालाकाटे स्थित पूर्व पश्चिम राजमार्गमा सवारी साधन चेक जाँच गर्दा बिलबीजक नभएको मोबाइल फोनमा प्रयोग हुने डिस्प्ले 148 थान बरामद गरिएको हो। काठमाडौँदेखि दाङतर्फ आउँदै गरेको सवारी साधनबाट 4,44,000 रूपियाँ बराबरको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी डाक्टर हेमबहादुर केसीले जानकारी दिनुभएको छ। अनुसार छली गरी ल्याइएका ती अवैध इलेक्ट्रोनिक सामान बरामद गरी इलाका प्रहरी कार्यालय गढहमाले थप अनुसन्धान भइरहेको उहाँको भनाइरहेको छ। पछिल्लो 24 घण्टामा देशभर 41 विपदका घटना भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपदबाट 37 जिल्ला प्रभावित भएको छ। विपदबाट कुल 23,23,000 बराबरको क्षति भएको छ। विपदमा परेर 3 जनाको ज्यान गएको छ, 19 जना घाइते भएका छन्। प्राधिकरणका अनुसार साउन 9 गते बिहानदेखि 10 गते बिहानसम्म सबैभन्दा बढ़ी सर्पदंशका घटना भएका छन्। विवरण अनुसार सर्पदंश 12, पहिरो 11, बाढ़ी 2, अविरल वर्षा 4, आगलागी 6 र जनावर आक्रमणका 2 घटना भएको छ। विपदमा परेकाले उद्धारका लागि कुल 175 प्रहरी परिचालन भएका छन्। र राप्ती लोकमार्ग अन्तर्गत कपुरकोट तुलसीपुर सड़क खण्डको राम्रो स्थित जोखिमपूर्ण ढुंगा फुटाउने कार्य 5 दिन यता जारी छ। सहरी साधन यात्रु तथा सड़क मुनिको राम्री गाउँलाई नै जोखिम बढ़ेपछि मेसिन प्रयोग गरेर ढुंगा फुटाउन शुरू गरिएको हो। राम्री बजारको पानीको मूल नजिक सड़कमाथि रहेको उक्त ढुंगाले आफ्नो पुरानो आधार छोडेर करिब 5 मिटर तलतिर सरेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै हटाउने काममा थालिएको हो। 3-4 दिनमै ढुङ्गा फुट्टा हटाइसकिने आकलन गरे पनि 5 दिनसम्म आइपुग्दा समेत पूरै फुटाइ नसकेको र अझै केही दिन लाग्ने तुलसीपुर 3 का वडा सदस्य कर्ण बहादुर बुढाले बताउनु भएको छ। सड़क डिभिजन कार्यालय घोराहे संघको समन्वय र डिभिजन कार्यालयकै खर्च व्यवस्थापनमा सल्यान रूकुम सड़क खण्ड स्तरोन्नति गरिरहेको पीके निर्माण सेवा प्रणालीले स्काभिटरमा जडान गरिएको ब्रेकर मेसिन प्रयोग गरी गत साउन 6 गतेदेखि ढुङ्गा फुटाउने कार्य शुरू गरिएको। ढुङ्गाको आकार ठूलो र धूले खालको भएकाले ससाना टुक्रा मात्र फुट्ने हुँदा समय लम्बिएको हो। ढुङ्गा फुटाउने क्रममा बेला बेला राप्ती लोकमार्गमा केही समयका लागि सवारी आवागमन रोक्ने गरिएको छ। अवस्था बिहान 9 बजेको मध्य पश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।
1: के तपाईलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइप को उत्पादन
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटी को
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टी का साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली जीविस रोड खोराहीदाङ
4: फोन 562-5121
1: सम्पर्क मोबाइल
3: 98578-32819 र 98578-32223।
5: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
6: नमस्ते नमस्ते,
1: कता हिँड्नु नि बाबु? बजारतिर नि
7: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
8: साइकल चढेर
5: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यस्तो राम्रो साइकल स्टोर थाहा होला नि।
9: लो हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
5: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
10: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर जानकारी गराउँदछौ।
1: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही दाङ,
11: सम्पर्क मोबाइल 98478-27977
12: र 98578-30689।
13: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
14: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
13: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
14: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
13: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
10: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
15: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमजी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
10: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान, सम्पर्क फोन नम्बर 082-5590-829, सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
16: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
17: उपचार हुने रोगहरू पायल, फिस्तुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत, चाया, पोतो, डन्डी फोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
16: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
17: हड्डी खिएको, नसा चापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
16: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
17: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
16: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
10: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपिसोक दाङ, सम्पर्क फोन नम्बर 98686-61-694।
18: भर्ना सम्बन्धी सूचना,
10: गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
18: सम्पर्क गोर्खा ग्रुप, भिक्टोरिया इन्टरनेसनल कलेज, दाङ।
12: सम्पर्क फोन नम्बर 082-563-133, मोबाइल नम्बर 98-4780-92-83 र 97-625-26-2686।
19: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
20: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
19: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला है बाबु।
20: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
19: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ।
20: ल ल काका, गइहाले म।
21: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
12: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
21: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98-498-87-741।

0: हुम्ला सर्केगाड बजारमा एकाबिहानै विमला लाहोरका आमा छोरी भेटिए। केही दिनको ज्वरोले थलिएकी विमला दुई महिनाको छोरा लिएर ग्रह दशा हेराउन निस्किएकी थिइन्।
1: ज्वरो आउने हजुर दुग्ने छाती दुग्ने बिपार पर्टुने खुम दुग्ने
2: कठै न सरकार दैत सरकार आए न गरी पनि हेर्ने कोही नै लुटुला औषधि गर्नु भने भने गरी पनि रुपियाँ नै
3: भेटनरी
2: पास भएछ
3: कहाँ पढेको
4: काम पाएन तर खोज्न त खोजे अब के गर्नुहुन्छ
2: जुन माओवादी सरकार आयो भने गरी पनि हेर्ने नाइ कङ्ग्रेस सरकार आयो भने गरी पनि हेर्ने नाइ अब अहिले बालन्स आयो भने त गरी पनि हेर्ने नाइ
3: के गरिदिनु पर्थ्यो त हजुर
2: अब केही नाना व्यवस्था व्यवस्था खै केही नाना फाल्नुहरू केही फाल्ने नाइ सरकारबाट
0: ग्रह दशा हेरिदिने चाहिँ अस्मिता बिक
2: कमतिया फुक गरी ल्याइए त
0: श्रीमान बितेको आठ वर्ष भयो। सिलाई गरेर दुई छोरा हुर्काउँदैछिन्। उनको सानो पसलमा दिनहुँ थरी थरीका समस्या बोकेका मानिसहरू आइपुग्छन्।
2: यता देवता उता देवताको वाहन त्यही घरकै दिउँसेको
3: तिम्रो घर परिवारसँगै छ लागो बाबु तिम्रो घरभित्र त्यस्तो त्यस्तो सिम्टमहरू सबै खराब खराब देखा पर्न थालेको त पाँच छ महिना जति भइगयो छ कति भयो
4: पाँच छ महिना जति भइगयो होला होइन
3: घरै एकुरो थामो कि बगाउँ भएर घरमा भुइँचाले जस्तो देखिन्छ तिम्रो घरमा देवता शुद्ध नै पर्ने देवता दुई बीचमा हालहाल गरे जस्तो देखिन्छ नाउ माटीबाटकै विषय छ खोपो चैलो केही गरे देखेन सुइना सपना खाचो खुच्छ तिमीलाई भयङ्कर भइरहेको थियो ठ्याक्क उयो बतासो लाग्ने तालो भयो रुखो ढल्ने तालो बुझ्नु पर्यो तपाईँको चलन अनुसार लाग्नु पर्यो ए बच्चाका पनि ग्रह धुलुमुलु केही गरा भयो ग्रह यहाँ फर्स्टमा त मैले आफ्नै पीडा दर्शाएँ अनि म चाहिँ देवताको त्यस्तो धामी जात्री पनि होइन ब्राह्मण छोरीहरू भएर त्यस्तो ज्योतिषी पनि होइन म भयङ्कर पहिला दुःख पाइरहेको थिएँ म जता गए नि म एक्लै छु जस्तो लाग्ने अनि एकदम हरेस खाने म चिन्तामा हुने मसँग कोही मान्छे नहुँदा मेरो माइती घर पनि धेरै टाढा छ
0: कहाँ छ
3: मेरो माइती घर उतै बाजुरा समिकातिर हो
0: अनि श्रीमान
3: श्रीमान पहिल्यै बितिसक्नु आठ वर्ष अगाडि
0: ए अनि बच्चा बच्ची
3: दुईटा छोरा छन् एउटा छोरा सिलाइबाट नै पढाइरहेको छु जेठो बाबु काठमाडौँ छ कान्छो बाबु यता बाजुरा छ अब पहिला यस्तो हिराउन चाहिँ म बस्दिन थिएँ त्यस्तो त अब यहाँ हेरेर त्यहाँ देख्ने मान्छे त होइन अनि त्यसपछि अब कुरो मेल खाँदा खाँदा अब सबै मान्छे म कहाँ आउने
0: तपाईँकोमा कस्तो कस्तो मान्छेहरू यसरी हेराउन आउनुहुन्छ
3: बालबच्चा लिएर अनि अब हटाखटा थाई लेभलका मान्छे अब बुद्धिजीवी टाइपका मान्छे एकै यही भन्नेमा छैन
0: के गर्नुपर्छ भन्नुभयो त छोरीलाई
2: देउता घर घर चढाउने हुदुद चढाउने पाटो काट्ने अरू क्या
0: ए आमा हजुरको नामै सोध्न बिर्सेछ
2: भन्ने बेला मान्दा नसोधि क्या भोटो
0: बिरकुली बिरकुली रोडीकोटकी वडा सदस्य पनि हुन् हामी उनकै गाउँतिर लाग्यौं
5: दामी सिरो हो त
0: दामले थलिएकी झुप्री आमा नातिलाई गाउँ पुर्याउन हिँडेकी थिइन्। हामीले गाडीमा ठाउँ दियौं
5: काठमाडौँबाट आएको
6: खानाको उद्धार गरिदिनु भयो।
5: हामीले त के उद्धार गर्नु, समीरले भेटेको ठाउँ छ भइहाल्यो नि।
0: तर यात्रा सजिलो थिएन। अलि पर पुगेपछि उनको सास अड्किन्थ्यो, गाडी रोकिन्थ्यो। उनी लामो सास फेर्थिन् अनि फेरि अघि बढ्थ्यौ। यहाँ कतिपय यात्राहरू दूरीले होइन, सासले नापिँदा रहेछन्।

0: यही बाटोमा भेटे मीना। दुई महिना कि सुत्केरी कोसेली पात बोकेर माइतबाट घर फर्किँदै गरे कि
1: टिका लाएर हिँड्नु भएको छ त। तिनी रोटी अनि घरमा को को हुनुहुन्छ तपाईँको? ए पहिलो बच्चा हो। ए आफ्नो जिउलाई ठिक छ? कहाँ गएर बच्चा जन्माउनु भयो? सङ्खेलीमा स्वास्थ्य चौकीमा। कति उमेर भयो नि तपाईँको? 20 वर्ष हुनुभयो। अनि बिहा चाहिँ कहिले गर्नुभएको?
2: 19
1: वर्षमा। ए अनि कति पढ्दै हुनुहुन्छ त बिहा गर्दा? अनि छोरीको नाम के राख्नु भएको छ? तपाईँले राख्दै हो कि क्या हो?
0: चङ्खेलीसम्म पुग्ने उनको यात्रा पनि लामै थियो। उनीहरू ओह्रालो लागे, हामी उकालो। भर्खरै ट्र्याक खुलेको बाटोमा गाडी नियमित नचल्ने रहेछ। सर्के गार्ड आउने जानेहरूसँग बाटैभरि भेट भइरह्यो। कोही संस्थाले बाँडेको सामान लिन हिँडेका त कोही उपचार गर्न।
1: त्यो लिन जान लाग्यो
3: एउटा घरलाई एउटा चुलो,
1: एउटा घरलाई एउटा चुलो। कसले दिँदैछ?
3: आइएनजिओ।
1: आइएनजिओले
3: टोयलेटको लागि सामग्रीहरू दिँदैछ, फिल्टरहरू दिँदैछ, सिमेन्ट दिन्छ, सबै सोरो साधनहरू, ह्यान्डल।
1: अनि तपाईँहरूको घरमा अहिले टोयलेट छ कि छैन?
3: भत्किन लागेको छ अब। नयाँ पालिकाबाट हामी त माछ जाँदाखेरि तिन घन्टा लाग्छ,
1: दिनभरिकै बाटो बन्यो। अनि यो बाटो बने पनि गाडी चल्छ कि चल्दैन त? यो बाटो
3: चल्छ,
1: बिहान बेलुकाको गाडी चल्छ कि रुटको गाडी चल्छ कि
3: रिजर्भ गर्नु पर्छ? 15-16
1: हजार लाग्छ।
3: पहिलाको सरकारले

0: Ya lo he imaginado.
1: अन्दै अन्दा
2: सुना साई 11 वर्षको बिरामी छोरा जीवनलाई जचाउन सरकै गाड भर्दै थिइन।
3: बाबु बिरामी छ
2: के भयो?
3: बिरामी छ अनि के ज्वर आयो के भयो भने अनि यसका बुवाले तल औषधि गर्न पठायो भने
2: ए
3: उल्टी गर्छ। खाना खाँदैन।
2: कति दिन भयो त?
3: आज 3 दिन भयो।
1: भाउ यहाँ त
2: अनि स्वास्थ्य चौकी जानु भयो कि भएन? माथिको जानु नै भएन।
3: कोही छैन त केही उयो थाहै नगरी आइयो।
2: कति बेर हिँडेर आउनु भयो? 1 घन्टा भइसक्यो बिरामी मान्छेलाई। मेडिकलमा जचाउन जानुहुन्छ कि स्वास्थ्य चौकीमा जानुहुन्छ? अघि पछि
3: औषधि कडा हुन्छ त।
2: कहाँको औषधि राम्रो कडा हुन्छ त?
3: तल सरकार अब कहाँ छ? हस्पिटल लगाएको छ
2: ल। जीवन बाबु बिस्तारै जाऊ है, सचाएर आउने औषधि खाने है। यी पहाड़हरूमा सुन साईहरू केवल जीवन बोकिरहेका छैनन्, उनीहरू अभाव बोकिरहेका छन्, आशा बोकिरहेका छन् र एउटा यस्तो दिनको प्रतीक्षा गरिरहेका छन् जहाँ छोराको उपचार गर्न घण्टौं लामो यात्रा गर्नु पर्दैन।
4: त्यसको गन्ध नि अर्कै छ है।
2: एक घण्टा गाडीको यात्रापछि हामी रोडी चोक पुग्यौं। हावामा रिक्षाको फूल बसाएका थिए। नानीहरू खेल्दै थिए। पिठ्यूमा आफू जत्रै नानी बोकेकी सानीले हामीलाई गाउँ जाने बाटो देखाइन्।
5: राम गया रानी का खोज जन्म पाई दे कर दुखी मेरा जिंदगी।
1: कति राम्रो यो लिउ भन्छ
3: लिउ।
1: अयो बाबा तपाईँको बच्चा
3: निदाको
1: हो कि? कतिको भयो?
3: 2 वर्ष।
1: के नाम राख्नु भएको छ छोराको?
3: छोराको नाम
2: दिलबहादुर। दिलबहादुर अनि तपाईँले चाहिँ
3: लवेश?
2: कसले राख्यो नाम?
3: लवेश हाम्रो बाबुले राख्यो
2: हो। अनि लवेशको आमाको नाम के हो?
3: आमाको नाम दुआ छ।
2: तपाईँको भन्नु।
3: मेरो नाम भसुरा कार्की। मेरो नाम चाखर क्याथीहरू। नाम आउने के
2: भन्नु?
3: आम्बु अन्त
2: कति राम्रो राम्रो नाम के भैपुरा चाखुरी। अब हजुरको?
6: मेरो नाम देवसरा कार्की।
2: देवसरा अनि
3: लालकला।
2: के छ गाउँ घरमा सुख दुःख सजिलो अप्ठ्यारो के छ?
6: पहाडको महिलालाई सुख कछि नाने दुःखै हुन्छ। पहिला जमाना भन्दा त अहिले अलिक सजिलो छ। सरकारले पनि हेरेको छ, व्यवस्था गरेको छ। त्यहाँ माथि हस्पिटल छ, अननी छन्, त्यो लोक छन्, सिक्तियारी हुन। पहिलाको दिनमा हेर्ने भने त हामी त गोरु चराउन गएर बच्चा जन्माएर ल्यायौँ
2: है,
6: होइन? गोड्न गएर कोदो फापर चिनो गोड्न गएर बच्चा जन्माएर ल्यायौँ।
2: तपाईँको कतिवटा त्यसरी भए?
6: मेरा त दुईटै छन् नानी। छोरो बाबेर घरै पाएँ, छोरी औरी पाएँ बाटो
2: बाटो हुँदै।
6: 24 घन्टा काम गरे पनि खाना पुग्दैन दुखै, लाइन पुग्दैन दुखै, यातायात छैन दुखै, औषधि उपचार उति छिटै भुने जस्तो हुँदैन दुःखै, पैसा आउँदैनन् औषधि गर्नको लागि, त्यहाँ दुःखै, सबै त दुःखै हुन्छ। पहाडको महिला सुख पनि अहिले छैन, भारी बोक्नु पर्छ नानी, दाउरा बोक्छ पर्यो। मैले अलि दाउरा ल्याएर आएँ, तेल खान्छौँ, त्यो तेल आफै हात हालले पेल्छौँ, भात खान्छौँ, धान आफै हालले कुट्छौँ।

0: नगरम सुख छैन
1: नगर खानै पाइने पेटमा भातो बेलामा पनि
2: गर्नै पर्यो गर्व त सुनाउने घर है बसोबै त नानी खाना छैन के खाने
3: भारी बोक्छ
2: सोतर बोक्नु पर्छ मलाई त यो पाठाघरको लागि अपरेसन गरियो हो
1: कहिले तपाईँले पाठाघरको
2: मैले अहिले 3 वर्ष भइगयो अत्र गएर गरे हो यो घाउ पनि दुखिरहेको छ यो टाँका लगाएको ठाउँ यो पछाडि पनि दुखिरहेको छ
1: अनि दर्शन जानु
2: भएको छैन दर्शन गएको छैन भन्दा बित्तिकै पैसो हुँदैन पानी हुँदैन केही हुँदैन
1: अनि यहाँ स्वास्थ्य चौकी जानु भएको छ कि छैन
2: स्वास्थ्य चौकीमा गयो त केही सुनाइ केही छैन पनि छैन
4: स्वास्थ्य चौकीमा जानु नजाने जानु त जाने के त्यो औषधि पाइने त औषधि छैन त कर्मचारी भएर के
2: पहिला भन्दा त अहिले अनामी 1200-1400 घन्टा त्यहाँ खर्नु भएको छ
1: तर औषधि चाहिँ पाइन्छ
2: औषधि भने जस्तो आउँदैन यो ठुल्ठुलो यो अपरेसन गरेको अर्को अर्को पाउँदैन
1: उसमा के भयो सानो
2: नानीको
1: तपाईँको बच्चा हो कि ठुलो छोरी कतिजना बच्चा
2: तपाईँ माथि बसिया छ
1: अनि तपाईँको कति
2: छोरी एउटा छ
1: चारजना
2: भयो
1: छोरा
2: नहुन्छ हाम्रो यो ठाउँको रीतिरिवाज के पो खै अब छोरीको भरमा नपर्ने छोरो नहुन्जेलसम्म 6 छोरी बिहा पनि बनाउनु पर्यो 7 छोरी बिहा पनि बनाउनु पर्यो छोरो एउटै बिहा पनि खै त नानी अब त्यस्तै गर्छन् त मान्छेलाई सुन त सुन्दैन रहेछ
1: अनि कतिवटासम्म छोरी पाएर अनि छोरा पाउनेहरू छन् त गाउँमा
2: 4-5 छोरी सुन अनि छोरा पाउने मेरो भिनाजी त 6 छोरी बल्ला 1 छोरो भएर त भ्रष्टै गरे 3 छोरी छन् अब छोरा
4: छोराको यो रोप्नु भयो यसले त केही गर्नु
2: मेरो आत्माले त के भन्छ सन्तान आफूले जन्माइसके भए त हाम्रो सन्तान होइन त छोरै नभए पनि त छोरीको लागि त बस्नु पर्यो त होइन के हो खै कसैलाई के हुन्छ कि छोरा 5 वर्ष पनि सही गरे छोरी 5 वर्ष पनि असही गरे छोरीको मानव होइन
4: छोरी 12 छोरी छन् अहिले भर्खर
2: भएर पनि त्यो बुढाले धस्काम नगरेर छोरो भयो
1: अनि आमाहरूले दिदी बहिनीहरूले चाहिँ भन्नु मिल्दैन अब भयो पुग्यो गाह्रो भयो भनेर
2: भने हामी मैले दिदी बहिनीले भनेले श्रीमानले मानिदिए पो भयो त नानी
4: समाजले पनि मान्दैन
2: समाजले
4: हुनुहुन्छ छोरा नहुने मान्छे पनि पुरा अर्घेरी गरेछन् त्यही भएर छोरा नपाइने बाध्य त्यहाँ हुन्छन् पहाडका मान्छे
1: तपाईँलाई
4: नपाउँ जस्तो चाहिँ लाग्छ बुझ्दैनन् त पुरुषले बुझ्न सक्दैन समाजले बुझ्न सक्दैन
1: आफ्नो लागि भन्दा नि समाजको लागि समाजमा चाहिँ को हुन्छ त मान्छे त्यस्तो भन्ने
2: समाजमा कोही हुन्छ नि त
4: पर्सनमा एकजना ओभर मान्छे नभए समाजमा ओभर कुरा गर्ने
1: अनि यो गाउँमा छोरी छोरी दुईटा भएर अब भयो भनेर परिवार नियोजन गर्ने मान्छे कोही छन् त दुई छोरी भएर पुग्यो भन्ने मान्छे कोही छैन
2: छोरीको भरमा बसिए मान्छे छैन
1: यो गाउँमै छैन पहाडमै छैन ठुलो गाउँमा नि छैन आफ्नो चिन्जानकोमा छैन
2: छैन
1: छोरीहरू चाहिँ स्कुल जान्छ पहिला चाहिँ कस्तो थियो त छोरीहरूलाई
2: छोरी लाइनै नै स्कुल
1: तपाईँहरूले कसैले पढ्न जानु भयो
4: हामी गोरु चराउन लानु भयो छोरा छोरी भयो
2: गोरु चराइ ल्याऊ बाख्रा चराइ ल्याऊ भने नानी
1: छोरा चाहिँ पढाए तपाईँहरूको जमानामा
4: हामी त भाइ पढाइकन थाई मास्टर छन् थाई उयो छैन हामीले गोरु चराइ ल्याउँ
1: तपाईँकन
2: अलि मार्छ भने कसले घाँगा लिएको छ ढेलमा टाँसक्यो भने हामी देख्दैन नानी
1: कति उमेर भयो
4: मेरो अहिले 30 33 भयो मेरो उमेर 25-26 भयो
1: 25 वर्ष हुनुभयो हजुरको
2: म त अहिले 50 पुग्न लागेन
4: यस्तो सबै त आउने भइयो त्यस्तो खासै लाग्छ यस्तो हामी तल कोही
2: पढ्दैन
4: अब पढिए भारी लेखे भारी जान्ने हुनुहुन्छ बुझ्ने हुन अगाडि अगाडि सरिए हुनु अब नपढिए भयो त अब गोरु चराउने भयो पुरो गर्ने भयो
1: तपाईँहरूलाई पनि थाहा त रहेछ जिउ बिग्रियो गाह्रो भइरहेछ
4: तर हाम्रो पनि पुरुषहरूले बुझ्न सक्दैन नि त बुझ्छन् त
1: अनि कसले कसरी बुझाउने
4: कसरी पुरुष बुझ्दैन नि त मैलाले भने यताउता एकै तुइ पाउँछै एकै तुइ चाहिँ मैला सुन्छन् कति मैला हुने हुन्छ होइन अब के भन्ने
0: हुम्ली महिलाका स्वास्थ्यको कथा भन्न कुनै एउटा रोगको नाम लिएर मात्रै पुग्दैन न त यहाँका महिलाहरूका पीड़ा कुनै अस्पतालमा गरिने उपचारले मात्रै निको हुन्छ सानै उमेरमा बिहे छोरा जन्माउनै पर्ने दबाव एकपछि अर्को सन्तान जन्मिँदा कमजोर बन्दै गएको शरीर कुपोषणले निमोठेका बालबालिका र अन्धविश्वासमा बाँचेको समाज
2: अब घर परिवारहरू काम गर्न गइहाल्छन् त्यो काम गरेको नै आउँछन् खाना दिन्छन् खान्छन् भने भयो त सुकेर मर्छ भोकले त्यही भएर आफै मिठो मिठो गर्ने खाने बस्ने
1: केही केही खाना जस्तो दही दुधहरू खान नपाउने भन्ने हुन्छ कि हुन्न
2: दही दुध त दिन्नन् नानी सुकेरिकन
1: कहिलेदेखि दिँदैनन् अहिले तपाईँ घर बस्नु भएको छैन
4: देउताको घर छ अरे देउताको घरमा बस्नु मिल्दैमा गरे मैठमान छु हामी त्यही भएर मेरो घरमा बस्छु
1: ए आफ्नो घरमा बस्न मिलेन उहाँको घरमा बस्नु
4: अब नि 10 दिन बस्ने 10 दिन गएर 10 दिन बस्ने
1: ए अनि घरबाट खाना साना ल्याइदिने आफै बनाएर खाने
4: हाम्रो ठाउँ त्यस्तो सुविधा छ कि अझ सुविधा कति पाउने कि आफै भारी बोक्ने आफै सुविधा त्यस्तो छ
1: आफ्नो घर बस्न पनि मिलेन
4: आफ्नो घरमा पनि नबस्नु त्यो सुविधा कहाँ हाल्नु नि यो बाउ भारी बोक्नुपर्छ त्यो सुविधा कहाँ हाल्नु नि लेखौला थाक छ पा बहिनी पहिला गोठा पाला चाहिँ त्यो सुविधा कहाँ हाल्नु नि
2: बिहानै रोटी बनाएर खाना बनाएर माथि लेखमा जान्छौँ नानी हामी पहिला त गोडमा बसाल्दा थिए नानी तली गाईले गोडमा बस्थे नानी हामीले पनि बच्चा जन्माउँदा गोडमा बस्थे
1: पत्करो छाएर अहिले चाहिँ गोठमा कोही बस्दैन
2: अहिले बस्दैनन् नानी पहिला भन्दा अहिले धेरै परिवर्तन भएको छ नानी
1: हजुर के भएको छ भन्नु त
2: अब सुत्केरीलाई खानेकुरालाई पनि त्यस्तै निको निको मिठो मिठो खुवाउँछन् कपडा पनि निको राम्रो लगाउँछन् बच्चाहरूलाई पनि अब हस्पिटल सुत्केरी लिएर कपडा दिन्छन् आमालाई पनि दिन्छन् अब भत्ता पनि दिन्छन् नानी 8 पटक चेक गरे 800 रुपियाँ डेलिभरी गराएको 5,000 रुपियाँ सबै खोपहरू पनि लाउँछन् बिसिजी लाउँछन् अर्को लाउँछन् सब म पनि महिला स्वास्थ्य
1: सेन्टरलाई सबै थाहा रहेछ पहिलो बच्चा हो कि
2: होइन
1: चौथो दुई छोरी भए अब पुग्यो कि अब फेरि पाउने
2: नपाउने
1: म त तपाईँको पहिलो बच्चा होला भन्ने ठाने
2: कुनै कुनै ठाउँमा त 15 वर्ष बच्चा पाउँछन् नानी
1: है सानो उमेरमा बिहे
2: सानो उमेरमा बिहे गर्ने सानो उमेरमा बच्चा पाउने त्यो उता त्यो महिला त्यसै रोगी रोगी रोगी भएर उता मर्नु छ कि
1: कति उमेरमा बिहा भयो
4: मेरो मेरो 16-17 वर्षमा बिहा भयो क्या सुबेर छ यति यति यति गते भयो यति सालो भयो भने के थाहा
2: म पनि 13 वर्ष दिँदा
1: दुई छोरा चाहिँ खोज्ने चलन हुँदो रहेछ हो यतातिर
2: सकभर त पाँच हो नि
1: सकभर पाँच ए पाँचै छोरा चाहियो अनि के गर्ने त छोराले के गर्छन्
2: कोही जुङ्गल खुनेर खान्छन् गरे छोरा धेरै बा भइगयो गरे कोही अर्को के भारी बोकेर खान्छन् गरे कोही मजदुरी गरेर खान्छन् गरे
1: अनि महिनावारी हुँदा
2: महिलाहरू भन्दा हात भोलि
4: बाहा बेलुका हिजो आउनुभयो भने पनि पर्सेन्ट चाहिँ आफै देख्नुहुन्छ।
1: ए आज कोही छ कि छैन?
4: छन्
3: कहिले खाली हुँदैन
1: पहिला पहिला चाहिँ कसरी बस्ने गरेको थियो त?
4: पर त्यो झारकोला छ त, त्यो कोप्चो छ त,
1: तपाईँ त्यही बसेको
2: त्यहाँ नराम्रो भयो होइन? महिलालाई बस्नु पनि अप्ठ्यारो भयो, खाना खान पनि गाह्रो भयो, माथिबाट पानी खट्छ भनेर पुरुषहरूले पर्खाल लगाया खाया, त्यो ढिकी पनि त्यही भित्र छ।
1: अनि ढिकी चाहिँ राख्न मिल्छ, छुन मिल्छ?
2: मिल्छ।
1: तपाईँहरूलाई चाहिँ यो गरेको ठिकै छ जस्तो लाग्छ कि होइन? अब सुधार गर्नु
3: नबस्नुले हुन्छ क्या? त्यो
1: के
3: भन्छन्, देवी देवता मान्नु पर्ने भयो, देवी देवताले जुठो मान्ने भयो क्या? त्यही भएर
1: देवी देवताले जुठो मानेको चाहिँ कसरी थाहा हुन्छ?
4: ढाकु दुख्ने गर्दा, पैटिने गर्दा, पाठा काट्नुपर्छ,
2: घरभित्र पसेर जाँदा पनि केही भन्दैन।
1: यसलाई के
2: भन्नुहुन्छ? अब यी लिनु भयो, निका निका भर्याङ दिनु, राम्रो राम्रो भर्याङ दिनु होला। हामी यस्तो गरी ओर्लिन्छ, तपाईँलाई डर लाग्दो होला है?
4: जानु त
1: अनि यहाँ ओर्लिँदाखेरि र उक्लिँदाखेरिको यस्तो हुन्छ तरिका?
4: हुन्छ त, दे खर खर गर्नु हुन्छ
2: त्यहाँ आउनुहोस्। मेरो जस्तै गरी आउनु
1: मिलेन, मैले हिँडेको
4: मिल्यो
2: बिस्तारै सोलो मोसनमा हिँड्ने होइन?
0: दिलसराको गाउँकै आडमा दलित बस्ती छ। दलित बस्ती पुग्दा सपनाको अधुरो सपना भेटियो। एसएलसी पछि प्राविधिक विषय पढ्ने चाहना थियो, तर 16 वर्षमै आमा भइन्।
1: बिहा चाहिँ कति पढ्दा पढ्दै हुनुहुन्थ्यो? अनि घरबाट बिहा गर्नुभयो कि आफै बिहा गर्नु?
0: आफ्नै खुसीले
1: सँगै पढ्ने,
0: सँगै पढ्ने सँग।
1: तपाईँको चाहिँ बच्चा एउटा मात्रै हो कि छोरा? तपाईँको कति पढाइ गर्नु पर्छ? तपाईँको
0: एसएलसी पास हुने भएको छ।
1: पहिलो बच्चा कि एउटा छोरा एउटा छोरी छ? मलाई त कस्तो सानो सानो जस्तो लाग्ने कि। अनि तिनवटा बच्चा भयो, दुईटा बच्चा भयो भन्दा त म छक्कै परेको छु। तपाईँको चाहिँ कति भयो उमेर? पहिलो बच्चा कति पाउनु?
0: 16 वर्षमा।
1: ऊ कति वर्षको भयो?
4: 3 वर्ष।
1: आफै बिहा गर्नुभयो कि घरबाट गरिदिनु भयो?
4: नै आफै हो,
1: आफै हो। अनि किन छिटै बिहा गर्न मन लाग्यो त?
5: गाउँघरको रहनसहन ढिलासँग बसेपछि अब बुढो नपाए भन्ने भयो।
1: तपाईँको जस्तो उमेर भएको सबैको एउटा दुईटा बच्चा चाहिँ हुन्छ यहाँ?
5: हजुर, धेरै परा जस्तो धेरैजनाको छ, तर गाउँघरमा केही नबुझेर अब बाध्यताले पनि पाउनु पर्ने स्थिति अब हो।
1: कस्तो हो बाध्यता चाहिँ?
5: कुनै अब सर सुविधाहरू नपुगेर अनि गाह्रो अप्ठ्यारो हुने, घरमा अब फालु फालु भन्दै अब स्थितिहरूले भेटाउन नआउने, आर्थिक कमजोरी हुने, त्यही कारणले बच्चा जन्माउनु पर्ने अवस्था। बच्चा जन्माए पनि अब सुत्केरी भएको, अब मैले 6 महिना भयो अहिले, होइन 6 महिनासम्म त्यस्तै हो। खानेकुराहरूमा अभावै हुने, अब लगाउने कुराहरूमा अभावै हुने, हरेक कुराहरूको सुविधा नभएको, अब लुगा धुवाउने साबुन नहुने, नहुने सेम्पू साबुन नहुने गाउँ घरतिर यस्तै हो के जुन चाहिँ कुराहरूको अभाव अनि काम गर्नु गाह्रै हुने उकालो ओह्राली गर्दाखेरि धेरै दुखाउने काम नगर्दासम्म खाना नपुग्ने काम मिहिनेत गरे पनि खाना फल राम्रोसँग नभेटिने त्यस्तै हो
0: स्कुल पढुन्जेल चाहिँ तपाईँलाई के गरौँला जिन्दगीमा भन्ने थियो त
5: अब स्कुल पढ्ने अब त्यस्तै अब हामी गरिबहरूको बच्चाहरूले ठुलो ठुलो सपनाहरू देख्ने ऊ हेर्न धेरै नभए पनि बाह्र अब त्यतिसम्म क्लियर गरौँला भन्ने सोच हुन्थ्यो अब ठुलो ठुलो अब अठार महिना कोर्स अब यताउति सानो सानो विषयहरू सब्जेक्टहरू लगेर पढ्ने सोच हुन्थ्यो माइतमा आउँदाखेरि मम्मी बुवाको आर्थिकले नपुग्ने बिहा गरेपछि यता घर परिवारको आर्थिकले नपुग्ने ग्यारको फर्म लगाउनलाई सोचे हौ अब त्यस्तै अब आर्थिक कमजोरी भएर अहिलेसम्म अब चार वर्ष लङ गरिएछ ज्यो
0: अझै पढ्ने मन छ
5: पढ्ने मन त छ अब सिहान
0: कहिले फेरिएला त गाउँघरको जिन्दगी तपाईँहरूको जिन्दगी
5: खै अब यस्तै हो
0: कतिको भयो रे
5: दुई वर्ष पुगे
0: पुग्नलाई डेढ वर्षसम्म पाउनु
5: छ महिनादेखि धेरै दुध खान पाएन उसले अनि त्यति एक्सासको पोसन पढिया रहेछ र अब यता अनि कोपोसनको लिटर मिल्दैन सिन्कोड लग्नु भन्नुभयो सिन्कोड अब यता हस्पिटलको रिपोर्ट लगेर जाने अरे आफ्नै आर्थिक खर्च गरेर जानुपर्छ अरे त्यही कारणले अनि अब आर्थिक छैन अब हामी गरिबहरूको घरमा चार पाँच धेरैवटा बच्चा हुन्छन् त्यही कारणले न खाना मिल्ने न आर्थिकले बच्चाहरूलाई पढाइ लेखाइ गर्न मिल्ने बच्चाहरूको जिन्दगी राम्रो भविष्य हुने बिग्रिने त्यतिकै त्यस्तै हो
0: आयुष र अस्तिका कि आमा सपना विकले पढाइ छाडिन् तर जिम्मेवारीले उनलाई छाडेन
6: कति के भइन् नातिनी
7: कति के भइ गई
6: बस्ती के भइ नातिनीको आमा खोइ ए अनि नातिनी हेर्ने जिम्मा हजुरआमाको
7: ढाका पछि हाम्रो है
0: बेलसा बिक आठ महिना कि गर्भवती छिन् पहिलो सन्तान जन्मिएको केही दिनमै निमोनियाले लग्यो मनमा आशा र डर दुवै बोकेर बेलसा फेरि आमा बन्ने प्रतीक्षामा छिन्
6: कति महिना हुनुभयो अहिले आठ महिना भयो यो लुगा धेरै मैलो रहेछ त
7: काम गर्ने
6: के काम गर्दा लगाएको
7: बाला टिप्ने बेला
6: बाला टिप्ने बेला अनि अहिले तपाईँ के काम गर्नुहुन्छ
7: घरमा सोधो गर्ने अरू बाला टिप्ने
6: दाउरा घाँस गर्नु भएको छ कि छैन भारी बोक्ने काम गर्नु भएको छ कि छैन अहिले गर्नु भएको छ अनि अस्पतालमा भारी सारी नबोक्नु भनेको छ कि छैन त तपाईँलाई अनि नगर्न मिल्दैन
7: घर मान्छे हुँदैन आफूले नगरेन भने पेट पनि भुक लाग्द के भन्ने हुँदा ठाउँमा त्यस्तै हुँदो
0: रोडीकोटमा महिलाहरूको रोग फरक फरक होलान् तर पीड़ाको रंग उस्तै छ निको हुन निकै गाह्रो रोग चाहिँ अभाव र गरिबी
7: अनि के गर्नुपर्छ
5: सिमकोट जानु भनेको छ
7: सिमकोट जानु पर्यो भने कसरी जानु
5: के गाह्रो पऱ्यो भने चाहिँ पछि जानु भने
7: टाढो भयो त टाढो भयो है
0: अहिले कति महिना भयो तपाईँको
5: अहिले आठ भयो
0: आठ महिना भयो तिनवटा छोरी कता कता छन् त
5: जेठी के
0: फिलिप लाउने कति उमेर
5: दुई वर्ष भए
0: ए
5: अब छ भइगयो
0: छ भयो
5: अनि कन्ठी पाँच भइगयो
0: पाँच वर्ष छ वर्ष अनि दुई वर्ष खेतीपाती के कस्तो छ
5: जग्गा अलिअलि छ
0: त्यहाँ
5: विकास आएको विकास गर्दा काम
0: विकास भन्दा के हो
5: काम गर्ने के
0: काम गर्ने के काम गर्नुपर्छ विकास गर्दा
5: ढुङ्गा बोक्ने गिटी बोक्ने गिटी फुटाउने बालु ल्याउने
0: अनि अहिले पनि तपाईँ विकास आयो भने काम गर्न जानुहुन्छ यस्तो भएको बेलामा पनि
5: के गर्ने त घर मान्छे छैनन्
0: कहाँ जानु भएको छ घरको मान्छे
5: दुवै बुवा गयो नि एक लेख हट्टा हान्नु
0: आफू

0: 当然有用。
1: आणि गरीबने ते किर्सन काम के भया को बार से कुनो को सब भया पसी ते किर्सन काम करे पसी के पाय में उपजनी भया बोले खान पड़े ते उपजनी भया न बोले ढूंगा फोन करे खाने अंचे और ये मल्ल जाति का जस्ट छे न आणि दलित कि तो खलन सुजे खान पड़े कि तो ढूंग फोड़े रखान पड़े आणि गरीब की महिला का ना दलित की महिला का ना बाबा है और उनका महिला का ना बसला आराम करूला खाला अहिले म अशक्ति छु सुत्केरी हुनेसँग भने घर बस्न पाइँदैन अब आज सुत्केरी भयो भोलि बस पर्सि बस निकोसी दिन हामीले काम चल्नु पर्यो हामीले के हुन्छ गरेको घर खाउँ पनि रोटाउँदैन लाउँ पनि भोटाउँदैन
2: कति छन् बाल बच्चा तपाईँको
3: चार छोरी दुई छोरा छजना छन्
4: पाठेघरको पनि समस्या छ
5: सबभन्दा मुख्य पाठेघरलाई
2: के भएको छ आमालाई
6: सेतो पानी भएको छ खालि
2: अनि जताउन जानु भएको छ कि छैन त अस्पताल
6: चोटि औषधि गरेको
2: औषधि गरिराख्नु भएको छ कति भयो औषधि गरेको
6: भयो पाँच वर्ष 50,000 रुपियाँ पायो
2: उहाँको
6: मेरो
2: तपाईँको के भन्यो र त्यहाँ
6: घाउ छ भन्यो
2: साठी घरमा घाउ छ अरे
6: साठी घरमा घाउ छ टाटा खाएर सुक्छ भन्यो
2: त्यही औषधि खायो न बिचार पनि भयो अनि औषधि चाहिँ अस्पताल गएर खानुभयो कि मेडिकलमा खानुभयो कि बस्ती चौकी जानु भएन
6: औषधि निको हुँदैन
2: निको हुँदैन
6: यो त बिरामी भयो कि भयो
2: के भएको छ तपाईँलाई
6: बोल्ने
2: अनि जताउँदा के भन्नुहुन्छ
6: औषधि ऊ हाल्ने के पाटाघरमा हाल्ने रिङ होइन
2: टाटो हाल्ने अनि
6: त्यो रिङ हालेपछि जिउ कस्तो
2: अलिक
7: यो कठिन भूगोलमा स्वास्थ्य कर्मीहरू पनि आफ्नै संघर्ष बोकेर उभिएका छन्। धनुषाबाट हुम्ला आएकी अनमी रागिनी मण्डल यहाँको भाषा भूगोल र जीवनसँग घुल्दैछिन्।
2: म यहाँको दुई वर्ष भयो उहाँहरूलाई नामै थाहा छैन रहेछ।
8: मेरो नाम रागनी मण्डल हो। मेरो घर चाहिँ धनुषा जनकपुर
2: जनकपुर भन्ने सुने छ
6: जनकपुर भन्ने नाउँ मात्र रह्यो
1: यसको नाम बिरम लाग्यो पो लाग्यो
6: औषधि
1: पनि त्यति
6: काम
1: गर्न स्वास्थ्य जानु अब
6: औषधिले औषधि गर्न जाँदैन आर्थिक छैन
1: कि त अब हामी आर्थिक गर्नलाई सिमकोट चुन्नु पर्यो कहिले 15 रुपियाँ घर आउँदैन सिमकोट तयारी पुग्यो
2: सिमकोट जान कति लाग्छ
1: पहिला त अब 4 दिन 5 दिन हिँडेर जान्थ्यो अब 4,000-5,000 गाडीमा लैजाँदा
6: जति गरे हुँदैन
2: अनि रोग पालेरै बस्ने
6: होइन
1: पाटेघरको सिमेन्ट अब एक वर्षमा त्यो हिउँ त टेक्दैन नि 3 महिना मात्रै टेक्दैन 3 महिनापछि त उसले आर्थिक हुँदैन नि कहाँ
8: त्यहाँ उकालो ओह्रालो हिँड्नु पर्छ भारी काम गर्नुपर्छ एक हप्तामा पनि 2 हप्तामा पनि झरिहाल्छ।

0: पल्लो गाउँकी दुर्गा हमालको मनमा गहिरो चोट छ, सुत्केरी गराउँदा आफ्नै देउरानी बचाउन नसकेको चोट।
1: धेरै महिलाहरूको चाहिँ यहाँ पाठेघरको
2: समस्या
1: लग्ने समस्या
2: चाहिँ अब तलै राम्रोसँग चेकअप गराउनु तलै हामी त अब सीमित स्रोत साधन हुन्छ, थोरै औषधि हुन्छ होइन, सबै पर्याप्त मात्रामा हुँदैन, त्यति जे छ त्यहीबाटै गर्ने हो। अनि त्यहाँभन्दा ठुलो चेकअप गराउनु एकछिन तल जानु, ठुलो डक्टरबाट चेक गराउनु, उहाँहरू जानु मान्नुहुन्न, केयर गर्नुहुन्न क्या, हामीले जति भने पनि जति जे गरे पनि भारी नभए अँ भन्नुहुन्छ, गरेर उहाँहरू काम गर्ने हो।
1: अनि फेरि अब नगरी सुख
2: नगरी सुख पनि भएन, उहाँको आय आर्जन खेतीपाती नगरेर खाने भएन।
1: कति उमेर भयो होला र उहाँको त?
2: पहिलो बच्चा हो, अठार वर्ष,
1: अठार वर्ष उहाँलाई समस्या रहेछ। अनि
2: सम्झाएकै हुन्छ, उहाँ त भर्खरको कमजोरी हुनुहुन्छ, उहाँहरू भन्दा त अलिक बुझ्नुपर्ने हो, अब बुझ्नु हुँदैन के गर्ने, काम नगरेर खाने केही छैन त, बाटै छैन, जागिर छैन, केही छैन,
1: आराम गर्नु भन्नु
2: पनि, आराम गर्नु भन्नु पनि गाह्रो, हामी त्यही पनि भन्छौँ।
3: स्वास्थ्य चक्रमा भन्नुहुन्छ आराम गर्नु भन्नुहुन्छ, अब हामीले घर आर्थिक कमजोर हुन्छ, हामीले बोर्डमा बसेर 20 दिन
2: उहाँलाई पनि छ पाठेघरको समस्या, उहाँलाई पनि
3: पाठेघरमै हाल्ने
2: कताबाट ल्याउनु भयो त
1: त्यो
2: टाटो भन्ने के हो? यो भेजेनिल ट्याब्लेट भन्ने हुन्छ,
3: यो
2: सेतो पानी बग्ने समस्या
1: टाटो भन्छ,
2: त्यो टाटा हुनुहुन्छ उहाँहरू, चिन्ह र लक्षणको आधारमा मात्र औषध दिने हो हामीले, कसरी थाहा हुन्छ भित्र यो भए छ यो भएछ नि, हामीलाई थाहा त हुँदैन, के भएछ भित्र क्यान्सरै पो हुन लागि छ कि कसरी थाहा हुन्छ, साधन नभएछ त्यसको लागि रगत चेक गर्नु पर्यो, हिसाब चेक गर्नु पर्यो, अब ठुलो एमबीबीएस डक्टर भएको ठाउँ जानु पर्यो, ल्याब भएको सुविधा भएको ठाउँ जानु पर्यो, ल्याबको सुविधा पनि छैन, हेर्नु अब कसरी सबै त गर्न सक्दैन। सुत्केरी त
3: गरे
2: एउटा गाउँको एउटा चाहिँ सानो बच्चा छ, फेरि गर्भवती हुनुभएको छ, एकचोटि चेक गर्न आउनु भएको छैन, मैले बाहिरबाट सुने लाजले नआयो कि बा होइन, बच्चा सानो छ अब भनेर हो कि, आजकल धेरै बच्चा भए पनि गाली गर्छौँ क्या, किन पाउनु पर्यो एउटा तर एउटा छोरी भइगयो, छिटो छिटो बच्चा पाइहाल्यो अनि बच्चाले दुःख खानु पाउँदैन, अनि पोषण भइहाल्छ। राति 1 बजे बेसा लाग्यो भने फोन नम्बर दिए हुन्छु, अनि राति फोन गरेर बेसा लाग्यो आउनु भनेको थियो, अनि म बाबु छ सानो बुइहालेर राति 1 बजे भए पनि गइहाल्छु माथि
1: हेल्पर,
2: बाल विवाहको कारणले पनि उहाँहरू पाठेघरको बिरामी हुने कारण म्याक्सिमम त्यही पनि होला,
1: किन जस्तो नानीहरू होइन त 15-16 वर्षमै
2: पाठेघर परिपक्व भएकै हुँदैन, हेर्नु अनि कसरी अब पाठेघरले कामै गरेको हुँदैन, त्यस्तो अवस्थामा गर्भवती भयो भने कति असर पर्ला, कति 9 महिनासम्म राख्नु पर्यो, फेरि कोही चाहिँ अब केही थाहा नगर पाइदिनुहुन्छ क्या, फेरि बच्चा धेरै धेरै थाहै हुनु, उहाँलाई 81 सालको वैशाखमा यतै एउटा मेरो घरको मेरो देउरानी मेरो कान्छो छोराको बुहारी उहाँ चाहिँ गर्भवती हुनुहुन्थ्यो, 3-4 दिनदेखि बेथा लागेको रहेछ, दिनभरि राख्यौँ, चेक जाम गऱ्यौँ, सबै कन्डिसन राम्रै थियो, अनि बेलुका 10 बजेतिर बच्चा जन्मियो, भित्र पाठेको कुटिया थियो सायद उहाँको, त्यो कारणले चाहिँ उहाँको वाल वाल त्यही ब्लड बग्न थाल्यो, उहाँ सिस्टरमा मात्रै हुनुहुन्थ्यो, अनि यहाँबाट भेन ओपन गऱ्यौँ, यहाँबाट भेन ओपन गऱ्यौँ, त्यहाँ लाउनु पर्ने सुईहरू के के सबै लगायौँ, त्यो गर्दा गर्दा 1 घन्टाभित्रै डेथ, अनि मेरो आफ्नै देउरानी त्यतिखेरै चित्त दुख्छ, यस्तो सुत्केरी गराए, धेरैलाई सुत्केरी गराए, अनि आफ्नै घरभित्र यस्तो भयो भनेर त्यो आजसम्म आफ्नै घरभित्र त्यस्तोमा बिन्नु भयो, सानो बच्चा छोरी थिए, पछाडि 9-10 दिन यतै राखेर अहिले काठमाडौँ लगाएको छ, कसो घरमा अहिले त 2 वर्ष भयो ठुलो छ, त्यसको धेरै सुत्केरी गरे, आफ्नै घरभित्र यस्तो भयो किन होला सोध्छु क्या, त्यस्तो कसैलाई नहोस् त्यस्तो होस् त कसैले नहोस् भन्छु, यहाँ चिन्ता लाग्छ, आजकल कोही गर्भवती आमा आउनुभयो हजुर के पुग्ने हो के पुग्ने हो, बचाउन सकिने कि नै हामीले भनेर। घरमा आउँदाखेरि अनि धेरै 2-3 वर्ष टाइम नआइसकेपछि पनि धेरै छन् गर्नु, बच्चा फेरि गर्भवती पनि फेरि सुत्केरी पनि त्यतिखेर बोर्डमा बसेर ओछ्याउन टाला पनि त्यस्तै होला नि, बोर्डमा कस्तो फोर अनि बर्खातिर पानी वरिपरि हिलो यति बोर्डमा बस्नुभयो, अनि जुटी हाल्नुभयो, सुन्नु भएको थियो पुरै यति सुन्निएर, त्यतिखेर त यहाँ हेल्थ कस्तो अवस्था नाजुक थियो, केही पनि पाइन्न थियो, अहिले त धेरै पाइन्छ
1: औषधिहरू,
2: अहिले गोठमा बस्नुहुन्न, अब घरमा बस्नुहुन्छ, हामी सम्झाउँछ त गोठमा नबस्नु है, हामी त नआउँछ है, टिएमसी एकजाम गर्न आउँदाखेरि गोठमा बसिरहेको थियो, तिमीहरूलाई सुत्केरी भयो बाटो आउने रकम दिन्नौ हामी, बोर्डमा नबस्नु आयो भने अनि त्यही गरेर हामी आजकल बस्दैनन् अनि अस्तिदेखि हेल्प हाउसमा काम थियो घेरबार गरिया थियो ऊ हेल्प हाउसै सुत्ता हालेर खाइदिनु तपाईँहरू बाहिर खानु गरेर यता नखानु है तपाईँहरू हेल्प हाउसमा भने भन्ने लुकाउने आज म उतातिर गए खाइहाल्यो सुल्ता सुल्ता त्यस्तै सुल्ता भन्छ त्यसलाई तमाकुसँगै निकालिनु बिरामीसँग गरे औषधि किनेर ल्याएर गरे अनि सुल्ता खानु है सन्चो हुन्छ टाटा नमाग्नु है त्यो सुल्ता खानु अब
4: यो के हो यो कस्तो हो यो अहिले को छन् यहाँ बस्ने डस्ना सिरक ओछ्यानहरू चाहिँ आफ्नो लिएर आउने हो कि यहीँ हुन्छ
5: आफ्नो ल्याएर आउने अनि धुने लग्ने
4: ए
5: छोड्ने
4: आफ्नो आउँदा लिएर आउने
5: पानी बदल खतल सब हुन्छ जसुकी दिया घरबाटै दिन्छु
4: अनि गाउँभरिको मान्छेहरू महिलाहरू महिनावारी भएपछि यहीँ बस्ने हो
5: सब महिनावारी भयो
4: तपाईँ पनि यहीँ बस्ने हो महिनावारी भएको बेला पनि यहीँ बस्ने जो जो भयो यहीँ आउने
5: भयो कि यहीँ आउने धेरै व्यस्त छन् गफ गर्ने मजाले साथी खाना खाना खाने आगो बाल्ने बस्ने अघि बिहानै उठेर काममा जाने
4: अनि पकाइ खाने चाहिँ कहाँ त
5: पकाइ खाने घरबाट दिनु
4: घरबाट ल्याइदिनुहुन्छ यहाँ पकाएर खानु पर्दैन
5: धान कुट्ने छाउपडी बस्ने
4: धान चाहिँ कुट्न मिल्छ त्यो बेला
5: धान कुट्छ
4: काम चाहिँ महिनावारी भएको बेलामा जे पनि गर्न मिल्छ घरतिर चाहिँ जानु मिल्दैन
5: घरतिर जानु मिल्दैन
4: जानै मिल्दैन
5: तिन दिनसम्म मात्र बस्दा छु तिन दिनपछि
4: पहिला पहिला पनि तिन दिनै बस्ने चलन थियो कि
5: नै पहिला त फाइभ आए पाँच दिनसम्म केटीहरू छ दिनसम्म
4: छैकुलीमै बस्छ
5: छैकुलीमै बस्छ
6: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा
7: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू
8: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी प्रोस्टेटको अपरेशन सेवा साथै हर्निया एपेन्डिसाइटिस पायल फिस्टुला फिसर स्तनमा आएको गाँठा गुठीको अपरेशन खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा
6: अन्य वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेलद्वारा बिरामी चेक जाँच सेवा
9: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
6: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
9: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
10: वरिष्ठ हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन
9: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
6: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
11: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ फोन नम्बर 082-5563-218
12: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
13: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
12: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसिटी दाँत तथा गिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ
14: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि
15: फोन नम्बर 082-5563-479
14: मोबाइल नम्बर 98-494-67-487

0: बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। पछिल्लो 24 घण्टामा देशभर 41 विपदका घटना भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपदबाट 37 जिल्ला प्रभावित भएको छ। विपदबाट कुल 23,23,000 बराबरको क्षति भएको छ। विपदमा परेर 3 जनाको ज्यान गएको छ, 19 जना घाइते भएका छन्। प्राधिकरणका अनुसार साउन 9 गते बिहानदेखि 10 गते बिहानसम्म सबैभन्दा बढ़ी सर्पदंशका घटना भएका छन्। विवरण अनुसार सर्पद 12, पहिरो 11, बाढ़ी 2, अविरल वर्षा 4, आगलागी 6 र जनावर आक्रमणका 2 घटना भएको छ। विपदमा परेकालाई उद्धारका लागि कुल 175 प्रहरी परिचालन गरिएको बताइएको छ। राप्ती लोकमार्ग अन्तर्गत कपुरकोट तुलसीपुर सड़क खण्डको राम्रे स्थित जोखिमपूर्ण ढुंगा फुटाउने कार्य 5 दिन यता जारी छ। सवारी साधन यात्रु तथा सड़क मुनिको राम्री गाउँलाई नै जोखिम बढ़ेपछि मेसिन प्रयोग गरेर ढुंगा फुटाउन शुरू गरिएको हो। राम्री बजारको पानीको मूल नजिक सड़कमाथि रहेको उक्त ढुंगाले आफ्नो पुरानो आधार छोडेर करिब 5 मिटर तलतिर सरेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै हटाउने काम थालिएको थियो। 3-4 दिनमै ढुंगा हटाई सकिने आकलन गरिए पनि 5 दिनसम्म आइपुग्दा समेत पूरै फुटाई नसकेको र अझै केही दिन लाग्ने तुलसीपुर तीनका वडा सदस्य करूणा बहादुर बुढाले बताउनुभयो। सड़क डिभिजन कार्यालय घुराई संघको समन्वय र डिभिजन कार्यालयकै खर्च व्यवस्थापनमा सल्यान रूकुम सड़क खण्ड स्तरोन्नति गरिरहेको पीके निर्माण सेवा प्रणालीले एस्काभेटरमा जडान गरेको ब्रेकर मेसिन प्रयोग गरी गत साउन 6 गतेदेखि ढुंगा फुटाउने कार्य शुरू गरेको हो। शेयर कारोबारका लागि डीमेट खाता खोल्नेको संख्या 80 लाख नागेको छ। सीडीएस एण्ड क्लियरिङका अनुसार अहिलेसम्म 80,09,623 डीमेट खाता खोलेका हुन्। यी मध्ये मेरो शेयर खाताका सक्रिय संख्या पनि 51,48,894 छ। 29 लाख डीमेट खाता निष्क्रिय अवस्थामा रहेको देखिन्छ। एउटै व्यक्तिले 2 वा 2 भन्दा धेरै खाता खोल्न पाउने भएकाले पनि संख्या उच्च देखिएको हो। यस्तै अहिलेसम्म डीमेट भएका शेयर संख्या 18,60,29,58,782 रहेको सीडीएस एण्ड क्लियरिङले जनाएको छ। बजारमा सूचीकृत शेयर संख्या भने 19,27,64,88,698 रहेको छ। बाँकी 67,35,29,916 किता शेयर डीमेट हुन बाँकी वा नष्ट भएको हुन सक्ने सीडीएस एण्ड क्लियरिङले जनाएको छ। र मधेस प्रदेशमा लागू औषध विरूद्ध प्रहरी चलाएको विशेष अभियानका क्रममा 3 वर्षमा झण्डै 2,900 जना पक्राउ परेका छन्। मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्लो 3 आर्थिक वर्षमा 8 जिल्लाबाट 2,811 जना लागू औषध प्रयोगकर्ता र कारोबारी पक्राउ परेका हुन्। पक्राउ पर्नेमा 2,554 नेपाली, 253 भारतीय र 1 विदेशी नागरिक रहेका छन्। उनीहरू विरूद्ध 2,129 मुद्दा दर्ता भएको छ। पक्राउ पर्नेमा धेरै जसो 20-30 वर्ष उमेर समूहका युवा रहेका छन्। खुला सीमा नाकाको फाइदा उठाउँदै भारतीय बजारबाट भित्र्याइने यस्ता लागूसत संघीय राजधानी काठमाण्डुसम्म पुग्ने गरेको प्रहरले बताएको छ। यस अवधिमा ठूलो परिमाणमा गाँजा, चरेस, ब्राउन सुगर, अफिम र प्रतिबन्धित ट्याब्लेट तथा इन्जेक्सन बरामद भएको छ। मध्य प्रदेश प्रहरी प्रमुख ओम प्रसाद अधिकारीका अनुसार हिजो आज युवा बाहेक बाल बालिका र महिला समेत यस कुलतमा पस्न थालेकाले यसबाट जोगाउन अभिभावक, विद्यालय र समाज आफै सचेत हुनुपर्ने देखिन्छ। अवस्था बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: ४४.४ मेगाहर्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम। भर्ना खुलियो।
2: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% सम्म छात्रवृत्ति उपलब्ध गराइनेछ।
2: हाम्रा विशेषताहरू:
1: उत्कृष्ट शैक्षिक वातावरण,
2: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
1: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
2: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
3: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
4: सम्पर्क फोन 081-536-086
1: र मोबाइल नम्बर 98480-96600, 98580-36086 र 98481-72073।

0: product haru coconut coconut vita milk butter fat cream milky butter tatha digestive whole wheat biscuit
1: hera hera hera yo ho hamro choice koto ko digestive ra cookie chahai nice
2: adguri सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध अस्पताल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरु छैनन्।
3: के तपाईलाई पाइल फुस्दा फुस्दा भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, यी बग्ने, गुद्दाद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
4: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टा आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
5: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471-93944 98471-93944।
6: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
7: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
6: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
7: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
6: हुलासले बनाउँदैछ परिवार एक साथ।
8: खुसीको खबर खुसीको खबर खुसीको खबर।
9: अब हाम्रै दाङको घोराही अस्पताल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली अस्पताल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
10: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
11: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
10: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउँदा बाबु
11: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
10: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
11: ल ल काका, गइहाले म।
12: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
11: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
12: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98498-87741।
5: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
12: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
5: उपलब्ध। शल्यक्रियाहरू
12: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
5: बालबालिकाको न्यूरो सर्जरी,
12: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
5: पुनः हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्षता अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
12: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
5: संजीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
13: होइन, के भयो दाई, किन झोक्राएर बस्नु भएको?
12: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
5: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
12: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
5: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
12: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
5: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घुराई 15 शहीद गेट दाङ।
13: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
14: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
13: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी, दम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बा टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
15: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
16: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेरचन र मेडिकल अफिसर डाक्टर क्षितिज नेपालीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
13: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही, दाङ। फोन नम्बर 0825-62-23, 98478-18-617 र 98478-35-643।

साँच्चैकै टाढा रहेर पनि उनै उकाली ओह्राली गरिरहेको झझलको चाहिँ तपाईँलाई गीतहरू सुन्दै गर्दा आउला जस्तो लाग्छ। तपाईँ जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा रहनु भएको छ, सबै मनहरूलाई म नमन व्यक्त गर्न चाहन्छु। साँच्चैकै तपाईँको साथले हाम्रो यात्रा यादगारमय बनिरहेको छ र यादगारमय बनाइरहनुहुनेछ, त्यो विश्वास पनि मैले लिएको छु। अब यतिखेर हामी केही कमेन्टहरू पढ्छौं अनि यसपछि एउटा सुमधुर भाकाले तपाईँलाई भरपूर मनोरञ्जन चाहिँ हामी दिलाउँछौ। अब यसपछि हामी एउटा गीत सुनाउला, कुन चाहिँ सुनाऊ त भन्दै गर्दाखेरि हेर न जोडा बोलको गीत पनि असाध्यै तपाईँले मन पराउनु भएको छ। त्यो गीतलाई हामी तयारी अवस्थामा राखिरहेको अवस्था छ, हामी सुनाउँछौ र त्योभन्दा अगाडि म केही कमेन्टहरू चाहिँ यतिखेर वाचन गर्न चाहन्छु। यतिखेर पनि हामीलाई सुन्दै र हेर्दै दाई नमस्कार भन्नुभएको छ, नमस्कार यहाँलाई। यतिखेर हाम्रो नवीना लामिछाने हामीलाई सुन्दै हुनुहुन्छ, नवीनालाई पनि म थ्याङ्क यू भन्न चाहन्छु। आज घरदेश भन्दा पर परदेशमा हुनुहुन्छ, होइन, परदेशमा रहेर नेपाली लोकगीत र संगीतको विकासका लागि पनि यहाँहरूले भूमिका खेलिरहनु भएको छ। हिजोको दिनदेखि नै नेपाली गीत संगीतलाई माया गर्ने, नेपाली गीत संगीतलाई साथ दिँदै होइन अगाडि बढ़िरहनु भएको छ। म नवीना र त्यहाँ रहनुभएका तमाम दाजुभाइ दिदी बहिनीलाई पनि नमन व्यक्त गर्न चाहन्छु। त्यस्तै गरी यतिखेर हामीलाई प्रतिमा पोखरेलले पनि कार्यक्रम सुन्दै र हेर्दै रहेको जानकारी प्राप्त भएको छ। जेनीले पनि सुन्दै हुनुहुन्छ, अनिता तामाङले पनि गुड मर्निङ, म पनि सुन्दैछु नि इन्द्रणी भन्नुभएको छ। अनि अर्को प्यारो साथी भाइ जनक धामी मायालुले पनि हामीलाई सुन्दै हुनुहुन्छ। सुनिल परियारजीलाई पनि म नमन व्यक्त गर्न चाहन्छु। सिद्धार्थले पनि सुन्दै गर्दा सबैलाई सम्झना भन्नुभएको छ। अनि हाम्रो मगर काजीले पनि सुन्दै र हेर्दै रहेको जानकारी हामीलाई प्राप्त भएको छ। त्यसपछि हाम्रो साथी हुनुहुन्छ दिपेन्द्र नेउपानी, यहाँलाई पनि नमन छ। विद्या खड्काले पनि इन्द्रणी सुन्दै हुनुहुन्छ। अनि टाढा रहेर लोकदोहोरी गायिका साह्रै मिठा गीतहरू गाउनुहुन्छ, अझ बढ़ी झुकाव सेलो गीतहरूमा छ। हाम्रो आयुषाले पनि इन्द्रणीको बसाईलाई सुन्दै र हेर्दै हुनुहुन्छ, यहाँलाई पनि म नमन गर्न चाहन्छु। परदेशी भूमि गीत संगीतको साथ होइन फुर्सदिलो समय चाहिँ कार्यक्रमहरू सुनेर साथ दिनुहुन्छ जस्तो मलाई लाग्छ। त्यसपछि हाम्रो पम्फा थापाले पनि सुन्दैछु इन्द्रणी, रमाइलो लाग्छ, आज सोमबारे व्रत अनि आज जति व्रत बसिरहनु भएको छ सबै सबैलाई सम्झना भन्छु भनेर लेख्नु भएको छ। अनि हाम्रो गौतम भान्जाले पनि सुन्दै हुनुहुँदो रहेछ, वीरेन्द्र शाहले पनि सुन्दै र हेर्दै गर्दा सबैलाई सम्झना। अनि गोपाल गिरीले पनि गुड मर्निङ भन्नुभएको छ। अनि एचके थापाले पनि सुन्दै र हेर्दै गर्दा सबैलाई सम्झना गर्न चाहनु भएको छ। नवराज निराश हुनुहुन्छ, केवलपुर दुई धादिङ अहिले दुहा कतारबाट हेर्दै र सुन्दै सबैलाई सम्झना गर्न चाहन्छु भन्नुभएको छ। अनि हाम्रो मिठु शेर्पाले पनि सबैलाई सम्झना, यशोदा पुलले पनि सुन्दै हुनुहुन्छ, यहाँलाई पनि सम्झनासँगै धन्यवाद दिन चाहन्छु। अनि अर्को करवीर विकले पनि सुन्दै हुनुहुन्छ, सँगै हाम्रो गौतम भान्जाले फेरि पनि सबैलाई सम्झना गर्न चाहन्छु है भन्नुभएको छ। रविन्द्र लम्साल यहाँलाई पनि थ्याङ्क यू भन्न चाहन्छु। दीपकजी यहाँले पनि इन्द्रणीलाई साथ दिइरहनु भएको छ। अनि हाम्रो प्रेमराजा दाहालले नमस्कार दाई, म पनि सुन्दैछु इन्द्रणी, खुशी लाग्छ इन्द्रणी सुन्दा, राम्रो लाग्छ, सबैलाई सम्झना इन्द्रणी मार्फत भनेर लेख्नु भएको छ। त्यस्तै गरी हाम्रो महारानीले पनि इन्द्रणीको श्रृंखला सुन्दै हुनुहुन्छ होइन, गोमा ग्यावालीले पनि सुन्दै हुनुहुँदो रहेछ, रूकुमको राडी बजारबाट हामी सुन्दैछौ है भन्न सुनिल परियारले लेख्नु भएको छ। अनि नमस्ते मेरो दाई, मिठो सम्झना है भन्छु भन्नुभएको छ। धेरै धेरै माया, धेरै धेरै सम्झना, टाढा भएपछि झन बढ़ी याद आउने गीत संगीतको साथी संगीको भन्नुभएको छ। अनि हाम्रो राजेन्द्र डाँगी सुन्दैछु युएसबाट, न्यूयोर्कमा मध्यरात भएको छ अनि इन्द्रणीको बसाई सुन्दा छुट्टै आनन्द भनेर लेख्नु भएको छ। अनि हाम्रो संगम छेत्री डोटी घर भई अहिले बेंगलोरबाट सम्झना गर्न चाहनु भएको छ। अनि दादा म पनि सुन्दै र हेर्दैछु, हस् थ्याङ्क यू हाम्रो राजनलाई। विनोद जोशीले पनि सुन्दै हुनुहुन्छ, टेकराज रेग्मीले पनि सुन्दै हुनुहुन्छ, अनि यतिखेर मायालु यो नामबाट पनि सबैलाई सम्झना गर्न चाहनु भएको छ। कलावती डाङ्गीले पनि सुदूरपश्चिमको डरेलधुराको परशुरामबाट इन्द्रणी सुन्दै गर्दा सबैको सम्झना गर्न चाहनु भएको छ। राजन डाङ्गीलाई फेरि पनि थ्याङ्क यू यति मिठो मायाको लागि। सँगै हाम्रो आरसीले पनि सुन्दै हुनुहुँदो रहेछ, सेप्टेम्बर 29 पनि सुन्दै र हेर्दै गर्दा दलबहादुरले नमस्कार सुन्दैछु शुभ बिहानी भन्नुभएको छ। अनि हाम्रो लोकेन दाहीले पनि डडेलधुराबाट हाजिर भए है इन्द्रणीमा भन्नुभएको छ, यहाँलाई पनि नमन छ, धन्यवाद छ। अनि हाम्रो राजेन्द्रजी यहाँलाई पनि धेरै धेरै सम्झना छ, परदेशी माइल्यो मलेसियाबाट सबैलाई सम्झना गर्न चाहनुहुन्छ, यहाँलाई पनि नमन व्यक्त गर्न चाहन्छु। सँगै हाम्रो अर्को साथी रमेश पुनले पनि सुन्दै
हुनुहुन्छ, यहाँलाई पनि नमन व्यक्त गर्न चाहन्छु यो साथ दिइरहनु भएको छ।

राजकुमार दुधराजले सबैलाई सम्झना गर्दै अब बज्ने गीत सुनाउन चाहन्छु भन्नुभएको छ। हामीलाई एसएमएस गरिरहनु भएको छ, एसएमएस गर्नुभएका र गरिरहनुभएका सबैलाई म धन्यवाद दिन चाहन्छु। तपाईँ पनि बाँकी हुनुहुन्छ भने कमेन्टहरू गर्न सक्नुहुन्छ, ती कमेन्टलाई इन्द्रणीको बसाईमा जस्ताको तस्तै प्रस्तुत गर्दै साथमा मीठा मीठा गीत संगीतहरू म यहाँलाई सुनाउने नै छु। अवश्य पनि म ढिला गर्दिन, यतिखेर इन्द्रणीको बसाईमा मैले उद्घोष गरेको गीतलाई म प्रस्तुत गर्छु, त्यसपछि आउँछु एक्सट्रिम एनर्जी ड्रिंकले प्रायोजन गरेको इन्द्रणी। सुन्दै रहनुहोला।

देशैभरका विभिन्न रेडियो स्टेशनबाट इन्द्रणीको श्रृंखलालाई लाइभ सुनिरहनु भएको छ। आदरणीय श्रोता, हामी काठमाडौँबाट बोलिरहेका छौं। मेरो नाम चन्द्रमणि, टेक्निकल सपोर्टमा ईशा हुनुहुन्छ, अनि हामी दुईजना भएर म यहाँबाट बोल्ने, बाहिरबाट ईशाले साह्रै मिठा मिठा गीतहरू तयारी अवस्थामा राख्ने, त्यसपछि तपाईँलाई सुनाउने। सँगै आज हामी तपाईँका कमेन्टहरूलाई स्थान दिइरहेका छौं, त्यसैले मेरा प्यारा प्यारा साथीहरू, तपाईँले हामीलाई कमेन्ट गर्न सक्नुहुन्छ। अब यतिखेर पनि लक्ष्मी पन्तले सुन्दैछु डडेलधुरा जिल्लाको जिल्लाबाट भन्नुभएको छ, अझै मेरो गाउँपालिका वडा नम्बर 6 बाट भनेर लेख्नु भएको छ। सँगै प्रेमवर अधिकारीले सुपर हिट प्रोग्राम भनेर लेख्नु भएको छ। सुनिता घिसिङले पनि सुन्दैछु तम्कुबाट, सुनिता घिसिङ भनेर लेख्नु भएको छ। अनि हाम्रो सुमिता लिम्बु खेम याखाले पनि शंख सभाको चैनपुर रेडियो अरूणबाट सुमी याखा भन्नुभएको छ, र सञ्जिता लिम्बुलाई जन्मदिनको धेरै धेरै शुभकामना भनेर लेख्नु भएको छ। अनि कामदेव पन्तले पनि गुड मर्निङ डडेलधुराबाट सुन्दैछु भनेर लेख्नु भएको छ। अनु छेत्री अछामको मंगलसेनबाट सबैलाई सम्झना गर्न चाहनुहुन्छ। सँगै हाम्रो होमु मगरले पनि ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिका 4 एसएमतिरबाट लाइभ हेरिरहेको सुदाई भनेर लेख्नु भएको छ। सँगै पम्फा कणेल लोकदोहोरी गायिका इन्द्रणीको श्रृंखला सुन्दै र हेर्दै हुनुहुन्छ। अनि जुनिता बमजनले पनि भोजपुरबाट सबैलाई सम्झना भन्नुभएको छ। रामकृष्ण बराल नमस्कार दाई, म पनि सुन्दैछु ललितपुरबाट, सबैलाई सम्झना भन्नुभएको छ। शिशिर रम्तेलले पनि सुन्दै र हेर्दै रहेको जानकारी प्राप्त भएको छ। सोमिला शेर्पाले पनि गुड मर्निङ भन्नुभएको छ। अनि हाम्रो रामलाल सुमनले पनि सबैलाई सम्झना, म रामलाल सुमन कालिका माई गाउँपालिका प्रसाद जिल्लाबाट म सुन्दैछु भनेर लेख्नु भएको छ। सुनिल बुढाले पनि अछाम जिल्ला घर भई अहिले इण्डियाबाट सम्झना भन्नुभएको छ। विमला भुजेलले दर्शनदा नमस्कार, परिवर्तन सम्भव छ हजुर लगायत रेडियो काठमाडौँ परिवारमा मिठो सम्झना, म विमला भुजेल काठमाडौँबाट सबैलाई मिस गर्न चाहन्छु भन्नुभएको छ। थमन परिहारले पनि चेन्नईबाट सुन्दै हुनुहुन्छ, अब बज्ने गीत दाङ घोराईमा रहनुभएका सम्पूर्ण घर परिवार आफन्त साथी भाइ संगी इष्टमित्र सबैलाई सुनाउन चाहन्छु भन्नुभएको छ। लाखमाडौँमाले पनि यतिखेर खिजीदेम्बाबाट मजाले सुन्दैछु है भनेर लेख्नु भएको छ। राजकुमार महतले पनि अब बज्ने गीत सबैलाई सुनाउन चाहन्छु र मेरो छोरालाई सम्झना गर्न चाहन्छु भन्नुभएको छ। अतीत अन्जान राईले पनि यतिखेर उदयपुरको मान्छे बसाई काठमाडौँ आज जन्मदिन मनाउने दिलदुखी रियालाई जन्मदिनको शुभकामना व्यक्त गर्न चाहन्छु भन्नुभएको छ। मनबहादुरले गुल्मी तमघासबाट हेर्दै र सुन्दै भन्नुभएको छ। अनि हजुरले अभिनय गरेको गीत कुन होला बजाउनु पर्यो भन्नुभएको छ। मैले अभिनय गरेको चाहिँ पराई भयो अहिले हो है, मैले धेरै पटक इन्द्रणीमा प्रसारण गरेको छु। आज हामी मिठा मिठा गीतहरू सुनाउँदै अगाडि बढ्दै गर्दा अब यसपछि चाहिँ हामीले एउटा राम्रो गीतलाई तयार पारेका छौं। राजेन्द्र भण्डारी चमेली बा लगायत कलाकार साथीहरूको गीत रहेको छ, सुनाउँछु। अनि हाम्रो महासागर बोहरा नवीन प्यारो मान्छे धनगढ़ी कैलालीबाट हुनुहुन्छ, यहाँलाई पनि सम्झना, धेरै धेरै माया, यति मिठो साथ हामीलाई दिनुभएको छ प्यारो मान्छे महासागर बोहरा नवीनलाई पनि थ्याङ्क यू भन्न चाहन्छु। अनि मनिषा रसाइलीले रोल्पाबाट सुन्दै हुनुहुन्छ। सानो शशिका किरातीले पनि गुड मर्निङ भनेर लेख्नु भएको छ, म आफै निष्ठुरी छु यो नामबाट पनि सुन्दै हुनुहुन्छ। सँगै विवेक ओलीले पनि अब बज्ने गीत सबैको लागि सुनाउन चाहन्छु, जसले मेरो नाम जो मेरो नामसँग चिर परिचित हुनुहुन्छ उहाँहरूको लागि भनेर लेख्नु भएको छ। सँगै यतिखेर चाहिँ हाम्रो अविरल नानु श्रीपालीले पनि इन्द्रणीको बसाईलाई प्युठानको बिजुवाबाट सुन्दै हुनुहुन्छ। सँगै हाम्रो खोटाङ घर भई अहिले सुनसरीबाट म अस्मी बान्तवा भन्नुभएको छ। अर्चना खुलालले पनि म पनि सुन्दैछु नमस्कार भनेर लेख्नु भएको छ। चैनपुर नुन ढाकीबाट सबैमा सम्झना भनेर अर्चनाले लेख्नु भएको छ। सँगै हाम्रो शोभा समीर शाहीले पनि सुन्दैछु आफ्नै जन्मभूमिबाट भन्नुभएको छ। सँगै ओइ के त उहाँले ओइ केटाहरू भन्नुभयो जस्तो छ नामबाट। सुस्मिता मगर्नी हो, म पनि सुन्दैछु इन्द्रणी भन्नुभएको छ। सुलभ सारथीले पनि सबैलाई सम्झना, जितपुर सिमरा 2 रेडक्रस टोलबाट मिठो सम्झना गर्न चाहन्छु भन्नुभएको छ। भुवन राउतले पनि हामीलाई दाङ घोराईबाट सुन्दै र हेर्दै हुनुहुन्छ। अनि उहाँले चाहिँ अब बज्ने गीत सबैको लागि भन्नुभएको छ। पासाङ दावा तामाङले पनि सोलुखुम्बुको गोर्खानी गोराखानी अहिले चाहिँ कपनको सोलु डाँडाबाट सुन्दैछु भन्नुभएको छ। शिव कुमार र विश्वकर्माले पनि हामीलाई सुन्दै हुनुहुन्छ। मनकुमारी कान्छी कुलुङदेखि सबैलाई म नमन गर्न चाहन्छु। अब हामी गीत राख्छौं
इसा तयारी हो हस भन्नुभएको छ एक्सट्रीम इनर्जी ड्रिंकले स्पोन्सर गरेको बसाईमा यो गीत

देशै भरका रेडियोबाटै इन्द्रणी सुनिरहनु भएको छ र मैले गीत चाहिँ सूचनाको रूपमै सुनाएको छु। यति गीत सुनाउँदा तपाईँलाई पुग्छ जस्तो मलाई लाग्छ। यो गीत मैले सुनाए बैनी रेशम राम्रो छ नि होइन, चमेली बा यो चमेली ग्रुपबाट तयार भएको गीत हो। राजेन्द्र भण्डारी युट्युब च्यानल मार्फत सांगीतिक बजारमा आएको छ, यो जानकारी म यहाँलाई गराउँछु। अनि बैनी रेशममा गोविन्द तिमल सिन्हा चमेली बा, राजेन्द्र भण्डारी अनि चर्चित लोकदोहरी गायिका काठ क्षेत्र किन क्षेत्र प्रतिमा अरियालको आवाजमा राजेन्द्र भण्डारीको शब्दभित्र गोविन्द तिमल सिन्हा चमेलीबा केही संगीत छ र यो गीतलाई नारायण डंगालले अरेन्जमेन्टको पाटो सम्हाल्नु भएको छ। मेनुका डिजिटलबाट गीत आएको हो अनि राजेन्द्र भण्डारी चमेलीबा प्रतिमा अरियालको जीवन्त अभिनय यो गीतमा छ र यो रमाइलो राम्रो गीत सुनाइसकेपछि म यहाँलाई फेरि पनि स्वागत गर्न चाहन्छु। मेरा प्यारा प्यारा साथीहरू, आज म तपाईँका कमेन्टहरू पढ्दै पढ्दै अगाडि बढ़िरहेको छु। हाम्रो प्यारो मान्छे आईपी भण्डारी ओम भक्तले पनि नमस्कार, म पनि सुन्दैछु इन्द्रणी भन्नुभएको छ। राजन डागी प्यारो मान्छेले यति धेरै साथ दिइरहनु भएको छ। रूकुम घर अर्मा दश पोखराबाट यूएस न्यूयर्कबाट सुत्ने बेला सुन्दै र हेर्दैछु कार्यक्रमलाई, म नछुटाई सुन्छु भनेर लेख्नु भएको छ। केशव नायकले पनि हामीलाई बैतरी घर भई काठमाडौँबाट केशव सिंह भनेर लेख्नु भएको छ कार्यक्रमलाई सुन्दै गर्दा। पीटी पाखरिनले पनि हामीलाई सुन्दै हुनुहुन्छ, जोरपाटी बराल होल स्टोरबाट पीटी पाखरिन यहाँलाई पनि नमन छ। र अब जोरपाटीमा बराल स्टोर होइन होल स्टोर भनेपछि चर्चित छ, एकदम थ्याङ्क यू। अनि राम बराल दाईदेखि लिएर त्यहाँ यतिखेर पेट्रोल पम्पमा रहनुभएका सबैलाई सम्झना छ। कर्ण हमाल ठकुरीले पनि सुर्खेतको सिन्ता गाउँपालिकाबाट म सुन्दैछु राम्रो इन्द्रणी भनेर लेख्नु भएको छ। अनि परिवर्तन सम्भव छ, म यता उदयपुरको मान्छे, अब बज्ने गीत सबैलाई सुनाउन चाहन्छु भनेर नवीनले लेख्नु भएको छ। अनि जगत शर्माले पनि जापानबाट हामीलाई सुन्दै हुनुहुन्छ। दिलीप पहरीले पनि चन्द्रमणि दाई हामी पनि सुन्दैछौ बालाजु माछा पोखरीबाट भन्नुभएको छ। होम वाग्ले पनि सुन्दै हुनुहुन्छ, मगर अजाली अञ्जलीले पनि सुन्दै हुनुहुन्छ, अनि थापा काजीले पनि गुड मर्निङ भन्नुभएको छ, बालकुमारले पनि हामीलाई सुन्दै हुनुहुन्छ। सँगै अर्को साथी चाहिँ दुर्गा पराजुली हुनुहुन्छ, सुनिरहनु भएको छ। गंगा खड्काले पनि साथ दिइरहनु भएको छ। अनि अर्को साथी मनु मगरले पनि सुन्दै हुनुहुन्छ। त्यसपछि हाम्रो हेलो सर दुबईबाट सुन्दैछु भन्नुभएको छ, नाम चाहिँ छैन, गाउँले यो नामबाट पनि हेर्दै हुनुहुन्छ। केसी पदमले नमस्कार भन्नुभएको छ। सँगै यतिखेर हाम्रो लक्ष्मण थापाले पनि मलेसियाबाट साथ दिइरहनु भएको छ। विश्वनाथ आचार्यले हेलो हेलो नमस्कार भन्नुभएको छ। अञ्जन गुरूङले पनि सुन्दै हुनुहुन्छ। सँगै यतिखेर विश्वले मलेसियाबाट भन्नुभएको छ। अर्को साथी प्रदीप श्रेष्ठले पनि सम्झना भन्नुभएको छ, श्याम लामा, त्यसपछि दीपकजी लगायत हाम्रा धेरै साथीहरू हुनुहुन्छ है, यहाँहरू सबैलाई नमन छ। चिरञ्जीवी कार्कीले पनि सुन्दै र हेर्दै गर्दा सबैलाई सम्झना गर्न चाहनु भएको छ। सँगै हाम्रो पम्फाजीले पनि हेर्दै हुनुहुन्छ, बुद्धि भाइदेखि लिएर सबैलाई नमन छ। अब चाहिँ एउटा गीत राखिहालौँ, हस् हामीले उद्घोष त गरेका छैनौ तर तयारी अवस्थामा छ सम्भवतः मलाई लाग्छ। अमृत सापकोटाले सर्वद्ध गर्नुभएको छ, हाम्रो नवीना लामी छाने अहिले बाहिर हुनुहुन्छ, नेपाली गीत संगीतलाई माया गर्ने मान्छे हो उहाँ, अब ढिला गर्दिन, उहाँले यो गीत सुन्न पाए हुन्थ्यो भन्नुभएको छ। ठिक छ त, जुन गीत भए पनि हामीले सुनाउने नै हो होइन, सुनाउँछौ हामी, ढिला गर्दैनौ यो समयमा।

0: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
1: कुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराही दान फोन नम्बर 082-585-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मन्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिमतर्फ

0: प्रोडक्टहरू कोकोनट, चोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल व्हीट बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिभ र कुकी छ है नाइस अड्गुरी।
2: के तपाई पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
3: उपचार हुने रोगहरू पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत, चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
2: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
3: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
2: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
3: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
2: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
4: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694।
5: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
6: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
5: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
6: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
5: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
6: ल ल काका, गइहाले म।
2: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
3: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
2: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98498 87741।
7: डाक्टर आउने बारे सूचना।
8: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुँवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर खोराहीमा।
7: डाक्टरद्वारा दिइने सेवाहरू,
8: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जी खोकी, टीबी, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार।
7: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार,
3: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
9: बिरामी जाँच्ने मिति यही श्रावण 16 गते शनिबार।
10: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
9: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15 बाल मन्दिर चोक दाङ।
6: सम्पर्क फोन नम्बर 98479 57193 र 98128 89 028।
9: राप्ती इन्जिनियरिङ कलेज घोराई दाङको भर्ना सम्बन्धी सूचना।
11: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा द्वितीय तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युईद्वारा पुरस्कृत नेपालको उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए, बीसीए, बीई कम्प्युटर, बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ।
9: सम्पर्क फोन नम्बर 0825625601, सम्पर्क मोबाइल नम्बर 9858735990, 9858331684 र 9858302070।
11: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला।
12: यति बेला बिहानको 11 बजेको छ।

0: बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। नागढुङ्गा सिस्नेखोला सुरुङ मार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले जापानी राजदूत मायदा तोरू र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका अध्यक्ष डाक्टर तानाका अकिहेकोको उपस्थितिमा सुरुङ मार्ग उद्घाटन गर्नुभएको हो। आयोजनाका उपनिर्देशक संजय पन्थीका अनुसार सुरुङ मार्ग तत्काल सबै सवारी साधनका लागि खुल्ला गरिने छैन। शुरूमा एम्बुलेन्स, दमकल, सुरक्षा निकायका सवारी तथा अन्य अत्यावश्यक सेवाका सवारी साधन मात्रै सञ्चालन गर्न दिइनेछ। करिब तीन महिनासम्म परीक्षण सञ्चालन गरी सुरक्षा र ट्राफिक व्यवस्थापनको मूल्यांकनपछि अन्य सवारी साधनलाई चरणबद्ध रूपमा प्रवेश दिइनेछ। सुरुङ मार्गको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको थियो। मुख्य सुरुङको ब्रेक थ्रू भने अर्का प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नुभएको थियो। अहिले बालेन प्रधानमन्त्री भएका बेला सुरुङ मार्ग औपचारिक उद्घाटन गरिएको छ। परीक्षण अवधिभर सुरुङ मार्ग प्रयोग गर्ने सवारी साधनबाट कुनै शुल्क नलिने आयोजनाले जनाएको छ। नियमित सञ्चालनपछि भने सवारीको प्रकार अनुसार शुल्क लाग्नेछ। सड़क विभागका अनुसार कार र भ्यानले काठमाण्डु प्रवेश गर्दा 65 रूपियाँ र बाहिरिँदा 60 रूपियाँ तिर्नुपर्नेछ। मिनी बस, ट्रक र टिप्परले काठमाण्डु आउँदा 115 रूपियाँ र बाहिरिँदा 80 रूपियाँ शुल्क तिर्नुपर्नेछ। बस तथा ठूला ट्रकका लागि काठमाण्डु प्रवेश गर्दा 260 रूपियाँ र बाहिरिँदा 200 रूपियाँ शुल्क तोकिएको छ। यसअघि मन्त्री परिषदले सवारी साधनको प्रकार अनुसार 60 600 रूपियाँसम्म शुल्क निर्धारण गरिसकेको छ। पैदल यात्री, मोटरसाइकल, स्कूटर, तीन पाङ्रे सवारी साधन साथै डिजेल, पेट्रोल, ग्यास जस्ता प्रज्वलनशील पदार्थ तथा विस्फोटक सामग्री बोकेका सवारी साधनलाई सुरुङ मार्गमा प्रवेश निषेध गरिएको छ। पछिल्लो 24 घण्टामा देशभर 41 विपदका घटना भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपदबाट 37 जिल्ला प्रभावित भएको छ। विपदबाट कुल 23,23,23,000 बराबरको क्षति भएको छ। विपदमा परेर 3 जनाको ज्यान गएको छ, 19 जना घाइते भएका छन्। प्राधिकरणका अनुसार साउन 9 गते बिहानदेखि 10 गते बिहानसम्म सबैभन्दा बढ़ी सर्पदंशका घटना भएका छन्। विवरण अनुसार सर्पदंश 12, पहिरो 11, बाढ़ी 2, अविरल वर्षा 4, आगलागी 6 र जनावर आक्रमणमा 2 घटना भएको छ। विपद परेकालाई उद्धारका लागि कुल 175 प्रहरी परिचालन भएका छन्। राप्ती लोकमार्ग अन्तर्गत कपुरको तुल्सीपुर सड़क खण्डको रामदी स्थित जोखिमपूर्ण ढुंगा फुटाउने कार्य 5 दिन यता जारी छ। सवारी साधन यात्रु तथा सड़क मुनिको रामदी गाउँलाई नै जोखिम बढ़ेपछि मेसिन प्रयोग गरेर ढुंगा फुटाउन शुरू गरिएको हो। रामदी बजारको पानीको मूल नजिक सड़कमाथि रहेको उक्त ढुंगा ले आफ्नो पुरानो आधार छाडेर करिब 5 मिटर तलतिर सरेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै हटाउन काम थालिएको थियो। 3-4 दिनमै ढुंगा हटाइसकिने आकलन गरिए पनि 5औं दिनसम्म आइपुग्दा समेत पूरै फुटाइ नसकिएको र अझै केही दिन लाग्ने तुलसीपुर 3 का वडा सदस्य कर्णबहादुर बुढाले जानकारी दिनुभयो। सड़क डिभिजन कार्यालय खोराई संघको समन्वय र डिभिजन कार्यालयकै खर्च व्यवस्थापनमा सल्यान रूकुम सड़क खण्ड स्तर उन्नति गरिरहेको पीके निर्माण सेवा प्रणालीले स्क्याभेटरमा जडान गरिएको ब्रेकर मेसिन प्रयोग गरी गत साउन 6 गतेदेखि ढुंगा फुटाउने कार्य शुरू गरेको हो। ढुंगाको आकार ठूलो र ढुले खालको भएकाले साना साना टुक्रा मात्र फुट्ने हुँदा समय लम्बिएको हो। ढुंगा फुटाउने क्रममा बेला बेला राप्ती लोकमार्गमा केही समयका लागि सवारी आगमन रोक्ने गरिएको छ। र शेयर बजारका लागि डीम्याट खाता खोल्नेको संख्या 80 लाख नागेको छ। सीडीएस एण्ड क्लियरिङका अनुसार अहिलेसम्म 80,09,623 डीम्याट खाता खुलेका छन्। तीमध्ये मेरो शेयर खातामा सक्रिय संख्या भने 51,48,894 छ। 29 लाख डीम्याट खाता निष्क्रिय अवस्थामा रहेको देखिन्छ। त्यस्तै व्यक्तिले दुई वा दुई भन्दा बढ़ी खाता खोल्ने गरेको पाइएको दुई वा दुई भन्दा धेरै खाता खोल्न पाउने भएकाले पनि संख्या उच्च देखिएको हो। यस्तै अहिलेसम्म डीम्याट भएका शेयर संख्या 18,60,29,58,782 रहेको सीडीएस सीडीएस एण्ड क्लियरिङले जनाएको छ। बजारमा सूचीकृत शेयर संख्या भने 19,27,64,88,698 रहेको छ। बाँकी 68,35,29,916 कित्ता शेयर डिम्याट हुन बाँकी वा नष्ट भएको हुन सक्ने सीडीएस एण्ड क्लियरिङले जनाएको छ। हवस् त बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: कस्तो राम्रो जुत्ता लगाएको
2: मेडम, दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न।
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
2: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 0825567775।
2: सम्पर्क नम्बर 98478-26873।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
8: यो दाँत दुखेर भयो।
9: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
8: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
9: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
8: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
9: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको।
10: हप्ताको सातै दिन दन्त रोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
11: दन्त रोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
12: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
14: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
15: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
16: 98-41-68-47-46।
15: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
17: सीता, के भयो तिमीलाई? घुम्छौ बसी छौ
18: के हुनु नि? बिहे भएको 6 वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रै मरिसक्यो।
17: के कुरा गर्छ तिमीले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आचार हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
18: ए ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
19: शिशु फर्टिलिटी एन्ड IVF सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
20: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
19: शिशु क्लिनिक फर्टिलिटी डिपिचोक खोराइदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98-4-78-43-572।
21: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
6: हार्दिक आमन्त्रण। दाङको घोराई उपमहानगरपालिका पाँच धारापानी स्थित पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समिति धारापानी दाङको आयोजनामा यही 2083 साउन 1 गतेदेखि भदौ 1 गतेसम्म सञ्चालन हुन गइरहेको शिवपुराण तथा श्रृंगारिक महाआरतीमा उपस्थितिका लागि सम्पूर्ण धर्मप्रेमी श्रद्धालु भक्तजन, दानदाता, समाजसेवी, उद्योग व्यवसायी तथा आम नागरिकहरूलाई हार्दिक आमन्त्रण गर्दछौ। साथै महोत्सव अवधिभर करोड़ दीप प्रज्वलन, दैनिक भव्य श्रृंगारिक महाआरती, रुद्राभिषेक, शिवलिंग जलाभिषेक, भजन कीर्तन, सत्यांग, धार्मिक प्रवचन तथा विविध आध्यात्मिक कार्यक्रम सञ्चालन गरिनेछ। भगवान पाण्डवेश्वर महादेवको कृपा प्राप्त गर्ने यस पुण्य अवसरमा उपस्थित भई कार्यक्रमलाई सफल पारिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। आयोजक श्री पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समिति तथा श्रृंगारिक महाआरती मूल आयोजक समिति, धारापानी घोराई पाँच, दाङ।
16: अध्यक्ष गणेश कुमार अधिकारी, सम्पर्क मोबाइल नम्बर 9857834304 र सचिव विष्णुराम आचार्य, सम्पर्क मोबाइल नम्बर 9558832391।

0: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
1: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
0: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
1: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
0: हुलासले बनाउँदैछ परिवार एक साथ।

0: तपाईहरुको घरमा रेडियो मध्ये बस्छ।
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन, बिलिभर अपरेशन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण काम हुन्छ।

0: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में।
1: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
2: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
3: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रुङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
2: युनिच्यामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
3: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था,
0: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
4: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-561-6683 र सम्पर्क मोबाइल नम्बर 98479-25700।

0: वाय नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद कर सोई इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वाय नेट अब सब कनेक्टेड।
1: नाक कान तथा घाटी रोग को उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
2: नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगर द्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: अन्य सेवाहरू
3: हात जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
3: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
5: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
6: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
7: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41।
8: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
9: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
8: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
9: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
8: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यही बाट गएको, राम्रो पैसा कमाइरहेछ।
9: ल ल काका, गइहाले म।
10: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
11: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
10: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98-498-87-741।

0: प्रोडक्ट हरू कोकोनट सोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अद्गुरी
2: होइन के भयो दाई किन झोक्रे आएर बस्नु भएको
3: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
2: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
3: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ
2: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
3: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 9858 34 9 10
2: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ
4: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
2: हाम्रा सेवाहरू
4: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
2: छाती दम निमोनिया खोकी छेरो
4: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
2: मधुमेह सुगर मृगौला रोग पिसाब
4: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
5: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
4: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
2: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
4: युरिक एसिड बाघ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
2: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
4: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
2: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
4: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श
2: कान पाक्ने कानबाट पिप बगिरहने कान गडा हुने
4: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
2: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
6: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 0825601096 र मोबाइल नम्बर 9848726001

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम टाइम चेक। यति बेला मध्याह्नको 12 बजेको छ।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सुनसरी घटना छानबिनका लागि 5 सदस्यीय समिति गठन, समितिलाई 1 हप्ताभित्र प्रतिवेदन बुझाउने समय सीमा। नागडुंगा सुरुङ मार्गको उद्घाटन, सुरुमा अत्यावश्यक गाड़ीलाई मात्रै अनुमति। सरकारी टोली र डाक्टर गोविन्द केसी पक्षबीच आज निर्णायक वार्ता, प्राविधिक विषयमा सहमति गर्ने प्रयास। कंगोमा इबोला संक्रमितको संख्या 3000 नाग्यो, 10 दिनमै मात्रै 1000 नयाँ संक्रमित थपिए। र विश्वकप लीग 2 को तेस्रो खेलमा नेपालले आज फेरि नामिबियाको सामना गर्दै। नेपाल खबरमा अब पूरा खबर। सरकारले सुनसरीमा भएको घटनाको छानबिन गर्न सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा 5 सदस्यीय समिति गठन गरेको छ। गृह मन्त्रालयले गठन गरेको समितिलाई 1 हप्ताभित्र प्रतिवेदन बुझाउन समय दिएको छ। सुनसरी घटनाका विषयमा छलफल गर्न आज बेलुकी 5 बजे केन्द्रीय सुरक्षा समितिको बैठक समेत बोलाइएको छ। समितिलाई प्रतिवेदन बुझाउन 1 हप्ताभित्र म्याद दिएको छ। सुनसरी घटनाबारे सुरक्षा समितिको बैठकमा समेत गम्भीर छलफल हुने भनिएको छ। सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंजमा 2 समूह बीचको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर 1 जनाको ज्यान गएपछि स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ। सड़क पूर्वाधार विकासमा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको नागडुंगा सिस्ने खोला सुरुङ मार्गको उद्घाटन भएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सा लगायतको उपस्थितिमा सुमरुङ मार्गको आज औपचारिक उद्घाटन गरिएको हो। काठमाडौँलाई धादिङ हुँदै पश्चिम नेपालसँग जोड्ने यो सुरुङ मार्ग देशकै पहिलो व्यवस्थित सड़क यातायात सुरुङ मार्ग हो। यसले काठमाडौँ प्रवेश तथा बाहिरिने यात्रालाई सहज, सुरक्षित र छिटो बनाउने अपेक्षा गरिएको छ। अब केही दिन सुरुङ मार्ग परीक्षण अवधिमा सञ्चालन हुनेछ। यस अवधिमा एम्बुलेन्स, सुरक्षा निकायका गाड़ी तथा अन्य अत्यावश्यक सेवाका गाड़ीलाई मात्र सुरुङ प्रयोग गर्न दिइनेछ। सुरक्षा प्रणाली, ट्राफिक व्यवस्थापन तथा सञ्चालन प्रक्रियाको परीक्षण पूरा भएपछि क्रमशः सबै योग्य गाड़ीहरूका लागि सुरुङ मार्ग खुला गरिने सड़क विभागले जनाएको छ। परीक्षण अवधिभर सुरुङ प्रयोग गर्ने गाड़ीहरूबाट कुनै पनि शुल्क नलिइने समेत विभागले जनाएको छ। आयोजनाका परामर्शदाता संस्था निपन कोइकाका इन्जिनियर रमेश प्रसाद कोइरालाका अनुसार सुरुङ मार्गलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुरक्षित बनाइएको छ। पैदल यात्री, मोटरसाइकल, स्कूटर, 3 पाङ्ग्रे गाड़ी, पेट्रोल, डिजल ग्यास लगायत प्रज्वलनशील पदार्थ बोकेका गाड़ी, विस्फोटक पदार्थ बोकेका गाड़ी भने प्रवेश गर्न पाउने छैनन्। परीक्षण अवधि समाप्त भएपछि सुरुङ मार्ग प्रयोग गर्ने गाड़ीहरूको शुल्क समेत निर्धारण गरिएको छ। दक्षिण कोरियामा काम गर्न जानेहरूका लागि आजदेखि भाषा परीक्षाको आवेदन खुला भएको छ। वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाका अनुसार आउँदो साउन 17 गतेसम्म अनलाइन आवेदन दिन सकिनेछ। कोरिया र नेपाल सरकारबीच भएको सम्झौता अनुरूप कोरियामा कामदारका रूपमा जाने नेपाली छनौट गर्न कोरियन भाषा परीक्षा ईपीएस टोपिक सञ्चालन हुँदै आएको छ। सूचना अनुसार इच्छुक नेपालीले eoers.eps.epsnepal.gov.np मा गएर आवेदन दिनुपर्नेछ। वेबसाइटमा आवेदन दिने प्रक्रिया सम्बन्धी डेमो समेत भिडियो पेजमै राखिएको ईपीएस शाखाले जनाएको छ। आवेदन दिँदा तोकिएको मापदण्ड अनुसारको फोटो, इमेल ठेगाना र मोबाइल नम्बर अनिवार्य रूपमा भर्नुपर्नेछ। भाषा परीक्षाका लागि $28 लाग्ने पनि भनिएको छ। अर्सनरत डाक्टर गोविन्द केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच धनगढ़ीमा निर्णायक वार्ता चलिरहेको छ। हिजो लामो छलफलपछि धेरै विषयमा सहमति नजिक पुगे पनि केही प्राविधिक विषय भने टुंग्याउन बाँकी रहेकाले आज फेरि वार्ता हुन लागेको हो। शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारीको व्यवस्थापन र निजी मेडिकल कलेजमा सीट वृद्धि सम्बन्धी विषयमा थप कानूनी तथा प्राविधिक विषयमा आवश्यक परेपछि आज फेरि निर्णायक वार्ता गर्ने सहमति भएको थियो। आजको छलफलबाट यी विषयमा सहमति जुट्ने अपेक्षा गरिएको छ। वार्ताको सबैभन्दा पेचिलो विषय शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारको व्यवस्थापन बनेको छ। डाक्टर केसीले विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगमा भएका विवादास्पद नियुक्ति तत्काल खारेज गर्न, निजी मेडिकल कलेजमा मापदण्ड दिने सीट वृद्धि गर्ने निर्णय फिर्ता लिन, राष्ट्रिय चिकित्सा शिक्षा ऐन 2075 अनुसार चिकित्सा शिक्षालाई पूर्ण गैर नाफामूलक बनाउन, विगतका सरकारसँग भएका सहमति कार्यान्वयन गर्न तथा सुदूरपश्चिमका नागरिकका आधारभूत सेवा विस्तार लगायतका माग अघि सार्दै गएको विवादेखि धनगढ़ीमा अनसन शुरू गर्नुभएको हो। आज देशका विभिन्न 23 जिल्लामा बाढ़ीको जोखिम रहेको छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार मकवानपुर, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौँ, भक्तपुर, ललितपुर, लमजुङ, कास्की, तनहु, बागलुङ, म्याग्दी पर्वत, नवलपरासी पूर्व र पश्चिम, बर्दिया, दार्चुला, बझाङ, बैतडी, डडेलधुरा, डोटी, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने ससाना नदीहरूमा बाढ़ीको जोखिम छ। महाशाखाको बुलेटिन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूसँगै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तल रहेको छ। महाशाखाले बाढ़ीको जोखिम भएका जिल्ला आसपास भएर बहने खोला तथा नदीहरूमा पानीको बहाव बढ़ने र आकस्मिक बाढ़ीको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुनचादीको भाव आज सामान्य बढ़्यो, कंगोमा युबेला संक्रमितको संख्या 3,000 नाघ्यो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिजेल हामीले सुनसरी घटना छानबिनका लागि 5 सदस्यीय समिति गठन, नागढुङ्गा सुरुङ मार्गको उद्घाटन लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सुन चाँदीको भाव आज सामान्य बढ़ेको छ। सुनको भाव आज 1400 रूपियाँले बढ़ेर तोलाको 2,88,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुन तोलाको 2,87,100 रूपियाँ थियो। यस्तै आज चाँदी पनि 35 रूपियाँले बढ़ेको छ। आज चाँदीको भाव तोलाकमा 4,445 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी तोलाको 4,410 रूपियाँ थियो। अब विदेशको खबर। कंगोमा फैलिएको इबोलाको 17 प्रकोप तीव्र बन्दै गएको छ। अधिकारीहरूका अनुसार संक्रमितको संख्या 3,000 नआएको छ भने ज्यान गुमाउनेको संख्या 1,354 पुगेको छ। पछिल्लो 10 दिनमै थप 1,000 नयाँ संक्रमित फेला परेका त्यहाँको स्वास्थ्य निकायले जनाएको छ। गत मे 15 घोषणा गरिएको यो प्रकोप इबोला भाइरसको बुन्डी बुग्यो स्ट्रेनका कारण फैलिएको खबरमा उल्लेख छ। बुन्डी बुग्यो स्ट्रेनका लागि अहिलेसम्म स्वीकृत खोप वा प्रभावकारी उपचार समेत उपलब्ध नरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। जुलाई 15 संक्रमितको संख्या 2,000 पुगेको थियो भने अहिले 5 प्रान्तमा फैलिएको प्रकोपबाट कुल 3,075 जनामा संक्रमण पुष्टि भएको बताइएको छ। अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टूमा नेपालले आज तेस्रो खेल नामिबियासँग खेल्दैछ। यो खेल नेदरल्याण्डसमा नेपालले समयअनुसार दिउँसो 3:15 शुरू हुनेछ। नेपाल र नामिबिया बीचको यो खेल दुवै टोलीका लागि महत्वपूर्ण छ। यसअघि नामिबियाले नेपाललाई 8 विकेटले र नेदरल्याण्डसले नेपाललाई 6 विकेटले हराइसकेका छन्। नामिबियाले पनि आफ्नो पछिल्लो खेलमा नेदरल्याण्डसँग 58 रनको हार बेहोरेको थियो। दुवै टोली आजको खेलबाट पुनरागमन गर्ने प्रयासमा छन्। नेपालले चौथो खेल पर्सि फेरि नेदरल्याण्डसँग खेल्ने तालिका छ। कप्तान रोहित कुमार पौडेलको नेतृत्वमा 15 सदस्यीय नेपाली टोली नेदरल्याण्डसमा छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सुनसरी घटना छानबिनका लागि 5 सदस्यीय समिति गठन, 1 हप्ताभित्र प्रतिवेदन बुझाउने समय सीमा, नागढुङ्गा सुरुङ मार्गको उद्घाटन, शुरूमा अत्यावश्यक गाड़ीलाई मात्रै अनुमति, सरकारी टोली र डाक्टर गोविन्द केसी बीच आज निर्णायक वार्ता, प्राविधिक विषयमा सहमति गर्ने प्रयास, कंगोमा इबोला संक्रमितको संख्या 3,000 नाग्यो, 10 दिनमा मात्रै 1,000 नयाँ संक्रमित थपिए, र विश्वकप लीग टूको तेस्रो खेलमा नेपालले आज फेरि नामिबियाको सामना गर्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
2: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
3: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेकजा तथा उपचार सेवा,
4: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजा तथा उपचार,
3: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजा तथा उपचार,
4: डेंगु मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजा तथा उपचार सेवा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारी द्वारा चेक जाँच तथा अपरेशन सेवा,
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा द्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेत द्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसी द्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादव द्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्य द्वारा भिडियो एक्सरे सेवा,
3: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
6: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो घोराई जाँच, फोन नम्बर 082 5362 218।
7: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
9: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
10: हाडजोड्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
11: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
12: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
13: इन्डोस्कोपी सेवा
12: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
14: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छाने द्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
15: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 082-560-734 र 082-560-138।
16: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
17: एमबीबीएस एमडी न्यूरोसाइकाट्रिक टाउको नशा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराहीदाङमा आउँदै हुनुहुन्छ।
18: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
17: डाक्टरद्वारा दिइने सेवाहरू
18: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी,
17: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
18: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
17: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
18: जाड रक्सी चुरोट गाजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
19: बिरामी जाँच हुने मिति यही भाद्र 13 गते शनिबार।
20: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सड़क विभाग रोड दाङ, फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98-478-2813 र 98-095-12-871।
21: हुनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
22: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
23: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
22: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ, सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
24: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर, तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि, फोन 082-563-509 र मोबाइल 98-453-0653।
25: राप्ती इन्जिनियरिङ कलेज घोराई दाङको भर्ना सम्बन्धी सूचना।
26: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युईद्वारा पुरस्कृत नेपालको उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
25: सम्पर्क फोन नम्बर 0825526601, सम्पर्क मोबाइल नम्बर 9858735990, 9858131684 र 9858332770।
26: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला। डाक्टर आउने बारे सूचना।
0: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुँवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर घोराहीमा।
26: डाक्टरद्वारा दिइने सेवाहरू
0: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जी खोकी, टीबी, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार।
26: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार।
1: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
2: बिरामी जाँच्ने मिति यही श्रावण 16 गते शनिबार।
3: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
25: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 9847571193 र 9818899028।

तपाईहरुको घर घरमा रेडियो मध्य पश्चिम नमस्ते अनि स्वागत छ रिक्वेस्टिङ प्रोग्राम क्रिसिन टाइममा तपाईँ सम्पूर्णलाई अब करिब एक बजीसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अन इयरमा सुन्न सक्नुहुनेछ 082-5784-54 गीत रिक्वेस्ट गर्दै गर्नुहोस् अहिले भने हाम्रो रोजाइको यो गीत तपाईँको लागि

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784594 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेस इन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेड इन बङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्याएर यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। बङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक बङ्गालीबाट किनेर हेर न।
0: लौ त म बङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब बङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ बङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: बङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 0825367775।
1: सम्पर्क नम्बर 9847268773।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् बङ्गाली सु मेटेरियल सेन्टरमा।

0: वाय नेटको बाइ वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ चरणको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट वाय नेट अब सबै कनेक्टेड
1: तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784594 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684594 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: तीन जलसम हामी साथ दिनुभयो तपाई सम्पूर्णलाई हार्दिक थ्याङ्क्स भन्दै बिदा हुन्छौ नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू
0: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहारका हड्डी भाँचिएको जोड्ने,
0: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
0: फिक्स तथा झुक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
0: मेसिनबाट जरेदेखि दाँत फरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
0: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
0: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
0: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
3: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराहीदान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
4: हेलो पिंकी,
5: बोल दिन।
4: एलईडी टीवी किन्न नजाने?
5: जान्न।
4: फ्रिज डी फ्रिज किन्न जाउन भने हैन?
5: जान्न।
4: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
5: जान्न।
4: किन?
5: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परे छैन के?
4: अनि यतिका सामान एउटै थलोमा पाइनु पनि त पर्यो नि।
5: पाइनी भएर त जान लाग्यो नि।
4: हो र कहाँ?
5: भन्दिन के?
4: सत्यै भन्दिनौ?
5: आई लभ यु पिंकुली भनेको।
4: हो, एसी कुलर पंखा फ्रिज डी फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
5: बन्जाले इलेक्ट्रोनिक घुराई दाङ।
4: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
1: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
5: बन्जाले इलेक्ट्रोनिक घुराई दाङ।
4: फोन नम्बर
5: 082562452,
4: 082562452। पुनश्च अब बन्जाले इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
6: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
7: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
7: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
7: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98498877741।
9: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा।
10: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
9: डाक्टरद्वारा दिइने सेवाहरू
10: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जीव दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
9: नोट, अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
10: सम्पर्क मोबाइल नम्बर 985-78-44-722, 985-78-35-060। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दाङ।
11: भर्ना सम्बन्धी सूचना
12: गोर्खा ग्रुपद्वारा संचालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घुराही दाङमा बीबीए, बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
13: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
14: सम्पर्क फोन नम्बर 082-5563-133, मोबाइल नम्बर 98-4780-92-83 र 97-6-25-26-286।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी रिलायबल लाइफ सदैव भरिलाई
1: मध्यपश्चिम जाइन्ट च्याक यति बेला दिउँसोको एक बजेको छ।

बिहान दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। सल्यान जाजरकोटको सीमामा बग्ने भेरी नदीमाथिको झलुङ्गी पुल भासिएको पाँच वर्ष हुने लाग्दा पनि मर्मत तथा पुननिर्माण हुन सकेको छैन। स्थानीय बासिन्दा ज्यान मलेरै भासिएको पुलबाट व्यापार गर्न वार पार गर्न बाध्य छन्। बर्खायाममा भेरी नदीमा आएको भीषण बाढ़ीले पिल्लर सहित पुलको मुख्य भाग भासिएपछि पुलको बीचको भाग उर्लदो भेरी नदीको सतहमै झुण्डिन पुगेको छ। वैकल्पिक बाटो वा अर्को पुल नहुँदा सल्यानको बनगाट कुपिण्डी नगरपालिका दुई अन्तर्गत बाहुनडाँडा पारिल्ला चैते र कुरिले लगायतका तीनवटाका विभिन्न बस्तीका मानिस दिनहुँ यही पुलबाट यात्रा गर्न विवश बनेको बनगाट कुपिण्डे दुईका वडा अध्यक्ष मानबहादुर खत्रीले बताउनुभयो। उहाँका अनुसार अर्को कुनै विकल्प नहुँदा दैनिक 8 र 10 विद्यार्थी समेत पढ्नका लागि दैनिक सुर्खेतर्फ जाने गर्दछन्। 2072 सालमा एक गैर सरकारी संस्थाको सहयोगमा निर्माण भएको 157 मिटर लामो यो झोलुङ्गे पुलले सल्यान र जाजरकोटका दुर्गम गाउँलाई जोड्दै आएको थियो। पुल बनेपछि स्थानीयको दैनिक आवतजावत, कृषि उपजको बजारीकरण, शिक्षा र स्वास्थ्य सेवामा पहुँच सहज बनेको थियो। स्थानीयका अनुसार पुलको बीच भागमा पुग्दा उर्लदो भेरी नदी देखेपछि खुट्टा काप्छन्। अलिकति भारी बोकेर हिँड्दा वा वर्षामा नदीको सतह बढ्दा पुलले प्रयोग गर्ने नसकिने हुन्छ। त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयले स्नातक, स्नाकोत्तर तथा एमफिल तहका विभिन्न सत्रान्त परीक्षामा सहभागी हुने परीक्षार्थीहरूका लागि अनिवार्य पालना गर्नुपर्ने नयाँ आचार संहिता र निर्देशनहरू सार्वजनिक गरेको छ। परीक्षालाई अनुशासित, मर्यादित र निष्पक्ष वातावरणमा सम्पन्न गर्ने उद्देश्यले विश्वविद्यालयले यी कडा नियमहरू कार्यान्वयनमा ल्याएको हो। डिनको कार्यालयद्वारा आज जारी सूचना अनुसार विद्यार्थीहरूले परीक्षाका प्रत्येक दिन आफूसँग अनिवार्य रूपमा आधिकारिक प्रवेश पत्र साथमा राख्नुपर्नेछ। परीक्षा हलभित्र छिरेपछि केन्द्राध्यक्षले तोकेको निश्चित सीटमा मात्र बस्नुपर्ने र केन्द्राध्यक्ष वा निरीक्षकको अनुमति बिना आफ्नो सीट वा भवन छोड्न नपाइने व्यवस्था गरिएको छ। विशेष गरी परीक्षा शुरू भएको पहिलो एक घण्टाभित्र कुनै पनि परीक्षार्थीलाई परीक्षा भवनबाट बाहिर निस्कन निषेध गरिएको छ। यसै गरी परीक्षा हलभित्र मोबाइल फोन, स्मार्ट वाच जस्ता विद्युतीय उपकरणहरू, चिट, पुस्तक वा अन्य कुनै पनि प्रतिबन्धित सामग्री लैजान पूर्ण रूपमा रोक लगाइएको छ। यदि कसैले नकल गरेको, अरूलाई सहयोग गरेको वा अरूको सट्टामा परीक्षा दिएको प्रतिरूपण पाइएमा त्यस्ता परीक्षार्थीलाई तत्काल कार्यवाहीको दायरामा ल्याइनेछ। साथै परीक्षा सञ्चालनमा अवरोध पुर्याउने वा कर्मचारीहरूसँग अभद्र व्यवहार गर्नेहरूलाई पनि कडा सजाय हुने चेतावनी दिएको छ। हालै त्रिवेणीको परीक्षामा प्रश्नपत्र बाहिरिएको सार्वजनिक भएपछि त्रिभुवन विश्वविद्यालयले कडाई गरेको हो। सूचनामा विश्वविद्यालयले परीक्षा नियम तथा आचार संहिता उल्लंघन गर्ने परीक्षार्थीहरूको परीक्षा रद्द गर्नुका साथै उनीहरूलाई निश्चित अवधिसम्म कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी वञ्चित गर्न सक्ने उल्लेख गरिएको छ। सरकारले सुनसरीमा भएको घटनाको छानबिन गर्न सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ। गृह मन्त्रालयले गठन गरेको समितिलाई एक हप्ताभित्र प्रतिवेदन बुझाउन समय दिएको छ। सुनसरी घटनाका विषयमा छलफल गर्न आज साँझ 5 बजे केन्द्रीय सुरक्षा समितिको बैठक डाकिएको छ। समितिलाई प्रतिवेदन बुझाउन एक हप्ताभित्र म्याद दिएको छ। सुनसरी घटनाबारे आजै साँझ 5 बजे केन्द्रीय सुरक्षा समितिको बैठक बोलाइएको छ। सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंजमा दुई समूह बीचको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु भएपछि अहिले स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ। सुनसरीको सो घटनापछि गृहमन्त्री सुदन गुरूङले सुरक्षा प्रमुखसँग मन्त्रालयमा छलफल आयोजना गर्नुभएको थियो। सोही छलफलपछि पाँच सदस्यीय समिति गठन भएको हो। छलफलमा गृहमन्त्री गुरूङ सहित नेपाल प्रहरी महानिरीक्षक आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरीका आईजीपी नारायण दत्त पौडेल लगायतका सहभागी रहनु भएको थियो।
र नागढुङ्गा सिस्नेखोला सुरुङ मार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले जापानी राजदूत माएदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका अध्यक्ष डाक्टर तानाका अकिहिकोको उपस्थितिमा सुरुङ मार्ग उद्घाटन गरेका हुन्। आयोजनाका उपनिर्देशक सञ्जय पन्थीका अनुसार सुरुङ मार्गमा तत्काल सबै सवारी साधनका लागि खुल्ला गरिने छैन। सुरुमा एम्बुलेन्स, दमकल, सुरक्षा निकायका सवारी तथा अन्य अत्यावश्यक सेवाका सवारी साधनलाई मात्रै सञ्चालन गर्न दिइनेछ। करिब तीन महिनासम्म परीक्षणकाल ट्रायल ओपनिङ पीरियड सञ्चालन गरी सुरक्षा र ट्राफिक व्यवस्थापनको मूल्यांकन पछि अन्य सवारी साधनलाई चरणबद्ध रूपमा प्रवेश दिइनेछ। सुरुङ मार्गको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको थियो। मुख्य सुरुङको ब्रेक थ्रु भने अर्का प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नुभएको थियो। अहिले बालेन प्रधानमन्त्री भएका बेला सुरुङ मार्ग औपचारिक उद्घाटन गरिएको छ। परीक्षण अवधिभर सुरुङ मार्ग प्रयोग गर्ने सवारी साधनबाट कुनै शुल्क नलिने आयोजनाले जनाएको छ। नियमित सञ्चालनपछि भने सवारीको प्रकार अनुसार शुल्क लाग्नेछ। सड़क विभागका अनुसार कार र भ्यानले काठमाडौँ प्रवेश गर्दा 65 रूपियाँ र बाहिरिँदा 60 रूपियाँ तिर्नुपर्नेछ। मिनी बस, ट्रक र ट्रिपरले काठमाडौँ आउँदा 115 रूपियाँ र बाहिरिँदा 80 रूपियाँ शुल्क तिर्नुपर्नेछ। बस तथा ठूला ट्रकका लागि काठमाडौँ प्रवेश गर्दा 260 रूपियाँ र बाहिरिँदा 200 रूपियाँ शुल्क तोकिएको छ भने यसअघि मन्त्री परिषदले सवारी साधनको प्रकार अनुसार 60-600 रूपियाँसम्म शुल्क निर्धारण गरिसकेको छ। पैदल यात्री, मोटरसाइकल, स्कूटर, तीन पाङ्ग्रे सवारी साधन साथै डिजेल, पेट्रोल, ग्यास जस्ता प्रज्वलनशील पदार्थ वा विस्फोटक सामग्री बोकेका सवारी साधनलाई सुरुङ मार्गमा प्रवेश निषेध गरिएको छ। हवस्त, दिउँसो 1 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 MHz में तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम।
1: नमस्ते दया भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नु यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: साइकल स्टोर पुरानो राप्तीहरु रोड खोराही दाग
8: प्रोपराइटर दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98 4 77 27 977
9: र 98 5 78 30 6 89।
10: के तपाईँलाई पाइल फुसफुसा फुसा भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, यी बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
11: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टा आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
12: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98 4 91 93 944 98 4 91 93 944।
13: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
14: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको।
13: हाम्रा विशेषताहरू,
14: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
13: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
14: शान्त तथा पारिवारिक वातावरण भएको,
13: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
14: तिहार सुसार राम्रो व्यवस्था भएको,
13: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
14: घरको जस्तै माया पाउने,
15: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
16: सम्पर्क शिशु आदिशिला प्राइमरी इङ्ग्लिस स्कुल, खुवाई उपमा नगरपालिका 15 दाङ, चेक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
15: सम्पर्क फोन नम्बर 082-5-63-387, सम्पर्क मोबाइल नम्बर 98-6-69-86-303 र 98-6-62-35-183।

0: कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी खाइ नाइस
2: अड्गुरी
3: भर्ना खुलियो
4: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
3: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
4: हाम्रा विशेषताहरू
3: उत्कृष्ट शैक्षिक वातावरण
4: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
3: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
4: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
5: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
6: सम्पर्क फोन 081-536-086
3: र मोबाइल नम्बर 98-480-96-600 98-580-36-086 र 98-481-72-73।

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज एंड ओजोनाइज प्रविधि प्रस्तुत राप्ती अंचल पहिलो ड्रिंकिंग वाटर
1: सुर्गुदारी ड्रिंकिंग वाटर
0: हमारा सेवा
1: एक लीटर बीस लीटर जार को व्यवस्था
0: अर्डर अनुसार खाली बोतल को उत्पादन
1: 20 लीटर जार में होम डिलीवरी सेवा
0: संपर्क सुर्गुदारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नंबर 082-5630-21 होटल डांगगाड़ी नजिक जीवन चौधरी मोबाइल नंबर 98-4-78-67-375
1: शुद्ध पानी पिउनुहोस् जीवन जिउनुहोस्
2: महासेवन दीर्घ जीवन दैनिक रूपमा महसेवन गर्ने बानीले शक्ति स्फूर्ति र जागर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
3: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन तोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत महसेवन अनिवार्य छ
2: हरेक बिहान मन तातो पानीमा महसेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
4: शुद्ध महका लागि कहाँ जाने त
5: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि
4: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
6: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराईश्वर सर्राचो सम्पर्क व्यक्ति रामहरि शर्मा
7: सम्पर्क मोबाइल नम्बर 98578-31-840 र 98478-20-440
6: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो

0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध अस्पताल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरु छैनन्।
1: दाङमै विशेषज्ञ सेवा एउटै खानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर पाँच कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
1: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया
2: लामो समयदेखि कान पाक्ने कान नसुन्ने कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन
1: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था
2: लामो समयदेखि पिनास नाकमा मासु पलाएको गन्ध थाहा नपाउने नाक बन्द हुने रोगको उपचार तथा अपरेशन
1: घाँटी दुख्ने घाँटीमा मासु पलाएको सास फेर्न अप्ठ्यारो हुने घाँटी सुनिएको घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा
2: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि मोबाइल नम्बर 98494 67487।
3: मैले मेरो गुट्टु गुट्टु भाइहरूलाई सुम्पिएको छु, मेरो छोरीले दुःख गर्दा
4: थिएटर सिनेमा घोराई 10 सौडीकुला दाङमा प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र गौथली।
5: आमा म पढ्छु नि।
6: के अरे बाउलाई सिक्यौ? तँलाई पढाउनलाई बिदर ल्याऊ।
7: पढ्न आउँछ माया गर्छु भन्नेलाई के भन्छ अङ्ग्रेजीमा?
5: बनाना। I love you।
8: बिहे गरेपछि
9: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 98 43 00 88 04, 98 43 00 88 04, www.pasupatiicare.com।

दिउँसो 2 बजेको मध्य पश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। नेपाल पत्रकार महासंघ दाङ शाखाले बजारमा देखा परेको कृत्रिम ग्यास अभावको विषयमा जिल्ला प्रशासन कार्यालय दाङमा ध्यानाकर्षण गराएको छ। पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीको नेतृत्वमा पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासन, पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोखरेल, पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष सुदीप गौतम, प्रेस काउन्सिल नेपालका पूर्व केन्द्रीय सदस्य शरद अधिकारी सहितको पत्रकारको टोलीले जिल्ला प्रशासन कार्यालय दाङलाई बजारमा देखा परेको कृत्रिम ग्यास अभावलाई तत्काल हटाउन विशेष पहल थाल्नुपर्ने भन्दै ध्यानाकर्षण गराउनु भएको छ। बजारमा देखा परेको कृत्रिम ग्यास अभावलाई हटाउने विषयमा जिल्ला प्रशासनले विभिन्न कामहरू गरिरहेको, सम्बन्धित ग्यास उद्योग अनि विक्रेताहरूलाई ध्यानाकर्षण गराएको, उद्योग वाणिज्य संघ प्रहरीको युनिटलाई समेत परिचालन गरेको, स्थानीय निकायसँग पनि यस विषयमा छलफल गरिरहेको र अभावलाई हटाउन विशेष रणनीति तयार पार्ने जिल्ला प्रशासनले जनाएको छ। कुनै पनि ठाउँमा ग्यासको कालोबजारी गरेको थाहा पाएमा सूचना दिन जिल्ला प्रशासन कार्यालयले सबैमा अनुरोध गरेको छ। संचारकर्मीहरूसँग छलफल गर्दै प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेले खाना पकाउने ग्यासलाई सहज बनाउनका लागि आफूहरू दिनरात खटिएको बताउनुभयो। दाङका बजारहरूमा यस विषयमा विशेष अनुगमन र निगरानी गरिरहेको बताउँदै सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा राणाले बजारमा कृत्रिम अभाव भइरहेको समयमा सबै पक्ष सजग रहनुपर्ने बताउनु भएको छ। संचारकर्मीहरूले यस विषयमा विशेष निगरानी राख्नुपर्ने उहाँहरूको भनाइ छ। यता नेपाल पत्रकार महासंघ दाङले सम्पूर्ण संचारकर्मीहरूलाई बजारमा खाना पकाउने ग्यास देखा परेको कृत्रिम अभावका विषयमा विशेष चासो र निगरानी राख्न अनुरोध गरेको छ। सर्वसाधारणहरूमा ग्यासको अभावमा समस्यामा परेकाले सामाजिक उत्तरदायित्व अन्तर्गत संचारकर्मीहरूले ग्यासमा देखा परेको कृत्रिम अभाव र कालो बजारीलाई हटाउन भूमिका खेल्नुपर्ने पत्रकार महासंघको ठहर रहेको छ। सुनसरीमा धार्मिक सद्भाव भट्किएको घटनाबारे छलफल गर्न गृहमन्त्री सुदन गुरूङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाउनु भएको छ। आज बिहान मन्त्रालयका सचिव आईजीपी र सशस्त्र प्रहरी बलका प्रमुखसँग छलफल गरेपछि मन्त्री गुरूङले साँझ केन्द्रीय सुरक्षा समितिको बैठक बोलाउनु भएको हो। आइतबार राति भएको झडपमा सुरक्षाकर्मीको गोली लागेर कप्तानगंज बस्दै आएका ओमप्रकाश मेहताको मृत्यु भएको छ। आजको बैठकमा भविष्यमा यस्ता घटना हुन नदिन दीर्घकालीन समाधानका उपायहरू खोज्ने बारे छलफल भएको गृह मन्त्रालयकी सूचना अधिकारी उपसचिव रमा आचार्य सुवेदीले जानकारी दिनुभयो। गृह मन्त्रालयले घटना छानबिन गर्न सहसचिवको नेतृत्वमा समिति गठन गरेको छ। उपसचिव सुवेदीका अनुसार छानबिन समिति 5 सदस्य हुने भएका छन्। नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्तालाई आवश्यकता भन्दा बढ़ी जगेडा नगर्न आग्रह गरेको छ। संघका अनुसार ग्यासको आयात र आपूर्ति नियमित रहे पनि जगेडाका सिलिण्डर एकैपटक भर्न ल्याइएकाले अस्थायी अभाव देखिएको हो। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दका अनुसार भारतबाट आउने ग्यासको मात्रा घटेको छैन, विगतका तुलनामा 100 बुलेट हाराहारी दैनिक ग्यास आपूर्ति भइरहेको छ। उहाँले पहिले नेपाल आयल निगमले जति ग्यास ल्याउँथ्यो र सोही परिणाममा अहिले पनि आपूर्ति भइरहेको बताउनुभयो। उहाँका अनुसार उपभोक्ताहरूले ग्यास जगेडामा राख्न थालेपछि बजारमा अभाव देखिएको हो। उहाँले उपभोक्ताले अतिरिक्त ग्यास मौजात नराख्ने हो भने अहिले देखिएको समस्या समाधान हुने बताउनुभयो। एलपी ग्यास उद्योग संघका सदस्य विमल काला र सल्यान र जाजरकोटको सीमामा बग्ने भेरी नदीमाथिको झोलुङ्गे पुल भासिएको 5 वर्ष हुने लाग्दा पनि मर्मत तथा पुल निर्माण हुन सकेको छैन। स्थानीय बासिन्दा ज्यान मलेरै भासिएको पुलबाट वारपार गर्न बाध्य रहेका छन्। बर्खायामा भेरी नदीमा आएको भीषण बाढ़ीले पिल्लर सहित पुलको मुख्य भाग भासिएपछि पुलको बीचको भाग उर्लदो भेरी नदीको सतहमै झुण्डिन पुगेको छ। वैकल्पिक बाटो वा अर्को पुल नहुँदा सल्यानको बनगाँठको पिण्डे नगरपालिका 2 अन्तर्गत बण्डाडा पारेल्ला चैते र
कुरीले लगायतका तीनवटाका विभिन्न बस्तीका मानिस दिनहुँ यही पुलबाट यात्रा नगर्न विवश बनेको वनगाँड कुपिण्डे दुईका वडा अध्यक्ष मानबहादुर खत्रीले बताउनुभयो। उहाँका अनुसार अर्को कुनै विकल्प नहुँदा दैनिक 8-10 विद्यार्थी समेत पढ्नका लागि दैनिक सुर्खेत जाने गर्दछन्। 2072 सालमा एक गैर सरकारी संस्थाको आय सहयोगमा निर्माण भएको 157 मिटर लामो यो झोलुङ्गे पुलले सल्यान र जाजरकोटका दुर्गम गाउँलाई जोड्दै आएको थियो। पुल बनेपछि स्थानीयले दैनिक आवाजावत, कृषि उपजको बजारीकरण, शिक्षा र स्वास्थ्य सेवामा पहुँच सहज बनेको थियो। हवस् त, दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 99 थुप्लो 4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईलाई हिमपात वा पोल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले श्री सत्यसाई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रालीद्वारा उत्पादन सुरु गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्यसाई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रणाली, जीबी रोड, खोराही दाङ।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 98-578-32-819 र 98-578-32-223।

0: No, it like pro.
1: Rasita pop from Greenland for some.
2: Say it's my Hamro Patro.
3: Nepal ma sarvadhik download gariyeko Hamro Patro app. Tapai ka lagi sadhai sajilo, sabai sajilo. Tapai pani download garnuhos. Kinaki yesma sabai cha.
4: महासेवन जीव जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जागर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
5: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत महासेवन अनिवार्य छ।
4: हरेक बिहान मन तातो पानीमा महसेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
6: शुद्ध महका लागि कहाँ जाने त?
7: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
6: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
8: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सर्राचो। सम्पर्क व्यक्ति रामहरि शर्मा।
9: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848720440।
8: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
10: प्यारालाइसिस भएका बिरामीहरूको लागि नयाँ आशा, नयाँ बजार हार जोड्ने नसा तथा प्यारालाइसिस भएका बिरामीहरूको लागि नयाँ आशा, नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न, उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ? तर अब चिन्ता गर्न पर्दैन। तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस, जस्तै शरीरको एक भाग नचल्ने, कमरभन्दा तलको भाग नचल्ने, अनुहार एक्कासी बाङ्गो भएको, हात गोडाहरू लुलो हुने, झमझम गर्ने, पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 9843-0653।
11: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
12: विशेषज्ञ डाक्टरी सेवाहरू
11: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा।
12: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा।
13: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
12: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
11: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
12: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
11: सम्पर्क फोन 082-595-079, मोबाइल नम्बर 9847810030 र 9829-54555।
14: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
15: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
14: नोट हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
0: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
16: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
0: छाती दुख्ने ग्यास्ट्रिक कानो गोला वा टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस् रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
17: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
18: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जन द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्।
0: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाल फोन नम्बर 082562023 98478617 98478645।
19: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
20: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
19: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
20: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
19: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
20: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578434910।
19: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 1500 सहित गेट दाङ।

0: नमस्ते म राजु लामा तपाई सुन्दै हुनुहुन्छ तपाईको आफ्नै रेडियो रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज
1: हेलो पिंकी
2: बोल दिन
1: एलईडी टीवी किन्न जाने
2: जान्न
1: फ्रिज डिफ्रिज किन्न जाउन भने हैन
2: जान्न
1: घरमा एसी कूलर पंखा चाहियो भने हैन त
2: जान्न
1: किन
2: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के
1: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि
2: पाइनी भएर त जान लाग्यो नि
1: हो र
2: भन्दिन के
1: साथै भन्दिनौ
2: आई लभ यू पिंकुली भनेको
1: हो एसी कूलर पंखा फ्रिज डिफ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झि
2: इलेक्ट्रोनिक घुराई दान
1: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
3: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
2: बन्जारे इलेक्ट्रोनिक घुराई दान
1: फोन नम्बर
2: 082562452
1: 082562452 पुनश अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हार्ट जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेसन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण

0: गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराईदान बिरामी भए गोर्खा हस्पिटल जाम फोनमा टिप्नुस 082-533-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-4066, 98-29-81-50-53।

0: को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद कर फ्री इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट बायोनेट अब सब कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहालेँ
3: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
4: नारायणी टेलर्स सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा
5: सम्पर्क मोबाइल नम्बर 9822964264
6: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
7: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा
8: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
7: उपलब्ध शल्यक्रियाहरू
8: मस्तिष्क र मेरुदण्डको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
7: बालबालिकाको न्यूरो सर्जरी
8: हात खुट्टाका नसा पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू
7: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन मस्तिष्क मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्
8: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ
7: संजीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255
9: खुशीको खबर
10: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
9: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
11: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
12: उपचार हुने रोगहरू
11: पायल फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
12: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
11: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी शीघ्र स्खलन स्वप्न दोष एवं निसन्तानपन
12: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झन्झमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
11: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसा पोल्ने दुख्ने
12: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
11: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
3: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपिसोक दाङ सम्पर्क फोन नम्बर 98686-61-694
13: सीता के भयो तिमीलाई घुम्छ अरे बसी छु
14: के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ तर केही सिप चलेन अब त आफै मरिसक्यो
13: के कुरा गर्छु तिमीले हाम्रै घोराईमा शिशु क्लिनिक फर्टिलिटी सञ्चालनमा आएछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै अत्यार हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
14: ए ठिकै छ म जानु त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
5: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहाको दिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
11: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
5: शिशु क्लिनिक फर्टिलिटी यतिचो खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848 43 572।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम जान चेक। यति बेला दिउँसोको 3 बजेको छ।
2: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सुनसरीमा कर्फ्यू तोडेर प्रदर्शन भएपछि सेना परिचालन परिस्थितिको समीक्षा गर्न आज बेलुका 5 बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्ने। नागढुङ्गा सुरुङ मार्ग आजदेखि सञ्चालनमा, सड़क यातायातमा नयाँ युगको शुरूआत। आवश्यकताभन्दा बढ़ी ग्यास जगेडा नगर्न नेपाल एलपी ग्यास उद्योग संघको आग्रह। नियमित आपूर्ति भइरहेकाले समस्या अभाव नहुने। अमेरिकाले इरानमा आक्रमण रोकेसँगै कच्चा तेलको भाउ 5% भन्दा धेरैले घट्यो। युद्ध विराम र हर्मुज जलमार्ग पुनर्सञ्चालन बारे वार्ता अघि बढ़ने आशा। र काभा भलिबल च्याम्पियनशीपमा नेपाल लीग चरणका 5 खेलमा पराजित। नेपाल खबरमा अब पूरा खबर। सुनसरीको दिवानगंजमा प्रदर्शनकारीहरूले कर्फ्यू तोडेर प्रदर्शन गरेपछि नेपाली सेना परिचालन गरिएको छ। गैराती दुई पक्षीय बीचको झडप नियन्त्रणका क्रममा गोली चल्दा एकजनाको ज्यान जानुका साथै 9 गोली लागेर घाइते भएका थिए। यो घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीले दिवानगंज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू जारी गरेको छ। तर कर्फ्यू उल्लंघन गर्दै आज दिउँसोदेखि प्रदर्शन शुरू भइरहेको छ। प्रदर्शनकारीहरूले आगजनी र तोडफोड़ शुरू गरेपछि अवस्था नियन्त्रण बाहिर पुगेको भन्दै नेपाली सेना परिचालन गरिएको हो। यसैबीच सुनसरीको पछिल्लो सुरक्षा अवस्था र घटनापछिको परिस्थितिको समीक्षा तथा आवश्यक सुरक्षा अवस्थाबारे छलफल गर्न आज केन्द्रीय सुरक्षा समितिको बैठक बस्ने भएको छ। बेलुका 5 बजेका लागि बैठक डाकेको गृह मन्त्रालयका सूचना अधिकारी रमा आचार्य सुवेदीले जानकारी दिनुभयो। यसै आजै गृह मन्त्रालयले सुनसरीमा भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा 5 समिति गठन गरेको छ। समितिलाई दुई पक्ष बीचको झडपबारे छानबिन गरी भविष्यमा यस्ता घटना दोहोरिन नदिन दीर्घकालीन समाधानको उपायसहित सुझाव पेश गर्न 1 समय दिइएको छ। नागढुङ्गा सुरुङ मार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले 2076 साल कार्तिक 4 गते शिलान्यास गरेपछि सुरुङ निर्माण थालिएको थियो। आज औपचारिक उद्घाटन गरी गाड़ी सञ्चालन गर्न थालिएको हो। सुरुङ मार्ग सञ्चालनमा आएसँगै नेपाल औपचारिक रूपमा आधुनिक सड़क सुरुङ मार्गको युगमा प्रवेश गरेको छ। काठमाडौँको नागढुङ्गादेखि धादिङको सिस्ने खोला जोड्ने यो सुरुङ मार्ग 2688 मिटर लामो रहेको छ। यसका साथै 2557 मिटर लामो आकस्मिक उद्धार सुरुङ, अप्रोच मार्ग र फ्लाइओभर सहितका थप संरचनाहरू पनि तयार पारिएका छन्। यात्री संस्था जाइकाको 17 अर्ब 15 करोड़ सहुलियत ऋण र नेपाल सरकारको 5 अर्ब 67 करोड़ गरी झण्डै 24 अर्ब रूपियाँको लागतमा यो परियोजना सम्पन्न भएको हो। शुरूआती चरणमा एम्बुलेन्स, दमकल र सुरक्षा निकायका आकस्मिक गाड़ी सञ्चालन गर्ने र अवस्था हेरेर अरू गाड़ीलाई क्रमशः अनुमति दिइने आयोजनले जनाएको छ। सुरुङ मार्ग प्रयोग गरे बापत सरकारले गाड़ीको क्षमता अनुसार वर्ग छुट्याएर प्रवेश र प्रस्थान शुल्क निर्धारण गरिसकेको छ। दुई पाङ्रे गाड़ी भने सुरुङ मार्गमा प्रयोग गर्न पाउने छैनन्। सुरुङ मार्ग सञ्चालनमा आएसँगै नागढुङ्गा नौबिसे सड़क खण्डमा हुने घण्टौंको ट्राफिक जाम, घुमाउ र बाटो उकालो हट्नेछ। यसबाट ठूला गाड़ीको 35 मिनट र साना गाड़ीको 20 मिनट समय बचत हुनका साथै ठूलो परिमाणमा इन्धनको समेत बचत हुने अपेक्षा छ। मुस्ताङको प्राचीन गुफा र 400 वर्ष अघिको चुरिया माई सुरुङको इतिहास बोकेको नेपालमा पछिल्लो समय जलविद्युत, खाने पानी र सड़क तर्फ गरी 537 किलोमिटर भन्दा बढ़ी सुरुङ निर्माण भइसकेको छ। नागढुङ्गा सुरुङ मार्गको सफल सञ्चालनले देशको समृद्धि र पूर्वाधार विकासमा नयाँ आशा र उत्साह जगाएको छ। नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्ताहरूलाई आवश्यकताभन्दा बढ़ी जगेडा नगर्न आग्रह गरेको छ। उपभोक्ता संघका अनुसार उद्योग संघका अनुसार ग्यासको आयात र आपूर्ति नियमित रहे पनि जगेडाका सिलिण्डर एकैपटक भर्न ल्याएकाले अस्थायी अभाव देखिएको छ। नेपाल एलपी उद्योग ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दका अनुसार भारतबाट आउने ग्यासको मात्रा घटेको छैन। अध्यक्ष चन्दका अनुसार उपभोक्ताहरूले ग्यास जगेडामा राख्न थालेपछि बजारमा अभाव देखिएको हो। एलपी ग्यास उद्योग संघका सदस्य विमल कालाखेती आफूहरूले छिट्टै पूरा भरिएको सिलिण्डर दिन सुझाएको भए पनि ढिला हुँदा त्यसको प्रभाव अहिले आएको बताउनुहुन्छ। सामान्य अवस्थामा जति आवश्यक पर्थ्यो त्यति ग्यास आइरहेकाले समस्या नहुने उहाँको भनाई छ। अहिले बजारमा 1,50,00,000 थान सिलिण्डर छन्, जसमध्ये 50,00,000 सिलिण्डर ग्यास डिपोसँग छन्। सरकारले गएको फागुन 28 आधा सिलिण्डर ग्यास वितरण शुरू गरेको थियो। अहिले नेपालमा 59 एलपी ग्यास उद्योग सञ्चालनमा छन्। सांसदहरूलाई स्वकीय सचिव राख्न दिने निर्णय विरूद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। गएको असार 30 बसेको मन्त्री परिषदको बैठकले सांसदहरूलाई निजी स्वकीय सचिव राख्न दिन निर्णय गरेको थियो। त्यो निर्णय बदरको माग गर्दै अधिवक्ता डाक्टर प्रेमराज सिलवालले दर्ता गराउनु भएको रिटमाथिको सुनवाईमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। शुक्रबार दर्ता भएको रिटमा आज न्यायाधीश विनोद शर्माको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। सर्वोच्चले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका नाममा कारण देखाउ आदेश भने जारी गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
5: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333 493-555।
2: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष 2082-83 11,235 किसानलाई 5,58,00,000 रकम उपलब्ध गराएको छ। मापदण्ड अनुसार छनौट भएका दुग्ध सहकारी मार्फत किसानलाई प्रोत्साहन सहयोग उपलब्ध गराएको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत डाक्टर शोभा शर्माले जानकारी दिनुभयो। उहाँका अनुसार दैनिक 200 लिटर र वार्षिक 200 दिन दूधको कारोबार गर्ने सहकारी संस्थाले प्रोत्साहन स्वरूपको रकम प्राप्त गर्न सक्ने मापदण्ड छ। हरेक आर्थिक वर्षमा कम्तीमा 3 सहकारीमा दूध बिक्री गर्ने किसानले प्रोत्साहन सहयोग प्राप्त गर्नेछन्। एउटा सहकारीलाई बढ़ीमा 17,50,000 प्रोत्साहन सहयोग गर्ने गरेको वरिष्ठ पशु विकास अधिकृत डाक्टर शर्माले जानकारी दिनुभयो। किसानलाई प्रति लिटर दूधमा 5 रूपियाँका दरले प्रोत्साहन सहयोग दिने गरिएको छ। सहकारीले प्राप्त गरेको प्रोत्साहन रकममा 4% कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका लागि र बाँकी 96% किसानलाई वितरण गरिएको छ। अब विदेशको खबर। अमेरिकाले इरानमा आक्रमण रोकेसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको भाव अत्यधिक घटेको छ। पुनः वार्ता अघि बढ्ने र हर्मुज जलमार्ग पुनः खुल्ने आशासँगै तेलको भाव घटेको हो। ब्रेन्ट क्रूड तेलको मूल्य 5% भन्दा धेरैले घटेर प्रति ब्यारल 91 डलर आसपासमा झरेको छ। तेलको मूल्य घटेसँगै मूल्य वृद्धि र ब्याज दर थप बढ्ने चिन्ता केही कम भएको समाचार संस्था एएफपीले जनाएको छ। यसले धेरै जसो एसियाली शेयर बजारमा सकारात्मक प्रभाव पारेको छ। इरानमा 13 दिनसम्म आक्रमण गरेपछि अमेरिकाले सैनिक कार्यवाही रोकेको हो। इरानले पनि क्षेत्रीय देशमाथि गरिरहेका प्रतिशोधात्मक आक्रमण रोक्ने घोषणा गरेको छ। घटनाक्रमले खाड़ी क्षेत्रमा पानी जहाजको आवत जावत तथा तेल उद्योगलाई केही राहत दिएको छ। इरानले हर्मुज जलमार्गको ओमानी जलक्षेत्र हुँदै जाने पानी जहाजमाथि आक्रमण गरेपछि तनाव चर्किएको थियो। त्यसपछि युद्ध विराम भंग हुँदै यसै महिना अमेरिका र इरान बीच पुनः सैन्य गतिविधि शुरू भएको थियो। तनाव चर्किएसँगै कच्चा तेलको मूल्य तीव्र रूपमा बढ़ेको थियो। गएको हप्ता कच्चा तेलको मूल्य मे महिना यताकै पहिलो पटक प्रति ब्यारेल 100 डलर भन्दा माथि पुगेको थियो। यसैबीच चीनको पहलमा पाकिस्तानले अमेरिका इरान बीच शान्ति वार्ता पुनः शुरू गराउने प्रयास गरिरहेको एउटा प्रतिवेदनले उल्लेख गरेको छ। अब खेल खबर। पाकिस्तानमा चलिरहेको कारा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल लीग चरणका 5 खेलमा पराजित भएको छ। आज भएको उज्बेकिस्तानसँगको खेलमा नेपाल 3-0 सोझो सेटमा पराजित भयो। उज्बेकिस्तानले पहिलो सेट 26-24, दोस्रो सेट 25-20 र तेस्रो सेट 25-22 जित्यो। नेपाल पहिलो खेलमा कास्किस्तानसँग 3-2, दोस्रो खेलमा श्रीलंकासँग 3-2, तेस्रो खेलमा पाकिस्तानसँग 3-0 र चौथो खेलमा बंगलादेशसँग 3-2 सेटमा पराजित भएको थियो। यससँगै नेपाल प्रतियोगितामा 3 अंकसहित तालिकाको पुछार छवटा टोली सहभागी प्रतियोगिताका शीर्ष 4 टोलीले सेमी फाइनलमा स्थान बनाउनेछन्। अब लीग चरणका 2 खेलपछि सेमी फाइनल समीकरण पूरा हुनेछ। काबा पुरूष भलिबल च्याम्पियनशीपको फाइनल खेल पर्सि बुधबार 13 गते हुनेछ। चार बन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सुनसरीमा कर्फ्यू तोडेर प्रदर्शन भएपछि सेना परिचालन परिस्थितिको समीक्षा गर्न आज बेलुका 5 बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्ने। नागढुङ्गा सुरुङ मार्ग आजदेखि सञ्चालनमा, सड़क यातायातमा नयाँ युगको शुरूआत। आवश्यकताभन्दा बढ़ी ग्यास जगेडा नगर्न नेपाल एलपी ग्यास उद्योग संघको आग्रह। नियमित आपूर्ति भइरहेकाले समस्या नहुने भनाई। अमेरिकाले इरानमा आक्रमण रोकेसँगै कच्चा तेलको भाव 5% धेरैले घट्यो। युद्ध विराम र हर्मुज जलमार्ग पुनः सञ्चालन बारे वार्ता अघि बढ्ने आशा। र काबा भलिबल च्याम्पियनशीपमा नेपाल लीग चरणका 5 खेलमा पराजित।
8: एनबीएल सर्वसुलभ आवास कर्जा
9: अब बन्छ।
10: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
11: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
10: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है। सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
11: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
10: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने।
11: एकपटक दङ्गालीबाट किनेर हेर न।
10: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहालेँ है।
12: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
11: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
13: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
14: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
11: प्रोप्राइटर सोमराज रैदास।
15: सम्पर्क फोन नम्बर 0825367775।
11: सम्पर्क नम्बर 98478-26873।
16: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
17: नाक, कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुसन साक्य, अब बुद्ध इन्टरनेसनल हस्पिटल प्रणाली घोराही दाङमा।
18: डाक्टर सुसन साक्यद्वारा दिइने सेवाहरू:
19: कान नसुन्ने, कान पाक्ने, कानको जाली फुटेको,
20: कानमा बाह्य कुरा अड्केको, नाकमा मासु पलाएको, गन्ध थाहा नहुने,
21: थाइराइडको समस्या, घाँटीमा गिर्खाहरू आउने,
22: दिनमा केही अड्केको जस्तो महसुस हुने, मुखमा घाउ खटेर आउने, पुरानो टन्सिलको समस्या।
23: नाक, कान तथा घाँटी सम्बन्धी एलर्जीको पहिचान तथा उपचार लगायत नाक, कान तथा घाँटी सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच, उपचार तथा अपरेशन सेवा।
24: अन्य विशेषज्ञ सेवाहरू:
0: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेलद्वारा बिरामी चेक जाँच सेवा,
1: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारी द्वारा चेक जाँच तथा अपरेशन सेवा,
9: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसी द्वारा बिरामी को चेक जाँच तथा उपचार सेवा,
15: वरिष्ठ हार जोड़ने तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल यादव द्वारा बिरामी को चेक जाँच तथा अपरेशन सेवा,
9: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्य द्वारा भिडियो एक्सरे सेवा,
24: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा द्वारा हरेक दिन बिरामी को जाँच तथा उपचार सेवा।
25: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो घोराई जाँच, फोन नम्बर 0825362018।
26: सूचना, न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
27: एमबीबीएस एमडी न्यूरोसाइकाट्रिक टाउको नशा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घुराही दाङमा आउँदै हुनुहुन्छ।
28: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
27: डाक्टरद्वारा दिइने सेवाहरू,
28: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी,
27: टाउको दुख्ने, पोल्ने, सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
28: मन आचिने, डराउने, तर्सिने, मन उदास हुने, धेरै शंका लाग्ने, एकान्तमा बस्न मन पराउने, कानमा केही आवाज आए जस्तो महसुस हुने, बारम्बार आत्महत्याको विचार आउने,
27: छारे रोग, वास्तविकता भन्दा बाहिरको कुरा गर्ने, बहकिने, रिसाउने, दोष लगाउने, अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार,
28: जाड, रक्सी, चुरोट, गाजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा,
29: बिरामी जाँच हुने मिति यही भाद्र 13 गते शनिबार।
30: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सड़क विभाग रोड दाङ, फोन नम्बर 0825904010, मोबाइल नम्बर 98478829913 र 98095128071।
31: हुनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
32: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
33: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट COEM नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
34: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिस भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
33: हाम्रा विशेषताहरू,
34: उत्कृष्ट शैक्षिक वातावरण,
33: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
34: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
33: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
35: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
36: सम्पर्क फोन 081536086
34: र मोबाइल नम्बर 98480-96600, 98580-36086 र 98481-72273।
37: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98430088804, 98430088804, www.pashupatiicare.com।
38: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधि द्वारा विभिन्न रोग को चेक जांच तथा उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
38: डाक्टर हिमकर गेवाली द्वारा दिइने सेवाहरू
2: छाती दम निमोनिया खोकी छेरो
38: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
2: मधुमेह सुगर मृगौला रोग पिसाब
38: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
3: डाक्टर दुर्गा बेलवासेले दिने सेवाहरू
38: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
2: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
38: युरिक एसिड बाघ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
2: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
38: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
2: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
38: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श
2: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
38: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
2: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
4: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहिदाङ सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001

नमस्कार, आवाज हिनको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्य पश्चिम 91.4 मेगाहर्जको आफ्नै प्रस्तुति लोक तथा दोहोरी गीतको संगालो कार्यक्रम लेखबेसीको भाकाको पर्खाईमा रहनुभएका सम्पूर्ण तमाम श्रोताहरूमा हार्दिक स्वागत छ। म शालिकराम चौधरीको तर्फबाट सदाझै आज पनि उपस्थित भइसकेका छौं लेखबेसीको भाका लिएर। आज सोमबारेको बसाईमा छौं। सोमबारेको बसाईमा के गर्छौं त भन्दा हाम्रा रोजाईका भाकाहरू बजाउने गर्दछौं। आज पनि मीठा मीठा लोक भाकाहरू लिएर आएका छौं। रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज कुन माध्यमबाट सुन्दै हुनुहुन्छ, जुन माध्यमबाट सुन्दै हुनुहुन्छ हामीलाई साथ दिनुहोला यही आग्रह गरे मैले। यदि इन्टरनेटको पहुँचमा हुनुहुन्छ भने www.radioNP.org लगइन गरेर पनि सुन्न सक्नुहुनेछ। त्यसै गरी मोबाइल एप्लिकेशन हाम्रो पात्रबाट पनि तपाईँ संसारभर एकैसाथ सुन्न सक्नुहुन्छ। आउनुहोस् कार्यक्रमको शुभारम्भ गरौं निकै नै मिठो भाकाबाट। पिपल बोटेदाई नाम गरेको भाका, बसन्त थापा, तेजस रेग्मी, पूर्णकला विशी र सुभाष खत्रीको स्वरमा सजिएको भाका यति बेला तपाईँको माझमा राख्न चाहन्छु कार्यक्रमको शुभारम्भमा। निकै नै मिठो भाका रहेको छ, पक्कै पनि मनोरञ्जन लिनुहुनेछ भने पूर्ण विश्वासका साथ यो भाका तपाईँको माझमा राख्न चाहन्छौ। स्वीकार्नुहोस्।

निकै मिठो भाका राखेको थिए पिपल बोटे दाई नाम गरेको भाका बसन्त थापा तेजस्वी रेग्मी पूर्णकला विशी र सुभाष खत्रीको स्वरमा सजिएको भाका निकै मिठो भाका राखेको थिए बसन्त थापाकै शब्द संगीतमा रहेको भाका। श्रोताहरू यति बेला तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जको आफ्नै प्रस्तुति लोक तथा दोहोरी गीतको संगालो लेक बेसीको भाकामा हुनुहुन्छ। म छु तपाईँको साथमा शालिग्राम चौधरी। फरक बार फरक तबरले आउने क्रममा आज सोमबारीको बसाईमा छौं। हजुरहरूलाई मनपर्ने मिठा मिठा सुमधुर भाकाहरू यहाँबाट बजाइरहेका छौं। अवश्य पनि मन पराइरहनु भएको छ, मलाई विश्वास छ। कार्यक्रम लेक बेसीको भाका हप्ताको छ दिन शनिबार बाहेक अरू बार फरक फरक फर्म्याट अनुसार दिउँसो 3 बजेको नेपाल खबर पश्चात केही व्यापारिक विश्रामपछि तपाईँको माझमा हामी आउने गर्दछौं। गीत संगीतमा हाम्रा सुख दुःखका कुराहरू, हाँसो रोदन सबै कुराहरू समेटेका हुन्छन् होइन। त्यस कारणले गर्दाखेरि हामीलाई आनन्द प्रदान गर्ने गर्दछ। हामी जुटिराखेका छौं तपाईँको माझमा मिठा मिठा गीत संगीतहरू बजाएर तपाईँलाई मनोरञ्जन दिलाउने प्रयास गरिरहेका छौं। आउनुहोस् फेरि पनि अर्को भाका राखौं। मनुङ कोटैमा नाम गरेको भाका बद्री सापकोटा र शान्ति श्री परियारको स्वरमा सजिएको भाका यति बेला राख्न चाहन्छौ। शब्द संगीत रहेको छ बद्री सापकोटाको। यति बेला निकै नै मिठो भाका स्वीकार्नुहोस्।

नेगी नेगी ठो भाका राखेका थियौं बद्री सापकोटा र शान्ति श्री परिवारको शोरमा सजिएको भाका। यति बेला मलाई प्राविधिक रूपमा साथ दिँदै हुनुहुन्छ प्राविधिक मित्र प्रदीप अधिकारी। श्रोताहरू यस्तै यस्तै मिठा मिठा भाकाहरू बजाउँदै लेक बेसीको भाकाको यात्रा गरिरहेका छौं। मनोरञ्जन लिइरहनु भएको छ, आनन्द प्राप्त भइरहेको छ भन्ने विश्वास छ मलाई। तपाई जे जस्तो अवस्थामा हुनुहुन्छ, जुन माध्यमबाट सुन्दै हुनुहुन्छ भने पनि तपाई रेडियो मध्य पश्चिम 91.4 MHz सुन्दै हुनुहुन्छ। हामीले पुराना तथा नयाँ खालका भाकाहरू बजाइरहेका छौं। तपाईँको प्रिय स्टेशन रेडियो मध्य पश्चिम 91.4 MHz सुन्दै हुनुहुन्छ। लेक बिस्टीको भाकामा हुनुहुन्छ, म छु तपाईँको साथमा शालिग्राम चौधरी। आउनुहोस् फेरि पनि अर्को भाका राखौं। धागो र चंगा नाम गरेको भाका खेमसेन्सुरी र दीपिका बयम्बु मगरको स्वरमा सजिएको भाका निकै रमाइलो भाका रहेको छ। यति बेला तपाईँको माझमा स्वीकार्नुहोस्।

0: होइन, यो अल्लारेलाई कसै छोरी देला र समयमा नसारेको खेती खलो न धनसारको भन्छन्। बेलायमा यसको बिहे नदेखि परान जान्छ कि क्या हो?
1: नि मैले पनि त्यही भनेको, पहाडमा उसकै मामाको छोरी छ, मान्छ भने अहिले बिहा दिन्छु।

श्रोताहरू यति बेला तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जको आफ्नै प्रस्तुति लोक तथा दोहोरी गीतको संगालो लेख बेसीको भाकामा हुनुहुन्छ। म छु तपाईँको साथमा शालिकराम चौधरी। आज पनि सोमबारको बसाईमा हामी तपाईँको माझ मिठा मिठा भाकाहरू राखिरहेका छौं। अवश्य पनि श्रोताहरू, यस कार्यक्रममा हामी हाम्रै गाउँठाउँमा हाम्रै समाजमा गाइने गुन्जने भाकाहरू बजाउने गर्दछौं। कार्यक्रम देखिबसेको भाका तपाई हप्ताको छ दिन शनिबार बाहेक रेडियो मध्यपश्चिमबाट प्रसारित कार्यक्रम लेख बेसीको भाका तपाई 3 बजेको नेपाल खबर पश्चात र केही व्यापारिक विश्रामपछि तपाई लेख बेसीको भाका सुन्न सक्नुहुन्छ। आज पनि हामी उपस्थित भइसकेका छौं। आज सोमबारको बसाईमा मिठा मिठा गीत संगीत बजाएर तपाईलाई मनोरञ्जन गराउने प्रयास गरिरहेका छौं। हामी आज तपाईहरूलाई सहभागी प्रत्यक्ष सहभागी गराएका छैनौं। तपाईँको माझमा हामी लगातार एकलौटी रूपमा हामी गीतहरू बजाइरहेका छौं, भाकाहरू पस्किरहेका छौं। अवश्य पनि सुनेर साथ दिनुहोला। आउनुहोस् फेरि पनि अर्को भाका राखौं। बुकी फूल पिरैमा नाम गरेको भाका टेक बिसी र समीक्षा अधिकारीको स्वरमा सजिएको भाका यति बेला राख्न चाहन्छौ। यो भाकाको शब्द संगीत रहेको छ ऋषि खड्काको। यति बेला तपाईँको माझमा निकै नै मिठो भाका राख्न चाहन्छु, स्वीकार्नुहोस्।

श्रोताहरू यति बेला तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जको आफ्नै प्रस्तुति कार्यक्रम एक बेसीको भाकामा हुनुहुन्छ। म छु तपाईँको साथमा शालिग्राम चौधरी। आज सोमबारको बसाईमा हामीले लगातार हाम्रा रोजाइका गीतहरू बजायौं, अवश्य पनि मन पर्यो होला विश्वास लिएको छु। श्रोताहरू हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौं। यतिन्जेलसम्म शुरूदेखि अन्तिमसम्म सुनेर साथ दिनुभयो सम्पूर्ण श्रोताहरूमा धन्यवाद। अनि र आज बजाइएका गीतका सर्जकहरूप्रति पनि हार्दिक नमन गर्न चाहन्छु। आजको बसाईबाट म शालिग्राम चौधरी बिदा हुन चाहन्छु। नमस्कार।

0: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा।
1: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
0: डाक्टरद्वारा दिइने सेवाहरू:
1: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
0: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
1: सम्पर्क मोबाइल नम्बर 9858744722, 9858735060। सम्पर्क सिभिल फर्मा घुराही 15 सडक विभाग रोड दाङ।
2: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
3: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
2: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
3: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
2: ए कुराही, ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
3: ल ल काका, गइहाले म।
4: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
3: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
4: नोट: हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 9849987741।
5: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
4: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
5: ए त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
5: नोट: यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
4: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 9858734910।
5: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
6: नमस्ते दाई भाउजू, होइन घरमा त हालै छोकेर कता हिँड्न लाग्नु भएको?
7: नमस्ते नमस्ते,
8: कता हिँड्नु नि बाबु, बजारतिर नि
9: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
6: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ, न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
10: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
6: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
11: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, छोराही दाल।
13: प्रोप्राइटर दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 9847727977
14: र 9857733689।
15: के तपाईँलाई हिम पाइप वा पोल चाहिएको छ?
1: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
15: हाम्रा विशेषताहरू
14: विभिन्न साइजमा पोल तथा ह्यूम पाइप को उत्पादन
15: उच्च गुणस्तरीय तथा उच्च क्वालिटी को
14: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने
16: साथै हामी कहाँ अत्याधुनिक मेसिन को प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टी का साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
15: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्राली दिविसा रोड खोराही दाङ
17: फोन 562-521
15: सम्पर्क मोबाइल
16: 98-578-32-819 र 98-578-32-223
18: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
19: टिचिङ अस्पताल काठमाडौँ र नेपालगञ्ज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ENT डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
20: डाक्टरद्वारा दिइने सेवाहरू
19: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया
20: लामो समयदेखि कान पाक्ने कान नसुन्ने कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन
19: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था
20: लामो समयदेखि पिनास नाकमा मासु पलाएको गन्ध थाहा नपाउने नाक बन्द हुने रोगको उपचार तथा अपरेशन
19: घाँटी दुख्ने घाँटीमा मासु पलाएको सास फेर्न अप्ठ्यारो हुने घाँटी सुनिएको घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा
20: सम्पर्क स्थान राई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि मोबाइल नम्बर 98-494-67-487
21: मध्यपश्चिम ट्राङ्क यति बेला अपराह्नको 4 बजेको छ।

अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले प्रतिबन्ध लगाएका वस्तुको भौतिक तथा डिजिटल माध्यमबाट बिक्री वितरण भइरहेको गुनासो प्राप्त भएकाले त्यस्ता गतिविधि तत्काल रोक्न सम्बन्धित सबै पक्षलाई चेतावनी दिएको छ। विभागले आज सूचना जारी गर्दै निकासी पैठारी एन 2013 अनुसार नेपाल सरकारले विभिन्न समयमा नेपाल राजपत्र मार्फत निकासी वा पैठारीमा पूर्ण वा परिमाणात्मक बन्देज लगाएका वस्तुहरू अझै पनि बजारमा बिक्री भइरहेको विषयप्रति विभागको गम्भीर ध्यानकर्षण भएको जनाएको छ। सूचना अनुसार सरकारले 2076 साल असार 2 र 76 साल चैत 24 गते लगायत विभिन्न मितिमा नेपाल राजपत्र मार्फत केही वस्तुको निकासी तथा पैठारीमा सम्बन्धित तथा नियन्त्रण सम्बन्धी व्यवस्था गरेको थियो। विभागले प्रतिबन्धित वस्तुको अनधिकृत पैठारी भण्डारण तथा बिक्री वितरण गर्ने कार्य कानून बमोजिम दण्डनीय हुने उल्लेख गर्दै सबै पैठारीकर्ता संचयकर्ता तथा विक्रेतालाई कानूनले तोकेका दायित्व शर्त तथा बन्देजको पूर्ण पालना गरी व्यापार व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ। कानून विपरीत प्रतिबन्ध वस्तुको कारोबार गरेको पाइएमा निकासी पैठारी नियन्त्रण एन 2013 उपभोक्ता संरक्षण एन 2075 तथा अन्य प्रचलित कानून बमोजिम कार्यवाही गरिने विभाग जनाएको छ। सल्यान र जाजरकोटको सीमामा बग्ने भेरी नदीमाथिको झुलुङ्गे पुल भासिएको 5 वर्ष हुनै लाग्दा पनि मर्मत तथा पुनर्निर्माण हुन सकेको छैन। स्थानीय बासिन्दा ज्यान मोलेरै भासिएको पुलबाट वारपार गर्न बाध्य छन्। बर्खायाममा भेरी नदीमा आएको भीषण बाढ़ीले पिल्लर सहित पुलको मुख्य भाग भासिएपछि पुलको बीचको भाग उर्लदो भेरी नदीको सतहमै झुण्डिन पुगेको छ। वैकल्पिक बाटो वा अर्को पुल नहुँदा सल्यानको बनगाट कुपिन्दे नगरपालिका 2 अन्तर्गत बाउन डाँडा पारेल्ला चैते र कुरिले लगायतका 3 ओडाका विभिन्न बस्तीका मानिसहरू दिनहुँ यही पुलबाट यात्रा गर्न विवश बनेको बनगाट कुबिन्डे 2 ओडा अध्यक्ष मानबहादुर खत्रीले बताउनुभयो। उहाँका अनुसार अर्को कुनै विकल्प नहुँदा दैनिक 8-10 विद्यार्थी समेत कक्षाका लागि दैनिक सुर्खेततर्फ जाने गर्दछन्। 2072 सालमा एक गैर सरकारी संस्थाको सहयोगमा निर्माण भएको 157 मिटर लामो यो झुलुङ्गे पुलले सल्यान र जाजरकोटमा दुर्गम गाउँलाई जोड्दै आएको थियो। पुल बनेपछि स्थानीयको दैनिक आवत जावत कृषि उपजको बजारीकरण शिक्षा र स्वास्थ्य सेवामा पहुँच सहज बनेको थियो। त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयले स्नातक स्नातकोत्तर तथा एमफिल तहका विभिन्न 57 परीक्षामा सहभागी हुने परीक्षार्थीहरूका लागि अनिवार्य पालना गर्नुपर्ने नयाँ आचार संहिता र निर्देशनहरू सार्वजनिक गरेको छ। परीक्षालाई अनुशासित मर्यादित र निष्पक्ष वातावरणमा सम्पन्न गर्ने उद्देश्यले विश्वविद्यालयले यी कड़ा नियमहरू कार्यान्वयनमा ल्याएको हो। दिनको कार्यालयद्वारा आज जारी सूचना अनुसार परीक्षार्थीहरूले परीक्षाका प्रत्येक दिन आफूसँग अनिवार्य रूपमा आधिकारिक प्रवेश पत्र साथमा राख्नुपर्नेछ। परीक्षा हलभित्र छिरेपछि केन्द्राध्यक्षले टोकेको निश्चित सीटमा मात्र बस्नुपर्ने र केन्द्राध्यक्ष वा निरीक्षकको अनुमति बिना आफ्नो सीट वा भवन छाड्न नपाइने व्यवस्था गरिएको छ। विशेष गरी परीक्षा शुरू भएको पहिलो 1 घण्टाभित्र कुनै पनि परीक्षार्थीलाई परीक्षा भवन बाहिर निस्कन निषेध गरिएको छ। र सरकारले सुनसरीमा भएको घटनाको छानबिन गर्न सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा 5 सदस्यीय समिति गठन गरेको छ। गृह मन्त्रालयले गठन गरेको समितिलाई 1 हप्ताभित्र प्रतिवेदन बुझाउन समय दिएको छ। सुनसरी घटनाका विषयमा छलफल गर्न आज साँझ 5 बजे केन्द्रीय सुरक्षा समितिको बैठक डाकिएको छ। समितिलाई प्रतिवेदन बुझाउन 1 हप्ताभित्र म्याद दिएको छ। सुनसरी घटनाबारे आज साँझ 5 बजे केन्द्रीय सुरक्षा समितिको बैठक बोलाइएको छ। सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंजमा 2 समूह बीचको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर 1 जनाको मृत्यु भएपछि अहिले स्थानीय प्रशासनले कर्फ्यू जारी गरेको छ। हवस् त, अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
1: हाम्रा सेवाहरु
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था,
1: अर्डर अनुसार खाली बोतलको उत्पादन,
2: 20 लिटर जारमा होम डेलिभरी सेवा।
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसी, फोन नम्बर 082-567-021 र होटल डाङजारी नजिक जीवन चौधरी, मोबाइल नम्बर 98478-63-375।
2: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्। विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
1: विशेषज्ञ डाक्टरी सेवाहरू
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुबेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा।
1: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा।
3: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
1: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
2: सम्पर्क फोन 082-595-079, मोबाइल नम्बर 98478-10-030 र 98-29-54-555।
4: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
5: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
4: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
5: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस।
4: हुलासले बनाउँदैछ परिवार एक साथ।

0: प्रोडक्ट हरू कोकोनट चोकोनट भिटा मिल्क बटर फैट क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी खाइ नाइस
0: अड्गुरी
2: राप्ती इंजीनियरिंग कलेज घोराई दालको भर्ना सम्बन्धी सूचना
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा द्वितीय तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत नेपालको उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ।
2: सम्पर्क फोन नम्बर 0825626601। सम्पर्क मोबाइल नम्बर 9858835990 9858831684 र 9858303270।
3: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला। Thank you.

नमस्कार आवाज हिमको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्जको आफ्नै प्रस्तुति रेडियो कार्यक्रम जमका फेटमा प्राविधिक मित्र विशाल चौधरीसँगै म कार्यक्रम प्रस्तोता अमृता डागेको तर्फबाट तपाई रेडियो कार्यक्रम जमका भर्सनबारे समय अर्थात अपरान्ह 4 बजेको मध्यपश्चिम हाईलाइट सकिए व्यापारिक विश्रामपछि करिब करिब 5 बजेसम्म रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको क्षेत्रहरूमा सुन्न सक्नुहुन्छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुन्न सक्नुहुन्छ। त्यस्तै हाम्रो पात्रो मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुन्न सक्नुहुनेछ। तपाईले चाहिँ आफ्नो प्रतिभा आफ्नै मन परेको प्रतिभा आजको श्रृंखलामा चाहिँ सुनाउन सक्नुहुनेछ। है सो गीतको जुनमुक्त भावना शायरी क्यारिकेस र अभिनय तपाईँले चाहिँ कुन प्रतिभा सुनाउन मनपर्छ आजको श्रृंखलामा चाहिँ त्यो प्रतिभा चाहिँ मजाले सुनाउन सक्नुहुनेछ। त्यसको लागि 0582 60 854 टेलिफोन नम्बर डायल गरेर आउनुपर्ने हुन्छ। हामी भने कार्यक्रमको शुभारम्भ गर्छौ निकै नै मिठो सांगीतिक आवाजबाट।

0: तपाईँ को माझमा एकदमै मिठो गीत प्रस्तुत गरेका थियो। यो गीतपछि पनि स्वागत छ रेडियो कार्यक्रम जनता भेटमा। मलाई टेक्निसियन बाटो विशाल चौधरीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म। कार्यक्रम प्रस्तुत अमृता बागी बाँकी छ तपाईँको छ। म फ्रिक्वेन्सीबाट 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसारभरिबाट सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्र र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु तपाईँको माझमा चाहिँ 4 बजेको मध्यपश्चिम हाइलाइट सकेर व्यापारिक विश्रामपछि करिब करिब तपाईँको माझमा हामी 5 बजेसम्म चाहिँ रहनेछौ। गीत कजुरमुक्त भावना सहरी क्यारिकेचर अभिनय तपाईँलाई चाहिँ कुन प्रतिभा सुनाउन मनपर्छ आजको श्रृंखलामा चाहिँ त्यही प्रतिभा चाहिँ सुनाउन सक्नुहुनेछ। सो टेलिफोनमा कुनै साथी आउँदै हुनुहुन्छ अनुभव भने मजाले कुराकानी साथसाथै उहाँको प्रतिभा पनि हामी सुन्नेछौ है। सबैजना साथीहरू आफ्नो काममा व्यस्त हुनुहुन्छ होला, स्वस्थ हुनुहुन्छ होला। सो हजुरहरू पनि जोडिन चाहिँ नबिर्सिनु होला। सो तपाईँहरू पनि जोडिनु भयो भने मिठो कुराकानी पनि गर्नुहोस्। यति बेला टेलिफोनमा कुनै सहभागी साथी हुनुहुन्छ उहाँलाई स्वागत गरौँ। नमस्कार। नमस्ते नमस्कार। एकदमै सन्चै आरामै छ। हाम्रो नास्ता भइसकेको छ हजुरको फर्किमा है। गोठालोतिर हुनुहुन्छ है। पुरानो साथी भनेपछि पक्कै पनि हाम्रो कृष्णजी आउनुभयो। ओके ल ठिक छ। अनि गोठालोतिर जानु भएको छ, रमाइलो छ है?
1: हजुर रमाइलो छ भनौँ। पानी पर्दैन के गर्ने
0: गाह्रो छ है भनेको बेला पानी चाहिँ परिरहेको छैन। र ठिक छ, गोठालोतिर जानु भएको रहेछ। हामीलाई आज के प्रतिभा सुनाउनुहुन्छ कृष्णजी?
1: म कृष्ण मान्छे पनि पुरानो, गीत पनि पुरानो है त। देशीमा छरे त फुलमा भमर आउँदै गर निर्माया माया नमार हुने थियो भेट र हुने थियो भेट लेख बाट देशीमा छरे त फुलमा भमर आउँदै गर निर्माया माया नमार आउँदै गर निर्माया माया नमार तिमीले जस्तै सम्झन्छु मैले सम्झन्छु मैले मनका कुरा पुग्दैन कहिले नि फुलमा भमार आउँदै गर निर्माया माया नमार सम्झन्छु मैले सम्झन्छु मैले मनका कुरा पुग्दैन कहिले नि फुलमा भमार आउँदै गर निर्माया माया नमार आउँदै गर निर्माया माया नमार
0: हजुर फुलमा भमराए
1: हजुर आउँदै गर माया तपाईँ त माया मार्दै हुनुहुन्छ त टाइम टाइममा आउनुहुन्न।
0: आउँछौँ नि आउँछौँ नि। तपाईँहरूको यति धेरै प्रगाट माया छ सो हामीलाई के बाँधिहाल्छ कि है, कोही जाम भने पनि जानै मन लाग्दैन। फेरि त्यो मिठो माया गर्नुहुन्छ सो जाजी जस्तो अवस्थामा भए पनि हामी चाहिँ कुद्दिएर चाहिँ आइहाल्छौँ। कहिले काहीँ चाहिँ समय त्यस्तै पर्न जान्छ। सो सम्झिनु भए खुसी लाग्यो। सो आगामी दिनहरूमा पनि आउँदै गर्नुहोला। आफ्नो साथीलाई सम्झिनुहोस्।
1: अनि मेरो फाउन्डेसनको नम्बरको को हुन त्यहाँ भाइलाई अनि जयसले जम्का भेट पनि रहनुभएको छ उहाँ सम्झेर मेरो प्यारो छोराछोरी र बुढीलाई पनि सम्झन्छु र अन्तिममा एउटी शान्तिशाली छिन् तिनलाई पनि सम्झिँदै बिदा हुन्छन्। नमस्ते, फेरि
0: भेटौँको थियो। कृष्ण चौधरी खोराईबाट फोन लेख्नुहुन्थ्यो, एकदमै मिठो गीत गाएर गइसक्नु भएको छ। अब पालो तपाईँको छ 082560 सम्मको टेलिफोन नम्बर चाहिँ डायल गरेर फटाफट आइहाल्नुहोला है। सो तपाईँहरूकै फोन कलको हामी प्रतीक्षा चाहिँ गरिरहेका छौँ साथी, र मिठो कुराकानी पनि गर्नेछौँ, र साथसाथै तपाईँहरूकै प्रतिभालाई चाहिँ हामी आजको श्रृंखलामा चाहिँ स्थान दिनेछौँ। सो गीत गजल मुक्तक भावना शायरी क्यारिकेचर अभिनय, तपाईँले चाहिँ कुन प्रतिभा सुनाउन मनपर्छ, तपाईँको प्रतिभा चाहिँ के छ, त्यही प्रतिभा चाहिँ आजको श्रृंखलामा सुन्नेछौँ। यति बेला टेलिफोनमा कुनै सहभागी साथी हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। नमस्कार।
2: नमस्ते नमस्कार, शुभ आशीर्वाद,
0: शुभ दर्शन। नमस्ते नमस्कार, एकदमै मेरो धड्कन यति तेज बढिरहेको थियो, घरमा तपाईँ हाम्रो अलिक शान्त भयो कि है? हामी के छ, हाम्रो राधाजीको खबर
2: सब ठिकै छ म्याम, हजुरको के त सुनाउनु?
0: एकदमै हामी पनि सन्चै आरामै छु नि है। अनि के गर्दै हुनुहुन्छ?
2: म त भर्खर बजारबाट आएर बसेको रेडियोको छेउमा, हजुर बोल्नु भएर त अनि फेरि फोन लगाएको
0: छु। बजार गएर आउनु भयो है?
2: हजुर हजुर।
0: नास्ता खानुभयो कि नै?
2: नास्ता खा छैन, पाक्दैछ। नास्ता त खाने होइन, आज चिया मात्रै हो खाने त।
0: ए हजुर
2: हजुर, आज सोमबार।
0: ए सोमबारको चिया मात्रै खानुहुन्छ है? ल ठिक छ है, आफ्नो आफ्नो बार समय अनुसार है कहाँ के खान्छु तपाईँलाई राम्रोसँग थाहा छ है?
2: हजुर हजुर।
0: ओके ल ठिक छ, आज के सुनाउनुहुन्छ?
2: आज म गीत सुनाइन्छ है। तल खोले माथि खोले बगिसक्यो बबै, तल खोले माथि खोले बगिसक्यो बबै, म दुखीले गएको गीत सुनिदिनु है सबै। माझी दाई पोखरा फेवा तालको, लामो सासै भन लाम्बो खेल खेलको, माझी खोले तल खोले बगिसक्यो बबै, म दुखीले गएको गीत सुन्नु होला सबै। माझी दाई पोखरा फेवा तालको, लामो सासै भन लाम्बो खेल खेलको,
0: माया त साँच्चै खेलाउनु पर्यो नि है लगाइसके पछाडि।
2: हजुर हजुर।
0: ओके ठिक छ, एकदमै मिठो गीत गाउनु हजुरलाई धन्यवाद छ, भने छुट्टिनुपर्छ आफ्नो साथीलाई सम्झनुहोस् है।
2: सर्वप्रथम हजुरलाई मिठो माया सम्झना है,
0: धन्यवाद।
2: अनि मेरो फोन रिसिभ गर्ने सरलाई पनि मिठो माया सम्झना, शुभ आशीर्वाद। अनि अघि भर्खर आएर जानुभएको छ कृष्ण चौधरी भाइ, त्यहाँलाई पनि मिठो माया सम्झना, शुभ आशीर्वाद र नमस्ते भन्ने भन्दैछु है। अब पछि आएर आउने को को आउनुहुन्छ नारानी भन्ने, अब दर्शना आउने होला अबदेखि है। अनि अरू सम्पूर्ण दाईहरूलाई, भाइहरूलाई, दिदी बहिनीहरू सम्पूर्णलाई
0: सम्झिनु भएको थियो। राधा आचार्य गोकलीबाट फोन लेख्नुहुन्थ्यो, एकदमै मिठो मिठो गीत गाएर गइसक्नु भएको छ। अब पालो तपाईँको है 082560 टेलिफोन नम्बर चाहिँ डायल गरेर आउन सक्नुहुनेछ। मलाई फ्रिक्वेन्सीबाट 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको

0: कुछ खबर हाम्रो आर्यजी को सन्चै हुनुहुन्छ नि?
1: ठिकै छ, रेडियो सुनेर छौ, गोठालोतिर गएको छौ, पानी पर्यो भर्खरै, ठुलै पानी पर्यो, अनि अहिले चाहिँ पानी परिरहेको छैन, अहिले चाहिँ मौसम राम्रै गरिरहेको छ भन्नु पर्यो।
0: पानी पर्यो अगाडि, अहिले गोठालोतिर गएको बेला पानी परेन अलि असहज हुन्छ होला है?
1: हजुर हजुर, तर राम्रै गऱ्यो, पानी परिरहेको छैन, सहजै छ।
0: पानी पर्ने सिजन पनि हो, पानी त पर्नै पर्यो, सो अलि नपरेको भए गाह्रो पनि भएको थियो। ठिक छ, आफ्नो ख्याल पनि गर्नु होला रोजी। सो आज के सुनाउनुहुन्छ?
1: म आज एउटा आधुनिक गीत सुनाउने प्रयास गर्छु
0: है।
1: हजुर फुल भए जिन्दगी तोतालाई पढाइ तापको भए तापको भए तलाई तोरी तलाई सुन्दगी यो जिन्दगी के भो के भो यो जिन्दगी के भो के भो आफैलाई थाहा छैन छाती भित्र मोटु कल्छ तर छैन कत्रो लुगा भयो जीवन गलोरीमा कलै दिन्छु फुल भए एउटालाई कढाइ पाबक भए कलै तोरी गलै दिन्छु
0: एकदम सुमधुर आवाजमा मिठो गीत गाउनुभयो, हजुरलाई धेरै धेरै धन्यवाद छ। भने छुट्नुपर्छ, आफ्नो सङ्घ साथीलाई सम्झिनुहोस्।
1: हजुर, सङ्घ साथीहरू भन्नुपर्दा सर्वप्रथम त हजुरलाई, टेक्निसियनमा रहनुभएको टेक्निसियन सरलाई, रेडियो मध्य पश्चिमको होल युनिटलाई, साथीहरू भन्नुपर्दा दरसिंह ओली दाई, राधा आचार्य दिदी, उता प्रतिष्ठा चौधरी, दर्शना मगर बहिनीलाई पनि भन्नु पर्यो, नारायणी बस्नेत, रुद्रबहादुर पुन, दलगिर घटी, टोभेन्द्र नेपाली, कृष्ण चौधरी, जगत चौधरी, रूपराज चौधरी, त्यसै गरी सम्पूर्ण अरू सबै नाम खुटेका साथीहरू हुनुहुन्छ, उहाँहरू कसैलाई पनि बिर्सेको छैन। यता हाम्रो दुर्गा बुढा मगर हुनुहुन्छ, उहाँ भाइलाई
0: अरुण मगर दङ्गेश्वरम दुईबाट फोन लेख्नुहुन्थ्यो, निकै नै मिठो गीत गाएर गइसक्नु भएको छ। अब पालो तपाईँको छ 082-85-6800 टेलिफोन नम्बर चाहिँ डायल गरेर आउन सक्नुहुनेछ। सो तपाईँहरूको माझमा मिठो कुराकानी र तपाईँकै प्रतिभालाई चाहिँ आजको श्रृङ्खलामा चाहिँ हामी स्थान दिनेछौ। गीतको जलमुक्त खुवावना सायरी क्यारिकेचर तपाईँले चाहिँ कुन प्रतिभा हुनुपर्छ आजको श्रृङ्खलामा चाहिँ त्यही प्रतिभा चाहिँ सुनाउन सक्नुहुनेछ। तपाईँको माझमा मिठो साङ्गीतिक आवाज हामी प्रस्तुत गर्छौ, त्यस पछाडि आउने नै छौ, सुन्दै गर्नुहोला।

मिठो गीत तपाईहरुको माझमा हामीले प्रस्तुत गरेका थियौं। एकपछि पुनः स्वागत छ रेडियो कार्यक्रम झम्का भेटमा छौं। मलाई टेक्निसियनबाट विकास चौधरीले मिठो मिठो साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिसकेको छु म कार्यक्रम प्रस्तुता अमृता डागी बाकी साथ तपाईहरुको छ। हामीलाई फ्रिक्वेन्सीबाट 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioamp.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ। है तपाईँहरूको माझमा आजको श्रृंखलामा चाहिँ आफूलाई मन परेको प्रतिभा चाहिँ सुनाउन सक्नुहुनेछ। गीत गजल मुक्तक फावना सायरी क्यारिकेचर अभिनय तपाईँले चाहिँ कुन प्रतिभा मनपर्छ आजको श्रृंखलामा चाहिँ त्यो प्रतिभा चाहिँ मजाले सुनाउन सक्नुहुनेछ। सबैजना साथीहरू आफ्नो काममा व्यस्त हुनुहुन्छ होला, स्वस्थ हुनुहुन्छ होला है। सो जहाँ जे जस्तो अवस्थामा भए पनि सुनिराख्नु भएको छ, तपाईँलाई पनि आफ्नो प्रतिभा सुनाउन मनपर्छ भने जोडिन चाहिँ नबिर्सनु होला भन्न चाहन्छु। साथीहरू आउनुभयो भने हामी कुराकानीलाई चाहिँ जोड्नेछौ, यदि आउनु भएन भने तपाईँको माझमा मिठो सांगीतिक आवाज चाहिँ प्रस्तुत गर्नेछौ। यति बेला फेरि पनि मिठो सांगीतिक आवाज प्रस्तुत गर्छौ त्यस पछाडि।

आहो, एकदमै मिठो मिठो गीत तपाईँको माझमा हामीले प्रस्तुत गरेका थियौं। गीतपछि पुनः स्वागत छ। रेडियो कार्यक्रम झुम्का फेटमा छौं। हामीलाई फ्रिक्वेन्सीबाट 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ है। मलाई टेक्निसियनबाट विकास चौधरीले साथ दिइराख्नु भएको छ भने श्रीवासबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तुता अमृता डागी बाकेसा तपाईँको छ। हजुरहरू पनि जोडिन सक्नुहुनेछ आजको श्रृंखलामा गीत खुसल मुक्त भावना चायरी क्यारिकेचर अभिनय। तपाईँलाई चाहिँ कुन प्रतिभा सुनाउन मनपर्छ त्यो प्रतिभा चाहिँ सुनाउनका लागि चाहिँ जोडिन नबिर्सिनुहोला। सबैजना साथीहरू जोडिनु भयो भने मिठो कुराकानी पनि गरौला है। साथसाथै तपाईँको प्रतिभा त छँदैछ। सोमबार श्रृंखलामा आउने गर्दछौ 4 बजेको मध्यपश्चिम हाइलाइट केही व्यापारिक विश्राम पछि करिब करिब तपाईँको माझमा चाहिँ हामी 5 बजेसम्म चाहिँ रहनेछौ। अझै पनि केही समय बाँकी छ। तपाईँ आउनुभयो भने पक्कै पनि तपाईँहरूसँग जोडिनेछौ। यदि आउनु भएन भने मिठा मिठा गीत संगीतहरू आजको श्रृंखलामा हामी प्रस्तुत गर्नेछौ। साथीहरू आउन चाहिँ नबिर्सिनुहोला। सो यति बेला फेरि पनि मिठो सांगीतिक आवाज तपाईँको माझमा हामी प्रस्तुत गर्छौं। त्यस पछाडि आउने नै छौ 082560 864 को टेलिफोन नम्बर डायल गर्दै गर्नुहोला।

एकदमै एकदमै मिठो मिठो गीत तपाईँको माझमा हामीले प्रस्तुत गरेका थियौँ। एकदमै पुनः स्वागत छ रेडियो कार्यक्रम जम्खा भेटमा छु। मलाई रेकनेसनबाट चाहिँ विकास चौधरीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म। कार्यक्रम प्रस्तुता अमृता डागी बाँकी साथ तपाईँको छ। हामीलाई फ्रिक्वेन्सीबाट 91.4 MHz मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्र र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ है। हजुरहरू पनि जोडिन सक्नुहुनेछ है। तपाईँलाई मन परेको प्रतिभा हजुरको श्रृंखलामा सुनाउन सक्नुहुनेछ। गीत गजन मुक्तक भावना शायरी क्यारिकेचर अभिनय तपाईँलाई चाहिँ कुन प्रतिभा हो आजको श्रृंखलामा त्यही प्रतिभा चाहिँ मजाले सुनाउन सक्नुहुनेछ। सहभागिता जनाउन चाहिँ नबिर्सनुहोला। अब अन्तिम चरणमा पनि हामी आइसकेका छौँ। सहभागी साथी आउनु भयो भने हामी एकजनासँग चाहिँ कुराकानी गर्न भ्याउँछौ है। यदि आउनु भएन भने चाहिँ छोटोमा गीत राख्नेछौ अनि त्यस पछाडि चाहिँ हामी बिदा हुनको लागि आउनेछौ। जोडिन चाहिँ नबिर्सनुहोला। सबैजना साथीहरू आज भोलि अलिक व्यस्त नै हुनुहुन्छ होला जस्तो लाग्छ किनकि कामकाजहरू एकदम धेरै चलिरहेको छ। व्यस्तता भइरहँदाखेरि पनि सुन्दै कतिपय साथीहरूले काम गर्न मिल्ने अवस्थामा हुनुहुन्छ भने त पक्कै पनि हामीलाई सुनि पनि राख्नु भएको छ होला। कन्ट्याक्ट गर्नु चाहिँ नबिर्सनु होला। त्यति बेला छोटोमा मिठो सांगीतिक आवाज प्रस्तुत गर्छौ। त्यस पछाडि तपाईँको माझमा विदा हुनको लागि आउने नै छ। सुन्दै गर्नुहोला।

आहा, एकदमै मिठो गीत तपाईँको माझमा हामीले प्रस्तुत गरेका थियौँ। गीतपछि पुनः स्वागत छ। रेडियो कार्यक्रम जम्का भेटको हामी अन्तिम चरणमा आइसकेका छौँ। तपाईँको माझबाट छुटेर जानुपर्ने हुन्छ। छुटेर जानुभन्दा पहिले यति जोसँग कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँ सबै श्रोता साथीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। सहभागिता सुनाएर चाहिँ आफूलाई मन परेको प्रतिभा सुनाउने सहभागी साथीहरूलाई पनि विशेष विशेष धन्यवाद दिन चाहन्छु। र टेक्निसियनमा साथ दिनुहुने टेक्निसियन मित्र हुनुहुन्छ विकास चौधरीलाई पनि विशेष विशेष धन्यवाद भन्दै आजको श्रृंखला कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव पनि प्रतिक्रिया दिन नबुझ्ला भन्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुता अमृता डागीलाई पनि विदा दिनुहोस्। नमस्कार।

0: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मम्मी दाँत दुख्यो।
2: मम्मी मेरो दाँत बङ्गो आयो, साथीले सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
3: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या।
4: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि।
2: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल होराईमा
4: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
5: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
6: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
7: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
4: सम्पर्क फोन नम्बर 0825902022।
2: रोड सुटी पुकार खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिममा बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
8: सीता के भयो तिमीलाई, घुम्छौ र बसिछौ के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ, तर केही सिप चलेन। अब त आशै मरिसक्यो, के कुरा गर्छ तिमीले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आएको त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आचार हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
9: ए ठिकै छ, म जाने त धेरै गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
10: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
11: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
10: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान सडक विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
2: भर्ना खुल्यो।
12: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्ष ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
13: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
12: हाम्रा विशेषताहरू:
13: उत्कृष्ट शैक्षिक वातावरण,
12: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
13: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच,
12: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
14: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
15: सम्पर्क फोन 081536086
13: र मोबाइल नम्बर 9840096600 9580836086 र 9481720073।

0: 99 4 मेगाहर्ज मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो
1: मध्यपश्चिम। के तपाईलाई पायल फुस्दा फुस्दा भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, यी बग्ने, गुदद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
2: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्ट आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
3: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98 4 91 94 44, 98 4 91 94 44।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रीमियम उत्पादनहरू।
1: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु, बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ, न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जाम्ने नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
4: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माटीतिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीघर रोड, खोराही दाग,
7: दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 9847727977
8: र 9857830689।
5: MBBS MD न्यूरोसाइकाट्रिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घुराही दाङमा आउँदै हुनुहुन्छ।
9: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: डाक्टरद्वारा दिइने सेवाहरू
9: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी,
5: टाउको दुख्ने, पोल्ने, सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
9: मन आत्तिने, डराउने, तर्सिने, मन उदास हुने, धेरै शंका लाग्ने, एकान्तमा बस्न मन पराउने, कानमा केही आवाज आए जस्तो महसुस हुने, बारम्बार आत्महत्याको विचार आउने,
5: छारे रोग, वास्तविकता भन्दा बाहिरको कुरा गर्ने, बहकिने, रिसाउने, दोष लगाउने, अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार,
9: जाड, रक्सी, चुरोट, गाजा लगायत अन्य कडा लागु औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा,
10: बिरामी जाँच हुने मिति यही भाद्र 13 गते शनिबार।
11: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सड़क विभाग रोड दाङ, फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98-478-2913 र 98-095-12-871।
12: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।

0: प्रवेश छत्र नो इट लाइक प्रो राशि थापा फ्रॉम टू एंड प्रसाद यसमा हाम्रो पात्र नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
1: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
2: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड़
1: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा हुल्लास बासमती राइस जिरा मसिनो राइस
2: हुल्लासको कुरुम कुरुम चिउरा हुल्लासको इडली राइस
1: हुल्लासले बनाउँदैछ परिवार एक साथ
3: भर्ना खुलियो
4: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
3: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ
4: हाम्रा विशेषताहरू
3: उत्कृष्ट शैक्षिक वातावरण
4: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
3: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
4: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
5: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
6: सम्पर्क फोन 081-536-086
3: र मोबाइल नम्बर 98480-96600 98580-36086 र 98481-72073

0: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा।
1: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
0: डाक्टरद्वारा दिइने सेवाहरू:
1: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
0: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
1: सम्पर्क मोबाइल नम्बर 9858744722, 9858783060। सम्पर्क सिभिल फर्मा घोराही 15 सड़क विभाग रोड दान।
2: नमस्ते, म गायक जगदीश तमाल, यहाँ सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम 91.3।

0: आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे पोखरा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन, भिडीबार अपरेशन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण

0: अथवा गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोनमा टिप्नुस 082-563-414।
1: के तपाईँ दाँत तथा गिगा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-590-466 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू:
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: युनिक्षमा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था,
5: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
9: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-561-6683 र सम्पर्क मोबाइल नम्बर 98-479-25-76।
10: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
12: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
13: हार जोड्ने नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
14: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
15: साथै ईसीजी टीएफटी मुटुको भिडियो एक्सरे इको
16: इन्डोस्कोपी सेवा
15: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
1: नोट: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 082-560-734 र 082-560-138।
17: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
18: विशेषज्ञ डाक्टरी सेवाहरू:
17: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
18: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
16: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
18: नोट: अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
17: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
18: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान।
17: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98-478-10-030 र 98-229-54555।
5: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
1: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: अन्य सेवाहरू:
6: हात जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
19: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
6: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
14: प्रत्येक दिन डाक्टर नवराज केसी द्वारा बिरामी को चेक जांच तथा उपचार सेवा
2: फोन बाट पनि नाम दर्ता गर्न सकिनेछ।
16: संपर्क सुवर्ण मेडिकल हल गोराही 14 आर्मी रोड। संपर्क फोन नंबर 082-561-6994। संपर्क मोबाइल नंबर 98578-30145 98478-30153 र 98649-41944।
20: सूर्य को विकिरण बढ्दै छ, आँखा कमजोर हुँदै छ, ग्लोबल वार्मिंग, आँखामा रोग, अरु थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टर मा विज्ञ आँखा का डाक्टरहरु सँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरु पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटी का पावर ग्लास र फ्रेमहरु उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। संपर्क नंबर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com।
21: डाक्टर आउने बारे सूचना।
22: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर्स खोराहीमा।
21: डाक्टरद्वारा दिइने सेवाहरू
22: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जी खोकी, टीबी, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातीमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार।
21: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार,
23: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
24: बिरामी जाँच्ने मिति यही श्रावण 16 गते शनिबार।
25: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
14: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-89028।
26: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
27: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी विधिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
26: हाम्रा विशेषताहरू
27: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
26: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
27: शान्त तथा पारिवारिक वातावरण भएको,
26: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
27: तिहार सुसारको राम्रो व्यवस्था भएको,
26: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
27: घरको जस्तै माया पाउने,
25: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
21: सम्पर्क शिशु आदिशिला प्राइमरी इङ्ग्लिस स्कुल, खुवाई उपमा नगरपालिका 15 दाङ, सही गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
25: सम्पर्क फोन नम्बर 082-563-387, सम्पर्क मोबाइल नम्बर 98-669-86303 र 98-62-25-183।
2: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
14: हाम्रा सेवाहरू
2: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
14: छाती, दम, निमोनिया, खोकी, क्षयरोग,
2: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
14: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
2: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
14: डाक्टर दुर्गा बेलवासेले दिने सेवाहरू
2: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
14: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
2: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
14: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
2: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
14: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
2: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
14: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
2: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
14: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाङ्गिएको, नाकको एलर्जी।
22: सम्पर्क
0: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 0825601096 र मोबाइल नम्बर 98478826001।
3: होइन के भयो दाई, किन झोक्राएर बस्नु भएको?
4: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
3: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
3: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
4: प्रोप्राइटर बसन्त कुमार पोखरेल। सम्पर्क मोबाइल नम्बर 98578434910।
3: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घुराई 15 शहीद गेट दाङ।
7: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
8: अब हाम्रै दाङको घुराई हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 0825908647, 0825908447।
9: होइन माइला, लखर लखर कहाँ हिँडिस्?
10: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
9: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
10: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
9: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
10: ल ल काका, गइहाले म।
4: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
10: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
4: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578445226।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम चाङ च्याक यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी देवा भूषालसँगै शान्त कुमार बुढा मगरको तपाईंलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगइन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम FMबाट पनि हामीलाई सुन्न सकिन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: जिल्ला प्रशासन कार्यालय दाङले आर्थिक वर्ष 2082-83 गरेका कामको विवरण सार्वजनिक गर्यो। एक वर्षमा 18,000 नागरिकता बनाउँदा राहदानी बनाउनेको संख्या पनि उत्तिकै।
1: दाङमा एक वर्षको अवधिमा झण्डै 5 अर्ब राजस्व संकलन, अघिल्लो आर्थिक वर्षको तुलनामा 55 करोड़ कम राजस्व उठ्यो।
0: दाङमा खाना बनाउने ग्यासको अभाव, उपभोक्ताले धेरै संचित गरेका कारण ग्यास अभाव देखिएको, ग्यास विक्रेताको भनाई, कृत्रिम अभाव सिर्जना गर्नेलाई कार्यवाही गर्ने प्रशासनको चेतावनी।
1: र नेपालमा पहिलो पटक निर्माण गरिएको सुरुङ मार्गमा गाड़ी चल्न थाले, 3 महिनासम्म निशुल्क सञ्चालन हुने।
0: अब खबर विस्तारमा।
1: जिल्ला प्रशासन कार्यालय दाङले आर्थिक वर्ष 2082-83 गरेको कामको विवरण सार्वजनिक गरेको छ। आज घोराईमा पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला प्रशासन कार्यालय घोराई तथा इलाका प्रशासन कार्यालय लमही र तुलसीपुरले गरेको कामको एकीकृत विवरण सार्वजनिक गरेको हो। आज सार्वजनिक विवरण अनुसार एक वर्षको अवधिमा 18,095 जनाले नयाँ नागरिकता बनाएका छन् भने 14,737 जनाले नागरिकताको प्रतिलिपि बनाएका छन्। त्यसै गरी 17,722 जनाले नयाँ राहदानी बनाएका छन् भने 71,477 जनाले राष्ट्रिय परिचय पत्र बनाएका छन्। कार्यक्रममा दाङका प्रमुख जिल्लाधिकारी निश्चलराज पाण्डेको आर्थिक वर्ष 2082-83 आफूहरूको क्षेत्राधिकारभित्र पर्ने 944 मुद्दा परेकोमा 41 मुद्दाको टुंगो लगाइएको र 103 मुद्दा टुंगिन बाँकी रहेको बताउनुभयो। अनुचित लेनदेन मिटर ब्याजीका धेरै मानिसहरू सम्पर्कमा नभएका कारण मुद्दा किनारा लाग्न बाँकी रहेको छ। आर्थिक वर्ष 2082-83 अनुचित लेनदेनका 107 मुद्दा दर्ता भए पनि 14 मुद्दाको मात्रै टुंगो लागेको र बाँकी 93 मुद्दा टुंगिन बाँकी रहेको पनि प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो। त्यसै गरी वैदेशिक ठगीका 154 पीड़ितबाट 12 निवेदन आएकोमा 43 निवेदनमा सहमति भएको र 2,68,68,300 रूपियाँ पीड़ितलाई फिर्ता गराएको पनि बताउनु। कार्यक्रममा प्रमुख जिल्लाधिकारी पाण्डेले नेपाल सरकारको प्रतिनिधित्वको रूपमा प्रशासन जिल्ला अधिकारीले काम गर्नुपर्ने भएकाले जनताका गुनासोहरू सुन्ने, ज्ञापन पत्रहरू बुझ्ने र सम्बन्धित निकायमा पठाउने, सीमा नाकामा हुने चोरी निकासी नियन्त्रणका साथै भन्सार छली जस्ता कार्यहरू नियन्त्रण, सार्वजनिक सरकारी जग्गा अतिक्रमण मुक्त गराउने कार्यहरू, विकास योजना कार्यान्वयनमा सहजीकरण र समन्वय गर्ने, मेला महोत्सवका नीतिगत व्यवस्था सहित मापदण्ड र शर्तहरू तोकिएको, रात्रिकालीन व्यवसाय सञ्चालनमा निर्देशन पालना सहित अनुमति दिने गरिएको र विपज्जन्य घटनाबाट क्षति न्यूनीकरण गर्न पूर्व तयारी, खोज तलाश, उपचार तथा पुनस्थापनाको कार्यमा काम गरिरहेको बताउनुभयो। कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, प्रेस काउन्सिलका पूर्व सदस्य विपुल पोखरेल, पत्रकार जनक नेपाली लगायतले विभिन्न सेवाहरूको बारेमा आफ्नो धारणा राख्नु भएको थियो भने सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुन तथा प्रशासकीय अधिकृत विजय गौतमले विभिन्न गुनासाहरूको सम्बोधन गर्नुभएको थियो।
0: दाङमा एक वर्षको अवधिमा 4,99,07,00,000 रूपियाँ राजस्व संकलन भएको छ। आर्थिक वर्ष 2082-83 संघीय र प्रदेश अन्तर्गत विभिन्न कार्यालयबाट 4,99,87,71,044 रूपियाँ राजस्व संकलन भएको हो, जसमा 42 संघीय कार्यालयबाट 4,05,19,44,171 रूपियाँ र प्रदेश सरकार अन्तर्गतका 22 कार्यालयबाट 94,68,27,200 76 रूपियाँ राजस्व संकलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालय दाङका प्रमुख कोष नियन्त्रक मोहन जयसवालले जानकारी दिनुभएको छ। आर्थिक वर्ष 2081-82 दाङमा 5,54,95,92,393 रूपियाँ राजस्व संकलन भएको थियो। त्यसमध्ये संघीय कार्यालयबाट 4,67,31,55,017 रूपियाँ र प्रदेश अन्तर्गतका विभिन्न कार्यालयबाट 87,64,37,375 रूपियाँ राजस्व संकलन भएको थियो। प्रमुख कोष नियन्त्रक जयसवालका अनुसार सरकारले सेवा प्रवाह बापत लिने दस्तुर, जरिवाना तथा भन्सार, मालपोत, यातायात लगायतका विभिन्न शीर्षकबाट राजस्व संकलन गर्दै आएको छ। जिल्लामा आर्थिक वर्ष 2082-83 संघीय कार्यालय अन्तर्गत आन्तरिक राजस्व कार्यालय तुल्सीपुरबाट सबैभन्दा बढ़ी 3,69,38,39,368 रूपियाँ राजस्व संकलन भएको छ। त्यसै गरी जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयबाट 9,90,67,973 रूपियाँ, जिल्ला तथा उच्च अदालतबाट 3,08,04,654 रूपियाँ, कोइलाबास भन्सार कार्यालयबाट 2,04,71,767 रूपियाँ, शिक्षा विकास तथा समन्वय इकाईबाट 1,69,08,023 रूपियाँ संकलन भएको छ। त्यसै गरी जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट 1,53,80,500 रूपियाँ, नापी कार्यालयबाट 1,01,47,189 रूपियाँ संकलन भएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालय दाङका प्रमुख जयसवालका अनुसार अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा 55,08,20,945 रूपियाँ कम राजस्व संकलन भएको पनि बताउनु भएको छ।
1: दाङ प्रहरीले भन्सार छली गरी ल्याएको अवैध सामान बरामद गरेको छ। गडवा गाउँपालिका वडा नम्बर 1 कालाकाटे स्थित पूर्व पश्चिम राजमार्गमा सवारी साधन चेक जाँच गर्दा बिल बिजक नभएको मोबाइल फोनमा प्रयोग हुने डिस्प्ले र 148 स्थान बरामद गरेको छ। काठमाडौँदेखि दाङतर्फ आउँदै गरेको सवारी साधनबाट 4,44,000 रूपियाँ बराबरको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी डाक्टर हेमबहादुर केसीले जानकारी दिनुभएको छ। भन्सार छली गरी ल्याएको ती अवैध इलेक्ट्रिक सामान बरामद गरी इलाका प्रहरी कार्यालय गरौमा ल्याई थप अनुसन्धान भइरहेको उहाँको भनाइ रहेको छ।
0: नेपाल कम्युनिष्ट पार्टी एमाले दाङका पूर्व अध्यक्ष तथा पार्टीका केन्द्रीय सल्लाहकार परिषद सदस्य शोभाराम बस्नेतको निधन भएको छ। उहाँको उपचारका क्रममा आज राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा निधन भएको एमाले दाङका अध्यक्ष शिवकुमार आचार्यले जानकारी दिनुभएको हो। 80 वर्षीय बस्नेत लामो समयदेखि मृगौला रोगबाट पीड़ित रहनु भएको थियो। दाङको कम्युनिष्ट आन्दोलनका धरोहरका रूपमा परिचित बस्नेत पार्टीका विभिन्न महत्वपूर्ण जिम्मेवारीमा रहेर नेतृत्व प्रदान गर्नुभएको थियो। उहाँको निधनले दाङको कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षति पुगेको धारणा अध्यक्ष आचार्यले व्यक्त गर्नुभयो। एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकीका अनुसार नेता बस्नेतको पार्थिव शरीर अहिले श्रद्धाञ्जलीका लागि तुलसीपुर स्थित एमालेको पार्टी कार्यालयमा राखिएको छ। उहाँको आजै शीतल निवास स्थित बबई घाटमा अन्त्येष्टि गरिएको छ।
1: राप्ती लोकमार्ग अन्तर्गत कपुरकोट तुलसीपुर सड़क खण्डको राम्री स्थित जोखिमपूर्ण ढुंगा फुटाउने कार्य 5 दिन यता जारी रहेको छ। सवारी साधन यात्रु तथा सड़क मुनिको राम्री गाउँलाई नै जोखिम बढ़ेपछि मेसिन प्रयोग गरेर ढुंगा फुटाउन शुरू गरिएको हो। राम्री बजारको पानीको मूल नजिक सड़कमाथि रहेको उक्त ढुंगाले आफ्नो पुरानो आधार छोडेर करिब 5 मिटर तल सरेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै हटाउने काम थालिएको छ। 3-4 दिनमै ढुंगा हटाइसकिने आकलन गरिए पनि 5 दिनसम्म आइपुग्दा समेत पूरै फुटाइ नसकिएको र अझै केही दिन लाग्ने तुलसीपुर 3 का वडा सदस्य कर्ण बहादुर बुढाले जानकारी दिनुभयो। सड़क डिभिजन कार्यालय घोराई संघको समन्वय र डिभिजन कार्यालयकै खर्च व्यवस्थापनमा सल्यान रूकुम सड़क खण्ड स्तर उन्नति गरिरहेको पीके निर्माण सेवा प्रणालीले एक्सकावेटर जडान गरिएको ब्रेकर मेसिन प्रयोग गरी गत साउन प्रयोग गरी गत साउन 6 गतेदेखि ढुंगा फुटाउने कार्य शुरू गरेको हो। ढुंगाको आकार ठूलो र ढुले खालको भएकाले साना साना टुक्रा मात्र फुट्ने हुँदा समय लम्बिएको हो। ढुंगा फुटाउने क्रममा बेला बेला राप्ती लोकमार्गमा केही समयका लागि सवारी आवागमन रोक्ने गरिएको छ।
0: नागढुंगा सिस्ने खोला सुरुङ मार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले जापानी दूतावास मायादा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका अध्यक्ष डाक्टर तानाका अहिकोको उपस्थितिमा सुरुङ मार्ग उद्घाटन गर्नुभएको हो। आयोजनाका उपनिर्देशक संजय पन्थीका अनुसार सुरुङ मार्ग तत्काल सबै सवारी साधनका लागि खुल्ला गरिने छैन। सुरुमा एम्बुलेन्स, दमकल, सुरक्षा निकायका सवारी तथा अन्य अत्यावश्यक सेवाका सवारी साधनलाई मात्रै सञ्चालन गर्न दिइनेछ। करिब 3 महिनासम्म परीक्षणकाल ट्रायल ओपनिङ पीरियड सञ्चालन गरी सुरक्षा र ट्राफिक व्यवस्थापनको मूल्यांकन पछि मात्र सवारी साधनलाई चरणबद्ध रूपमा प्रवेश दिइनेछ। सुरुङ मार्गको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको थियो। मुख्य सुरुङको ब्रेक थ्रू भने अर्का प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नुभएको थियो। अहिले बालेन प्रधानमन्त्री भएका बेला सुरुङ मार्ग औपचारिक उद्घाटन गरिएको छ। परीक्षण अवधिभर सुरुङ मार्ग प्रयोग गर्ने सवारी साधनबाट कुनै शुल्क नलिने आयोजनाले जनाएको छ। नियमित सञ्चालनपछि भने सवारीको प्रकृति प्रकार अनुसार शुल्क लाग्नेछ। सड़क विभागका अनुसार कार र भ्यानले काठमाडौँ प्रवेश गर्दा 65 रूपियाँ र बाहिरिँदा 60 रूपियाँ तिर्नुपर्नेछ। मिनीबस, ट्रक र टिप्परले काठमाडौँ आउँदा 115 रूपियाँ र बाहिरिँदा 80 रूपियाँ शुल्क तिर्नुपर्नेछ। बस तथा ठूला ट्रकका लागि काठमाडौँ प्रवेश गर्दा 260 रूपियाँ र बाहिरिँदा 200 रूपियाँ शुल्क तोकिएको छ। यसअघि मन्त्री परिषदले सवारी साधनको प्रकार अनुसार 60 देखि 600 रूपियाँ शुल्क निर्धारण गरिसकेको छ। पैदल यात्री, मोटरसाइकल, स्कूटर, तीन पांग्रे सवारी साधन साथै डिजल, पेट्रोल, ग्यास जस्ता प्रज्वलनशील पदार्थ वा विस्फोटक सामग्री बोकेका सवारी साधनलाई सुरुङ मार्गमा प्रवेश निषेध गरिएको छ।
1: मध्यपश्चिम खबरमा अब रिपोर्टको पालो। बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भएको भन्दै उपभोक्ताले गुनासो गरेका छन्। ग्यासका लागि ग्यास विक्रेतामा सम्म पुग्दा सहज रूपमा सिलिण्डर नपाउने, लामो समय कुर्नुपर्ने तथा कतिपय अवस्थामा खाली सिलिण्डर लिएर फर्किनुपर्ने अवस्था आएको उपभोक्ताको भनाइरहेको छ। तर ग्यास व्यवसायीहरूले भने बजारमा ग्यासको अभाव नरहेको दावी गरेका छन्। यता जिल्ला प्रशासन कार्यालयले भने कृत्रिम अभाव सिर्जना गरी कालो बजारी वा अनियमितता गरेको पाइएमा कार्यवाही गर्ने चेतावनी दिएको छ। एक रिपोर्ट।
2: बजारमा ग्यासका खाली सिलिण्डर बोकेर उपभोक्ताहरू बिक्री केन्द्र धाइरहेका छन्। उपभोक्ताहरूले ग्यास सहज रूपमा नपाएको गुनासो गरेका छन् भने कतिपयले पहिलेको तुलनामा ग्यासका लागि धेरै समय खर्चिनु परेको बताएका छन्। केही दिनदेखि ग्यास खोज्दा पनि नपाएपछि नजिकै आएको परीक्षाको तयारी गर्ने हो कि ग्यास खोज्दै हिँड्ने या दाउरा खोज्ने भन्ने अन्योलमा परेको बताउनुहुन्छ बंगलाचुली घर भई घोराईमा अध्ययन गरिरहनु भएकी सुनिता भूषाल।
3: हामी पढ्नको लागि घोराईमा भाडामा बस्दै आएको 3 वर्ष भयो। अहिलेको समयमा खाना पकाउन ग्यासको अभावको कारण एकदमै समस्या परेको छ। समाचारहरूमा सुन्दा पढ्दा ग्यास अभाव छैन, भरि सिलिण्डर पाइन्छ भन्छन्, तर डिलरमा जाँदा ग्यास छैन भन्छन्। 2-3 दिनदेखि खाना पकाउन निकै नै समस्या परेको छ। यति बेलामा इक्जाम आउँदैछ, यस्तो बेलामा ग्यास खोज्न हिँड्नु कि दाउरा खोज्न हिँड्नु कि बसेर इक्जामको तयारी गर्नु।
2: केही दिन यता घोराईमा ग्यासको अभाव अत्यधिक रूपमा देखा परेको छ। 2-3 दिनदेखि ग्यासको लाइनमा बस्दा पनि ग्यास नपाउँदा होटेल नै बन्द गर्नुपर्ने अवस्थामा आफू आएको बताउनुहुन्छ घोराई उपमहानगरपालिका 18 डोडिनीका सञ्जीव घरती मगर।
4: नै पाएको छैन, पाउँछ भन्नुभइरहेछ, सानो होटेल छ, ग्यासको कारणले अभाव होला जस्तो छ।
2: ग्यास नपाएको गुनासो गर्ने उपभोक्ताको संख्या बढ्दै गएपछि बजारमा ग्यासको वास्तविक अवस्था के हो भन्ने प्रश्न उठेको छ। तर ग्यास व्यवसायीहरूले भने बजारमा ग्यासको अभाव नरहेको बताएका छन्। ग्यास पर्याप्त रूपमा आइरहेको तर उपभोक्ताले धेरै मात्रामा ग्यास सिलिण्डर स्टक गरेकाले बजारमा अभाव देखिएको बताउनुहुन्छ ग्यास विक्रेता संघ दाङका अध्यक्ष नरेश कार्की।
5: आपूर्तिमा खासै समस्या भएको होइन सर, है आपूर्तिको तुलनामा माग अत्यधिक भयो। यो कारण के हो भने गत फागुन 28 गतेदेखि सरकारले हाफ सिलिण्डर भर्ने जुन निर्णय गरेको थियो नि, अनि त्यसपछि चाहिँ जहिले स्टक गर्ने एक्स्ट्रा स्टक गर्नेहरूले चाहिँ भर्नु भएको थिएन, अनि त्यसले गर्दाखेरि जस्तै इमर्जेन्सी उहाँ चाहिँ हाफ सिलिण्डर लिएर काम चलाउनु भएको थियो, स्टक गरेरले प्राय भर्नु भएको थिएन. मेरो मासिक जति सेल्स नर्मल अवस्थामा जति सेल्स थियो त्यो अनुपातमा ग्यास आइरहेको अवस्था चाहिँ छ. विगत एक वर्षदेखिको मेरो सेल्स रेसियो हेर्ने हो भने त्यो रेसियो जुन रेसियोमा आउन पर्ने त्यो आपूर्ति भइरहेको छ. त्यो आउँदै गर्दाखेरि अब 10-15% तल माथि हुने एउटा स्वाभाविक कुरो हो, नत्र आपूर्तिमा समस्या छैन. र यो माग चाहिँ अत्यधिक भन्दा पनि एउटै मान्छे चारवटा पाँचवटा लग्ने यस्ता यस्ता जुन समस्या भएको छ. त्यही घरको माथिको मान्छे अर्को नम्बर नाम लेखाएर लैजानु त्यसपछि फेरि आज तेस्रो रोड पनि उहाँ आएको चार पाँचजनाले फर्का अवस्था पनि छ. उहाँ रिसार पनि जानुभएको टोटल आपूर्ति बढी स्टेकिङ गर्ने प्रविधिले केही दुई चारजना परिवारको सुरु
2: उपभोक्ताले ग्यास नपाएको गुनासो गर्ने र व्यवसायीले बजारमा अभाव नरहेको दावी गर्ने अवस्था देखिएपछि जिल्ला प्रशासन कार्यालय पनि यस विषयलाई चासोको साथ हेरेको छ. ग्यास अभावको अनुगमन गर्दै आइरहेको र अनुगमनलाई निरन्तर गर्ने भन्दै कैफियत देखिए कारवाही गरिने बताउनुहुन्छ सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनमगर.
6: ग्यासको अभाव र कालो बजारीको कुरा पनि आइरहेको छ. हामीलाई मेरो सरकारबाट पनि डेली यो सम्बन्धमा पत्राचार पनि भइरहेको अवस्था छ र वाणिज्य विभागबाट पनि फोन कन्ट्याक्ट चाहिँ भइरहेको छ. कालो बजारी भइरहेको छ, अनुगमन गर्नु पर्यो भनेर. तर हामीले हाम्रो तर्फबाट गर्नुपर्ने बजार अनुगमन तुलसीपुर घोराई लमा तिनै क्षेत्रमा चाहिँ अनुगमन गरिरहेको अवस्था छ. यो बीचमा हामीले आधा सिलिन्डर मात्रै प्रयोग गरिरहेको अवस्था थियो र यो अभाव भएको कारणले सुरुमा अहिले अभाव भएको फुल ट्याङ्क पाइरहेको अवस्थामा घटेर आधा लिइरहेको अवस्था भयो. त्यसले गर्दाखेरि ग्राहकहरूले पनि सिलिन्डरहरू एउटा मात्र नराखेर दुई तिनवटा सिलिन्डर राख्ने भयो. त्यसले गर्दाखेरि अहिले चाहिँ बजारमा अलिकति ग्यासको अभाव चाहिँ अझै पूर्ति चाहिँ गर्न सकेको अवस्था छैन. र उनीहरूले ग्यास चाहिँ आउँदाखेरि यहाँ झर्दाखेरि नियमित अनुसार चाहिँ उनीहरूले लिस्ट बनाएर राखेको अवस्था छ. उनीहरूले चाहिँ त्यो लिस्टको आधारमा चाहिँ प्रशासनको अनि प्रहरीको ओभरमा पनि उनीहरूले चाहिँ खेती वितरण चाहिँ गरिरहेको छ. आज मात्रै पनि धेरै सुरु गराए लम्बाइ जता कतै भेरिएको झरिरहेको छ र बिहानदेखि फोन चाहिँ आइरहेको छ यसरी वितरण गर्नु हामीले भनेको छ. सोही वर्षहरूमा नै अनुगमन चाहिँ वितरण गरिरहेको त हामीहरूले चाहिँ अनुगमन पाटो त चलिरहेको अवस्था पनि भयो. र त्यसको अलावा र कालो बजारीको भनेको छ, तर हामी फिल्डमा जाँदाखेरि कालो बजारी पाइएको अवस्था छैन. र त्यस्तो भएको पाइएमा चाहिँ हामीले नियमअनुसार चाहिँ उहाँलाई चाहिँ कार्यालयको दायरामा चाहिँ ल्याउँछौँ.
2: ग्यास जस्तो दैनिक उपभोग्य अत्यावश्यक वस्तुको आपूर्तिमा समस्या देखिँदा त्यसको प्रत्यक्ष असर सर्वसाधारणको दैनिक जीवनमा पर्ने गर्दछ. विशेष गरी खाना पकाउन एलपी ग्यासमा निर्भर परिवारहरूका लागि केही दिनको आपूर्ति अवरोधले समेत समस्या निम्त्याउन सक्छ. त्यसैले उपभोक्ताले सहज रूपमा ग्यास पाउने व्यवस्था गर्न र बजारमा कृत्रिम अभाव तथा कालो बजारी हुन नदिन नियमित अनुगमन आवश्यक देखिन्छ.
1: अब बाँकी समाचार. नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्तालाई आवश्यकता भन्दा धेरै जगेडा नगर्न आग्रह गरेको छ. संघका अनुसार ग्यासको आयात र आपूर्ति नियमित रहे पनि जगेडाका सिलिण्डर एकैपटक भर्न ल्याइएका कारण अस्थायी अभाव देखिएको हो. संघका अध्यक्ष दिवान चन्दका अनुसार भारतबाट आउने ग्यासको मात्र घटेको छैन, उपभोक्ताले ग्यास जगेडामा राख्न थालेपछि बजारमा अभाव देखिएको उहाँको भनाइ रहेको छ. संघका सदस्य मेल कालाखेती आफूहरूले छिट्टै पूरा भरिएको सिलिण्डर दिन सुझाव दिएको भए पनि ढिला हुँदा त्यसको प्रभाव अहिले आएको बताउनुहुन्छ. सामान्य अवस्थामा जति आवश्यक पर्थ्यो त्यति ग्यास आइरहेकाले समस्या नहुने उहाँको भनाइरहेको छ.
0: मध्यपश्चिम खबरमा अब देश बाहिरको समाचार. अमेरिकाले इरानमा आक्रमण रोकेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाव अत्यधिक घटेको छ. फेरि वार्ता अघि बढ़ने र हर्मुज जलमार्ग खोल्ने आशासँगै तेलको भाव घटेको हो. आज ब्रेन्ट क्रूड तेलको मूल्य 5% भन्दा धेरैले घटेर प्रति ब्यारल $91 आसपास आइपुगेको छ. तेलको मूल्य घटेसँगै मुद्रास्फीति पुनः बढ़ने तथा ब्याजदरमा थप वृद्धि हुने चिन्ता केही कम भएको समाचार संस्था एएफपीले जनाएको छ.
1: मध्यपश्चिम खबरमा अब खेल समाचार. पाकिस्तानमा चलिरहेको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल लीग चरणमा 5 खेलमा पराजित भएको छ. आज भएको उद्योग किसान संघको खेलमा नेपाल 3-0 सोझो सेटमा पराजित भयो. उज्बेकिस्तान पहिलो सेट 26-24, दोस्रो सेट 25-20 र तेस्रो सेट 25-22 ले जित्यो. नेपाल पहिलो खेलमा कजाकिस्तानसँग 3-2, दोस्रो खेलमा श्रीलंकासँग 3-2, तेस्रो खेलमा पाकिस्तानसँग 3-0 र चौथो खेलमा बंगलादेशसँग 3-2 को सेटमा पराजित भएको थियो। यो सँगै नेपाल प्रतियोगितामा 3 अंक सहित तालिकामा तालिकाको पुछारमा छ। 6 सहभागी प्रतियोगिताका शीर्ष 4 टोलीले सेमी फाइनलमा स्थान बनाउनेछन्। अब लीग चरणका 2 खेलपछि सेमी फाइनल समीकरण पूरा हुनेछ। काबा पुरूष भलिबल च्याम्पियनशीपको फाइनल खेल पर्सि बुधबार 13 गते हुने भएको छ।
0: र मध्यपश्चिम खबरको अन्त्यमा दाङको मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 31.2 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 25.4 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय घोराईले जनाएको छ। दाङमा बितेको 24 घण्टामा 0.5 मिलिमिटर पानी परेको छ। अहिलेको हावाको गति 0.5 मिटर प्रति सेकेण्ड रहे भने सापेक्षित आर्द्रता 79% रहेको मौसम कार्यालयकी प्रमुख श्री रिजालले जानकारी दिनुभएको छ।
1: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षक फेरि एकपटक।
0: जिल्ला प्रशासन कार्यालय दाङले आर्थिक वर्ष 2082-83 गरेका कामको विवरण सार्वजनिक। एक वर्षमा 18,000 नागरिकता बनाउँदा राहदानी बनाउनेको संख्या पनि उत्तिकै।
1: दाङमा एक वर्षको अवधिमा झण्डै 5 अर्ब राजस्व संकलन। अघिल्लो आर्थिक वर्षको तुलनामा 55 करोड़ कम राजस्व उठ्यो।
0: दाङमा खाना बनाउने ग्यासको अभाव। उपभोक्ताले धेरै संचित गरेका कारण ग्यास अभाव देखिएको ग्यास विक्रेताको भनाई। कृत्रिम अभाव सिर्जना गर्नेलाई कार्यवाही गर्ने प्रशासनको चेतावनी।
1: र नेपालमा पहिलो पटक निर्माण गरिएको सुरुङ मार्गमा गाड़ी चल्न थाले। 3 महिनासम्म निशुल्क सञ्चालन हुने।
0: हवस् त अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
1: तपाई हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी, प्राविधिक मित्र अमृता डाँगी तथा तपाई श्रोतालाई पनि धन्यवाद दिँदै
0: म शान्त कुमार बुढामगर
1: अनि म देवा भूषाल पनि विदा हुन्छौ। नमस्कार।

0: 94 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: हेलो पिंकी,
3: बोल दिन।
2: एलईडी टीवी किन्न जाने?
3: जान्न।
2: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन?
3: जान्न।
2: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परे छैन के?
2: अनि यतिका सामान एउटै थलोमा पाइनु पनि त पर्यो नि।
3: पाइने भएर त जान लाग्यो नि।
2: हो र कहाँ?
3: भन्दिन के?
2: सत्य भन्दिनौ।
3: आई लभ यू पिंकुली भनेको।
2: हो, एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनु पर्ने एउटै नाम
3: बन्जारे इलेक्ट्रोनिक्स घुराई दाङ।
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जारे इलेक्ट्रोनिक्स घुराई दाङ।
2: फोन नम्बर
3: 082562452
2: 082562452 पुनश अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
5: मैले मेरो गुट्टु गुट्टुबाट हजुरलाई सुम्पिएको छु। मेरी छोरीले दुःख नपा।
4: थिएटर सिनेमास घोराइदस सौडीकुला दाङमा प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र गौथली।
6: आमा म पढ्छु नि।
7: के रे बाउलाई सिक्याउ, तँलाई पढाउनलाई बेगर
8: ल्याउ। पढ्न आउँछ
9: माया गर्छु भन्नेलाई के भन्छ अङ्ग्रेजीमा?
10: मम्मी दाँत दुख्यो।
11: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीहरू सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
12: हेलो श्रीमान ज्यू, मेरो पनि दाँत गिजाको समस्या।

0: रूपमा जाँच तथा उपचार भइरहेको छ।
1: सावधान, उस्ता उस्तै नामबाट नजुकिनु होला है। बीआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भुसाल।
2: सम्पर्क बीआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
3: सम्पर्क फोन नम्बर 0825902222।
4: सुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम बीआर डेन्टलको सहकार्यमा जारी सन्देश।
5: घर घर अनि गृहिणीको साथ उल्लासले बनाउँदैछ परिवार एकसाथ।
6: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
5: हुलास खुसका उत्पादहरू, हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
6: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
5: हुलासले बनाउँदैछ परिवार एकसा।
7: सीता के भयो तिमीलाई, घुम्फेर बसेछु के हुनु नि? बिहे भएको छ, छ वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कतै ठाउँ देखायो कतै ठाउँ, तर केही सिप चलिन। अब त आफै मरिसक्यो।
8: के कुरा गर्छ निमले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै अत्यार हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
7: ए ठिकै छ, म जानु त धेरै गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिकमै जान्छु।
9: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
10: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
9: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराहिदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
11: राप्ती इन्जिनियरिङ कलेज घोराहिदानको भर्ना सम्बन्धी सूचना।
12: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा द्वितीय तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत नेपालको उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराहीदाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराहीदाङ।
11: सम्पर्क फोन नम्बर 0825625601। सम्पर्क मोबाइल नम्बर 9858735990, 9858131684 र 9858330270।
12: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला।
13: के तपाईँलाई पायल फुस्रा फुस्रा भएको छ? दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
14: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
11: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 9847193944, 9847193944।
15: आवाज पश्चिम नेपालको आवाज, आवाज हिंदको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम विषय बहसको परखाईमा बस्नुभएका तपाई सम्पूर्ण श्रोताहरूलाई। तपाई यति बेला रेडियो मध्य पश्चिम 91.4 MHz कार्यक्रम विषय बहस सुन्दै हुनुहुन्छ। यो कार्यक्रम हरेक हप्ताको सोमबार बेलुकी 6:30 बजे

0: देखि तपाई 7 बजेसम्म सुन्दै आउनु भएको छ र यति बेला प्रविधिमा अमृता डाङ्गीको साथ मिलेको छ। म कार्यक्रम प्रस्तुता सुशीला ओली र तपाई यदि इन्टरनेट अनलाइनको पहुँचमा हुनुहुन्छ भने हामीलाई www.radioempire.org बाट पनि संसारभर एकै साथ सुन्न सक्नुहुन्छ र कार्यक्रममा हामीले हरेक हप्ताको सोमबार विभिन्न क्षेत्रमा आबद्ध रहनुभएका व्यक्तिहरूसँग कार्यक्रममा छलफल बहस र कुराकानी गर्दै आएका छौं। आजको बसाईमा हामीले कार्यक्रममा निम्ति आएका छौं अपाङ्ग मानव अधिकार एवं सरकार मञ्च नेपाल दाङका अध्यक्ष हुनुहुन्छ देवका खनालसँग, खास गरेर उहाँहरूले अहिले गर्दै आएका कामहरू र अपाङ्गता भएका व्यक्तिहरूको अवस्था लगायत विषयमा हामी केन्द्रित रहेर कुराकानी गर्नेछौ। कार्यक्रम विषय बहसमा स्वागत छ यहाँलाई।
1: धन्यवाद हाम्रो संचालक ज्यू सुशीला म्याडमलाई। म यस अपाङ्ग मानव अधिकारका अध्यक्ष देवका खनालको तर्फबाट म हजुरहरूको यो सिङ्गो टिमलाई मेरो नमस्कार। म के भन्न चाहन्छु भने अपाङ्गता भएका व्यक्तिहरू भनेर भनेको एक त आफूमै पछाडिएको, आफूमै पछाडि परेको व्यक्तिहरू र कतिपय व्यक्तिहरूले भन्न पनि नसक्ने, भन्दाखेरि हामी हाम्रो बेइज्जत हुन्छ कि लाज हुन्छ कि भन्ने हिसाबले हामी बाहिर ल्याउन पनि सकेका थिएनौं पहिल्यैदेखि। म 2062 सालदेखि नै अपाङ्ग मानव अधिकारमा आबद्ध थिएँ। त्यो आबद्ध हुँदाको उसमा त्यति अलि पहिला आफूलाई त्यति महसुस हुने थिएन, जति आफू अलिकति एज जाँदै गर्यो त्यति उसमा गर्दाखेरि आफ्नो स्वास्थ्यले पनि साथ नदिने र आफू अपाङ्गता भएको कारणले गर्दाखेरि पनि म चाहिँ यो उसलाई समेट्नुपर्छ, अपाङ्गता भएका व्यक्तिहरूलाई मैले समेट्नुपर्छ भनेर भन्ने धारणाका साथ म चाहिँ अगाडि बढेको छु। र म योभन्दा अगाडि चाहिँ अपाङ्ग मानव अधिकारमा सदस्यको रूपमा काम गरेको थिएँ, त्यस पछाडि म सचिवकै उसमा भएर काम गरेँ, सचिव पछाडि अहिले चाहिँ लगत्तै म नवनिर्वाचित अध्यक्षको पद ग्रहण गर्दै मैले यो उसमा मेरो जिल्लामा छरिएर बस्नुभएका अपाङ्गता भएका व्यक्तिहरूलाई समेट्नुपर्छ भनेर भन्ने मेरो एउटा मेन धारणा हो। मलाई अरू कुनै गुनासो पनि छैन। कसरी अपाङ्गता भएका व्यक्तिहरूलाई अगाडि ल्याउन सकिन्छ त हामीहरूले भनेर भन्दाखेरि अब उहाँहरूसित मोटिभेसनहरू गर्ने, घर घरमा गएर र म पनि अपाङ्गता भएको व्यक्ति हो, तपाईँको अपाङ्गता के सम्बन्धीको भनेर त्यसरी उहाँहरूसँग कुराहरू गर्दाखेरि अहिले चाहिँ धेरै अपाङ्गता भएका व्यक्तिहरूलाई हामीले बाहिर ल्याउन खोजिराखेका थियौं र छौं पनि र गरिराखेका पनि छौं। किनभने उहाँहरू अहिले जुन कुवाको भ्यागुतो कुवामा जस्तै हुनुहुन्थ्यो भने अहिले चाहिँ आएर दुई शब्द बोल्न सक्ने हुनुभएको छ। अपाङ्गता भएका व्यक्तिहरूलाई कसैले पनि अपाङ्ग अपाङ्ग भनेर बोलाउँदाखेरि पनि मलाई अलिकति खिन्नता लाग्थ्यो, किनभने हामीले बोली नै सुधारेनौं भने हामी पनि सुध्रिँदैनौ। त्यही अपाङ्गता भएका व्यक्तिहरू उनीहरूलाई बोलाउने पनि एउटा ऊ छ। अपाङ्गता भएका व्यक्तिहरूलाई 10 उसमा विभाजन गरिएको छ, त्यसमा पनि बोलाउँदाखेरि अपाङ्गता भएका व्यक्तिहरू र बहिरा भएका व्यक्तिहरू, बहिरा साथीहरू, दृष्टिबीन साथीहरू भन्ने कुराबाट पनि बोलायौं भनेर भने पनि, फरक क्षमता भएका भनेर बोलायौं भने पनि सुन्नमा पनि राम्रो आउँछ भनेर मैले चाहिँ त्यो सन्देश सबैलाई दिँदै आएकी छु। र अहिलेसम्म मैले चाहिँ जे गर्दै आएका कुराहरूलाई कार्यान्वयन गर्नुपर्छ भन्दै ओकालत गर्दै म जनप्रतिनिधिहरूसँग पनि त्यत्तिकै कुरा त्यत्तिकै माग राख्दै र जहाँ गयो अपाङ्ग मन्त्री हुनुपर्छ, कतिपय भवनहरूमा हाम्रो अपाङ्ग मन्त्रीहरू छैन, अहिलेको यो सभागृह सभा हलमा पनि त्यत्रो हल बनिसकेको छ तर हामी खोक्दा खोक्दै पनि त्यो उहाँहरूले सुन्नु भएन, अपाङ्ग मन्त्री बनाउनु भएन, एउटा अपाङ्ग व्हील चेयर लिएर जानेको पीड़ा चाहिँ उहाँहरूले बुझ्न सक्नु भएन होइन। जबकि आफू साङ्ग हुँदासम्म मात्रै अपाङ्ग कस्तो हुन्छ भनेर भन्ने कुरा चाहिँ उहाँहरूले थाहा पाउनुहुन्न, हामी कसैले पनि थाहा पाउँदैनौ अपाङ्गको पीड़ा के भनेर। हामी जब हाम्रो हात खुट्टा नलाग्नु, हिँड्न नसक्नु, एउटा हात खुट्टा नलाग्नु भनेर भन्दाखेरि पनि कस्तो हुन्छ भन्नुहुन्छ भने, जस्तो अपाङ्ग भनेर भनिसके पछाडि हात खुट्टा भाँचिएर नै अपाङ्ग भइन्छ र जन्मजातै गर्भ अवस्थामै अपाङ्ग भइन्छ भनेर भने चाहिँ त्यो चाहिँ छैन। हाम्रो अब कति बेला अन्न पानीको शरीर हो होइन, कति बेला के भइन्छ भन्छ र अहिलेको यो खानपिन हाम्रो यो खानपिनको कारणले गर्दाखेरि पनि सबैमा अब विषादीको प्रयोगले गर्दाखेरि पनि हामी कति बेला अपाङ्गता हुन्छौँ भनेर भन्ने कुरो हामी कसैलाई पनि थाहा छैन.
0: अब खास गरेर कस्तो कस्तो व्यक्तिलाई अपाङ्गता भन्न सकिन्छ?
1: अब कस्तो कस्तो व्यक्ति भनेर भन्नुहुन्छ भने अब हामीले चाहिँ 10 प्रकारमा बाँडेका छौँ. अपाङ्गता भएका व्यक्तिहरूलाई 10 प्रकारमा विभाजन गर्ने भनेर राज्यले नै 10 प्रकारमा बाँडेको छ. हाम्रो चाहिँ अब शारीरिक अपाङ्गता भएको व्यक्ति भनेर भनिन्छ. जस्तो आँखा नदेख्ने साथीहरू हुनुहुन्छ भने अब दृष्टिबीन साथीहरू भनेर भन्छौँ. बहिरा हुनुहुन्छ भने बहिरा साथीहरू भनेर भन्ने हुन्छ. अल्पदृष्टि भनेर भन्ने हुन्छ. शारीरिक अपाङ्गता भएको व्यक्तिहरू भनेर भन्ने हुन्छ. त्यति उसलाई गरेर हामी 10 भागमा विभाजन गर्दै आउँदाखेरि पनि अहिले चाहिँ राज्यले पनि त्यति ऊ नगरेर बोलाउँदाखेरि पनि कतिपय व्यक्तिहरूले अपाङ्ग अपाङ्ग भन्दाखेरि कति अलिकति हामीलाई नमजा लाग्छ. अपाङ्गता भएका व्यक्ति भनेर भन्नुहोस्, फरक क्षमता भएको व्यक्तिहरू भनेर भनिदिनुहोस्, उहाँहरूलाई पनि खुसी लाग्छ भनेर भन्ने चाहिँ मेरो धारणा. मैले चाहिँ बेला बेलामा सबैलाई पनि म त्यो सन्देश जारी गरिराखेको छु र मेरो कार्यकालसम्ममा जस्तो पिछाडिएर बस्नुभएका अपाङ्गता भएका व्यक्तिहरूलाई मैले कसरी अगाडि ल्याउन सक्छु भनेर भन्ने उसमा पनि म अलि अगाडि नै बढेको छु. अहिले मैले लगत्तै यो अपाङ्गता भएका व्यक्तिहरू महिला दिदीबहिनीहरूलाई रोजगारीको सिलसिलामा अचार बनाउने तालिमहरू दिनुपर्छ भनेर जीविकापार्जनको लागि अरू कार्यक्रमहरू त आइरहेको हुन्छ. यो चाहिँ गरौँ भनेर अहिले भर्खरै लगत्तै जेठ 22 असार 6 गतेसम्म सञ्चालन भइरहेको अचार तालिममा पनि अपाङ्गतै भएका व्यक्तिहरूलाई समेटेको थिएँ. उहाँहरूप्रति पनि म धेरै आशावादी रहेर मैले सुरुकै दिनदेखि हजुरहरू उद्यमी भन्नुपर्छ भनेर भन्ने हिसाबले पनि उहाँहरूलाई तालिम दिएको थिएँ र त्यो तालिम पनि सक्सेस भएको छ. अहिले उहाँहरूले बनाएको अचार, अपाङ्गता भएका व्यक्तिहरूले बनाएको अचारहरू पनि लगभग बाहिरतिर पनि हामी सब गर्छौँ, सहयोग सपोर्ट गर्छौँ भनेर भन्ने कुराहरू पनि आएको छ. लगत्तै हामी त्यो उसमा पनि खोल्ने, अब उहाँहरूलाई त्यो खोलिदिएपछि जबकि 6 जना त्यसमा निस्किनु भयो भनेर भनेपछि त्यहाँ 6 जनाले अरू 6 जनालाई ल्याउनुहुन्छ त्यो उसमा समेत भनेपछि 12 जनाले एउटा रोजगारी पाउनुहुन्छ भनेर भन्ने चाहिँ मेरो धारणा छ. त्यसको लागि पनि म राज्यसँग अलिकति पहल र अरू व्यक्तित्वहरूसँग पनि अलिकति दुई हात अब थापेर कसरी हुन्छ अगाडि बढाउन पर्छ भनेर भन्ने चाहिँ मेरो लक्ष्य छ. अहिले आउँदाखेरि यो पछाडिको उसमा आउँदा अहिले धेरै ठाउँमा गइ पनि सक्यो, अपाङ्ग क्षेत्रहरू पनि हेरिसक्यो. त्यो क्षेत्रहरूमा जाँदाखेरि पहिलाको भन्दा धेरै साथीहरू अहिले अपाङ्गता भएका व्यक्तिहरूले पनि हामीले चाहिँ केही गर्नुपर्छ, हामी पनि अगाडि आउनुपर्छ भनेर भन्ने हुनुभएको छ. त्यसलाई पनि म एकदम खुसी व्यक्त गर्न चाहन्छु. किनभने बोल्न पनि नसक्ने र एउटा हामी भनेको एउटा शारीरिक अपाङ्ग भनेर भनेको हिँड्नलाई सक्छौ, देखेर पनि ऊ गर्न सकियो, कानले पनि सुन्न सकियो. जस्तो बहिरा भएको साथीहरूले उहाँहरूले कानले पनि सुन्नुहुन्न र आँखाले त देख्नुहुन्छ, एउटा हातको इसाराले काम गर्दाखेरि उहाँलाई पनि धेरै गाह्रो हुन्छ. र अस्ति भर्खरै मैले त्यो तालिम सिकाउँदाखेरि एउटा सांकेतिक भाषाकै उसमा अब उहाँहरूलाई सांकेतिक भाषा सिकाएको टिचरहरू ल्याउँदा पनि हामीसँग पैसा नहुने, पैसाको कमीले गर्दाखेरि पनि आफैले जति जानेको थिएँ त्यही अनुसारको उसले सिकाए सांकेतिक भाषाकै सिकाइले गर्दाखेरि उहाँहरू चाहिँ अलिकति अगाडि पनि बढ्नु भएको छ र हाम्रो प्रशिक्षक म्याडमले पनि मलाई पनि सजिलो भयो भन्ने कुराहरू गर्नुभएको थियो. र अबको दिनहरूमा अपाङ्गता भएका व्यक्तिहरूलाई मागेर खाने होइन, गरेर खाने गराउनु पर्छ भनेर भन्ने चाहिँ यो मेरो मेन लक्ष्य हो.
0: यहाँहरूले अचार बनाउने तालिम भर्खरै सम्पन्न गर्नुभयो, योभन्दा पहिले यस्तै कार्यक्रम केही आयोजना गर्नुभएको थियो?
1: योभन्दा पहिले यस्तो कार्यक्रमहरू केही पनि भन्नाले अपाङ्गता भएका व्यक्तिहरूलाई सिलाइ कटाई दिने ऊ गर्ने भनेर भन्ने कुरो त भइरहेको थियो, दिइ पनि रहनु भएको थियो. अब जस्तो नवजीवन झिङौराले दिनुभएको थियो, अब सिलाइ कटाई गुडिया बनाउने भनेर भन्नेको त कस्तो लाग्यो भन्नुहुन्छ भने मलाई अब अहिलेसम्म अपाङ्गता भएका व्यक्तिले नै खोलेको भए पनि सायद भराई बजारका सटरहरू पनि भरिन्थे होला, त्यसमा पनि लागू भएन. त्यो लागू नभएको कारणले गर्दाखेरि यो चाहिँ किनभने एउटा अपाङ्गता भएका व्यक्तिले बनाएको भनेर लोगो पनि टाँस्यौं भनेपछि सबै व्यक्तिहरूले हेर्ने दृष्टिकोण पनि अलिक फरक पर्ला भनेर र भन्ने हिसाबले चाहिँ हामी यो अचारको तालिमलाई चाहिँ अलिकति अगाडि बढाएका
0: हौँ। अब विभिन्न तालिम लिएर शिवसँग जोडिनुहुन्छ र उत्पादन पनि गर्न सक्षम हुनुहुन्छ, तर यसको बजारीकरणको अवस्था कस्तो पाउनुहुन्छ?
1: अहिले हालचालैलाई चाहिँ हामीले यताउता बुझ्दाखेरि चाहिँ कसरी गर्ने त भनेर भन्ने कुराहरूमा अब अग्रज व्यक्तिहरूले पनि भनेर भन्नुभएको छ। पहिला सुरुमा चाहिँ अब अलिकति हल्का यतैतिर ऊ गरौं, पछि त्यस पछाडि ल्याब टेस्ट गरिसके पछाडि अब लोगो गरिदिनेमा यताउता गरिदिनेमा हामी पनि सहयोग गरौंला। र उसले भनिरहेछ मण्डी 15 नम्बरको मण्डीको वडा टोलको अध्यक्षहरूले भन्नुभएको छ कि हामी पनि स्टल दिन्छौ, यही स्टलमा राख्नुभयो भने हजुरहरूलाई पनि सजिलो हुन्छ भनेर भन्ने कुराहरू राख्नु भएको छ। र सहयोग र सपोर्ट साथ भयो भने चाहिँ गर्न सजिलो हुन्छ कि भनेर व्यवस्थापन पनि उहाँहरूले हामी पनि गरिदिन्छौ। जस्तो अब मैले 50 जना, उहाँहरूले 50 जना, अर्को व्यक्ति कुनैले 50 जना गर्यो भने त्यसरी चाहिँ सल्टाउन सक्छौ होला भनेर भन्ने चाहिँ मेरो धारणा छ।
0: अब जस्तो फरक क्षमता भएका व्यक्तिहरूका लागि सरकारले दिने सेवा सुविधा के छ, पर्याप्त देख्नुहुन्छ?
1: त्यस्तो खासै छैन। हेर्नु अब सरकारले दिने सुविधामा पनि अपाङ्गता भएका व्यक्तिले नै पाउनुपर्ने भत्तामा पनि त्यो अपाङ्ग भएकै व्यक्तिले पाइराखेका छैनन्, होइन? अब कतिपय पहुँचकै आधारमा पनि अपाङ्गता नभएका व्यक्तिले पहुँचको आधारमा त्यो परिचय पत्र बनाएर खानु भएको छ भत्ताहरू, त्यो पनि आइरहेछ। त्यसलाई पनि अलिकति न्यूनीकरण गर्नलाई चाहिँ हामी अब सिडो साहब जिल्ला परिकारलाई संघ संस्थासँग बसेर हामी यो पनि छिट्टै नै निष्कासनमा ल्याउने। अब पहुँचको आधारमा र जुन अपाङ्गता भएको व्यक्तिले नपाएको कारण के त, जस्तो बाहिर साथीहरूले परिचय पत्र राष्ट्रिय परिचय पत्र बनाउनलाई हामीलाई गाह्रो भयो भन्नुभएको छ, किनभने उहाँहरूको दोभाषी भाषा बुझ्नलाई पनि गाह्रो भयो, अनि गाह्रो भएको कारणले गर्दाखेरि बोलिदिने मान्छे पनि भएन। अब लेखेर दिन्छ, उहाँहरूको टाइम हुँदैन, अनि टाइम नहुँदाखेरि भोलि आउनला भनेर पठाइदिनुहुन्छ उहाँहरूको, त्यो कारणले गर्दाखेरि पनि एउटा परिचय पत्रहरू बनाउन गाह्रो भएको छ। अब राज्यले पनि हाम्रो सोचमा चाहिँ मैले चाहिँ अहिलेसम्म गरेको प्रत्येक राज उसलाई पनि यो जनप्रतिनिधिहरूलाई र यो प्रत्येक संघ संस्थाहरूको अब यो हाम्रो सरकारीहरूलाई पनि सर मेडमहरूलाई पनि मैले के भनेको छु भने प्रत्येक कार्यालयमा एकजना सांकेतिक भाषा भएको व्यक्तिहरू राख्यौं भने हामीलाई अलिकति सहजीकरण गर्न सजिलो हुन्छ। अब हामीहरू कहाँ हुन्छौं, सधैँभरि दौडानको रूपमा त हामी त्यहाँनिर पुग्न सक्दैनौं। सांकेतिक भाषाको राज्यले सांकेतिक भाषाको 6 महिने तालिम दियो भने बरु यो व्यक्ति राखौं यहाँ भनेर त्यसरी राख्न सक्यौं भनेपछि चाहिँ हामीलाई अलिकति सहजीकरण चाहिँ हुन्छ।
0: अब यहाँले भने जस्तै सरकारी सेवा सुविधा लिने क्रममा यो समस्याहरू भोगिरहँदाखेरि अब यो दोभाषी गर्ने व्यक्तिलाई कसरी उत्पादन गर्न सकिन्छ, यहाँहरूले कसरी सिकाइ प्राप्त गर्न सकिन्छ, अन्तैबाट सिक्नुहुन्छ यहाँहरूले?
1: दोभाषी गर्ने भनेर भनेको उहाँहरूले आफ्नो त्यो तालिम हुन्छ, उहाँहरूलाई तालिम दिइन्छ, 6 महिनामा उहाँहरू अलिकति पर्फेक्ट हुन्छ, 1 वर्ष लिनुभयो भने एकदमै सक्नुहुन्छ उहाँहरूले यो गर्नलाई, होइन? एउटा प्रशिक्षक नै बन्नुहुन्छ 1 वर्षको तालिम लिनुभयो भने। र उहाँहरूको चाहिँ एउटा इसाराको उसले गर्दा पनि, जस्तो एउटा घरमा एकजना बहिरा हुनुभयो भनेपछि उहाँको इसाराको उसले पनि उहाँबाटै जन्मेका बच्चाहरूले पनि त्यो इसाराबाट पनि बोल्न सक्ने हुनुहुन्छ। र एउटा तालिमै लिनुभयो भनेपछि अझ सजिलो उहाँहरूलाई हुनुहुन्छ।
0: जस्तो विद्यालयहरूमा अहिले जुन अपाङ्गता भएका व्यक्तिहरूका लागि के छ शिक्षाको अवस्था?
1: शिक्षाको अवस्था विद्यालयहरूमा पनि अब जस्तै त्यही विद्यालयमा पनि त्यस्तै छ म्याडम। कस्तो हुन्छ भन्नुहुन्छ भने अब यही भनौँ, यही हाम्रै गिठेपानीलाई पनि त्यहाँ अपाङ्गतै भएको व्यक्तिको कोटा थियो, त्यहाँ साङ्ग व्यक्तिको उपरिरहेको थियो, अनि त्यस पछाडि हामी अपाङ्गता भएका व्यक्तिहरूले चाहिँ यो हुँदै हुँदैन, अपाङ्गको कोटामा अपाङ्गलाई नै राख्नुपर्छ भन्ने हिसाबले चाहिँ धेरै लागि परेर र चाहिँ त्यो कोटामा राख्न सक्यौं अपाङ्गता भएका व्यक्तिहरूलाई। नत्र भनेपछि सकभर पहुँच भएकै व्यक्ति घुसाउने, अनि त्यस पछाडि अपाङ्गता भएका व्यक्तिलाई पछाडि पारिदिने, किनभने उहाँहरूले थाहा पनि पाउनुहुन्न अनि लड्न सक्ने उहाँहरूसँग क्षमता पनि हुँदैन भन्ने हिसाबले पनि अलिकति राज्यको त्यो ध्यान चाहिँ छैन त्यसमा।
0: अब अहिले पुराना जति पनि बनिएका छन् भौतिक संरचनाहरू अपाङ्ग मैत्री भएको देखिँदैन, आगामी दिनमा सहज बनाउनका लागि कस्तो कस्तो कुरामा ध्यान दियो भने सहज हुन्थ्यो जस्तो लाग्छ?
1: अहिले चाहिँ हामी सबैसँग कुराको बहस चल्दै गर्दाखेरि चाहिँ जस्तो नगरपालिकाको भवन बनिरहेको छ, नगरपालिकाको भवन बन्ने क्रममा पनि आखिरी अपाङ्गता भएका व्यक्ति जाने भनेकै नगरपालिकामा हो, महिला शाखामा। महिला शाखाको पीड़ा अहिले अपाङ्गता भएका व्यक्तिहरूले भोग्नु परेको पीड़ा भनेर भन्नुहुन्छ भने, जस्तो महिला शाखा छ हाम्रो नगरपालिकाको माथिल्लो तलामा, ह्विलचेयर लिएर जाने साथीहरू त माथिल्लो तालामा जान सक्नुहुन्न नि त, त्यो त राज्यले पनि बुझ्नुपर्ने कुरा हो। र उहाँहरूलाई हामी धेरै पटक भन्यौं, किन भनेपछि माथिबाट एउटा कोठा तलतिर ल्याउनुहोस्, हाम्रो अपाङ्गता भएका साथीहरू माथि जान सक्नुहुन्न, त्यो कारणले गर्दाखेरि पनि तलको कोठा माथि सारेर तपाईँहरू तलै बसिदिनुहोस् भन्दा पनि उहाँहरूले अलिकति सुन्नु भएन कि अब उहाँहरूको उहाँ उतातिर सुनिदिनु भएन, त्यो हामीलाई चाहिँ अलिकति ऊ भएन, तर हामी घचघच्याउने ठाउँमा चाहिँ घचघचाएका छौं। र अहिले बन्दै गरेको भवनमा पनि अपाङ्ग मैत्री बनेको छैन, त्यसलाई पनि अस्ति मेरै बहिरा साथीहरू जानुभएको थियो, हामी त्यही घर हेर्दै थियौं, निरीक्षणमै थियौं, अनि जाँदाखेरि ल यसमा पनि अपाङ्ग मैत्री छैन, हामी कसरी जाने भनेर भन्ने कुरामा लिफ्ट छ भनेर भन्ने कुराहरू भयो, ल लिफ्ट भइदिएको भए त ठिकै छ भनेर भन्ने कुरा चाहिँ आयो। अब अपाङ्ग मैत्री छैन भनेपछि त लिफ्टको व्यवस्था गर्नु पर्यो नि त राज्यले पनि, भनेपछि अब अपाङ्ग त भएका व्यक्तिहरूलाई तल राखेर आफू माथि बस्ने त्यो पनि एउटा उसले पनि दिएन नैतिकताले पनि, सकभर तपाईँहरू तलै नै गराउनुहोस्, कार्यालय कक्षहरू चाहिँ यो अपाङ्गता भएका साथीहरूलाई हामीलाई रोजगारी यताउताको उसमा जानलाई दुःख शास्ति खेप्नु भन्दा तपाईँहरू तलै बसिदिनु भयो भने हामीलाई अलिकति सहजीकरण हुन्छ भन्ने चाहिँ हाम्रो लक्ष्य छ र बोली पनि राखेका छौं त्यसमा।
0: अब आगामी दिनमा खास गरेर सरकारी स्तरबाट के भइदियो भने सहज हुन्थ्यो जस्तो लाग्छ यहाँलाई?
1: आगामी दिनमा त सरकारको नजरबाट अपाङ्गता भएका व्यक्तिहरूलाई प्राय छुट्याउनु पर्ने बजेटहरू छुटिराखेको छैन, होइन, अब छुटिएको बजेटहरू पनि कतिपय थाहै नदिएर फ्रिज भएर गएको छ, उहाँहरूले अब आउने आगामी बजेटहरूको उसलाई चाहिँ बजेट अपाङ्गता भएका व्यक्तिलाई यति प्रतिशत भनेर तोकेर यो गरिदिनु भयो भने, यो संस्थालाई यति भनेर भन्नुभयो र अर्को संस्थालाई यति भनेर यो ठाउँमा यति आएको छ भन्नुभयो भने हामीलाई कार्यक्रम गर्नलाई चाहिँ सजिलो हुन्छ।
0: अब यहाँहरू यहाँ अपाङ्ग मानवाधिकार एवं सरकार मञ्च नेपाल दाङका अध्यक्ष हुनुहुन्छ, आगामी योजना के छन् यहाँहरूको, के ल्याउनु भएको छ?
1: अहिलेको उसमा चाहिँ हामी छैनौ, हामी शून्यमा छौं, हामी अब अहिलेको अब यो उसकोमा कतैबाट बजेट आयो र यताउता भयो भनेपछि चाहिँ हामी गर्नेछौं, होइन, तर अहिलेलाई चाहिँ कतैबाट केही आएको पनि छैन र अब नगरपालिकातिर त यसो पेश त गरेका छौं, पेश गर्दा गर्दै पनि अब कुराहरू चल्दाखेरि ठिकै छ भनेर भन्ने कुरा त गर्नुभएको छ, अब कतिसम्म छुट्याउनुहुन्छ त्यो भरि थाहा भएन, अब बजेटिङको कति छ त्यही हिसाबले, होइन हामीलाई अब अपाङ्गता भएका साथी दिदी बहिनीलाई सिपमूलक तालिम भनेरै 50,000 दिए पनि त्यही अनुसारकै सिक्न पनि हामी सक्यौं, होइन, अब अहिले बन्दै गरेको अचारलाई 5,00,000 लगानी लगाइदिएर अपाङ्गता भएका व्यक्तिहरूले गरेर खानुस् भनेर भन्नुभयो भने त 10 व्यक्तिले रोजगारी पाउने भयो त्यहाँनिर, अब अहिले चाहिँ हाम्रो त्यसरी कुनैले पनि यो गरिदिन्छौँ भनेर चाहिँ भन्नुभएको छैन।
0: जस्तो अब अपाङ्गता भएका व्यक्तिहरूका लागि पर्याप्त उहाँहरूलाई आवश्यक पर्ने जुन सामग्रीहरू हुन्छ त्यो पर्याप्त पाउनु भएको छ कि?
1: त्यो पाएका छैन, त्यो अब हामीसँग सम्झौता भनेर भन्नुहुन्छ, त्यहाँ राज्यमा उ गर्दा रातो किताबमा लेखेको हुन्छ सहायक सामग्रीहरू बाँड्ने भनेर भनिरहनु भएको हुन्छ, अनि त्यो सहायक सामग्री जान्छ कहाँ त्यो पनि हामीलाई थाहा हुँदैन, होइन, अनि वास्तवमा त्यो सहायक सामग्री बाँड्ने भनेकै हाम्रै संघ संस्थाले बाँड्ने हो, अब अहिले चाहिँ जनप्रतिनिधिहरूले आफै बाँड्ने, हामीले यसरी बाँड्यौं, उहाँ यो उसमा यति बाँड्यौं भनेर भनेर उहाँहरूले चाहिँ समाचार बनाएर हालिरहनु भएको हुन्छ, तर हामीलाई चाहिँ पाएका छैनौ त्यो, हामीलाई बाँड्नुहोस् भनेर चाहिँ उहाँहरूले दिनुभएको छैन।
0: अब यहाँहरूको हरेक विभिन्न निकायहरूमा यहाँहरूको प्रतिनिधित्वको हिसाबले कतिको प्राथमिकतामा परेको पाउनुहुन्छ?
1: त्यो चाहिँ छैन, हेर्नुहोस्, त्यो प्राथमिकतामा छैनौ हामी, किनभनेपछि उही मन लागेकोले ऊ गर्नुभएको हुन्छ, मन नलागेकोले खबरै पनि ऊ गर्नुभएको हुन्न, कतिपय त जानकारी नै हुँदैन, होइन, त्यसमा पनि मैले चाहिँ अब कतै ऊ गरेकोमा किन नऊ गरेको किन नबोलाएको भनेर भन्दाखेरि हामीले यसरी ऊ गरेका थियौँ म्याडम हजुरलाई ऊ गरेन भनेर भन्ने कुराहरू राख्नुभएको हुन्छ, त्यो चाहिँ छैन।
0: अब यहाँ अध्यक्ष भएर काम गरिराख्नु भएको छ संस्थामा, खास गरेर महिलालाई कतिको समस्या चुनौती के देख्नुहुन्छ यहाँले नेतृत्व तहमा पुगेर काम गर्न?
1: धेरै चुनौती छन् मैडम. अब महिलाकै उसमा गर्दा गर्दै पनि अब रात भन्नेको हुँदैन, दिन भन्नेको हुँदैन. अपाङ्गता भएका व्यक्तिहरूको पीड़ा सुन्दै आफू पनि त्यो स्थानमा भएकोले गर्दाखेरि पनि त्यो संस्था भन्दाखेरि पनि आफैलाई माया लाग्ने संस्था, अनि त्यसले गर्दाखेरि अब कहिले रातिमा ल यस्तो भयो भनिदिनुहुन्छ. अब त्यही अस्तिकै उसमा पनि अब यो हाम्रो फेरि अपाङ्ग मानव अधिकार भनेर भनिसकेपछि मानव अधिकारतिर जोडिएको हुनाले पनि अलिकति यो हाम्रो यो मुद्दाको यताउताको उहरू पनि सुन्न बढी पर्ने हुनाले कति बेला कहाँ जानुपर्छ भनेर भन्ने कुरो हामीलाई त्यो चाहिँ थाहा हुँदैन. जति बेला पनि पर्न सक्यो, जति बेला पनि हिँड्न पर्न पर्यो. र अहिले जिल्ला प्रहरी कार्यालयबाट पनि सांकेतिक कतैबाट उहरू आउनुभयो भनेपछि ल मैडम यस्तो यस्तो व्यक्ति आउनु भएको छ, हामी चाहिँ बुझेन, आइदिन पर्यो भनेर भन्ने कुराहरू गर्नुहुन्छ. महिलाहरूलाई चाहिँ त्यसरी सल्टाउँछौ.
0: अब उहाँहरूलाई जस्तो उहाँहरूका घर परिवारहरूले गर्ने त्यो साथ माया कस्तो छ, कस्तो पाउनुहुन्छ परिवारबाट?
1: कतिपय परिवारमा भन्नै पनि अलिकति लजाउनुहुन्छ होइन. अब आफ्नै घरमा एउटा अपाङ्गता भएको व्यक्ति छ होइन, त्यो व्यक्ति मेरो छोरो यस्तो छ भनेर भन्नलाई पनि बाबुआमा अलिकति हिचकिचाउनु भएको हुन्छ, उसलाई चाहिँ भित्रबाट बाहिर ल्याउन गर्नुभएको हुन्छ, भन्नुभएको हुँदैन धेरै जस्तो. कतिपय आइ पनि सक्नुभयो, बाहिरै निस्कि पनि सक्नुभयो. र अहिलेको उसमा चाहिँ हामीले यो घचघचाउँदा घचघाउँदा चाहिँ गरेर हामी बाहिर निस्कनुपर्छ. यही अपाङ्गता भनेको म मात्रै रहनछु, यहाँ त धेरै साथीहरू रहेछन्, जस्तै यो क्षेत्रमा ल्याइसकेपछि तपाईँ यहाँ यो गर्नुपर्छ भनेर हामीले चाहिँ काउन्सिलिङ गरेर ल्यायौं भने चाहिँ उहाँहरू अलिकति ढुक्क मनोबल सहित अगाडि बढ्न चाहिँ सक्नु भएको छ.
0: अब यहाँहरूले जुन अचार बनाउने जुन व्यवसायमा जोड्नका लागि महिलाहरूलाई अचार बनाउने तालिम सञ्चालन गर्नुभयो, भोलिका दिनमा पनि यी यस्तै तालिमहरू केही सञ्चालन गर्न पाए हुन्थ्यो जस्तो लाग्छ?
1: मैले त सोद्धाखेरि तालिमहरूलाई यसैलाई यही अचार बनाउने तालिमलाई नै दिगो गराएर गर्यो भने हाम्रो लाइफ नै यसैमा जान्छ भनेर भन्ने चाहिँ मेरो सोचाइ. त्योभन्दा धेरैमा हात हाल्यो भने पनि धेरै गर्न सकिँदैन. एउटै उसमा कसैले लगानी लगाइदिएर एउटै उद्योग खोलिदियो भने त्यसमा चाहिँ हामी लगभग अब राम्रै चल्यो भने त 40-50 जनाको उसले रोजगारी पाउने भन्ने चाहिँ मेरो धारणा. मैले चाहिँ सक्दो प्रयास यसैमै दिनेछु, त्यहाँभन्दा अरू चाहिँ मैले खोल्दिनँ, सबैमा हात चाहिँ हाल्दिनँ. र सहयोग र सपोर्ट, साथ सपोर्ट चाहिँ अपाङ्गता भएकै व्यक्तिलाई दिनुपर्छ मैले, किनभने हात पाखुरा हो बलियो भएको मान्छे आफै गरेर पनि खानुहुन्छ. कतिपय यहाँ धेरै जस्तो मागेर खाने पनि हुनुहुन्छ, यो उसलाई मागेर खानेलाई चाहिँ धेरैलाई रोकेर गरेर खाने दिन पर्यो, सिप दिन पर्यो उहाँहरूले भनेर चाहिँ अहिलेको यो उसलाई म दौडानमा सबैलाई गरेर खाने गराउनु पर्छ भनेर भन्ने चाहिँ मेरो लक्ष्यको लक्ष्य लिएर नै अगाडि बढ़िरहेछ.
0: यहाँले अब यहाँले सोचे जस्तै अहिले आफै खास संस्थाहरूबाटै सञ्चालन गर्नुभयो तालिम, स्थानीय सरकार वडा उपमहानगरपालिकाले सहयोग पर्याप्त हुँदैन यहाँहरूलाई?
1: छैन, हामीले एउटा भवन मागेका थियौं, अपाङ्ग मानव अधिकारकै हामी बस्ने घर भएन, किनभनेपछि धेरै योहरू पनि मिलाउन पर्ने भयो, मुद्दा मामिलाहरू पनि मिलाउन पर्ने भयो, बस्नलाई गाह्रो छ, एउटा जीर्ण भएका घरहरू यहाँ त्यतिकै खाली भइरहेका छन् हामीलाई भनी भनेर भन्दाखेरि पनि अब के बोल्नुहुन्छ के भन्नुहुन्छ होइन. अब उहाँहरूकै समस्या देखाइदिएपछि अनि हामी चाहिँ यो गरेका छैनौँ, उहाँहरूबाट सहयोग सपोर्ट भन्ने केही आएको छैन. र यो अचार तालिमको लागि पनि हामीले यो भवनलाई नै अब हामीसँग बजेटिङ नै पैसा तिर्नेको उसले गर्दाखेरि कहाँ गर्ने त भनेर भन्दा अब सोध्नलाई चाहिँ समन्वयमा पनि सोधेको, अब जे यता हामीले नगरपालिकातिर पनि सोधेका थियौँ. पैसाको अभावले गर्दाखेरि उहाँहरूले पैसा तिर्न पर्छ भन्ने जस्तो कुरा गरेका हुनाले त्यहाँ चाहिँ सकेनौ हामी गर्नलाई. र हाम्रै 15 नम्बरका वडा सदस्य यो उत्तम बुढाथोकीले चाहिँ हामीलाई एउटा भवन टोल मण्डीकै टोलको भवन उपलब्ध गराइदिनु भएको थियो, त्यहाँले सहजीकरण गरेपछि मात्रै हामीले यो तालिम सञ्चालन गरेका थियौँ. नत्र यो तालिम हामी ब्याकमा गइसकेका थियौँ, किनभने हामीलाई पैसा तिर्ने होटेलले पैसा ल्याउ गर्ने थियो र बाहिर गर्दाखेरि हामीलाई हल नभएको कारणले गर्दाखेरि पनि अलिकति गाह्रो भएको थियो. त्यसले गर्दा उहाँले उपलब्ध गराइदिएकोमा र उहाँलाई मैले त्यो गुण त मैले बिर्सिन पनि हुँदैन होइन. यो गर्मी जस्ताको मुनि बसेर यो 15-15 दिनको तालिमलाई समापन गर्दाखेरि समेत पनि आउनुभयो र म सहयोग गर्छु भनेर नि पनि भनिरहनु भएको छ. उहाँको बच्चा पनि एउटा अपाङ्गता भएको कारणले अहिलेसम्म उहाँ पनि अपाङ्गतासँग जुझ्न सक्नु भएको थिएन कि एउटा कार्यक्रममा अस्ति मात्रै बोलाउँदा यो यस्तो कार्यक्रममा म हजुरहरूसँग भेटाउन पाएको थिएन यसमा पनि खुसी लाग्यो भनेर भन्ने कुरा गर्नुभयो. एउटा किनभने उहाँले पनि एउटा अपाङ्गको पीड़ा त बोक्नुभयो नि त. छोरै आफूले नगरे पनि आफ्नो घरमाको बच्चाहरू त्यस्तो हुँदा त अब बाहिर हाँसे पनि भित्रको मनमा त पीर त छ उहाँको पनि. र त्यस्ता व्यक्तिहरूले कतिपय व्यक्तिहरूले भन्न नचाहँदाखेरि पनि अलिकति पछाडि पर्नुको कारण त्यो.
0: अब भने हामी कार्यक्रमको अन्त्यतिर आछौं. यतिन्जेलसम्म कुरा गरिरहँदाखेरि अझ पनि यहाँलाई त्यस्तो केही भन्न मन लाग्यो अथवा मैले सोध्न छुटाएको छु भने भन्न सक्नुहुन्छ?
1: अपाङ्गता भएका व्यक्तिहरूलाई सबैले माया गर्ने, मायाको सम्मान गर्नुपर्छ, घृणा होइन. किनभने अपाङ्गता भएका व्यक्तिहरूले साथ र सपोर्ट पाए भनेर भने पनि केही गर्न सक्छन् होइन. एउटा बोलीको उसमा र मान्छेलाई घृणाको उसले गर्दाखेरि पनि अगाडि आउन नसकेका हुन्. सबैले माया र साथ सपोर्ट गर्यो भने अपाङ्गता भएका व्यक्तिहरू पनि अगाडि बढ्न सक्छन् र जीविकोपार्जनका लागि उनीहरूले रोजगारीका साथ अगाडि बढेर केही गरेर खान सक्छन् भन्ने मेरो धारणा छ. र मागेर खाने होइन, गरेर खाने भनेर भन्ने लक्ष्य राख्नुपर्छ अपाङ्गतै भएका व्यक्तिले. किनभनेपछि हामीले जे बानी लगायो त्यही बानी बस्ने हो. भोलि मागेर खाने भयो भने मागेरै खानेतिर जान्छौ र गरेर खाने भयो भने गरेर खानुपर्छ भनेर भन्ने कुराहरू चाहिँ मैले गरेको छु. र अहिले आउँदा दिनहरूमा यो अचारकोहरूलाई हामीले अगाडि बढ़ायौं भनेपछि विराटनगरबाट आएका दृष्टिबीन साथीहरूले पनि एउटा मोमबत्ती धूपहरू बाहिरै किनेर बेच्नु भएको छ. उहाँहरूलाई पनि हामीले एउटा सहजीकरण वातावरणमा ल्याएर यही अचारकै होस्लाई ल हामीले यति उदिन्छौ तपाईँले यति बनाएर यो बिक्री वितरण गर्नुहोस् भन्यो भनेपछि उहाँहरूलाई पनि हामीले त्यो रोजगारीको दिनेछौँ भनेर भने चाहिँ मेरो ऊ छ. तर त्यो यता नबने उहाँ आफै खोलेर बस्नुहुन्छ धूप बनाउने ऊ गर्नुहुन्छ भनेपछि चाहिँ बनाउन दिने, नत्र भनेपछि हाम्रै लोगो लागेको चिजहरू उहाँले बेच्न पाउने अरू चाहिँ नबेच्ने भनेर भने मैले चाहिँ त्यो प्रतिबद्धता गर्ने अठोट गरेको छु अहिलेलाई.
0: हस्, आज कार्यक्रममा निकै महत्वपूर्ण समय दिनुभयो यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु.
1: धन्यवाद सुशला म्याडम. हजुरले पनि यसरी आफ्नो उसलाई यो गरेर हाम्रो यो बावजुद बनेर यहाँसम्म बोलाएर मलाई मेरो दुई शब्दहरू यहाँ राख्न दिएकोमा हजुरलाई पनि धन्यवाद. र आगामी दिनहरूमा पनि राम्रो सन्देश अपाङ्गताप्रति राम्रो सन्देश फैलाइदिनु होला भन्दै मेरा दुई शब्द यहीँ राखे. हस्, धन्यवाद.
0: हस्, आदरणीय श्रोताहरू, आज हामीले कार्यक्रममा कुराकानी गर्यौं अपाङ्ग मानव अधिकार एवं सरकार मञ्च नेपाल दाङका अध्यक्ष देवका खनालसँग. खास गरेर उहाँहरूले यसमा गर्दै आएका कामहरू र आगामी दिनमा गर्नुपर्ने काम, अहिले भइरहेका गतिविधि लगायतका विषयमा केन्द्रित रहेर कुराकानी गर्यौं. आज कार्यक्रम तपाईँलाई कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला. यतिन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सबै श्रोतालाई धन्यवाद. प्राविधिक मित्र अमृता डाङ्गीलाई पनि विशेष धन्यवाद दिँदै अर्को हप्तासम्मको लागि म कार्यक्रम प्रस्तुता सुशीला ओली पनि विदा हुन्छु. नमस्ते.

0: बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद कर फ्री इंटरनेट पैकेज नया जड़ान को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट बायोनेट अब सब कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
1: हजुर विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
3: नारायणी टेलर सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तर तथा घोराई
2: सम्पर्क मोबाइल नम्बर 9822964264
4: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
5: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
6: उपचार हुने रोगहरू पाइल्स फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
5: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
6: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
5: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
6: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
5: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
7: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 9686 61694

0: रे। नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिविल फर्मा घोराहीदाङमा।
1: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिविल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
0: डाक्टरद्वारा दिइने सेवाहरू:
1: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हात खुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
0: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
1: सम्पर्क मोबाइल नम्बर 9858744722, 9858738060। सम्पर्क सिविल फर्मा घुराही 15 सड़क विभाग रोड दाङ।
2: डाक्टर आउने बारे सूचना:
3: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुँवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर घोराहीमा।

0: को दैनिक चेक जाँच गरिन्छ।
1: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15 बाल मन्दिर चोक दाङ।
2: सम्पर्क फोन नम्बर 98479-57193
1: र 98-1-28-89-08।
3: होइन के भयो दाई, किन झोक्राएर बस्नु भएको?
4: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
3: ए त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
3: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
4: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34-910।
3: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
5: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
3: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
5: अरे केटा, उमेर जो जाँगर छ त टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
3: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। सांसदलाई स्वकीय सचिव दिने निर्णयबारे सर्वोच्चको कारण देखाओ आदेश। सुनसरीमा भएको हिंसात्मक घटनापछि प्रमुख सुरक्षा अधिकारीहरूको जिम्मेवारी हेरफेर। शान्ति र सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय सहमति।
1: सुनसरी जिल्लाको शान्ति सुरक्षाको अवस्थालाई सामान्य तर्फ तुरन्त बाली गर्ने, सामान्य अवस्था बनाइराख्ने, जनाउने भनिकन अब त्यही सहमति भएको।
0: बजेट कार्यान्वयनका लागि महालेखाको 44 बुधे मार्गदर्शन जारी। रासायनिक मलको आयात बढ़ाइँदै मल अभावको समस्या केही दिनमा नै समाधान हुने। आवश्यकता भन्दा बढ़ी ग्यास मौजदात नराख्न उपभोक्तालाई आग्रह।
2: भरि ग्यास राख्दाखेरि अब लामो समयसम्म हुँदा त अलिकति खतरा पनि हुन्छ। अब यो स्टोर गरेर राखेकोले नपाउनेले पाउँछन् भनेर अब त्यसमा उहाँहरूले स्टोर गरेर नराख्नु भन्न खोज्नु भयो होला।
0: निर्माण शुरू भएको करिब 8 वर्षपछि नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग सञ्चालनमा। विदेशमा दक्ष कामदारको माग बढ़दो। विदेशी नै नेपाली मध्ये 3 मध्ये 1 दक्ष श्रमिक। प्रतिबन्धित वस्तु बिक्री नगर्न वाणिज्य विभागको चेतावनी।
3: त्यसलाई अहिले नबेच्नु होला र बेचिएमा त्यस्तो बिक्री वितरण गरिएको भेटिएमा हामी चाहिँ कानून बमोजिम चाहिँ दण्ड सजाय गर्छौं भन्ने हिसाबले यो सूचना जारी गरिएको।
0: र विश्व चर्चित अलराउण्डर सकिब अल हसन पोखरा एभेन्जर्समा अनुबन्धित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: सुनसरीको घटनाले सामाजिक सद्भाव र सहिष्णुताको महत्व फेरि स्मरण गराएको छ। कुनै पनि विवादलाई हिंसामा होइन संवाद र कानूनी प्रक्रिया मार्फत समाधान गर्नु सबैको दायित्व हो। अपुष्ट सूचना र अफवाहले समाजलाई थप विभाजित बनाउने भएकाले त्यसबाट टाढा रहन आवश्यक छ। शान्ति, समीमता र आपसी विश्वास कायम राख्दै दोषीमाथि निष्पक्ष कार्यवाही हुनु नै दीर्घकालीन समाधानको आधार हो। अब खबर सन्तोषी रावलबाट।
5: सुनसरीको देवानगंजमा हिजो भएको झडपपछि जिल्लामा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय समिति सहमति भएको छ। आज जिल्ला प्रशासन कार्यालय सुनसरीमा प्रमुख जिल्लाधिकारी वासुदेव घिमिरेको अध्यक्षतामा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले घटनालाई थप जटिल बन्न नदिन सबै पक्षले सहमति अपनाउने र गृह मन्त्रालयले गठन गरेको छानबिन समितिलाई आवश्यक सहयोग गर्ने निर्णय गरेको हो। बैठकमा सहभागी राजनैतिक दल, जनप्रतिनिधि, सामाजिक तथा धार्मिक अगुवाहरूले अफवाहमा नलाग्न सामाजिक सद्भाव जोगाउने र सुरक्षा निकायलाई सहयोग गर्ने सबैलाई आग्रह गरेका छन्। सीआईएनसँग कुरा गर्दै सुनसरी प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे,
1: सर्वदलीय सर्वपक्षीय एउटा संवाद, शान्ति संवाद जस्तो भयो। यसमा चाहिँ अरू धेरै कुरामा सहमति हुने कुरो भएन। अब त्यो घटनाक्रमको समीक्षा गरियो, यो विषयमा उठान भएका घटनाक्रमहरू, शान्ति सुरक्षामा देखेको चुनौतीहरू, त्यस सम्बन्धमा छलफल भयो र यो घटनालाई चाहिँ सामान्यतर्फ उन्मुख गराउनको लागि शान्ति सुरक्षाको अवस्था चाहिँ मजबुत बनाएर सामाजिक शान्ति, सद्भाव, धार्मिक सहिष्णुता बनाइराख्नुको लागि जो व्यक्तिको, जो जो निकाय पदाधिकारीको, जो जो चाहिँ सामाजिक व्यक्तित्वको, नेतृत्वको जे जो भूमिका हुन्छ आफ्नो स्थानबाट त्यो भूमिका निर्वाह गर्ने र यसलाई सुनसरी जिल्लालाई, सुनसरी जिल्लाको शान्ति सुरक्षाको अवस्थालाई सामान्यतर्फ तुरन्त चाहिँ बाली गर्ने, सामान्य अवस्था बनाइराख्ने, जनाउने भनिकन चाहिँ अब त्यही सहमति भएको छ।
5: गैराती बुल बम यात्राका क्रममा डीजे बजाउने विषयमा भएको विवाद हिंसात्मक बनेपछि सशस्त्र प्रहरीको गोली लागेर

0: देवानगंज चारका 25 वर्षीय ओम प्रकाश मेहताको मृत्यु भएको थियो। घटनामा 13 जना सुरक्षाकर्मी र 9 जना सर्वसाधारण घाइते भएका छन्। घटनाको विषयमा छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा 5 सदस्यीय समिति गठन भइसकेको छ। समितिले एक साताभित्रमा प्रतिवेदन बुझाउनेछ। घटनापछि थप समस्या उत्पन्न हुन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगंज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा आज बिहान 7 बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। यस्तै राष्ट्रिय मानव अधिकार आयोगले झडप र त्यसपछिको प्रहरीको गोली चल्दा एकजनाको मृत्यु भएको घटनाबारे अनुसन्धान शुरू गरेको छ। साथै सबै पक्षलाई सहमति अपनाउँदै सामाजिक सद्भाव कायम राख्न अपील गरेको छ। आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलले आज एक विज्ञप्ति निकालेर कोशी प्रदेश कार्यालय विराटनगरको टोलीले घटनाको प्रारम्भिक अनुगमन गरिरहेको जनाएको छ। यसैबीच सुनसरीमा भएको हिंसात्मक घटनापछि गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेलाई फिर्ता बोलाएको छ। उहाँको स्थानमा संखुवा सभाका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्याललाई सुनसरी पठाउने निर्णय गरिएको छ। यस्तै कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाएको छ। उहाँको स्थानमा डीआईजी शेखर खनाललाई खटाइने भएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी केशव थेबेलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरवा सरुवा गरिएको छ भने विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई सुनसरी पठाइएको छ। त्यसै गरी सशस्त्र प्रहरी बलको कप्तानगंज स्थित युनिटका डीएसपी नन्दकिशोर महतोलाई फिर्ता बोलाएर उहाँको स्थानमा डीएसपी मदन नाथलाई खटाइएको छ। गृह मन्त्रालयले जिल्लाको शान्ति सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन यी प्रशासनिक तथा सुरक्षा अधिकारीहरूको जिम्मेवारी परिवर्तन गरेको जनाइएको छ। निर्माण शुरू भएको करिब 80 महिनापछि नागडुंगा सिस्ने खोला सुरुङ मार्ग सञ्चालनमा आइएको छ। आजदेखि सुरुङ मार्ग 24 घण्टा खुला रहने नागडुंगा सुरुङ मार्ग निर्माण आयोजनाले जनाएको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले 2076 कार्तिक 4 गते काठमाण्डुको चन्द्रागिरी नगरपालिका 2 टुटी पाखामा सुरुङ मार्गको शिलान्यास गरेपछि निर्माण कार्य शुरू भएको थियो। सुरुङ मार्ग 42 महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि कोविड-19 लगायत विभिन्न कारणले निर्माणमा ढिलाइ भएको पूर्वाधार मन्त्रालयले जनाएको छ। आज नागडुंगा सिस्ने खोला सुरुङ मार्गको औपचारिक उद्घाटनपछि संचारकर्मीसँग बोल्दै मन्त्री सुनिल नम्सालले अब यात्रा गर्दा सजिलो हुने बताउनुभयो।
1: घुमेर जाँदा फेरि बढी खर्च हुन्छ, टनेलबाट जाँदा फेरि लङ टर्ममा अहिले हाम्रो भायबिलिटी टेस्ट भन्ने हुन्छ। भायबिलिटी भनेको यदि 5 किलोमिटरको सड़कलाई 1 किलोमिटरको टनेलले रिप्लेस गर्न सक्छ भने र त्यो बाटोमा इनफ ट्राफिक छ भने त्यो केसमा चाहिँ हामीले टनेल बनाउन सकिन्छ। अर्को भनेको पहिरोको जोखिमहरू भएको एकदमै हार्ड ग्राउन्ड हुन्छ नि, त्यस्तो केसमा चाहिँ हामीले जुनसुकै केसमा भयो भने हामीले टनेल राख्ने व्यवस्था दुईटा केसमा हुन्छ।
0: आयोजनाका निर्देशक सौजन्य नेपालका अनुसार पहिलो चरणमा एम्बुलेन्स, दमकल र सुरक्षा निकायका सवारी साधनलाई सुरुङ मार्ग प्रयोग गर्न दिएको छ। त्यसपछि अन्य सवारी साधनलाई पनि चरणबद्ध रूपमा सञ्चालनको अनुमति दिइनेछ। सरकारले प्रतिबन्ध लगाएका वस्तुहरूको बिक्री वितरण तत्काल रोक्न सबै व्यवसायी आयातकर्ता र विक्रेतालाई आग्रह गरेको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सूचना जारी गर्दै भौतिक पसलसँगै डिजिटल माध्यमबाट पनि प्रतिबन्धित वस्तुको कारोबार भइरहेको गुनासो आएको जनाएको छ। यस्तो गतिविधि कानून विपरीत भएकाले तत्काल रोक्न निर्देशन दिएको विभागका सूचना अधिकारी अनिल किरातीले सीआईएनसँग बताउनुभयो।
2: हामी बजारमा देख्छौँ छोकडा, त्यस्तै गरेर हामी त्यहाँ फिलामेन्ट बत्ती देख्छौँ, त्यस्तै गरेर यो विभिन्न केमिकलहरू छन्, केमिकल अनि यो ड्रिङ्क्स भन्दा इनर्जी ड्रिङ्क, ती त्यस्ता वस्तुहरू चाहिँ नेपालमा ल्याउन नपाइने भनेर त्यो सूचनामा छ। सोही सूचनालाई आधार मानेर अहिले बजारमा त्यस्तो देखिँदाखेरि गुनासो आइसकेपछि हामीले त्यो रोक्न पहिल्यै सूचना भइसकेको छ। त्यसलाई अहिले नबेच्नुहोला र बेचिएमा त्यस्तो बिक्री वितरण गरिएको भेटिएमा हामी चाहिँ कानून बमोजिम चाहिँ दण्ड सजाय गर्छौँ भन्ने हिसाबले यो सूचना जारी गरिएको छ।
3: निकासी पैसाले नियन्त्रण ऐन 2013 बमोजिम चाहिँ त्यहाँ जरिवाना निश्चित अब त्यो कुन कस्तो किसिमको वस्तुहरू आधारमा चाहिँ जरिवाना पनि तोकिएको छ, कोही सदाय पनि तोकिएको छ, दुवै भन्ने पनि तोकिएको छ।
0: वैदेशिक रोजगारीमा जाने नेपाली मध्ये दक्ष कामदारको संख्या उल्लेख्य रूपमा बढ़ेको छ। वैदेशिक रोजगार विभागको पछिल्लो एक वर्षको तथ्याङ्क अनुसार अन्तिम श्रम स्वीकृति लिएका 4,06,404 जना नयाँ श्रमिक मध्ये 1,28,520 जना दक्ष अर्थात 31.6% श्रमिक रहेका छन्। तथ्याङ्कले नेपाली श्रमिक अब परम्परागत अदक्ष श्रममा मात्र सीमित नरही सिपका आधारमा रोजगारी खोज्न थालेको संकेत गरेको छ। विशेष गरी जापान, दक्षिण कोरिया, रोमानिया, क्रोएसिया, पुर्तगाल, माल्टा, टर्की र पोल्याण्ड जस्ता देशमा उत्पादन निर्माण, होटेल तथा आतिथ्य, कृषि, स्वास्थ्य सेवा र औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको माग बढ़िरहेको छ। तर दक्ष जनशक्ति बाहिरिँदा नेपाललाई भने घाटा भइरहेको पौरखी नेपालका संस्थापक मन्जु गुरूङले सीआईएनसँग बताउनुभयो।
4: श्रमिकले चाहिँ उसले पाउँछ र उसका जोखिमहरू पनि तुलनात्मक रूपमा अदक्ष कामदारको भन्दा कम हुन्छ। यो चाहिँ एउटा सबल पक्ष अथवा यसको सकारात्मक पक्ष त्यो रहेको छ भने अब राज्यले के गुमायो त भन्दाखेरि राज्यले एउटा दक्ष जनशक्ति गुमायो, जसले गर्दाखेरि चाहिँ नेपालमा नै अब दक्ष जनशक्तिको अभाव भइरहेको वर्तमान परिप्रेक्ष्यमा चाहिँ त्यो राज्यको लागि चाहिँ एउटा के भन्छ त्यो नकारात्मक पक्ष हो। तर यति भन्दा भन्दै पनि एउटा व्यक्तिले चाहिँ वैदेशिक रोजगारमा दक्ष भएर जाँदाखेरि उसको उसले पाउनुपर्ने तलब सेवा सुविधामा चाहिँ वृद्धि हुन्छ, जसले गर्दा उसले पठाउने डिप्रेसन पनि नेपालमा अहिलेको जुन अवस्था छ त्योभन्दा तुलनात्मक रूपमा डिप्रेसन भोल्युम पनि बढेर आउँछ।
0: नेपाल एलपी ग्यास उद्योग संघले ग्यासको आयात र आपूर्ति नियमित भइरहेकोले आवश्यकता भन्दा बढ़ी मौजात सिलिण्डर नराख्न उपभोक्तासँग आग्रह गरेको छ। संघका अनुसार भारतबाट दैनिक करिब 100 बुलेट ग्यास नेपाल भित्रिएको छ। पहिले जति परिणाममा ग्यास आपूर्ति हुन्थ्यो सोही मात्रामा अहिले पनि आपूर्ति भइरहेको भन्दै आत्तिनु पर्ने अवस्था नरहेको संघका अध्यक्ष दिवान चन्दले बताउनुभयो। आवश्यकता भन्दा बढ़ी ग्यास मौजात नराखे अहिलेको समस्या सहजै समाधान हुने ग्यास विक्रेता महासंघका वरिष्ठ उपाध्यक्ष विष्णु प्रसाद दुलालले सीआईएनसँग बताउनुभयो।
5: पसलमा एकदमै गाह्रो छ, अब कहिले 80 आउँछ, कहिले 160 ग्यास आउँछ। अब उपभोक्ताहरू बिहानैदेखिको चाहिँ आएर परिरहेका हुन्छन्, सबैले नाम लेखेरै अब पालोमै दिने गरे हुन्छ। अब पालोमै दिने गरेर भन्दा पनि तपाईँको चाहिँ अब कोही सुत्केरी हुन्छ, कसैकोमा पूजा हुन्छ, होइन अब वर्तमान होला, कहीँनेरि तपाईँको चाहिँ बिरामी हुन्छन्, कोही बुढाबुढी हुन्छ, कोही एउटै सिन्डर भएको विद्यार्थीहरू बढी हुन्छन्, उनीहरूलाई दुईवटा सिन्डर बना भन्न हामीले मिल्दा पनि मिल्दैन। अब एउटा सिन्डर भएको मान्छेलाई झन् अप्ठ्यारो अवस्था परिराखेको छ। अब यो स्टोर गरेर राखेकोले चाहिँ नपाउनेले पाउँछन् भनेर अब त्यसमा चाहिँ उहाँहरूले स्टोर गरेर नराख्नु भन्न खोज्नु भयो होला। तर भरि ग्यास राख्दाखेरि अब लामो समयसम्म हुँदा त अलिकति खतरा पनि हुन्छ।
0: साझा खबरमा अब खेल खबर। पाकिस्तानमा चलिरहेको काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल लीग चरणका पाँचवटै खेलमा पराजित भएको छ। आज भएको उज्बेकिस्तानसँगको खेलमा नेपाल 3-0 सोझो सेटमा पराजित भयो। उज्बेकिस्तानले पहिलो सेट 26-24, दोस्रो सेट 25-20 र तेस्रो सेट 25-22 जित्यो। नेपाल पहिलो खेलमा कजाकिस्तानसँग 3-2, दोस्रो खेलमा श्रृंखलासँग 3-2, तेस्रो खेलमा पाकिस्तानसँग 3-0, चौथो खेलमा बंगलादेशसँग 3-2 सेटमा पराजित भएको थियो। त्यस्तै बंगलादेशका अनुभवी अलराउण्डर सकिब अल हसन नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणका लागि पोखरा एभेन्जर्समा अनुबन्धित हुनुभएको छ। पोखरा एभेन्जर्सको आज सामाजिक सञ्जाल मार्फत भिडियो सार्वजनिक गर्दै 39 वर्षीय सकिबलाई टोलीमा भित्राइएको घोषणा गरेको हो। विश्व क्रिकेटका उत्कृष्ट अलराउण्डर मध्ये एक मानिने सकिबले विश्वभरका 30 भन्दा बढ़ी फ्रेन्चाइज प्रतियोगितामा खेलिसकेका छन्।
6: स्वकीय सचिव पुनर्स्थापनाको विषय विवादमा आवश्यक सुविधा कि अनावश्यक भार
7: दिनै हुँदैन भन्ने भन्दा पनि त्यो उचित हो कि होइन भन्ने प्रश्न आउन सक्छ।
6: कानूनी आधार भए पनि सामाजिक उत्तरदायित्व र आर्थिक पाटो हेर्नुपर्ने संविधानविदको तर्क। कुराकानीसँगै बालबालिकाको पोषणमा प्रदेशगत अन्तर, मधेस चिन्तामा गण्डकीमा केही आशा लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
9: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
8: डाक्टरद्वारा दिइने सेवाहरू:
10: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
8: अनुहार हड्डी भाँचिएको जोड्ने,
10: दाँतको एक्सरे सेवा,
8: सामान्य तथा जटिल दाँत निकाल्ने,
10: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
8: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
10: मेसिनबाट जरेदेखि दाँत फरिने,
8: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
10: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
8: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
10: साथै
9: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
10: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
11: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीप ज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।

0: प्रोडक्ट हरू कोकोनट सोकोनट भिटा मिल्क बटर पैक क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी त है नाइस
0: अद्गुरी
2: नेपाल भित्रिएको छ। कृषि सामग्री कम्पनी लिमिटेडका अनुसार 2500 मेट्रिक टन डीएपी मल बोकेको दोस्रो रेलवे ऱ्याक सिर्सिया सुक्खा बन्दरगाहमा आइपुगेको हो। यसअघि 1250 मेट्रिक टन डीएपी मल वीरगंज पुगेको थियो। कम्पनीका वीरगंज प्रादेशिक कार्यालय प्रमुख दुर्गा प्रसाद पाण्डेका अनुसार कम्पनीले आयात गरेको 60,000 मेट्रिक टन यूरिया मल पनि आगामी दुईदेखि तीन दिनभित्र नेपालगंज नाकाबाट भित्रिनेछ। समयमै मल प्रदेश गत गोदाममा पुर्याएर किसानलाई वितरण गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ। संघीय सांसदलाई स्वकीय सचिव राख्ने सुविधा दिने सरकारको निर्णय विरूद्ध परेको रिटमा सर्वोच्च अदालतले सरकारसँग कारण देखाओ आदेश जारी गरेको छ। मन्त्री परिषदको असार 30 गतेको बैठकले सांसदलाई निजी स्वकीय सचिव राख्ने सुविधा दिने निर्णय गरेको थियो। उक्त निर्णय साउन 4 गते नेपाल राजपत्रमा प्रकाशित भएपछि अधिवक्ता प्रेमराज सिल्लोवालले त्यसलाई बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो। रिटमाथि आज सुनवाई गर्दै न्यायाधीश विनोद शर्माको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित सम्बन्धित निकायका नाममा कारण देखाओ आदेश जारी गरेको हो। सर्वोच्चले सरकारलाई लिखित जवाफ पेश गर्न तथा अन्तरिम आदेशको मागबारे हुने छलफलमा उपस्थित हुन पनि निर्देशन दिएको छ। यसअघि सांसदले स्वकीय सचिव राख्ने व्यवस्था रहे पनि जेएनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारदेखि यो व्यवस्था हटाइएको हो। अहिले फेरि यस व्यवस्थालाई बिउताउने प्रयास भइरहँदा विरोध पनि भइरहेको छ। कानूनका विज्ञले चाहिँ के भन्छन्? हामीले संविधानविद विपिन अधिकारीलाई सोधेका छौं।
3: सरकारले स्वकीय भनेको सुविधा हो, अब सरकारले दिन सक्दछ र दिएको सुविधा फिर्ता पनि लिन सक्दछ। अब पैसा यदि चाहिँ सरकारी स्रोतबाट पब्लिकको पैसा खर्च गर्ने हो भने त्यो कानून अनुसार अथोराइज चाहिँ हुनु पर्दछ। त त्यो अथोराइजेसनको इस्यु चाहिँ हुन्छ, यदि सरकारले गर्छ भने त्यसको चाहिँ एउटा कानूनी भ्यालिडिटी चाहिँ चाहियो, तर गर्न सक्दैन भन्ने होइन। खालि इस्यु के हो भने कि जब चाहिँ खर्च गर्नुपर्ने स्रोतहरूको अभाव छ र हामीसँग विकास कार्यमा नै स्रोतहरू पुगिरहेको छैन भने अब त्यो सुविधा सांसदहरूलाई दिने कि नदिने भन्ने, तर सांसदहरूका लागि त्यस्तो सहयोगहरूको आवश्यकता हुन्छ। अब कम्पिटिङ क्लेम्सहरूको आधारमा कहिले दिने, कति दिने, दिने वा नदिने त्यो त सरकारले निर्णय गर्ने उसको चाहिँ अधिकारको कुरा भयो। दिनै हुँदैन भन्ने भन्दा पनि त्यो उचित हो कि होइन भन्ने प्रश्न आउन सक्दछ, त्यसका बारेमा सरकारले जवाफ दिने हो।
4: फेरि यतातिर फेरि संसदमा नै नभएको व्यवस्थालाई फेरि दलहरूले ल्याउन थाले भन्ने खालको एउटा आलोचना जस्तो पनि भएको छ।
3: मैले हेर्दा के देख्छु भने कि स्वकीय राख्नु हुँदैन भन्ने पनि होइन, त्यसका लागि नेपाल सरकारले खर्च गर्नु हुँदैन भन्ने पनि होइन, किनभने स्वकीयको व्यवस्थाले सांसदहरूलाई व्यावसायिक बन्नलाई चाहिँ एउटा आधार प्रदान गर्दछ। उनीहरूलाई पनि सहयोग गर्ने मान्छे चाहिन्छ, जनताका चाहिँ काम गर्दाखेरि त्यो एउटा फेसिलिटेटर त उनीहरूले पनि अपेक्षा गर्दछन्। तर यहाँ चाहिँ कुरा के हो भने कि स्वकीय राख्दाखेरि त्यो व्यापक रूपमा त्यो पदको दुरुपयोग गरिएको छ। मान्छेले परिवारका मान्छेलाई, श्रीमतीलाई, केटाकेटी, घर परिवारका छोराछोरी, आफ्ना आफन्तलाई रोजगार दिने र कसै गरी पनि त्यो पैसा चाहिँ आफ्ना लागि प्रयोग गर्ने चाहिँ अपेक्षाहरू धेरै बढेर गएको देखियो, दुरुपयोग गरेको देखियो। होइन भने तपाईँको यो के हो भने सांसदको कार्यालय भनेको पनि त पब्लिक अफिस नै हो, निजी होला, निजी भए पनि उनीहरूले गर्ने काम त निजी होइन, त्यो त पब्लिककै काम हो। भनेपछि सरकारले त्यति सुविधा दिँदै नबित्ने भन्ने होइन, तर सरकारले दिन सक्छ कि सक्दैन त्यो दिनु चाहिँ जरुरी छ, या त्यो पैसाको प्रयोग अन्य क्षेत्रमा गर्नुपर्छ भन्ने कुरा औचित्यका आधारमा त्यो सरकारले निर्णय गर्ने कुरा भयो। तर अब कानून अनुसार चाहिँ कुनै पनि खर्च गर्दाखेरि त्यो चाहिँ अब संसदीय प्रक्रियाहरू छन् त्यसको बारेमा वैध स्रोत त हुनुपर्दछ, त्यो बजेटमा परेको कुरो हुनु पर्यो, त्यसका लागि चाहिँ कानूनी आधार हुनु पर्यो, तर त्यो निर्माण गर्न सक्दैन भन्नु त अतिशयोक्ति हो।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। मधेसमा बाल बालिकाको कुपोषण गम्भीर, गण्डकीमा सुधारको संकेत।
5: गण्डकी प्रदेश र अरू जुन हाम्रा अरू प्रदेशहरूमा अलिकति कम नै छ, पोषणको मात्रै हेर्ने अरू पनि स्वास्थ्यका सूचकहरू गण्डकी प्रदेशमा चाहिँ अलिकति कम चाहिँ कम छ।
2: पोषण सुधारका लागि अब समाधानको बाटो के, विज्ञसँगको विशेष संवाद बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
7: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
6: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
8: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कूलको अगाडि।
9: फोन नम्बर 082-563-479,
8: मोबाइल नम्बर 98-494-67-487।
10: साथी मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
11: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
10: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी, जम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो झोला, वा टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
12: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
13: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जन द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनु।

0: कुपोषण लागेका ती जुन हाम्रो जुन अहिले आएका बालबालिकाहरूको जुन मध्यम कुपोषण माम भन्छौ, त्यो माम भएका बालबालिकालाई अहिले पनि सुपर सिरियल प्लस सम्पूर्ण बालबालिकाले पाइरहनु भएको छ। तराईका तीनटा जिल्ला, मधेसका तीनटा जिल्ला र लुम्बिनी प्रदेशका जिल्लाहरूमा। त्यसै गरी अहिले हामीले अर्को एउटा तत्कालको लागि गर्न सक्ने जुन हाम्रो 10% भन्दा 15% भन्दा माथि कुपोषण देखिनु भनेको चाहिँ अलि एउटा अलार्मिङ सिचुएसन हो भनेर पनि जुन विश्व स्वास्थ्य संगठनको जुन ऊ अनुसारले डिफिनेसन अनुसार छ भने चाहिँ हामीले अहिले के गरेका छौँ भने डब्ल्युएफपीसँग विश्व खाद्य कार्यक्रमसँग हाम्रो छलफलहरू भइसकेका छ र उहाँले करिब 12,000-15,000 यो मध्यम कुपोषण भएका बाल बालिकाहरूका लागि तयारी खानाहरू चाहिँ अब तराईका 3-4 जिल्ला र कोशीका 3-4 जिल्लामा जहाँ चाहिँ 10% माथि र 15% र 10% उसमा जुन आएको छ त्यसमा चाहिँ हामी 2 महिनासम्म त्यो उपलब्ध गराउने भनेर यो अन्तिम चरणमा पुगिसकेका छ। सायद अब हामी छिटोभन्दा छिटो त्यो चाहिँ एउटा कार्ययोजना बनाएर कसरी दिने के दिने भन्ने हामी गर्दैछौँ, त्यसमा पनि काम हुँदैछ। कडा शीघ्र कुपोषण जुन साम भएका बालबालिका 17,000 थिए, यी सम्पूर्ण 17,000 बालबालिका चाहिँ अहिले सबै उपचारमा छन्। उहाँहरूले आरयुटीएफ रेडी टु युज थेरापिटिकल फुड पाइरहनु भएको छ र हामीले त्यसका मोनिटरिङको लागि पनि जुन अहिले हजुरले यहाँ अहिले भर्खरै पढेर सुनाउनु भयो त्यसमा पनि हामीले यो बाहेक स्थानीय तह बाहेक पनि जति पनि छन् पोषण क्षेत्रमा काम गर्ने जुन साझेदारी संघ संस्थाहरूसँग पनि हामीले तत्काल बसेर त्यो राष्ट्रिय योजना आयोग बस्नुभन्दा अझै अगाडि तत्काल बसेर हामी छलफल गर्यौं।
1: सर्वेक्षणको नतिजामा गण्डकी प्रदेशमा शून्य नै भयो होइन, यो समस्या नभएर हो कि खास
0: समस्या कम छ। एनडीएचएसमा मिक्स सर्वेमा पनि पोषणको जुन प्रिभेलेन्स छ 5% भन्दा जुन 10% भन्दा कम, त्यसैले यो गण्डकी प्रदेश र अरू जुन हाम्रा अरू प्रदेशहरूमा अलिकति कम नै छ। पोषणको मात्रै होइन, अरू पनि स्वास्थ्यका सूचकहरू गण्डकी प्रदेशमा चाहिँ अलिकति कम चाहिँ कम छ,
1: सुधारिएको
0: अवस्था छ। अन्यत्र अरू प्रदेशको तुलनामा सुधारेको अवस्था छ। लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र मधेस प्रदेश र कोशी प्रदेशका पनि केही जिल्लाहरूमा चाहिँ अरू सूचक पनि भनौँ न स्वास्थ्यका अरू सूचक सहित पोषणका सूचकहरू अलिक खस्कँदो अवस्थामा चाहिँ देखिएका छन्।
1: गण्डकीको अभ्यासलाई हामीले अरू प्रदेश अथवा अरू पालिकाहरूमा लगाउनको लागि यो गर्न सकियो भने गण्डकीकोबाट हामीले केही सिक्न सक्छौँ अथवा त्यो अभ्यासलाई अर्को ठाउँमा लगाउन सक्छौँ भन्ने केही यहाँहरूको अनुभव छ कि छैन?
0: प्रदेश स्तरीय पोषणको जुन समीक्षाहरू हुन्छ, स्थानीय स्तरमा जुन समीक्षाहरू हुन्छ, हामी समीक्षामा पनि यो सक्सेस स्टोरी भनेर अरू प्रदेशले गरेका राम्रा राम्रा कामहरूलाई हामीले एकुमुलेट गरेर सबैलाई बोलाएर जुन हामी गर्छौँ रिभ्यू मिटिङहरू हरेक वर्षमा, त्यो रिभ्यू मिटिङमा चाहिँ हामीले साटासाट गर्ने, त्यो रिभ्यू मिटिङमा प्रदेशका राम्रा सक्सेस स्टोरीहरू पनि एकअर्का बीच सेयर गर्ने र स्थानीय तहहरूलेमा समेतका केही स्याम्पलिङ गरेर पनि हामीले विभिन्न स्थानीय तहमा थोरै स्थानीय तहलाई पनि बोलाएर कमी कमजोरीहरू के छ, के सुधार गर्न सकिन्छ र अब कसरी गर्ने भनेर गएको वर्ष पहिला पनि अलिअलि गर्थ्यौँ, अलिक धेरै होलिस्टिक एप्रोचमा चाहिँ गएका वर्षहरूबाट पनि हामीले त्यो पनि अभ्यास चाहिँ गरिरहेका छौँ र अब पनि आगामी दिनमा पनि त्यो अभ्यास गर्ने हाम्रो कार्ययोजनामा परिसकेको छ।
1: अघि तपाईँले भन्नुभयो कि अलि कडा खालको गम्भीर प्रकारको कुपोषण भएका बालबालिकाहरूको उपचार प्रक्रियाको लागि देशभरमा विभिन्न 24 स्थानमा लगेर उपचार भइ पनि राखेका छ र गराउन सकिन्छ भन्नुभयो, त्यो 24 ठाउँमा पुग्नुपर्ने बालबालिकाको अवस्था कस्तो मापदण्ड पूरा भयो भने उनीहरू त्यहाँ गएर उपचार गर्न पाउने हो?
0: बालबालिकाको कुपोषणको पहिचान समुदाय स्तरबाटै हाम्रो सुरु हुन्छ र त्यो पहिचान भएका त्यसपछि समुदाय स्तरमा जुन स्वास्थ्य संस्था र हस्पिटलहरूमा त्यसलाई चाहिँ बहिरङ्ग उपचार केन्द्र भन्छौँ, जहाँ कि बालबालिकाहरूको उचाइ र तौल लिएर जुन वर्गीकरण गरिन्छ माम हो अथवा साम हो, मध्यम कुपोषण शीघ्र कुपोषण के हो, त्यो मध्यम र शीघ्र कुपोषणको पहिचान भइसकेपछि हामी शीघ्र कुपोषणको लागि चाहिँ स्वास्थ्य संस्था मार्फतै तुरन्त हामी एक हप्ताको लागि अथवा त्यहाँ विभिन्न भोक जाँच गर्ने भन्ने हाम्रो प्रोटोकल अनुसार त्यहाँ चाहिँ बालबालिकालाई त्यो टेस्ट गराएर त्यो तयारी खाना टेस्ट गराएर उसले मन पराउँछ पराउँदैन एक हप्ताको दिएर गाउँमै त्यही स्थानीय तहमै दिन्छौँ र पुनः बोलाउँछौँ र उसले खुवाएको खाएको यकिन गरेर र फेरि आएपछि उचाइ र जुन तौल कति चाहिँ यो वृद्धि हुनुपर्ने हो जुन त्यो अनुसारले हामी हेर्छौँ भने जुन बिरामी भएको जुन मेडिकल जटिलता पनि भएका बालबालिका समुदायमा आएको अवस्थामा चाहिँ उनीहरूलाई पोषण पुनस्थापन केन्द्र सबै प्रदेशमा 2-3 कति ठाउँमा 4 पनि छ
1: पोषण पुनस्थापना
0: केन्द्र र त्यो भएको ठाउँमा चाहिँ हामी विभिन्न चाहिँ यातायात खर्च अथवा अरू

सहित त्यहाँ हामी पुर्याउँछौँ र त्यहाँ गएपछि फेरि त्यहाँ भर्ना जसरी हस्पिटलमा भर्ना हुन्छन् 8 बेडदेखि लिएर 12-13-14 बेडसम्मका उहरू छन् र त्यो उपचार केन्द्रमा चाहिँ आमा स्वयंलाई पनि त्यहाँ राखेर आमा र बालबालिका दुवैलाई त्यहाँ राखेर निशुल्क रूपमा बालबालिकालाई कति पनि पैसा पर्दैन र आमाले पनि निशुल्क रूपमा खाना बस्ने निशुल्क रूपमा छ र आमा

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: मध्य पश्चिम टाइम चेक, यति बेला रात्रिको 8 बजेको छ।
2: नेटवर्कमा यो हो नेपाल परिवेश, समयको आवाज।

0: नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा माधव तिमिल सेनासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: सुनसरी घटनाको छानबिन गर्न समिति गठन, विपक्षीले मागे गृहमन्त्रीको जवाब, मानवाधिकार आयोगको अनुगमन जारी।
0: नेपालको पहिलो आधुनिक सुरुङ मार्ग आजदेखि सञ्चालनमा, उद्घाटन अघि स्थानीयद्वारा विरोध प्रदर्शन।
1: सांसदलाई स्वकीय सचिव दिने निर्णय विरूद्ध कारण देखाउ आदेश। ओलीसँगको सहमतिमा असहमत देखिएका माधवसँग प्रचण्डको भेट।
0: इजरायली प्रधानमन्त्री नेतान्याहु अमेरिका प्रस्थान, भोलि अमेरिकी राष्ट्रपति ट्रम्पसँग भेटवार्ता हुने।
1: र विश्वकप लिग टू क्रिकेटमा नामिबियाद्वारा नेपाल सामु 212 रनको लक्ष्य, नेपाल जवाफी ब्याटिङमा बंगलादेशका अलराउण्डर हसनले पोखराबाट एनपीएल खेल्ने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। सुनसरीमा स्थानीय सरकारले सामाजिक एकता कायम गर्ने सर्वपक्षीय सहमति गरे पनि यो घटनाको सर्वत्र विरोध भएको छ। देमानगंज नगरपालिका तीनमा हिजो दुई समूहको झडपपछि प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु हुनुका साथै सुरक्षाकर्मी सहित 22 घाइते भएपछि यो विषयले सर्वत्र चासो बढ़ाएको हो। जिल्ला प्रशासन कार्यालय सुनसरीमा आज बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले घटनालाई थप जटिल बन्न नदिन र गृह मन्त्रालयद्वारा गठित छानबिन समितिलाई सहयोग गर्ने निर्णय पनि गरेको सहायक प्रमुख जिल्लाधिकारी पोषण लामिछानेले जानकारी दिनुभएको छ। स्थानीय प्रशासनले बिहानै निश्चित ठाउँ तोकेर कर्फ्यू लगाएपछि सैनिक खटिएको थिए। घटनाको सत्य तथ्य छानबिन गर्न 5 सदस्यीय समिति गठन गरेको गृह मन्त्रालयले प्रमुख जिल्लाधिकारी सीडीओ वासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाएको छ। आज गठित छानबिन समितिलाई 5 दिनको म्याद दिइएको छ।
1: सुनसरी घटनालाई लिएर विपक्षी दलहरू नेपाली कंग्रेस र नेकपा एमाले सरकारको ध्यान आकर्षण गराएका छन्। कंग्रेसले उक्त घटनामा राज्यको पूर्व सतर्कता र सजगता नपुगेको भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाएको छ। कंग्रेस नेता गुरूराज घिमिरेले समाजमा शान्ति सुरक्षा कायम गर्ने मूल दायित्व सरकारको भए पनि सुनसरी घटनामा सरकारको गम्भीर कमजोरी र असावधानी देखिएको टिप्पणी गर्नुभयो।
3: समाजमा शान्ति सुव्यवस्था कायम राख्ने काम सरकारको हो। कतिपय चाहिँ समाजमा हुने घटनाहरू चाहिँ अप्रत्याशित रूपमा घट्छन्, ती घटनाको पूर्व संकेत कुनै हुँदैन, तर त्यसमा सजगता र चाहिँ त्यसमा बढी सतर्कता अप्नाउने राज्यले नै हो। अब राज्यको तर्फबाट काम गरिराखेको सरकार त्यसमा सचेत हुनुपर्छ। अब पछिल्लो घटनाक्रम त्यहाँ देखियो, त्यसमा चाहिँ सतर्कता देखिएन, राज्यको सरकारको कमजोरी देखियो।
1: आजै कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले यो घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताउनु भएको छ। उहाँले शान्ति सुरक्षा कायम गर्न नसक्नु गृह मन्त्रालयको कमजोरी भएको भन्दै गृहमन्त्रीले घटनाबारे जवाफ दिनुपर्ने बताउनु भएको हो। आज सामाजिक सञ्जाल मार्फत उहाँले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कार्यवाहीको माग गर्नुभयो। त्यस्तै दोस्रो ठूलो प्रतिपक्षी दल एमाले भने यस घटनामा राजनीतिक रंग मिसाउनु गलत हुने बताउँदै सबै पक्षलाई संयम अपनाउन आग्रह गरेको छ। एमाले नेता गुरू बरालले समुदायबीच साम्प्रदायिक सद्भाव र सहिष्णुता कायम राख्नु नै समाजको मूल मर्म भएको उल्लेख गर्नुभयो।
4: घटना चाहिँ साम्प्रदायिक सद्भाव बिथुलिएको हुनाले यसलाई राजनीतिक रंग दिनुभन्दा पनि आफ्ना ठाउँबाट जिम्मेवारी पूर्वक सबैले संयम बकरार गरेर स्थितिलाई सामान्य फर्काउनुपर्छ। अब घाइतेहरूको शीघ्र उपचार गर्नुपर्छ। आजको मूल कुरा घाइतेहरूको शीघ्र उपचार हो। अब थप पुग्न दिनु हुँदैन, यतिखेर सबैले संयम धैर्य र विवेकपूर्वक काम लिनुपर्छ भन्ने नै नेकपा एमालेको धारणा हो।
0: सुनसरीको देवानगंजमा पोलमा झण्डा राख्ने विषयमा दुई समूह बीच विवाद भएको, डीजे बजाउने क्रममा विवाद उत्कर्षमा पुगेको, विवाद बढ़दै जाँदा दुई पक्ष बीच तोड़फोड़ झड़प शुरू भएको, झड़पपछि प्रहरीले स्थिति नियन्त्रणमा लिने क्रममा गोली चलाएको, प्रहरीको गोली लागि ओम प्रकाश मेहताको मृत्यु हुनका साथै केही घाइते भएको राष्ट्रिय मानवाधिकार आयोगले जनाएको छ। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको अनुगमनका क्रममा पाइएको छ। घाइतेमध्ये चारजनाको न्यूरो अस्पताल, चारजनाको विराट नर्सिङ होम र एकजनाको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ। मानवाधिकार आयोगले आज प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाको अनुसन्धान गरी दोषीलाई कार्यवाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ। मृतकका परिवारलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा घाइतेहरूको निशुल्क र प्रभावकारी उपचार गर्न पनि उसले सरकारलाई भनेको छ। घटनाका सम्बन्धमा राष्ट्रिय मानवाधिकार आयोगको कोशी प्रदेश कार्यालय विराटनगरको टोलीले प्रारम्भिक अनुगमन गरिरहेको छ। उक्त घटनालाई लिएर जनकपुर धाममा आज हिन्दूवादी समूहले विरोध प्रदर्शन गरेका छन्।
1: नेपालको पहिलो आधुनिक सुरुङमार्ग आजदेखि सञ्चालनमा आएको छ। काठमाडौँको नागढुङ्गादेखि धादिङको सिस्ने खोलासम्मको सुरुङमार्गको आज औपचारिक उद्घाटन गरिएको छ। यस उद्घाटनसँगै मुलुकको सड़क यातायात क्षेत्रमा नयाँ युगको शुरूआत भएको छ। आज बिहान पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका अध्यक्ष डाक्टर तानाका अकिहिको र नेपालका लागि जापानी राजदूत माएदा तोरू, पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल, सड़क विभागका महानिर्देशक डाक्टर विजय जैशीले संयुक्त रूपमा रिबन काटेर सुरुङ मार्गको उद्घाटन गर्नुभएको हो। सुरुङ मार्ग उद्घाटनका क्रममा ब्राह्मणहरूले स्वस्ति वाचन सहित पूजापाठ समेत गरेका थिए। उद्घाटन कार्यक्रममा मन्त्री लम्सालले नेपालतर्फको शिलालेखको अनावरण तथा जापानी राजदूत र जाइकाका अध्यक्षबाट संयुक्त रूपमा जापानतर्फको शिलालेखको अनावरण समेत गर्नुभएको छ। उद्घाटनपछि मन्त्री लम्साल सहितको टोलीले सुरुङ मार्गको यात्रा पनि गर्नुभएको छ। जाइकाको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको संयुक्त लगानीमा सुरुङ मार्गको निर्माण सम्पन्न भएको हो। यस आयोजनाको कुल लागत करिब 19 अर्ब रूपियाँ रहेको छ। मुख्य सुरुङको लम्बाई 2.68 किलोमिटर रहेको छ। यद्यपि सुरुङभित्रको निकास मार्ग, इम्यानुक्युएसन टनेल र क्रस प्यासेजहरू समेत गणना गर्दा कुल सुरुङको लम्बाई करिब 5.5 किलोमिटर पुग्छ। जापानी निर्माण कम्पनी हाजमा आन्दो कर्पोरेशनले विक्रमसम्म 2076 यस आयोजनाको निर्माण शुरू गरेको थियो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै जाइकाका अध्यक्षले यस आयोजनालाई नेपाल र जापान बीचको प्रगाढ़ सम्बन्ध र सहयोगको महत्वपूर्ण उपलब्धि भएको बताउनु भएको छ। सड़क विभागका महानिर्देशक जयश्रीले सुरुङ मार्गको सुविधाबारे जानकारी दिनुभयो।
5: यो प्रोजेक्ट त्रिभुवन राजपथको किसिपेडी चन्द्रगिरी नगरपालिका काठमाडौँबाट शुरू भई सिस्नेखोला धुनीबेसी नगरपालिकामा अन्त्य हुन्छ। यसले नागढुङ्गा क्षेत्रको घुमाउरो, उकालो तथा अत्याधिक ट्राफिक प्रेसर भएको सड़क खण्डको सुरक्षित, छिटो र भरपर्दो अल्टरनेटिभ रूट प्रदान गर्दछ। यसले गाड़ीहरूको ट्राभल टाइम घटाउनेछ। काठमाडौँतर्फ आउने समय करिब 30 मिनट लाग्थ्यो, अहिले तल पोर्टलबाट त्यो करिब करिब 7 मिनटमा झर्नेछ र काठमाडौँबाट बाहिरिने समय 20 मिनटबाट करिब करिब 6 मिनटमा झर्नेछ। भेहिकल अपरेटिङ कस्ट घटाउनेछ र ट्राफिक एक्सिडेन्ट पनि यसले घटाउनेछ यो सुरुङ मार्गले।
1: उहाँका अनुसार सुरुङ मार्गमा तत्कालको लागि एम्बुलेन्स, दमकल र सुरक्षा निकायका आकस्मिक सवारी साधनलाई मात्र सुरुङमा प्रवेश दिइनेछ। सुरुङ मार्गलाई चरणबद्ध रूपमा पूर्ण सञ्चालनमा ल्याइनेछ। उहाँका अनुसार सुरुङ परीक्षणको क्रममा कुनै शुल्क लिइने छैन भने परीक्षणको क्रम सकिएपछि सवारी साधनको प्रकार अनुसार शुल्क लिइनेछ। सुरुङ मार्गमा मोटरसाइकल र प्रज्वलनशील एवं विस्फोटक पदार्थ बोकेका सवारी साधनलाई भने गुड्न निषेध गरिएको छ। त्यस्तै पैदलयात्री 2 पाङ्ग्रे 3 पाङ्ग्रे सवारीले सुरुङ मार्ग प्रवेश पाउने छैनन्। आयोजनामा मुख्य एवं उद्धार गरी दुईवटा सुरुङ मार्ग छन्। मुख्य सुरुङमा सवारी साधन सञ्चालन हुनेछ भने उद्धार कार्यमा उद्धार सुरुङ प्रयोग हुने सड़क विभागका महानिर्देशक जयसीले बताउनुभयो।
5: त्यो सुरुङ मार्गभित्र करिब 15 जेटफेनहरू रहेका छन् र यो टनेल सेफ्टी एण्ड अपरेटिङ सिस्टमको बारेमा म अलिकति जानकारी गराउन चाहन्छु। यसमा पावर सप्लाई, लाइटिङ सिस्टम, भेन्टिलेसन सिस्टम, फायर डिटेक्सन एलार्म सिस्टम, फायर फाइटिङ सिस्टम, सीसीटीभी अनि रिमोट मोनिटरिङ व्यवस्था गरिएको छ र यो यसमा रेस्क्यू फेसिलिटी कन्ट्रोल रूम जस्ता आधुनिक प्रणालीहरू जडान गरिएका छन्। दुवै पोर्टलमा आरएफआईडीमा आधारित इलेक्ट्रोनिक टोल कलेक्सन सिस्टमको व्यवस्था गरिएको छ।
1: यस आयोजनामा 98% जनशक्ति नेपाली इन्जिनियर र कामदार रहेका थिए।
0: उद्घाटन अघि भने स्थानीयहरूले विरोध प्रदर्शन गरे। नागडुङ्गा सुरुङ मार्ग पीड़ित संघर्ष समितिको नेतृत्वमा आयोजित प्रदर्शनमा सहभागीहरूले सुरुङ मार्गसँगै निर्माण हुनुपर्ने आकाशी पुल यथाशीघ्र निर्माण गर्न, सड़क पेटी फराकिलो बनाउन, आयोजनाबाट प्रभावितलाई रोजगारी सिर्जना गर्न, जेब्रा क्रसिङ र ट्राफिक लाइटको व्यवस्था गर्न र फ्लाइओभरको नाम किसिपिङ पीडी फ्लाइओभर राख्नुपर्ने माग राख्दै उनीहरूले प्रदर्शन गरेका हुन्।
6: राष्ट्रिय गौरवको आयोजना उद्घाटन गर्दै गर्दा यहाँका चाहिँ आम मान्छेमा चाहिँ एउटा चाहिँ मन दुख्ने, यहाँका मान्छेलाई चाहिँ चिताएर गर्दा त्यसले राम्रो सन्देश जाँदैन।
0: नेपाल परिवेशमा सहकारी पीडितदेखि अन्यहरूको पनि माइतीघरमा प्रदर्शन लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
7: गुणस्तरीय प्लम्बिङको
8: मार्बलका सिपिभीसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
9: सुरक्षा घरको साथ जीवनभर।

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: संघीय संसदका सदस्यहरूलाई निजी स्वकीय सचिव पीए राख्न दिने सरकारको निर्णय विरूद्ध सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश विनोद शर्माको एकल इजलासले सो निर्णयका सन्दर्भमा सरकारसँग लिखित जवाफ माग गर्दै आदेश जारी गरेको हो। अधिवक्ता डाक्टर प्रेमराज सिलवालले दायर गरेको रिटमा सरकारको उक्त निर्णयले राज्य कोषको चरम दुरूपयोग हुने र संविधानको मर्म प्रतिकूल रहेको दावी गरिएको छ। रिटमा सरकारको निर्णय र सो सम्बन्धी राजपत्रको सूचना उत्प्रेषणको आदेशले खारेज गर्न माग गरिएको छ। सरकारले एकातिर मितव्ययिता अपनाएर 20 अर्ब रूपियाँ बचत गर्ने लक्ष्य राख्ने र अर्कोतिर कार्यकर्ता पोस्ने गरी स्वकीय सचिवको व्यवस्था गर्नु कपटपूर्ण र स्वेच्छाचारी भएको रिटमा उल्लेख छ। सरकारले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूलाई स्वकीय सचिवको सुविधा दिने गरी हालै अनुसूची हेरफेर गरेको थियो।
3: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले केन्द्रीय समितिको बैठक बोलाएको छ। पार्टीका महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी सूचना अनुसार बैठक पर्सि बिहान 11 बजे वनस्थल स्थित घण्टीघरमा बस्नेछ। बैठकमा 5 वटा एजेण्डामाथि छलफल हुने जनाइएको छ। कार्यसूचीमा सम्पन्न महाधिवेशनको समीक्षा, आवश्यक कार्यविधिको तर्जुमा तथा परिमार्जन, सांगठनिक व्यवस्थापन तथा मनोनयन, आगामी अभियान तथा कार्यक्रम सञ्चालन र विविध विषय समावेश छन्।
4: नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग भएको 3 बुँदे सहमतिप्रति असन्तुष्ट माधव कुमार नेपालसँग भेटवार्ता गर्नुभएको छ। आज बिहान 9:30 बजे माधवलाई भेट्न प्रचण्ड कोटेश्वर स्थित उहाँकै निवासमा पुग्नु भएको थियो। प्रदेशमा गठबन्धनको सरकार बनाउन अस्ति एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड बीच भएको 3 बुँदे सहमतिमा माधव असन्तुष्ट हुनुहुन्छ। भेटमा प्रचण्डले सहसंयोजक नेपाललाई विश्वासमा ल्याउने प्रयास गर्नुभएको छ। विशेष गरी कोशी प्रदेश सरकारको नेतृत्व एमालेलाई दिने निर्णयप्रति नेपालको असहमति रहेको छ। यसबारे आफू निकट नेताहरूसँग हिजो नयाँ बानेश्वर स्थित एक होटलमा नेपालले छलफल गर्नुभएको थियो। एमालेका अध्यक्ष ओली र प्रचण्ड बीच कोशी, बागमती र लुम्बिनी सरकारको नेतृत्व एमाले लिने अनि कर्णाली र सुदूरपश्चिम सरकारको नेतृत्व नेकपाले गर्ने सहमति भएको थियो। एमाले र नेकपा बीच प्रदेश सरकार गठनका लागि भएको 3 बुँदे सहमतिले आन्तरिक कलह बढ़ाएको छ। नेताहरू मात्र नभई दुई पार्टीबाट हाल मुख्यमन्त्री रहेकाहरू समेत असन्तुष्ट रहेको बताइएको छ।
3: वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले प्रतिबन्ध लगाएका वस्तुको भौतिक तथा डिजिटल माध्यमबाट बिक्री वितरण भइरहेको गुनासो प्राप्त भएकाले त्यस्ता गतिविधि तत्काल रोक्न सम्बन्धित सबै पक्षलाई चेतावनी दिएको छ। विभागले आज सूचना जारी गर्दै निकासी पैठारी नियन्त्रण ऐन 2013 अनुसार नेपाल सरकारले विभिन्न समयमा नेपाल राजपत्र मार्फत निकासी तथा पैठारीमा पूर्ण वा परिणात्मक बन्देज लगाएका वस्तुहरू अझै पनि बजारमा बिक्री वितरण भइरहेको विषयप्रति विभागको गम्भीर ध्यान आकर्षण भएको जनाएको छ। सूचना अनुसार सरकारले 2076 साल असार 2 र 76 साल चैत्र 24 गते लगायत विभिन्न मितिमा नेपाल राजपत्र मार्फत केही वस्तुको निकासी तथा पैठारीमा प्रतिबन्ध तथा नियन्त्रण सम्बन्धी व्यवस्था गरेको थियो। विभागले प्रतिबन्धित वस्तुको अनधिकृत पैठारी भण्डारण तथा बिक्री वितरण गर्ने कार्य कानून बमोजिम दण्डनीय हुने उल्लेख गर्दै सबै पैठारीकर्ता, संचयकर्ता तथा विक्रेतालाई कानूनले तोकेका दायित्व, शर्त र बन्देजको पूर्ण पालना गरी व्यापार व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ।
4: सरकारले बिजुलीमा लगाएको मूल्य अभिवृद्धि कर भ्याट साउन 1 गतेबाट कार्यान्वयन हुने आन्तरिक राजस्व विभागले जनाएको छ। नेपाल विद्युत प्राधिकरणले असार महिनाको बिजुलीको बिलमा भ्याट समेत जोड़ेको थियो। त्यसलाई लिएर उपभोक्ताले गुनासो गरेपछि आन्तरिक राजस्व विभागले यसबारे स्पष्टीकरण दिएको हो। राजस्व विभागले जारी गरेको सूचनामा असार महिनामा खपत भएको बिजुलीको बिल साउनमा आए पनि त्यसमा भ्याट नलाग्ने जनाएको छ। साउन महिनापछि खपत हुने बिजुलीमा मात्रै भ्याट लाग्ने विभागले जनाएको छ। अब साउन एक गतेबाट मात्रै बिजुलीमा भ्याट लाग्ने विभागले जनाएको छ।
3: नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्तालाई आवश्यकता भन्दा बढ़ी जगडा नराख्न आग्रह गरेको छ। संघका अनुसार ग्यासको आयात र आपूर्ति नियमित रहे पनि जगडाका सिलिण्डर एकैपटक भर्न ल्याइएकाले अस्थायी अभाव देखिएको हो। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दका अनुसार भारतबाट आउने ग्यासको मात्रा घटेको छैन। विगतका तुलनामा 100 बुलेट हाराहारी दैनिक ग्यास आपूर्ति भइरहेको छ। उहाँका अनुसार उपभोक्ताहरूले ग्यास जगेडामा राख्न थालेपछि बजारमा अभाव देखिएको हो। उपभोक्ताले अतिरिक्त ग्यास मजात नराख्ने हो भने अहिले देखिएको समस्या समाधान हुनेछ। एलपी ग्यास उद्योग संघका सदस्य विमल कालाखेती आफूहरूले छिट्टै पूरा भरिएको सिलिण्डर दिन सुझाएको भए पनि ढिलाउँदा त्यसको प्रभाव अहिले आएको बताउनुभयो। सामान्य अवस्थामा जति आवश्यक पर्थ्यो त्यति ग्यास आइरहेकाले समस्या नहुने उहाँको भनाइ छ। हाल बजारमा 1,50,00,000 थान सिलिण्डर छन्, जसमध्ये 50,00,000 सिलिण्डर ग्यास डिपोसँग छन्।
4: लोकसेवा आयोगको अधिकारमा सरकारको हस्तक्षेप भएको आरोप लगाउँदै लोकसेवा तयारीमा रहेका विद्यार्थीहरू एक सातादेखि काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दै आएका छन्। साउन 4 गते मुख्य सचिवको अध्यक्षतामा बसेको सचिव स्तरीय बैठकले गरेको निर्णयको बुधा नम्बर 11 खारेज गर्न माग राखेर आफूहरू आन्दोलनमा उत्रिएको प्रदर्शनमा सहभागी एक विद्यार्थीले बताएका छन्।
5: हाम्रो हक अधिकारका लागि हामी लड्ने हो, त्यो भएको हुनाले चाहिँ सबै साथीहरू चाहिँ यसमा सहभागी हुनुहोला। हाम्रो माग पूरा भएन भने हामी निरन्तर अहिले चाहिँ लगभग 500 दिन भयो हामी हरेक क्रियाकलापहरू गरेर हामीले आन्दोलन गरिरहेछौँ। अब लोकसेवामा चाहिँ कति पदपूर्ति गर्नुपर्ने, कति दरबन्दी खाली छ भनेर प्रधानमन्त्रीलाई त सोध्नुपर्ने होइन होला। एउटा संवैधानिक निकाय भइसकेपछि त उसले आफ्नो काम गर्न पाउनुपर्छ होला। त्यो भएको हुनाले चाहिँ हाम्रो आन्दोलन जारी रहन्छ।
3: यस्तै माइतीघर मण्डलामै सहकारी पीड़ितहरूले पनि न्याय माग्दै प्रदर्शन गरेका छन्। साना बचतकर्ता र ठूला बचतकर्तालाई सम्मानजनक र समान व्यवहार हुनुपर्ने भन्दै उनीहरूले विरोध प्रदर्शन जारी राखेका हुन्। सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको नेतृत्वमा भएको प्रदर्शनका सहभागीले पीड़ितलाई न्याय दिइयोस्, सहकारी पीड़ितका समूहलाई फुटाउने षड्यन्त्र नगरियोस्, छिटो न्याय दे लगायतका प्लेकार्ड बोकेका थिए। साना वा ठूला बचतकर्ता नभनी सबैलाई समान रूपमा बचत फिर्ता गराउनु पर्ने र ऋणीहरूबाट असुल पर गरेर भए पनि आफूहरूको रकम प्राप्त हुनुपर्ने माग उनीहरूको छ।
4: त्रिभुवन विश्वविद्यालय त्रिवी व्यवस्थापन संकाय डीनको कार्यालयले स्नातक, स्नातकोत्तर तथा एमफिल तहका विभिन्न परीक्षामा सहभागी हुने विद्यार्थीहरूका लागि नयाँ आचार संहिता जारी गरेको छ। साउन 8 गते एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र बाहिरिएपछि कार्यालयले परीक्षालाई मर्यादित, व्यवस्थित र निष्पक्ष बनाउन कड़ा परीक्षा आचार संहिता जारी गरेको हो। डीनको कार्यालयले सार्वजनिक गरेको सूचनामा नियम उल्लंघन गर्ने विद्यार्थीलाई विश्वविद्यालयको परीक्षा नियमावली अनुसार कार्यवाही गरिने चेतावनी पनि दिइएको छ। नयाँ आचार संहिता अनुसार अब प्रत्येक विद्यार्थीले परीक्षा नियन्त्रण महाशाखाबाट जारी गरिएको आधिकारिक प्रवेश पत्र हरेक दिन परीक्षा केन्द्रमा अनिवार्य रूपमा साथमा ल्याउनु पर्नेछ। साथै परीक्षा केन्द्रले निर्धारण गरेको रोल नम्बर अनुसारको सीटमा बसेर मात्र परीक्षा दिनुपर्नेछ। परीक्षा शुरू भएको पहिलो एक घण्टाभित्र कुनै पनि परीक्षार्थी परीक्षा भवनबाट बाहिर निस्कन पाउने छैनन्। महाशाखाले मोबाइल फोन, स्मार्ट वाच लगायत सबै प्रकारका इलेक्ट्रोनिक उपकरण, चिट, पुस्तक वा अन्य निषेधित सामग्री परीक्षा भवनभित्र लैजान पूर्ण प्रतिबन्ध लगाएको छ। यस्ता सामग्री फेला परेमा नियमअनुसार कार्यवाही हुने समेत उल्लेख गरिएको छ। परीक्षा नियम तथा आचार संहिताको उल्लंघन गरेको पाइएमा परीक्षा रद्द गर्ने, निश्चित अवधिसम्म परीक्षामा सहभागी हुन रोक लगाउने तथा आवश्यक परे कानूनी कार्यवाही समेत गरिने स्पष्ट उल्लेख गरिएको छ।
3: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
6: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
7: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
6: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
7: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
6: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
7: एकपटक दङ्गालीबाट किनेर हेर न।
6: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
8: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
7: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
9: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
10: दंगाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
11: प्रोप्राइटर सोमराज रैदास।
12: सम्पर्क फोन नम्बर 0825367775।
11: सम्पर्क नम्बर 98478263।
13: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दंगाली सु मेटेरियल सेन्टरमा।
14: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
15: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825365509 र मोबाइल 98453065।
3: बन्द भएपछि मन्त्रालयले विज्ञप्ति जारी गर्दै सेवा सुचारू गर्न भनेको। शनिबार एकजना मुटु रोगी बिरामीको उपचारकै क्रममा आकस्मिक कक्षमा मृत्यु भएपछि चिकित्सकमाथि हातपात भएको थियो। अस्पतालका डाक्टर प्रमोद राय गम्भीर घाइते

0: भएपछि उपचारमा संलग्न पाँचजना चिकित्सक निलम्बनमा परे। चिकित्सालाई नै निलम्बन गरेपछि अस्पतालको सेवा ठप्प भएको थियो।
1: नारायणगढ़ मुगलिन सड़क खण्डमा खस्ने पहिरो तत्काल पन्छाउन तीन स्थानमा एक्सावेटर, लोडर र ट्रिपर लगायतका उपकरण व्यवस्थापन गरिएको छ। बर्खामा हिलो सहितको पहिरो खस्न सक्ने भएकाले तत्कालै घटनास्थलमा पुग्ने गरी उपकरण राखिएको डिभिजन सड़क कार्यालय भरतपुरका इन्जिनियर अर्जुन घिमिरेले जानकारी दिनुभयो। उहाँका अनुसार मुगलिनमा एउटा लोडर छ भने सेती दोभानमा लोडर, एक्सावेटर, ब्याकहु लोडर, ट्रिपर, टेलर र मिनी एक्सावेटर राखिएको छ। हालै मात्र ठेक्का लागेको तुइन खोलामा निर्माण कम्पनीले एक्सावेटर र लोडरको व्यवस्थापन गरेको छ। त्यस क्षेत्रमा पहिरो खस्न साथ नजिकमा रहेका उपकरण पन्छाउन प्रयोग गरिनेछ। तुइन खोलामा रहेका उपकरण भने सामान्य अवस्थामा त्यसै क्षेत्रको पहिरो पन्छाउन मात्र परिचालन गरिनेछ।
0: ठाउँ ठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ़ मुगलिन सड़क पूर्ण रूपमा सञ्चालनमा आएको छ। बिहान सत्र किलो र सिमलताल नजिक लेदो र ढुङ्गासहित पहिरो खसेपछि सड़क बन्द भएको थियो। सड़क डिभिजन कार्यालय चितवनका सूचना अधिकारी एवं इन्जिनियर कृष्ण आचार्यका अनुसार सत्र किलोमा खसेको ढुङ्गा र सिमलताल नजिक खसेको लेदो सहितको पहिरो पन्छाएर दिउँसोदेखि सड़क दुईतर्फिरोमा सञ्चालनमा ल्याइएको हो। क्रमशः सवारी चाप कम भएपछि दुवै ठाउँको पहिरो पूरै हटाएर सड़क सञ्चालनमा आएको उहाँले बताउनुभयो।
1: साताको पहिलो कारोबार दिन आज नेप्से परिसूचक घटेको छ। आज नेप्से 33 अंक घटेर 2701 को बिन्दुमा झरेको छ। नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। गत शुक्रबार 6,26 करोड़ रूपियाँ बराबरको शेयर खरिद बिक्री भएको बजारमा आज 6,08,08,63,000 को कारोबार भयो। आज 234 कम्पनीको शेयर मूल्य घटेको छ भने 36 कम्पनीको बढ़ेको छ, 5 कम्पनीको भने स्थिर रह्यो।
0: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु अमेरिका प्रस्थान गर्नुभएको छ। इजरायली प्रधानमन्त्री कार्यालयका अनुसार उहाँले भोलि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्नुहुने भएको छ। भेटवार्ताका क्रममा इजरायल र अमेरिका बीच साझा चासोका विषय, क्षेत्रीय सुरक्षा अवस्था र द्विपक्षीय सहकारीबारे छलफल हुने अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। त्यही दिन उक्त उहाँ दिवंगत अमेरिकी सिनेटर लिन्स ग्राहमको अन्त्येष्टिमा पनि सहभागी हुने कार्यक्रम रहेको छ। नेतान्याहु र ट्रम्प बीच फेब्रुअरी यता पहिलो पटक प्रत्यक्ष भेट हुन लागेको हो। दुवै नेता बीचको पछिल्लो भेट इरानसँगको युद्ध शुरू हुनु अघि भएको थियो। अमेरिका र इरान बीच फेरि तनाव बढ़िरहेका बेला हुन लागेको यस भेटलाई महत्वका साथ हेरिएको छ। तेहरानले आफ्ना आक्रमणको दायरा विस्तार गर्दै प्रत्यक्ष रूपमा इजरायललाई पनि निशाना बनाउन सक्ने आशंका रहेकाले देश उच्च सतर्कता

0: खेले। नेपालका करण केसीले सर्वाधिक 5 विकेट लिए, सोमपाल कामीले पनि 1 विकेट लिए। अहिले नेपालले जवाफी ब्याटिङ गरिरहेको छ। ताजा अवस्थामा नेपालले 20 ओभरको खेल सकिदा 1 विकेटको क्षतिमा 69 रन बनाएर खेलिरहेको छ। नेपाल आज पहिलो जीतको खोजीमा छ। यसअघि नेपालले नामिबिया र नेदरल्याण्डसँग हार बेहोरेको थियो। यता नामिबिया पनि दोस्रो जीत निकाल्ने दाउमा छ। यसअघि नेपाललाई हराएको नामिबियाले नेदरल्याण्डस विरूद्धको खेल गुमाएको थियो। लीग टूमा 6 खेल बाँकी रहेको अवस्थामा नेपाल अहिले 24 अंकसहित तालिकाको 5 स्थानमा छ। 2 खेल कम खेलेको ओमान 31 अंकसहित 4 स्थानमा छ। शीर्ष 4 पर्ने सम्भावना कायम राख्न नेपालका लागि अबका सबै खेल महत्वपूर्ण हुनेछन्।
1: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: सुनसरी घटनाको छानबिन गर्न समिति गठन, विपक्षीले मागे गृहमन्त्रीको जवाफ, मानवाधिकार आयोगको अनुगमन जारी।
1: नेपालको पहिलो आधुनिक सुरुङ मार्ग आजदेखि संचालनमा, उद्घाटन अघि स्थानीयद्वारा विरोध प्रदर्शन।
0: सांसदलाई स्वकीय सचिव दिने निर्णय विरूद्ध कारण देखाउ आदेश, ओलीसँगको सहमतिमा असहमत देखिएका माधवसँग प्रचण्डको भेट।
1: इजरायली प्रधानमन्त्री नेतान्याहु अमेरिका प्रस्थान, भोलि अमेरिकी राष्ट्रपति ट्रम्पसँग भेटवार्ता हुने।
0: र विश्वकप लीग टू क्रिकेटमा नामिबियाद्वारा नेपाल सामु 212 रनको लक्ष्य, नेपाल जवाफी ब्याटिङ।
1: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने सुरेश पौडेललाई धन्यवाद। माधव र जगत विदा हुन्छौ। नमस्कार।
2: सुने खबर जीवन साथी आसल पाकी छौरे खुशी छौरे।
3: गीतकार संगीतकार राजकुमार बगर, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ज।
2: तिम्रो साथमा हस्न पाए
4: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा प्रश्न।

0: मेडिसिन तर्फ गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराई दाम बिरामी भए गोर्खा हस्पिटल दाम फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी नाकबन्ध जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
2: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर 082-581-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
3: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
4: सीता के भयो तिमीलाई, गुम्सेर बसेछौ
5: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रै मरिसक्यो।
4: के कुरा गर्छ निनले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
5: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
6: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
7: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
6: शिशु क्लिनिक फर्टिलिटी खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478-2572।
8: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ

0: डाक्टर मोहम्मद एनुद्दिन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक मा
1: डाक्टर मोहम्मद अनुद्दिन बागवान द्वारा दिइने सेवाहरू
2: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
3: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
2: युनिक्षमा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
3: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
0: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू
4: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी
0: मुटु रोग विशेषज्ञ डाक्टर
4: कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमथडा
5: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 0825616683 र सम्पर्क मोबाइल नम्बर 9847725760
6: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ
7: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव
8: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य
9: हार जोड्ने नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी
10: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा
11: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
12: इन्डोस्कोपी सेवा
11: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्
13: नोट यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ
11: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान फोन नम्बर 0825607634 र 0825607138
14: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
15: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगी घोराई 15 सड़क विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
14: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू
16: महिनावारीमा समस्या महिनावारी रोकिनु
14: श्वेत पर्दर पिसाब पोल्ने समस्या
16: पाठेघरमा समस्या पाठेघर खस्नेको समस्या
14: पाठेघरमा मासु पलाउने
16: निसन्तान महिलाको चेक जाँच
14: स्तन क्यान्सर पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला
10: बिरामी जाँच्ने मिति यही श्रावण 29 गते शुक्रबार
14: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 0825594010 मोबाइल नम्बर 9848728913 र 9805912871
16: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
0: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा
13: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
0: अन्य सेवाहरू
10: हात जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
17: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
10: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
18: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा
14: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
0: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड सम्पर्क फोन नम्बर 0825616694 सम्पर्क मोबाइल नम्बरहरू 9857830145 9848303153 र 9649141944
19: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 9843 0008804 98 43 00 8804 www.ospatiicare.com
12: खुशीको खबर।
20: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
12: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 0825908647 0825908447।
21: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
12: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
21: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
20: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान। सम्पर्क फोन नम्बर 0825908729। सम्पर्क मोबाइल नम्बर 97492964643 र 98578553825।
22: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
23: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
24: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी दम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला बाद टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
25: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
12: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल एमबीबीएस एमएस जनरल फिजिसियन एण्ड कन्सल्टेन्ट सर्जनद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्।
24: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाल। फोन नम्बर 0825 62023 98478617 र 98478635।
26: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
27: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
26: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
27: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
26: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
27: ल ल काका, गइहाले म।
28: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
29: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
28: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98578 45226।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।
1: बीबीसी नेपाली सेवाको साझा पखबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा सुनसरीमा उत्पन्न तनाव बीच सीडीओ सहित सुरक्षा प्रमुखमा हेरफेर, मानव अधिकार आयोगले थाल्यो अनुसन्धान।
2: घटनाको सामान्य अनुगमनको आधारमा के देखिन्छ त्यसको अनुसन्धान गर्नुपर्ने देखिएको हुनाले अनुसन्धानको काम चाहिँ अघि बढाउँछ।
1: के एमाले र नेकपा बीचको तीन बुधे सहमति वाम मोर्चाको प्रस्थान बिन्दु हो?
3: अहिले नै हामी अगाडिसम्मको सहकार्यको लागि भन्दा पनि तत्कालको सहकार्य हो।
1: नेकपाका नेता वर्षमान पुन र अन्तर्राष्ट्रिय प्रसंगमा भारतमा सरकारले पछिल्लो सहमति उल्लंघन गरेको सीजेपीको आरोप। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
4: विनिता दाहालबाट समाचार सुन्नुहोस्। भारतको युवा नेतृत्वको आन्दोलनले सरकारद्वारा प्रदर्शनकारीहरूमाथि कुनै प्रहरी कार्यवाही नगर्ने सहमतिको पूर्ण रूपमा उल्लंघन भएको जनाएको छ। विरोध प्रदर्शनले शिक्षा मन्त्रीलाई राजीनामा दिन बाध्य बनाएको थियो। उनीहरूले बिहार, पश्चिम बंगाल र अस्साम जस्ता राज्यहरूमा पक्राउ परेका सयौं विद्यार्थीहरूलाई अझै रिहा नगरिएको र सयौं अन्यलाई निरन्तर दुःख दिइएको जनाएका हुन्। विश्व मामिला संवाददाता अनवर्सन इथिराजन भन्छन्, आन्दोलनले पक्राउ परेकाहरूलाई तत्काल रिहा नगरेमा वा उनीहरूमाथिका मुद्दाहरू फिर्ता नलिएमा त्यसलाई विश्वास तोडेको र सहमतिको उल्लंघन भएको मानिने चेतावनी दिएको छ। बीबीसीका अनवर्सन इथिराजनको भनाई। अनलाइन कक्रोच जनता पार्टी सीजेपीले परीक्षा प्रश्न पत्र बाहिरिएको तथा अन्य अनियमितता विरूद्ध देशभर प्रदर्शनहरू आयोजना गरेको थियो। फ्रान्सका अग्नि नियन्त्रकहरूले दक्षिण पश्चिमी शहर बोर्डोतर्फ फैलिरहेको अहिलेसम्म कहिले नफैलिएको स्तरको डडेलो अझै नियन्त्रणमा आउन नसकेको बताएका छन्। जिरोन्ड क्षेत्रमा फैलिएको यो विशाल डडेलो फ्रान्सभरि फैलिरहेका अन्य डडेलोहरूमध्ये एक हो। हालसम्म करिब 2,50,000 मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। सरकारी आपतकालीन बैठकपछि फ्रान्सका आन्तरिक मामिला मन्त्री लरन नुनियाकले जिरोनको अवस्था अझै प्रतिकूल रहेको बताएका छन्। मंगलबारदेखि फ्रान्समा अर्को उष्ण लहर आउने पूर्वानुमान गरिएको छ, जससँगै तापक्रम तीव्र रूपमा बढ़ने ठानिएको छ। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगलागीबाट प्रभावित पूर्वी कास्टेलियोन क्षेत्रमा भ्रमण गरेका छन्, जहाँ अधिकारीहरूले अवस्था अझ बिग्रिन सक्ने आशंका व्यक्त गरेका छन्। नयाँ उष्ण लहर शुरू हुन लागेकाले डडेलोसँगको लड़ाईमा कठिन घण्टाहरू अझै बाँकी रहेको उनले बताएका छन्। सान्चेजले सबैलाई अत्यधिक सावधान रहन आग्रह गरेका छन्। हालसम्म उक्त क्षेत्रबाट 16,000 भन्दा बढ़ी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। सरकारले डडेलोका कारण करिब 800 वर्ग किलोमिटर क्षेत्र प्रभावित भएको जनाएको छ। विश्व फुटबल महासंघ फिफाका अध्यक्ष जानी इन्फन्टिनोले हालै सम्पन्न विश्वकपसँग सम्बन्धित विभिन्न विषयमा भएको आलोचनापछि आफ्नो व्यवहार र नेतृत्वको बचाउ गरेका छन्। 15 पृष्ठ लामो सामाजिक सञ्जाल पोस्टमा उनले आलोचकहरूले लाखौं समर्थकहरूले अनुभव गरेको खुशी, उत्साह र एकताको भावनालाई व्यवस्था गरेको बताएका छन्। उनको नेतृत्व शैली तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको उनको निकट सम्बन्धमाथि व्यापक रूपमा प्रश्न उठाइएको छ। अन्य आलोचनाका विषयहरूमा अमेरिकी यात्रा प्रतिबन्धका कारण भोग्नु परेका कठिनाईहरू, टिकटको मूल्य तथा अर्जेन्टिना प्रति रेफ्रीहरूले नरम व्यवहार गरेको भन्ने आरोपहरू पनि रहेका छन्। र इथियोपियाको उत्तरमा रहेको टिग्रे क्षेत्रका अधिकारीहरूले संघीय सरकारसँग तनाव बढ़दै गएका बेला 40 करोड़ डलर भन्दा बढ़ीको बजेट स्वीकृत गरेका छन्। टिग्रेका नेताहरूले अदिस अबाबाले शान्ति सम्झौता उल्लंघन गरेर रकम कटौती गरेको आरोप लगाएका छन्। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। सुनसरीमा गए राती दुई समुदाय बीच भएको तनावपछि गृह मन्त्रालयले त्यहाँका प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुखहरूलाई काठमाण्डु बोलाएको छ। प्रजीय वासुदेव घिमिरेको स्थानमा सोङखुवा सभाका प्रजीय ईश्वरी प्रसाद अर्याललाई खटाइएको प्रधानमन्त्रीकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले बताएकी छन्। उनका अनुसार प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालय पठाउने निर्णय गरिएको छ। घटनाबारे छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ। अर्कोतर्फ घटनास्थलको अनुगमन गरेको राष्ट्रिय मानव अधिकार आयोगले छानबिन शुरू गरिएको छ। आयोगका सहायक प्रवक्ता श्यामबाबु काफले
2: त्यो घटनाको जानकारी पाउनसाथ राष्ट्रिय मानव अधिकार आयोगको टोली घटनास्थलमा गएको थियो र त्यहाँ गएर त्यसको अनुगमन गर्ने काम भएको छ। सुरक्षा कर्मीहरू तथा व्यवस्थापकसँग भेटेर कुरा भएको छ र त्यसलाई चाहिँ घटनाको सामान्य अनुगमनको आधारमा के देखिन्छ त्यसको अनुसन्धान गर्नुपर्ने देखिएको हुनाले अनुसन्धानको काम चाहिँ अघि बढाउँछ।
1: प्रारम्भिक रूपमा यहाँहरूले के पाउनुभयो?
2: फाइन्डिङ नै स्थिति त होइन प्रारम्भिक रूपमा, तर के देखिन्छ भने त्यहाँ घटना चाहिँ जुन घटना भएको छ त्यो एउटा चाहिँ समुदायको बीचमा त्यो समुदायको बीचमा हुनु नपर्ने अवस्थाहरू भएको छ र त्यो सामाजिक सद्भाव चाहिँ कायम गर्नलाई हामी सबैको चाहिँ एकदम जोडबल सबैले लाग्नुपर्ने।
1: सुनसरीको घटनामा सोमबारका निम्ति बोलबम यात्राको तयारी गरिरहेको एउटा पक्षले अर्को समुदायको टोल नजिकै बिजुलीका पोलमा झण्डा हाल्ने र चर्को आवाजमा डीजे बजाएपछि तनाव शुरू भएको बताइएको छ। देवानगंज गाउँपालिका तीन कप्तानगंजमा आइतबार राति दुई समूह बीच भएको झडपमा कम्तीमा एकजनाको ज्यान गएको छ भने नौजना सर्वसाधारण, नेपाल प्रहरीका दश र सशस्त्र प्रहरीका पाँच गरी चौविसजना घाइते भएका गृह मन्त्रालयले जनाएको छ। घटनापछि थप समस्या उत्पन्न हुन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगंज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा आज बिहान सात बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको जनाएको छ। घटनापछि विभिन्न क्षेत्रले शान्ति एवं सामाजिक सद्भाव कायम राख्न अपील गरेको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत बहादुर कार्कीले संयमित रहन, अपुष्ट सूचना अथवा अफवाहको पछि नलाग्न आग्रह गरेका छन्। तराई मधेसका विभिन्न स्थानमा यस्ता घटनाहरू बारम्बार देखिन थालेपछि कतिपय विश्लेषकहरूले त्यसको जरा पहिल्याएर समाधान खोजिनुपर्ने धारणा राख्दै आएका छन्। अर्को विषय, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी बीच प्रदेशहरूमा सहकार्य र संयुक्त सरकार बनाउन भएको सहमतिलाई ती दलका नेताले अहिलेका निम्ति प्रदेशमै सीमित सम्झौता भनेका छन्। कतिपयले त्यसलाई वामपन्थी मोर्चाबन्दी वा एकताको तयारी भनिरहेका बेला दुई दलका नेताहरूले अहिले प्रदेशलाई स्थिरता दिन मात्र सहकार्य भएको बताएका छन्। यसै सन्दर्भमा साथी संजय ढकालले तीन बुधे सहमतिको तात्पर्य के हो भनेर नेकपाका नेता वर्षमान पुनलाई सोधेका छन्।
3: बीचमा प्रदेश सरकारहरूमा आएको खतपत, अलिअलि अस्थिरता र सत्तारूढ दुईटा पार्टीहरू बीचमा भएको असमझदारीलाई हल गर्ने प्रयास स्वरूप यो आएको हो। हामी त अहिले राष्ट्रिय रूपमा अलिकति संकटै राजनीतिक संक्रमणै रहेको बेला अहिले पक्ष विपक्ष भन्दा पनि तीन दलले अलिकति सरकार बनाएर राम्रो गरौं भनेका थियौ, कंग्रेस साथीले मान्नु भएन। नमान्यो भएपछि अब त्यो डेड लगलाई फुकाएको हो। खासमा
5: पनि तपाईँको पार्टीको अध्यक्षज्यूले सत्ताको खेलमा अब लाग्नुहुन्न, थचारिन्छौ भन्दै हुनुहुन्थ्यो, फेरि अचानक तीन बुधे सहमति गर्नुभयो।
3: हो, हामी सत्ताको खेलमै थिएनौ। दुई वर्षदेखि प्रमुख प्रतिपक्षीय रूपमा सबै प्रदेशमा थियौं र अहिले पनि हामी बजेट बनाउँदा पनि उहाँहरूको बीचमा धेरै समस्या आयो। हामीले त्यसको खासै चलखेल या चाहिँ हस्तक्षेप गरेनौ, तर अन्तिममा आएर चाहिँ कति ठाउँमा समर्थन नै फिर्ता लिएको अवस्था र सुदूरपश्चिममा त बजेट पनि शून्यमा गएको, बजेट होलिदिएको अवस्था रहेको हुनाले यसलाई हल त गर्नु पर्यो कि त मध्यावधि चुनावमा जानु पर्यो प्रदेशको। त्यसो गर्दा फेरि चुनाव त आइ नै सक्यो प्रदेशको। यस्तो बेला हामीले जसरी संकट आयो प्रदेशमा त्यसलाई हल गरेको मात्रै हो। खासमा चाहिँ हामी त्यति धेरै चासो यो दुई वर्ष बीचमा लिएका पनि थिएनौ, त्यो त आम व्यवहारले नै देखाएको छ, जनताले देखेको छ नि त।
5: चासो नलिँदा नलिँदै पनि खेल त खेलिहाल्नु भयो।
3: होइन, खेल खेलेकै होइन। यसपटक पनि तपाईँ दुईजना मिल्नुहोस्, दुईटा पार्टी मिल्नुहोस्, नभए तिनवटा मिलौं, हामी सपोर्ट गरौं, तपाईँहरूलाई मिलाउने कोसिस गर्छौं भनेका थियौं। त्यो सम्भव नभएपछि कंग्रेसका साथीहरूले हामी त अब एमालेसँग बस्दैनौं भनेपछि मध्यावधिमा जाउँ त भन्ने राम्रो हुँदैन। अहिले संघीयतामाथि प्रश्न उठिरहेको बेला जनतामाथि प्रश्नमाथि प्रश्न हुन्छ भनेर हामीले एक खालको तत्कालको समाधान दिएको हो।
5: पाँचवटा प्रदेशको चाहिँ त्यहाँ नाम उल्लेख छ, गण्डकी र मधेसमा चाहिँ अहिले के अरे नेकपा र एमालेको त्यहाँ सहकार्य भइहाल्ने भनिएको छैन, के हो त्यसको कारण चाहिँ?
3: होइन, मधेस र गण्डकीमा हामी दुईटाले तत्काल पहल गरेर बहुमत बन्ने देखिएन, अरू पक्षहरूसँग छलफल गर्नुपर्ने हुन्छ। यो पाँचवटा जो सहमति गरी यसमा मोटामोटी हामी दुईटा मिलिसकेपछि एकाध पार्टी जम्मा गर्दा अथवा त्यसको समर्थन लिँदा पुग्ने भएको हुनाले हामीले यो गरेको हो। मधेसमा कंग्रेसको छ, कंग्रेसले चाहिँ यदि सहमतिमा तीन पार्टीको सहमतिमा आउनु खोज्यो भने अलिकति ठाउँ राखेको पनि हो।
5: अनि यो सहमति चाहिँ जुन दुई पार्टीले गर्नु भएको छ यो चाहिँ वामपन्थी एकताको एउटा प्रस्थान बिन्दु हो भनेर पनि कतिपयले अर्थ्याइरहेका छन्। त्यो त्यहाँसम्म पुग्नकै लागि गरिएको हो यो?
3: अब अर्थ्याउनेहरूलाई किन अर्थ्याउनु हो भन्नु त मिलेन। राजनीतिमा घटनाक्रमहरूलाई आफ्नो ढंगले विश्लेषण गर्न त पाइयो, तर अहिले खासमा प्रदेशमा भएको सरकारको संकटलाई हल गर्नकै लागि गरेका हौ। अब सहकार्य गर्दै जाँदा त्यतातिर गयो भने नराम्रो के नै भएर राजनीतिक दलहरू विचार विनिमयहरू निकट भयो भने, तर अहिले नै चाहिँ फेरि हामी अगाडिसम्मको सहकार्यको लागि भन्दा पनि तत्कालको सहकार्य हो।
5: अब अन्त्यमा जस्तो आगामी वर्ष स्थानीय चुनाव पनि हुँदैछ, न प्रदेशका चुनावको पनि हुने मिति आगामी वर्ष आउँदैछ, त्यो चुनावको लागि पनि तपाईँहरूले यो अहिले चाहिँ गठबन्धन वामपन्थीको बनाइराखेर त्यो बेलाको लागि ठिक्क पार्न खोज्नु भएको
3: हो? होइन होइन, यस बीचमा त दुई वर्षदेखि त कंग्रेस र एमालेकै सरकार थियो सबै प्रदेशहरूमा। त्यसो भन्नुको अर्थ कंग्रेस र एमाले स्थानीय चुनावको लागि या प्रदेश चुनावको लागि मिलेको भन्ने त कसैले अर्थ लगाएन नि। त्यसो वामपन्थीहरू मिल्दा चाहिँ शंका गर्ने अर्थ लगाउने, अरू मिल्दा चाहिँ त्यो स्वाभाविक भन्न त त्यो राजनैतिक रूपले पनि त पूर्वाग्रही देखिन्छ एकातिर, अर्कोतिर मिलिहालेछ भने पनि के आकाश खस्छ? त वामपन्थीहरू मिले, सैद्धान्तिकहरूले निकट भएकाहरू मिल्यो भने आकाशै त खस्दैन नि त, यसलाई अन्यता पनि लिनु हुँदैन। तर अहिले चाहिँ हामीले जे हो त्यही भनेका छौँ, अहिले प्रदेश सरकारहरू बनाएको हो।
5: आउने चुनावमा तपाईँहरूको अब एकता नभए पनि मोर्चाबन्दी त पक्कै हुन्छ होला वामपन्थीहरूको?
3: होइन, अहिले हतार हुन्छ त्यो भन्नलाई, किनभने समय छ, स्थानीय चुनावको नजिक आउँदै जाँदा हामी यस अगाडि एक्लै चुनाव लडेको सबै दलहरू त्यसो पनि हुन सक्छ। होइन, हामी अहिले विचार मिल्नेहरू सँगै मिलेर जाउँ भन्न पनि अन्यथा हुँदैन, तर अहिले नै यो कुरा बताउन विश्लेषण गर्न हतार हुन्छ।
1: नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन साथी सञ्जय ढकालसँग कुरा गर्दै हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौं। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्र मार्फत पनि तपाई बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। एउटा विषय संक्षेपमा, सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय प्रणालीमा अपलोड गर्न आजबाट शुरू गरिएको जनाएको छ। त्यसअनुसार फैसला वा अन्तिम आदेश बाहेकका इजलासबाट हुने आदेशहरू सोही दिन अदालतको विद्युतीय प्रणालीमा अपलोड गरिनेछ। यसबाट मुद्दाका पक्ष, कानून व्यवसाय तथा सम्बन्धित निकायले आदेशको जानकारी समयमै प्राप्त गर्न सक्ने र न्यायिक प्रक्रियालाई थप पारदर्शी, उत्तरदायी र प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने अदालतको विश्वास छ। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, शिक्षा प्रणालीमा भएको भ्रष्टाचार सम्बन्धी विवाद अन्त्य गर्न भएको सहमतिको उल्लंघन गर्दै भारत सरकारले आफ्ना समर्थकहरूलाई अझै पनि रिहा नगरेको र उनीहरूलाई निरन्तर दुःख दिइरहेको युवा नेतृत्वको आन्दोलनले आरोप लगाएको छ। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानलाई राजीनामा दिन बाध्य पारेको विरोध प्रदर्शन सकिएपछि कक्रोच जनता पार्टी सीजेपीले आज आफ्नो पहिलो पत्रकार सम्मेलन गरेको हो। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
4: पत्रकार सम्मेलनका क्रममा कक्रोच जनता पार्टी सीजेपीले विरोध प्रदर्शन समाप्त भएपछि विद्यार्थीहरूलाई प्रहरीले निशाना बनाएको दावी गरेको हो। सीजेपीका प्रवक्ता सौरभ दास र अन्य सदस्यहरूले वकिल तथा राज्यसभा सांसद कपिल सिब्बलसँग मिलेर पत्रकार सम्मेलन गरे। सीजेपीले केन्द्र सरकारले प्रदर्शनकारीहरू विरूद्ध प्रहरी कार्यवाही नगर्ने सहमति उल्लंघन गरिरहेको आरोप लगाएको छ। कपिल सिब्बलले सीजेपीले एउटा ढाँचा बनाउने र देशको कुन भागमा कुन प्रदर्शनकारी विरूद्ध कार्यवाही गरिएको छ भनेर पत्ता लगाउने बताएका छन्। उनले कानूनी सहायताका लागि आफ्नै खल्तीबाट 1 करोड़ रूपियाँ दिने र सीजेपीलाई बाहिरबाट सहयोग गर्ने बताएका छन्। गत शनिबार शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा र अन्य मागहरू पूरा भएपछि सीजेपीले जन्तर मन्तरमा आफ्नो विरोध प्रदर्शन अन्त्य गरेको हो। सीजेपीका नेताहरूले केन्द्रीय मन्त्रीहरू जेपी नड्डा र जितेन्द्र सिंहसँग तेस्रो चरणको वार्ता गरेका थिए। उक्त वार्तामा सीजेपीका अन्य मागहरू जस्तै आत्महत्या गरेका नीट परीक्षार्थीहरूको परिवारलाई क्षतिपूर्ति र प्रदर्शनकारीहरू विरूद्ध मुद्दा दर्ता नगर्नेमा सहमति भएको थियो। सीजेपीले विरोध प्रदर्शनपछि कुनै पनि प्रहरी कार्यवाही नगर्ने सहमति भएको पनि जनाएको थियो।
1: यसका साथै बीबीसी नेपाली सेवाको साझा पख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
6: मध्यपश्चिम टाइम चेक यति बेला रात्रिको 9 बजेको छ।

राति 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट अमृता डागीको नमस्कार। दाङ प्रहरले भन्सा छली गरी ल्याइएको अवैध सामान बरामद गरेको छ। गढवा गाउँपालिका वडा नम्बर 1 कालाकाटे स्थित पूर्व पश्चिम राजमार्गमा सवारी साधन चेक चार्ज गर्दा बिल बिजक नभएको मोबाइल फोनमा प्रयोग हुने डिस्प्ले 148 स्थान बरामद गरिएको हो। काठमाडौँदेखि दाङतर्फ आउँदै गरेको सवारी साधनबाट 4,44,000 रूपियाँ बराबरको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी डाक्टर एम बहादुर केसीले जानकारी दिनुभएको छ। भन्सार छली गरी ल्याइएका ती अवैध इलेक्ट्रोनिक सामान बरामद गरी इलाका प्रहरी कार्यालय गढवामाले थप अनुसन्धान भइरहेको उहाँको भनाइ रहेको छ। राप्ती लोकमार्ग अन्तर्गत कपुरकोट तोसेपुर सड़क खण्डको राम्री स्थित जोखिमपूर्ण ढुंगा फुटाउने कार्य 5 दिन यता सवारी छ। सवारी साधन यात्रु तथा सड़क मुनिको राम्री गाउँलाई जोखिम बढ़ेपछि मेसिन प्रयोग गरेर ढुंगा फुटाउन शुरू गरिएको हो। राम्री बजारको पानीको मूल नजिकै सड़कमाथि रहेको उक्त ढुंगाले आफ्नो पुरानो आधार छोडेर करिब 5 मिटर तलतिर सरेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै हटाउने काम थालिएको थियो। 3-4 दिनमै ढुंगा हटाइसकिने आकलन गरिए पनि 5 दिनसम्म आइपुग्दा समेत पूरै फुटाउन नसकिएको र अझै केही दिन लाग्ने तुलसीपुर 3 का वडा सदस्य कर्ण बहादुर बुढाले जानकारी दिनुभयो। सड़क डिभिजन कार्यालय खुराएको समन्वय र डिभिजन कार्यालयकै खर्च व्यवस्थापनमा सल्यान रुकुम सड़क खण्ड स्तरोन्नति सहयोगको पीके निर्माण सेवा प्रणालीले 100 भेटरमा जोडान गरिएको ब्रेक मेसिन प्रयोग गरी गत साउन 6 गतेदेखि ढुंगा फुटाउने कार्य शुरू गरेको हो। ढुंगाको आकार ठूलो र धुले खालको भएकाले साना साना टुक्रा मात्र फुटाउने हुँदा समय लम्बिएको हो। ढुंगा फुटाउने काममा बेला बेला राप्ती लोकमार्गमा केही समयका लागि सवारी आगमन रोक्ने गरिएको छ। लुम्बिनी प्रदेशमा आत्महत्याको दर बढ़दै गएको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरले सार्वजनिक गरेको वार्षिक तथ्याङ्क अनुसार आर्थिक वर्ष 2082-83 लुम्बिनी प्रदेशमा आत्महत्या सम्बन्धी 1376 घटना भएका छन्। ती मध्ये सबैभन्दा धेरै घटना असार महिनामा भएका छन् भने जिल्लागत रूपमा रूपन्देही पछि दाङ दोस्रो बढ़ी प्रभावित जिल्लाका रूपमा देखिएको छ। तथ्याङ्क अनुसार चार महिनामा मात्रै 166 घटनामा 167 जनाले आत्महत्या गरेका छन्। वैशाखमा 134 र जेठमा 119 जनाले आत्महत्या गरेकोमा असारमा यो तथ्याङ्क एकाएक बढ़ेर 167 पुगेको हो। एक महिनाको अवधिमै 48 जना बढ़ी आत्महत्या गरेको तथ्याङ्कले वर्षको अन्त्यतिर मानसिक स्वास्थ्यसँग सम्बन्धित चुनौती थप गम्भीर बनेको संकेत रहेको छ। आत्महत्याका माध्यम मध्ये झुण्डिएर आत्महत्या गर्ने प्रवृत्ति अत्याधिक देखिएको छ। वर्षभरिमा झुण्डिएर आत्महत्या गरेका 1154 घटना दर्ता भएका छन्। असार महिनामा मात्रै 140 जनाले ज्यान गुमाएका छन्। वैशाखमा 120, कार्तिकमा 108 तथा चैत्रमा 79 जनाले झुण्डिएर आत्महत्या गरेका थिए। त्यसपछि दोस्रो धेरै प्रयोग गरिएको माध्यम विष सेवन रहेको तथ्याङ्कले देखाउँछ। विष सेवन गरी 173 घटना भएका छन्। असारमा 20, असोज र कार्तिकमा 17 तथा साउनमा 16 घटना भएका छन्। आगो लागेर औजार तथा हात हतियार प्रयोग गरेर तथा हाम फालेर गरिएका आत्महत्याका घटना पनि निकै कम छन्। र संसदहरूलाई स्वकीय सचिव राख्ने दिन निर्णय विरूद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। गएको असार 30 गते बसेको मन्त्री परिषदको बैठकले संसदहरूलाई निजी स्वकीय सचिव राख्न दिन निर्णय गरेको थियो। त्यो निर्णय बदरको माग सहित अधिवक्ता डाक्टर प्रेमराज सिजावालले दर्ता गर्नुभएको रिटमाथि सुनाई गर्दै सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। गएको शुक्रबार दर्ता भएको रिटमा आज न्यायाधीश विनोद शर्माको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। सर्वोच्चले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका नाममा कारण देखाउ आदेश पनि जारी गरेको छ।
हौस्त अलीलाई राति 9 बजेको मध्य पश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा समाचारका साथ हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम।
1: नमस्ते दय भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु, बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ, न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लागे नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
4: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: फेरि एक पटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, छोराही
7: दाङ, दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98 4 77 977
8: र 98 5 78 30 6 8 9।

0: बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वायनेट अब सबै कनेक्टेड।
1: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङ गुराईको दिव्या फार्मेसीमा।
2: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिरफार उपचार
1: डाक्टरद्वारा दिइने सेवाहरू पाइल्स फिसर फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार बिना टाका प्रभावकारी उपचार
2: दिशा गर्दा दुख्ने रगत आउने मासु पलाएको घाउ भएको पिप बग्ने चिलाउने कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श
1: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ
2: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरुन्तै डिस्चार्ज
1: नोट फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ
2: बिरामी जाँच हुने मिति यही श्रावण 15 गते शुक्रबार
3: दिव्य फार्मेसी कुराई 15 सड़क विभाग रोड सम्पर्क फोन नम्बर 082-590-410 मोबाइल नम्बर 98478-28913 98478-26163 र 98095-12871
4: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने तन्क्याउन र खुम्च्याउन नमिल्ने घुँडा सुनिने जोर्नीमा तातो महसुस हुने भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हात जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-63-509 र मोबाइल 98453-0653।

आवाज पश्चिम नेपाल को आवाज आवाज ही को आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।

0: ഞാൻ ഇതാ ദുഃഖിയോ.
1: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने हैन.
0: अस्ति भर्खर त औषधि गरेको, बिसको उन्नीस भएको होइन.
1: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ.
0: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ. म
1: कोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ.
2: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक.
3: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक.
4: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ.
5: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्.
6: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराइदाङ.
3: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
6: 98-41-68-47-46.
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्. सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश.
1: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो.
7: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा 37/17/83-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ.
8: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला. साथै स्थानीय तहबाट सिफारिस भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ.
7: हाम्रा विशेषताहरू:
8: उत्कृष्ट शैक्षिक वातावरण,
7: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
8: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
7: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श.
2: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, नेपालगंज 10 शीतल नगर बाँके, जिल्ला वन कार्यालयको पूर्वपट्टि, सुर्खेत रोड.
3: सम्पर्क फोन 081-536-086
8: र मोबाइल नम्बर 98-480-96-600, 98-580-36-086 र 98-481-72-273.
9: मध्यपश्चिम टाइम चेक, यति बेला रात्रिको 10 बजेको छ.

राति 10 बजेको मध्य पश्चिम हाइलाइट्सबाट अमृता डाकीको नमस्कार। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले प्रतिबन्ध लगाएका वस्तुको भौतिक तथा डिजिटल माध्यमबाट बिक्री वितरण भइरहेको गुनासो प्राप्त भएकाले त्यस्ता गतिविधि तत्काल रोक्न सम्बन्धित सबै पक्षलाई चेतावनी दिएको छ। विभागले आज सूचना जारी गर्दै निकासी पैठारी नियन्त्रण ऐन 2013 अनुसार नेपाल सरकारले विभिन्न समयमा नेपाल राजपत्र मार्फत निकासी वा पैठारीमा पूर्ण वा परिणात्मक बन्देज लगाएका वस्तुहरू अझै पनि बजारमा बिक्री वितरण भइरहेको विषयप्रति विभागको गम्भीर ध्यान आकर्षण भएको सुनाएको छ। सूचना अनुसार सरकारले 2076 साल असार 2 र 2076 साल चैत्र 24 गते लगायत विभिन्न मितिमा नेपाल राजपत्र मार्फत केही वस्तुको निकासी तथा पैठारीमा प्रतिबन्ध तथा नियन्त्रण सम्बन्धी व्यवस्था गरिएको थियो। विभागले प्रतिबन्धित वस्तुको अनधिकृत पैठारी भण्डारण तथा बिक्री वितरण गर्ने कार्य कानून बमोजिम दण्डनीय हुने उल्लेख गर्दै सबै पैठारीकर्ता सञ्चयकर्ता तथा विक्रेतालाई कानूनले तोकेका दायित्व शर्त तथा बन्देजको पूर्ण पालना गरी व्यापार व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ। कानून विपरीत प्रतिबन्धित वस्तुको कारोबार गरेको पाइएमा निकासी पैठारी नियन्त्रण ऐन 2013 उपभोक्ता संरक्षण ऐन 2075 तथा अन्य प्रचलित कानून बमोजिम कार्यवाही गरिने विभागले सुनाएको छ। भारतसँग सीमा जोड़िएको नेपालगंज बाँकेको जमुनाहा सीमा नाकामा आइतबारदेखि सशस्त्र प्रहरी बलको बोट इन्टरएक्सन बीआईटी टोली परिचालन गरिएको छ। सीमानामा आवाजावतलाई सहज बनाउन मानव बीचबीखन नियन्त्रण गर्न तथा लागू औषध र अवैध सामानुसार प्रसार गर्ने उद्देश्यले सशस्त्र प्रहरी बल प्रधान कार्यालयको निर्देशनमा उक्त विशेष टोली परिचालन गरिएको हो। देशका प्रमुख सीमा नाकाहरूमा परिचालन गरिएको आईटी टोली प्रत्येक स्थानमा सशस्त्र प्रहरी नायक निरीक्षकको नेतृत्वमा 14 सदस्यीय रहने व्यवस्था गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर 30 गण बागेश्वरीले जनाएको छ। सो टोली बिहान 6 बजेदेखि साँझ 8 बजेसम्म सशस्त्र प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको बीआईटीको आधिकारिक पोशाकमा खटिनेछ। प्रत्येक शिफ्टमा एक महिला सशस्त्र प्रहरी कर्मचारी समेत खटिने व्यवस्था गरिएको छ। सशस्त्र प्रहरी बल नम्बर 30 गण बागेश्वरी बाँकेका प्रमुख प्रहरी उपप्रेक्षक भीम बहादुर चन्द सशस्त्र प्रहरी नायक उपप्रेक्षक मोहन विष्ट सीमा सुरक्षा गुलम जमुनाहाका प्रमुख प्रहरी नायक उपप्रेक्षक तीर्थ नेपाने तथा बीओपी जयसपुरका सशस्त्र प्रहरी निरीक्षक हिमाल केसीको उपस्थितिमा बीआईटी टोलीले आइतबारबाट औपचारिक रूपमा सिमियारी सम्हालेको हो। नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्तालाई आवश्यकता भन्दा धेरै जगेडा नगर्न आग्रह गरेको छ। संघका अनुसार ग्यासको आयात र आपूर्ति नियमित रहे पनि जगेडाका सिलिण्डर एकै पटक भर्न ल्याइएकाले अस्थायी अभाव देखिएको हो। संघका अध्यक्ष दिवान चन्दका अनुसार भारतबाट आउने ग्यासको मात्रा घटेको छैन। उपभोक्ताले ग्यास जगेडामा राख्न थालेपछि बजारमा अभाव देखिएको उहाँको भनाइ छ। संघका सदस्य विमल कालाखेती आफूहरूले छिट्टै पूरा गरिएको सिलिण्डर दिन बुझाइएको भए पनि ढिला हुँदा त्यसको प्रभाव अहिले आएको बताउनुहुन्छ। सामान्य अवस्थामा जति आवश्यक पर्थ्यो त्यति ग्यास आइरहेकाले समस्या नहुने उहाँको भनाइ छ। अहिले बजारमा 1,50,00,000 थान सिलिण्डर छन्, जसमध्ये 50,00,000 ग्यास डिपोसँग छन्। सरकारले गएको फागुन 28 गतेदेखि आधा सिलिण्डर ग्यास वितरण शुरू गरेको थियो। अहिले नेपालमा 59 वटा एलपी ग्यास उद्योग छन्। र सल्यान र जाजरकोटको सीमामा बग्ने फेरी नदीमाथिको झुलुङ्गी पुल फाँसिएको 5 वर्ष हुने लाग्दा पनि मर्मत तथा पुनः निर्माण हुन सकेको छैन। स्थानीय बासिन्दा च्यान मोलेरे फाँसिएको पुलबाट वारपार गर्न बाध्य छन्। बर्खायाममा फेरी नदीमा आएको फिसन बाढीले पिलर सहित पुलको मुख्य फाग भाँसिएपछि पुलको बीचको फाग उल्टो फेरी नदीको सतहमै झुन्डिन पुगेको छ। वैकल्पिक बाटो वा अर्को पुल नहुँदा सल्यानको बनगाड कुपिण्डे नगरपालिका 2 अन्तर्गत बाउन्डाडा पारेला चैत्रे र कुरिल्ले लगायतका 3 वडाका विभिन्न बस्तीमा मानिस दिनहुँ यी पुलबाट यात्रा गर्न विवश बनेको बनगाड कुपिण्डे 2 का
वडा अध्यक्ष मान बहादुर खत्रीले बताउनुभयो। उहाँका अनुसार अर्को कुनै विकल्प नहुँदा दैनिक 8 र 10 विद्यार्थी समेत पढ्नका लागि दैनिक सुर्खेततर्फ जाने गर्दछन्। 2072 सालमा एक गैर सहकारी संस्थाको सहयोगमा निर्माण भएको 157 मिटर लामो यो झुलुङ्गे पुलले सल्यान र जाजरकोटका दुर्गम गाउँलाई जोड्दै आएको थियो। पुल बनेपछि स्थानीयको दैनिक आवश्यक कृषि उपजको बजारीकरण, शिक्षा र स्वास्थ्य सेवामा पहुँच सहज बनेको थियो। हस्तलीलाई राति 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। यी हाइलाइटसँगै आजका लागि हाम्रा दिवा तथा रात्रिकालीन प्रसारण सेवा यही पूरा हुन्छ। हामीलाई दिनभर सुनेर साथ दिनुभयो तपाईँ सबै श्रोताहरूलाई धेरै धन्यवाद। भोलि बिहान 5 बजेको समयसँगै फेरि हामी आउने नै छौ। त्यतिन्जेलसम्मका लागि रेडियो मध्यपश्चिम परिया लागि दिनुहोस्। नमस्कार, शुभरात्री।

प्रभात दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरुको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौं।

नमस्कार, दाङ सूचना तथा संचार सहकारी संस्था द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्जमा तपाईहरु अब सुन्दै हुनुहुन्छ कार्यक्रम जीवन विज्ञान।

जीवन विज्ञान प्रतिष्ठान चाबहिल काठमाण्डुबाट उत्पादित कार्यक्रम जीवन विज्ञान, जसबाट मानवलाई जीवन जिउने कला, सकारात्मक सोच, मानव जीवनका हरेक समस्यालाई कसरी समाधान गर्न सकिन्छ, हामी भित्र बीजको रूपमा रहेको सम्भावनालाई चिरेर कसरी उजागर गर्न सकिन्छ, साथै सम्पूर्ण मानवमा सकारात्मक विचार प्रदान गर्ने उद्देश्यले तयार पारिएको कार्यक्रम जीवन विज्ञान, जसका प्रस्तोताहरू हुनुहुन्छ श्रदय गुरूदेव रमेश नेपाल र श्रदय गुरूदेव एलपी भानु शर्मा।

0: ध्यानको अभ्यासमा श्वास प्रश्वासको भूमिका कस्तो हुन्छ र श्वास प्रश्वास कस्तो भयो भने ध्यान लाग्छ। श्वास के हो? श्वास चाहिँ मेरो चेतना र मेरो शरीरको बीचको जोड हो। मेरो चेतनामा जे पनि छ मेरो श्वासले त्यसलाई शरीरसम्म पुर्याइदिन्छ, शरीरलाई जोड्छ र शरीरमा जे छ त्यसको खबर चेतनासम्म पुर्याइदिन्छ श्वासले। श्वास छैन भने चेतना त रहन्छ तर शरीर चाहिँ छुट्छ। शरीर पनि रहन्छ तर शरीर मेरो रहन्न, अब शरीर लास हुन्छ, म हेरेको हेरै पर्छु। श्वास छैन भने, श्वास चाहिँ म र मेरो शरीरको बीचको, चेतना भनेकै म हो, म स्वयं हो चेतना, अरू कोही चेतना होइन, म आफै हो चेतना। मेरो र मेरो, म र मेरो शरीरको बीचको जोड हो, योग हो श्वास, पुल हो, सेतु हो, साँघु हो श्वास। त्यसकारणले श्वास छ मसँग शरीर छ, श्वास छैन शरीर छैन। चेतना त मर्दैन तर श्वास छैन भने शरीर चाहिँ काम लाग्दैन, शरीरलाई मैले प्रयोगै गर्न सक्दिनँ, शरीर र मेरो बीचमा जोड नै बन्दैन। अब श्वास बहुमूल्य छ तर यति मात्रै मूल्य होइन श्वासको। जो व्यक्ति शान्त छ उसको श्वास लामो गहिरो हुन्छ, जो व्यक्ति अशान्त छ उसको श्वास छोटो हुन्छ र यहीबाट फर्किन्छ करिब करिब, त्यसलाई अङ्ग्रेजीमा क्लेभिकुलर ब्रिदिङ भनिन्छ, यति मात्रै फर्किन्छ। अर्को हुन्छ थोरासिक ब्रिदिङ, छातीबाट श्वास फर्किन्छ अलिकति लामो भयो भने, तर त्योभन्दा पनि लामो भयो खुसीको क्षणमा श्वास चाहिँ नाभिसम्म पुगेर पुरै त्यो यहाँ जुन मेरो फोक्सो हुन्छ लङ्स, फोक्सोको तल्लो भागसम्म पुगेर सात पत्रेलाई धकेलिदिन्छ डायफ्रामलाई श्वासले, किनभने लामो श्वास लिँदा फोक्सो फुल्छ, फोक्सो फुल्दाखेरि पेटमा तल्लो भागमा मेरो सात पत्रे हुन्छ, सात पत्रेलाई धकेलिदिन्छ मेरो फोक्सोले, अनि त्यसले गर्दा पेट फुल्छ र पुरै शरीरका तलका अङ्गहरू, मेरो मेरो पाचन अङ्गहरू, प्रजनन अङ्गहरू र पुरै शरीरमा एउटा नयाँ ऊर्जा आउँछ लामो गहिरो श्वासले। अब हेर्नुहोस् त, मन जति शान्त हुँदै गयो उति श्वास लामो गहिरो हुँदो रहेछ, यो हाम्रो अनुभव बन्यो। अब कुनै बेला रिसायौँ भने हाम्रो श्वास कस्तो हुन्छ, छिटो छिटो श्वास चल्छ। ल तपाईँ एकदमै रिस उठेको बेलामा श्वासलाई लामो गहिरो बनाउनुहोस् त, रिसाउनै सक्नुहुन्न। अब श्वास छोटो हुनै पर्छ, श्वास र मन एकदमै जोडिएका हुन्छन्, एकदम अन्तर सम्बन्ध हुन्छ यिनको। वास्तवमा श्वास र मन एउटै हो, जसको श्वास गहिरो छ उसको मन पनि गहिरो हुन्छ। एकदमै गहिरो श्वास लिने व्यक्तिले कसैलाई ठग्न सक्दैन, झुठो बोल्न सक्दैन, कसैको बिगार्नै सक्दैन। छोटो श्वास हुने मान्छेको भरोसा हुँदैन अहिले के बोल्छ, एकछिनपछि के बोल्छ, ऊ आफै यति विचलित हुन्छ, यति उद्वेलित हुन्छ छोटो श्वास हुने व्यक्ति। अब मन र श्वासको सम्बन्ध हामीले अलिअलि बुझ्यौं, शरीर र श्वासको सम्बन्ध हेरौं है। जुन प्राणीले छिटो छिटो श्वास फेर्छ त्यो प्राणीको आयु सबभन्दा कम हुन्छ। उदाहरणलाई कुकुर खरायो, इनको आयु सरदर 12 देखि 15 वर्ष हुन्छ, 1 मिनटमा 25 देखि 40 पटकसम्म श्वास फेर्छन् यिनले। कुकुर त त्यसै गरिरहेको हुन्छ, कुकुर खरायो पनि त्यस्तै हो। 25 देखि 40 पटक श्वास फेर्ने धेरै छिटो मर्छ। अर्कोतिर कछुवालाई हेर्नुहोस्, यिनीहरू 1 मिनटमा 3 देखि 5 पटक श्वास फेर्छन्, 200 वर्ष भन्दा बढी बाँच्छन्। जुन प्राणीले जुन जीवले श्वास बिस्तारै फेर्छ, बिस्तारै फेर्नलाई लामो गहिरो हुनै पर्छ, त्यो प्राणी सबभन्दा बढी बाँच्छ। त्यसकारणले हामीलाई प्रकृतिले आयु कसरी दिन्छ, श्वासको आधारमा आयु दिन्छ। जो जति छिटो श्वास फेर्यो उति छिटो मर्छ। जसको श्वास लामो गहिरो भयो उसको आयु लम्बिन्छ। अहिलेसम्मको अनुसन्धानले घटीमा 14 वर्ष लम्बिन्छ। र श्वास लामो गहिरो छ भने आयु लम्बिने मात्रै होइन, मन शान्त हुने मात्रै होइन, शरीरमा रोग नै लाग्न सक्दैन। रोग लागेको छ भने पनि निको हुन्छ, किनभने रोग बस्नका लागि शरीरको कोष कोषमा श्वासको अवशेष त्यहाँ बस्नुपर्छ, कार्बन डाइअक्साइड बस्नुपर्छ फोक्सोमा पनि, अनि पुरानो जुन चाहिँ यो जहर जस्तो पदार्थ छ, प्रदूषण छ, टॉक्सिन्स जसलाई भनिन्छ, विषादीहरू शरीरमा भएका ती विषादी शरीरमै बस्छन्, शरीरको कोषमै बस्छन्। यदि मेरो श्वास लामो गहिरो छैन भने, जसको श्वास लामो गहिरो छैन ऊ छिटो बिरामी पर्छ र एकदमै धेरै बिरामी पर्छ र बिरामीबाट निकाल्न पनि गाह्रो हुन्छ त्यो व्यक्तिलाई। अहिले त संसारभरि श्वास फेर्ने ढङ्ग सिकाइन्छ। तपाईँले भन्नु होला श्वास फेर्ने त जन्मिँदै जानेको हुन्छ हरेक व्यक्तिले, होइन, श्वास फेर्न त जानेको हुन्छ तर असली श्वास फेर्न बिर्सिएको हुन्छ। श्वास कसरी फेर्ने, कति पटक फेर्ने, कति गहिरो फेर्ने यदि अध्ययन गर्नु पर्यो भने यहाँले 1 वर्ष जतिको बच्चा निदाएको बेलामा कसरी श्वास फेर्छ हेर्नुहोस्, बसेर छेउमा बसेर हेर्नुहोस् र 1 मिनटमा कति पटक श्वास फेर्छ गन्नुहोस्। त्यो सबैभन्दा उपयुक्त श्वास फेर्ने प्रणाली हो सानो बच्चाको, करिब 1 वर्षको बच्चा। 3 वर्ष भन्दा पछि त श्वास बिग्रिन थालिहाल्छ। 1 वर्षको बच्चाको श्वास एकदम लामो गहिरो हुन्छ र उसले कहिले पनि नाभिबाट श्वास फेर्छ। यो सबभन्दा राम्रो श्वास फेर्ने प्रणाली हो नाभि केन्द्रित श्वास, डायफ्रामिक ब्रिदिङ। जसको मनमा कुनै पनि समस्या छैन उसको नाभि चल्न थाल्छ श्वास लिँदा छोड्दा, किनभने श्वास गहिरो हुन्छ, अब नाभिसम्म संलग्न हुन्छ। नाभि संलग्न हुनु भनेको फोक्सो, तल्लो पेट र 7 पत्रे डायफ्राम संलग्न हुनु हो श्वास प्रश्वासको प्रक्रियामा, डायफ्रामिक ब्रिदिङ भनिन्छ। त्यही भएर 7 पत्रे श्वास, यति गहिरो श्वास छ भने नि त्यहाँ मनको कुनै पनि समस्या टिक्दैन र शरीरका रोग पनि टिक्दैनन्। अब त्यो सानो बच्चामा हामीले जुन प्रकृतिले जसरी श्वास फेर्न सिकाएर पठाएको थियो, हामी बच्चा हुँदाखेरि जुन सिकेका थियौँ त्यो बिस्तारै बिर्सिँदै गयौँ। सानो पनि तनाव भयो भने श्वास यहाँबाट चल्न थाल्यो होला। बिस्तारै हामीमध्ये अधिकांश यदि धेरै तनावले भरियो कि श्वास योभन्दा तल जानै छोड्यो, यसलाई पहिलो नम्बरको श्वास भन्नुहोस्, यसलाई दोस्रो भन्नुहोस्, यसलाई तेस्रो भन्नुहोस्।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट MDS गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू
3: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहार हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: ठिक छ तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जरेदेखि दाँत फरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
3: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि। गरिन्छ।
4: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराहीदान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562777।
5: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: याले खाएको दाँत निकाल्ने,
7: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
6: खाली ठाउँमा दाँत राख्ने,
7: दाँतको जरैदेखि उपचार गर्ने,
6: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
7: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
8: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
5: सम्पर्क फोन नम्बर 082-595-4066, 98-29-81-50-53।

0: खरू कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी थाहै नाइस अडगुरी
2: के तपाईँलाई पायल फुस्दा फुस्दा भएको छ दिशा गर्दा रगत आउने पोल्ने दुख्ने मासुको डल्ला बाहिर आउने यी बग्ने गुद्दाद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन् यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्
3: हजुर बुटोल अमर पथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टा आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्
4: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई सम्पर्क मोबाइल नम्बर 98471-93944 98471-93944
5: तेस्रोमा नपुगिकन न शरीर स्वस्थ हुन्छ न मन शान्त हुन्छ त्यसकारणले नि हामीले श्वास फेर्न जानेका थियौं तर एक वर्षको उमेरसम्म धेरै भयो भने 2 वर्ष वा 3 वर्षको उमेरसम्म त्यसपछि हामीले पुरै बिर्सियौं र फेरि बिर्सिएको चाहिँ नि बुद्धिले बिर्सिएको होइन शरीरको प्रणालीले नै बिर्सियो शरीरलाई नै तालिम दिनुपर्छ अब त्यही भएर हामी कति प्रकारका प्राणायाम गरिरहेका छौँ यहाँ कति व्यायाम गर्छौँ हरेक व्यायामले हरेक योगाभ्यासले श्वास प्रश्वासलाई सजिलो बनाउँदै लैजान्छ ताकि मेरो श्वास लामो गहिरो होस् र लामो गहिरो श्वास नभइकन ध्यान लाग्दैन त्यसकारणले एउटा अर्को ढङ्गले तपाईँले श्वास र ध्यानको सम्बन्धलाई बुझ्न सक्नुहुन्छ श्वासलाई समस्याबाट मुक्त गर्नु ध्यान लाग्ने बन्नु हो मनका समस्या शरीरका समस्या लोभ क्रोध सजगताको अभाव यानि प्रमादले श्वासलाई छोटो बनाउँछ त्यसकारणले आफ्नो घरमा परिवारमा हेर्नुहोस् जसको ढाड सोझो हुँदैन बस्दाखेरि अरू बेला पनि ऊ या त ऊ समस्यामा परिसक्यो या निकट भविष्यमा समस्यामा पर्दैछ आफूलाई पनि हेर्नुहोस् ढाड बाँध्नु हुने बित्तिकै के हुन्छ श्वास फेर्ने प्रणाली खुम्जिन्छ यो पनि कस्तो भने नि तपाईँ बगैँचामा पानी हाल्दै हुनुहुन्छ पाइपबाट र त्यो पाइप खुम्जियो भने पानी पुरै जान्छ त्यस्तै गरी शरीर खुम्जियो भने पाइपलाइन मेरो बिग्रियो अब यसरी खुम्जियो ढाड खुम्जियो भने स्लाउचिङ जुनलाई भनिन्छ अङ्ग्रेजीमा कुप्री पर्नु कुप्री पर्नु ढाडको समस्या मात्र होइन जीवनको समस्या हो किनभने यसले श्वास प्रश्वासलाई तलमाथि गरिदिन्छ बच्चा बच्चीहरूलाई सिधा बस्न लगाएर मात्रै पनि तपाईँले जो कक्षामा अनुत्तीर्ण हुने समस्याले भरिएका छन् ती बच्चा बच्चीलाई उत्तीर्ण बनाउन सक्नुहुन्छ किनभने मस्तिष्कले एकदमै राम्रो काम गर्न थाल्छ श्वास फेर्न ठिकसँग फेर्न थाल्यौं भने मस्तिष्क कमजोर हुन्छ त्यो व्यक्तिको जसको श्वास छोटो छ स्मृति क्षमता एकदमै बिग्रिन्छ सानो सानो कुरा बिर्सिने हुन्छ र रिटेन्सन मेमोरी आफूले पढेको कुरा सम्झिने गरेको कुरा सम्झिने एकदमै कमजोर हुँदै जान्छ त्यही भएर कुनै कुरा बिर्सिनुभयो भने तपाईँले याद गर्नुहोस् एकछिन सम्झिनु पर्यो भने श्वास रोकेर मात्रै सम्झिन सक्नुहुन्छ मान्छेले केही सोच्नु पर्यो भने श्वास रोक्छ किनभने श्वास चलिराख्यो भने सोच्न सकिँदैन श्वास चलिराख्यो भने त मनमा आएका अनियन्त्रित विचारले नै तपाईँलाई बढारेर लगिरहेका हुन्छन् आफ्नो ढङ्गले सोच्नै सक्नुहुन्न त्यसकारणले श्वास फेर्न सिक्नु नै अध्यात्म हो विशेष गरी प्रकृतिको छेउमा बस्दा हरियालीमा खुला आकाशको मुनि पानी जहाँ सङ्लो पानी छ त्यहाँ सङ्लो पानीको सम्झना गर्नुहोस् त श्वास लामो गहिरो हुन थालिहाल्छ अहिले पनि फुल साना बच्चा बच्ची माता पिता र विशेष गरी आफ्नो गुरुको छेउमा पुग्दा वा गुरुलाई सम्झिँदा पनि श्वास लामो गहिरो हुन्छ बिस्तारै लामो गहिरो श्वास भयो भने गुरु याद आउँछ वा गुरु याद आयो भने श्वास लामो गहिरो हुन्छ यसरी एउटा जोड बन्छ ल अफ एसोसिएसन भनिन्छ यसलाई साइकोलोजीमा मनोविज्ञानमा श्वास र मनको जोड अहिले हाम्रो जीवनमा जति पनि रोगहरू छन् तनावहरू छन् अशान्तिहरू छन् यिनलाई हेर्नु होला 80% समस्या त ठिकसँग श्वास फेर्न सिक्दाखेरि गइहाल्छ त्यसकारणले ताजा श्वास फेर्न सिक्नु अक्सिजनको कमी हुन नदिनु वायु प्रदूषण रोक्नु हराभरा ठाउँमा बस्नु हरियाली भएको ठाउँमा बस्नु सहरतिर धेरै नपस्नु गाउँमै बस्नु लामो बाँच्ने सूत्र हो र सहरतिर पसिनै सक्नु भएको छ भने पनि कमसेकम हरियाली बनाउनु वरिपरि रुख रोप्नु ताजा बनाउनु वायु प्रदूषण रोक्नु अरू प्रकारको धुलो प्रदूषणहरू अरू प्रकारका कुराहरू रोक्नु त्यो एकदमै महत्वपूर्ण हो वायु प्रदूषण जहाँ बढी छ त्यहाँ पूरै जनता छिटो मर्छन् सबभन्दा बढी अस्पताल त्यही खुल्छन् किन वायु प्रदूषण हुने बित्तिकै श्वास लामो गहिरो हुन सक्दैन लामो गहिरो भयो भने पनि बाहिरका समस्याहरू भित्र छिर्छन् प्रदूषणहरू र त्यो देशले त्यो ठाउँले बढी अस्पताल खोल्ने छ यसै होइन काठमाडौँमा धेरै बढी छन् अस्पतालहरू र हाम्रा सहरहरूमा अस्पताल धेरै छन् गाउँमा नभए पनि चल्छ अस्पताल जबरजस्ती नलगे पनि हुन्छ लामो गहिरो श्वास बनाउन सिकाउनुहोस् जब उकालो ओह्रालो हिँड्नुहुन्छ नि फ्या फ्या भएर श्वास कसरी बढ्छ त्यो त औषधि हो औषधि मानव जीवनको ओखती हो दिनको दुई पटक 5-5 मिनटका दरले श्वासलाई बढाइदिनुपर्छ फोक्सो पुरै फुलोस् आफ्नो फोक्सोलाई सदुपयोग गर्ने जसको लामो गहिरो श्वास छ उसको फोक्सो पुरै प्रयोग हुन्छ जसको श्वास छोटो छ उस फोक्सो प्रयोगै नगरिकन मर्छ त्यसकारणले दौडिनु उफ्रिनु खेल्नु सूर्य नमस्कार गर्नु नमस्कार प्राणायाम गर्नु बीज प्राणायाम गर्नु हुकार प्राणायाम गर्नु यी सबै श्वासमा काम गर्ने विधिहरू हुन् कीर्तन गर्नु कीर्तनको बेलामा जतिसुकै तपाईँ छिटो छिटो नाचे पनि तपाईँको श्वास छिटो छिटो नाच्दैन गहिरो हुन्छ त्यही भएर एकछिनपछि कीर्तनमा जुन सङ्गीत बज्छ त्यो सङ्गीतमा तपाईँ लयबद्ध हुन थाल्नुहुन्छ लय हुन्छ एकछिनपछि आफै शरीर तपाईँले केही पनि गर्नु पर्दैन त्यो सङ्गीतले आफै नचाउन थाल्छ जब तपाईँ आफै सङ्गीतको सुरमा नाच्नुहुन्छ त्यतिखेर ध्यान दिनुहोस् तपाईँको श्वास सबभन्दा लामो गहिरो हुन्छ त्यतिखेर कारणले कीर्तन महाऔषधि हो त्यो त अमृत हो श्वास प्रश्वास र धर्म अध्यात्म ध्यान यी एउटै हुन् एउटा गहिरो भए पनि अर्को पनि गहिरो हुन्छ जो व्यक्ति अलि आध्यात्मिक भावनाले भरिएको छ उसको श्वास लामो गहिरो हुन्छ त्यही भएर हेर्नु होला कुनै दिन भिक्षा मागेर हेर्नुहोस् वा कसैलाई चोरेर हेर्नुहोस् तपाईँको श्वास एकदमै छोटो हुन्छ दिनभरि कसैलाई गाली गर्ने पनि मनमा सोच्नुहोस् तपाईँ लामो गहिरो श्वास लिनै सक्नुहुन्न दान गरेर हेर्नुहोस् दान गर्ने त कुरो पछि छ दान गर्छु भन्ने सोच्नुहोस् अहिले श्वास लामो गहिरो हुन्छ अहिले गरेर हेर्नुहोस् त म यति चाहिँ दान गर्छु भन्नुहोस् त प्रेम दिनुहोस् श्वास लामो गहिरो हुन्छ घृणा गर्नुहोस् श्वास एकदम छोटो भइहाल्छ घृणामा श्वास लामो गहिरो हुनै सक्दैन त्यही भएर दान दान दान गर्नु छोडिदिनुहोस् के सबै फालिदिनुहोस् श्वास लामो गहिरो भयो भने त जति पनि आउँछ जीवनमा जसले दिने हो तपाईँलाई उसले दिन सकिरहेको छैन तपाईँको श्वास छोटो भएर उसले दिने बाटो खुल्छ कृपा प्राप्त गर्ने बाटो खुल्छ श्वास लामो गहिरो भयो भने र जसले जीवन दिएको छ उसले धन दिन सक्दैन कुन चाहिँ ठुलो कुरो हो जसले सारा ब्रह्माण्ड यसरी घुमाइरहेछ उसलाई अलिकति तपाईँको जीवनको विपन्नतालाई भरिदिने कति समय लाग्ला त्यसकारणले लामो गहिरो श्वास अमृत हो महाऔषधि हो मनुष्यको मूल औषधि हो
6: रिभर्स ओसमोसिस तथा यूबी स्टेरिलाइज एंड ओजोनाइज प्रविधि प्रस्तुत राप्ती अंचल पहिलो ड्रिंकिंग वाटर
7: स्वर्गद्वारी ड्रिंकिंग वाटर
6: हमारा सेवा
7: 1 लीटर र 20 लीटर जार को व्यवस्था
6: अर्डर अनुसार खाली बोतल को उत्पादन
7: 20 लीटर जार में होम डिलीवरी सेवा
6: संपर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसे फोन नंबर 082-5-6-0-21 र होटल दांगजारी नजिक जीवन चौधरी मोबाइल नंबर 98-4-78-62-375
7: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
8: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में।
4: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
9: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
10: छारे रोग, मिर्गी, निन्द्रा नलाग्ने, रुङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
11: युनिसियामा कमी, शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
12: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था,
13: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू,
14: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी,
15: मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी,
16: सुगर, थाइराइड, हर्मोन, बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
17: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 0825166683 र सम्पर्क मोबाइल नम्बर 9847725700।
18: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोली क्लिनिक घोराईमा।
19: विशेषज्ञ डाक्टरी सेवाहरू
18: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
19: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
20: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
19: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
18: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
19: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
18: सम्पर्क फोन 0825900079, मोबाइल नम्बर 9847810030 र 9829954555।
21: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरु थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्।

0: 0800-008-8004 www.pasupatieyecare.com
1: भर्ना खुल्यो।
2: असल संस्कार र पूर्ण मातृत्व प्रेम का साथ में मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्य ले 2063 साल में महिलाहरूद्वारा स्थापना गरिएको
1: हाम्रा विशेषताहरू
2: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
1: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
2: शान्त तथा पारिवारिक वातावरण भएको
1: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
2: तिहार सुसारको राम्रो व्यवस्था भएको
1: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने
2: घरको जस्तै माया पाउने
3: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
4: सम्पर्क शिशु आदिशिला प्राइमरी इङ्ग्लिस स्कुल राई उपमा नगरपालिका 15 दाङ चेक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
3: सम्पर्क फोन नम्बर 082-5-63-387 सम्पर्क मोबाइल नम्बर 98-6-69-86-303 र 98-6-62-25-183
5: राप्ती इन्जिनियरिङ कलेज घोराई दाङको भर्ना सम्बन्धी सूचना
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा द्वितीय तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युईद्वारा पुरस्कृत नेपालको उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ
5: सम्पर्क फोन नम्बर 082-5-62-601 सम्पर्क मोबाइल नम्बर 98-5-78-35-990 98-5-78-31-684 र 98-5-78-30-270
6: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला
7: डाक्टर आउने बारे सूचना
8: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर घोराहीमा
7: डाक्टरद्वारा दिइने सेवाहरू
8: पुरानो भन्दा पुरानो दम आस्थमा सुक्खा खोकी खकार सहितको खोकी एलर्जी खोकी टीबी क्षयरोग छातीको संक्रमण पुरानो निमोनिया छाती दुख्ने रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार
7: सास फेर्न गाह्रो हुने छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार
9: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ
5: बिरामी जाँच्ने मिति यही श्रावण 16 गते शनिबार
3: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ
5: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 98479-57193 र 98128-89-028 होइन के भयो दाई किन झुक्राएर बस्नु भएको
10: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
5: ए त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
10: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ
5: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
10: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 98578-34-910
5: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ
11: सम्बन्ध विज्ञान कस्तो हुन्छ यो किन चाहिन्छ सम्बन्ध विज्ञान कस्तो हुन्छ हेर्नुहोस् विज्ञान यस्तो हुन्छ भनेर देखाउने चिज होइन विज्ञान प्रयोग गर्ने चिज हो तपाईँलाई विज्ञान यस्तो हुन्छ भनेर कतिखेर देखाउन सकिन्छ भने प्रयोग गरेर सकिन्छ जब तपाईँ प्रयोगमा आउनुहुन्छ प्रयोग गर्न सुरु गर्नुहुन्छ अनि मात्रै विज्ञानको अनुभव गर्न पाउनुहुन्छ विज्ञान प्रवचन दिएर बुझाउन सकिँदैन ज्ञान प्रवचन दिएर बुझाउन सकिएला ज्ञान सकिएला विज्ञान सकिँदैन

विज्ञान त प्रयोगात्मक हुन्छ, त्यसकारण तपाईँलाई यो विज्ञान कस्तो हुन्छ प्रयोग गर्नुहोस्, आफै थाहा हुन्छ। सम्बन्धमा प्रयोग गर्नुहोस् ल, सम्बन्धको पुरै विज्ञान तपाईँलाई थाहा हुन्छ। सम्बन्धमा प्रयोग गर्नुहोस् भनेको के हो, कुनै सम्बन्ध राम्रो छ कुनै नराम्रो छ, राम्रो या नराम्रो अकारण हुँदैन। यो संसारमा कुनै पनि कुरा अकारण हुँदैन, कारण छ अनि कार्य हुन्छ, बिना कारणको कार्य हुँदैन। कुनै सम्बन्ध नराम्रो छ भने पनि कारण छ, कुनै सम्बन्ध राम्रो छ भने पनि कारण छ। त्यो कारण पत्ता लगाउनु र सम्बन्धलाई कसरी प्रयोग गर्दाखेरि राम्रो परिणाम आउँदो रहेछ, कसरी गर्दाखेरि नराम्रो हुँदो रहेछ, के गर्दाखेरि सम्बन्ध बिग्रिँदो रहेछ, के गर्दाखेरि सम्बन्ध सप्रिँदो रहेछ, यो प्रयोगबाट मात्रै थाहा हुन्छ। तपाईँले आफै यसमा प्रयोग गर्नुभयो, यसैको विज्ञानलाई सम्बन्ध विज्ञान भनियो। तपाईँले सम्बन्ध विज्ञानमा प्रवेश गरिसकेपछि तपाईँको सम्बन्ध बिग्रियोस् करिब करिब असम्भव हुन्छ। तपाईँलाई लाग्छ मैले मात्रै सम्बन्ध राम्रो बनाएर हुन्छ र अर्कोले पनि त राम्रो गर्नु पर्यो नि, किनभने सम्बन्ध भने त दुईजनाको संयोजन हो, दुईटा नभइकन त सम्बन्ध बन्दैन, एक्लैको सम्बन्ध हुँदैन, दुईटा चाहिन्छ। दुईटामा दुइटैको भूमिका बराबर हुन्छ नि त, राम्रो बनाउनको लागि मैले मात्रै राम्रो गरेर हुन्छ, उसले पनि राम्रो गर्नुपर्छ नि भन्ने लाग्छ नि। जब तपाईँ सम्बन्ध विज्ञानमा प्रवेश गर्नुहुन्छ तपाईँलाई आश्चर्य लाग्छ, ए बाबा यो त मेरो कारणले मात्रै रहेछ। त्यो मान्छे जस्तो सुकै होस्, अर्को व्यक्ति वस्तु जस्तो सुकै होस्, त्योसँग सम्बन्ध राम्रो बनाउन त्यो चाहिन्न, म एक्लैले बनाउन सक्छु, यो क्षमता त मसँग पर्छ। यसमा तपाईँ जब विश्वस्त हुनुहुन्छ तपाईँले सम्बन्ध विज्ञानलाई राम्रोसँग बुझ्नु हो भन्ने बुझ्नुपर्छ, होइन भने जतिसुकै पढाए पनि हुँदैन। सम्बन्ध विज्ञानको जतिसुकै चर्चा गरे पनि आधा हुन्छ कि तपाईँले त कुरो बुझ्नुभयो, अब तपाईँले जोसँग सम्बन्ध बनाउनुहुन्छ उसले बुझाएको छैन अनि उसको प्रतिक्रिया फरक हुन्छ, उसले नराम्रो गरिसकेपछि तपाईँ पनि जहिले पनि सहाएर बस्ने त कुरा आउँदैन, तपाईँले पनि जवाब दिनु परिहाल्यो, अब सम्बन्ध बिग्रिन्छ। उसले तपाईँलाई रक्ति पनि नराम्रो नगरोस्, जतिखेर पनि तपाईँलाई राम्रो व्यवहार गरोस्, त्यसको तरिका त्यसका सूत्रहरू त्यसका प्रयोगहरू सिक्नुपर्छ जान्नुपर्छ, यो सम्बन्ध विज्ञानमा पाइन्छ। सम्बन्धको प्रयोग गर्ने, यो प्रयोग गरे के हुन्छ, यो प्रयोग गरे के हुन्छ, परापूर्व कालदेखि प्रयोग हुँदै आयो नि त, होइन? त्यसकारण हामीले तिनै प्रयोग भइरहेका सूत्रहरूलाई नयाँ गर्नै पर्दैन, त्यसैलाई प्रयोग गरेर हामी आफूले जस्तो चाह्यो, जुन व्यक्तिसँग आफूले जस्तो चाह्यो त्यस्तो सम्बन्ध निर्माण गर्न हामी सक्छौ, र जुन सम्बन्ध हाम्रो जीवनको सुखको खुसीको आधार बन्न सक्छ। सम्बन्ध नै सुखको स्रोत हो, सम्बन्ध बिग्रियो कि दुःख, तपाईँ हामीले आजसम्म बेहोरेका सुख दुःखहरूमा नि सुख भनेको सम्बन्ध राम्रो हुनु, चाहे त्यो प्रकृतिसँग होस्, चाहे व्यक्तिसँग होस्, मानिससँग होस्, परिवारसँग होस्, इष्टमित्रसँग होस्, या कुनै वस्तुहरूसँग होस्, जोसँग पनि सम्बन्ध बिग्रियो दुःख आयो, जहाँ सम्बन्ध राम्रो भयो सुख आयो। तपाईँ हामीले आजसम्म भोगेको सुख एउटै मात्रै हो, त्यो हो राम्रो सम्बन्धको सुख। दुःख भनेको सम्बन्ध बिग्रियो दुःख, आजसम्म तपाईँ हामीले जति दुःख अनुभव गरेका छौँ सम्बन्ध बिग्रिएको कारणले मात्रै हो। त्यसकारण सम्बन्ध विज्ञान, यो विज्ञानहरूको पनि विज्ञान सबभन्दा महत्वपूर्ण, मानिसको जीवनमा नभई नहुने। अरू विज्ञानको प्रयोग गर्नुभयो गर्नुभएन तपसिलको कुरा, तपाईँले भौतिक विज्ञानमा कति उन्नति गर्नुभयो राम्रो कुरा हो, त्यसले धेरै सुविधाहरू तपाईँलाई धेरै सजिलो बनाउँछ जीवनलाई, ठिक हो, तर त्यो भौतिक विज्ञान त्यो सुख सुविधा भन्दा पनि ठूलो
सम्बन्ध विज्ञान हो. किनभने सम्बन्ध बिग्रियो भने कुनै पनि भौतिक सुविधाले तपाईँलाई सुख दिन सक्दैन. तपाईँको घरमा सबै कुरा छ, चाहिने सामग्रीहरू सबै छन्, सजाइएको छ घर, अत्यन्तै सुन्दर छ, राम्रो छ, तपाईँले चाहे चाहेका जस्ता वस्तुहरूले घर सजिएको छ, तर घरमा बस्ने मानिसहरूसँग कटुतापूर्ण सम्बन्ध छ, घृणापूर्ण सम्बन्ध छ, एक अर्कालाई देखिसहँदैनन्, नराम्रो सम्बन्ध छ भने तपाईँलाई त्यो घर घर त्यति राम्रो स्वर्ग जस्तो घर तपाईँलाई नर्क लाग्छ. त्यो घरमा फर्केर पनि जान मन लाग्दैन, जतिसुकै राम्रो सजाएको होस् न, के मतलब. त्यसकारण हेर्नुहोस्, सम्बन्ध बिग्रियो भने तपाईँलाई भौतिक उन्नतिले सुख दिन सक्दैन. त्यसकारण भौतिक विज्ञान भन्दा पनि मानव जीवनको लागि नभई नहुने, नजानी नहुने, नसिकी नहुने चाहिँ सम्बन्ध विज्ञान नै हो. आज सारा संसार यही सम्बन्ध नजानेको कारणले गर्दाखेरि, सम्बन्धलाई प्रयोग गर्न नजानेको कारणले गर्दाखेरि आत्महत्याको सङ्घारमा छ. संसारै हेर्नुहोस्, जति विकसित देशमा तपाईँ जानुहुन्छ त्यति नै सम्बन्धको समस्या छ. आज जति मानसिक समस्या छ मानिसहरूमा, डिप्रेसन लगायतका जति मानसिक समस्याहरू छन्, त्यसको करिब करिब 90% सम्बन्धको कारणले छ. 90% थोरै हो र, यस्तो भयावह स्थिति छ. त्यसकारण हेर्नुहोस्, सम्बन्धमा काम गर्नु योभन्दा ठूलो मानवतालाई गुण लगाउने अर्को हुन सक्दैन. त्यसकारण हामीले काम गर्दाखेरि विज्ञानहरूमा पनि सबैभन्दा बढी काम गर्नुपर्ने सम्बन्ध विज्ञानमै हो. सम्बन्ध मात्रै राम्रो गरिदिनुहोस्, हजारौं हजार आत्महत्यामा को संघारमा पुगेका मानिसहरू खुसी भएर जीवनमा फर्किन्छन्, जस्ताको तस्तै रमाउँछन्. हेर्नुहोस्, मृत्युको मुखबाट झिक्न सकिन्छ मान्छेलाई, मात्रै सम्बन्ध सुमधुर बनाउने कला सिकाइदिनुहोस्. त्यो पनि यस्तो कि अर्को मान्छेले जेसुकै गर्यो मतलबै छैन, म स्वयं काफी छु सम्बन्ध राम्रो बनाउनु. उसले बिगार्यो त्यसकारण भन्ने होइन, उसले जतिसुकै सम्बन्ध बिगारोस् तर पनि त्योसँग मेरो सम्बन्ध राम्रो हुन्छ, किनभने मैले फर्मुला बुझेँ, तरिका बुझेँ, प्रयोग गरेँ, हेरेँ न त मैले. त्यसकारण यो तपाईँले भन्नुहुन्छ सम्बन्ध विज्ञान कस्तो हुन्छ र यो किन चाहिन्छ. किन चाहिन्छ भने एउटा तपाईँले चाहेको जस्तो खुसीले भरिएको, आनन्दले भरिएको, रमाइलै रमाइलोले भरिएको जीवन बाँच्नको लागि सम्बन्ध विज्ञान अनिवार्य छ, चाहिन्छ, यसमा काम गर्नुपर्छ.

0: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला, हाम्रो कुनै शाखाहरू छैनन्।
1: आया, मम्मी मम्मी दाँत दुख्यो।
2: मम्मी मेरो दाँत बङ्गो आयो। साथीहरू सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
3: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
4: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भयो।